को अवसरमा सेन्सेई का होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मशिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।

0: प्याक तथा श्योर शॉट गिफ्ट्स। वाशिंग मशीन में 6 केजी एरियल मैजिक, डिशवाशर में वाशिंग टैबलेट्स, एयर कंडीशनर में इंस्टॉलेशन र फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता र टिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेशन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ।
3: नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष 82-83 मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अधिकांश नीतिगत व्यवस्थाहरूलाई यथावत राखेको जनाएको छ। बैंकले विदेशी विनिमय संचित र मुद्रा स्फूर्ति लक्ष्य अनुरूप रहने प्रक्षेपण तथा न्यून आर्थिक वृद्धिको अवस्थालाई दृष्टिगत गर्दै आर्थिक वर्षको शुरूदेखि नै अवलम्बन गरिएको पेचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको जनाएको छ।
2: यसपटक मनसुनको समयमा 2,26,000 भन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा देशभर करिब 51,868 घर परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरिएको उल्लेख छ। कार्ययोजनामा भनिएको छ यस वर्षको मनसुनको पूर्वानुमान सन् 2014, 2016 र 2022 मनसुन मौसमसँग मिल्दोजुल्दो देखिन्छ।
3: आफ्नै गाउँका नागरिकले वर्षौंदेखि भोग्दै आएको सड़क र संचार समस्याप्रति राज्यको ध्यान आकर्षण गराउन सल्यानको कालीमाटी गाउँपालिका सातका वडाध्यक्ष मित्रलाल रिजाल प्रदेश राजधानीमा धरनामा बसेका छन्। कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि धरना थालेको रिजालले गुइयाबारी स्वामीवास बभई सड़कको स्तर उन्नति र नेपाल टेलिकमको टावर निर्माणका लागि पटक पटक आग्रह गर्दा पनि सुनवाई नभएपछि कर्णाली प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडि धरनामा बसेका हुन्।
2: दैनिक उपभोग्य खाद्यान्न, चामल, फलफूल तथा तरकारीमा प्रयोग भएका रासायनिक तथा विषादी प्रयोग भएको र नियन्त्रणमा सम्बन्धित निकायको भूमिका नपुगेको भन्दै उपभोक्ता अदालतले प्रतिवादीलाई साथ दिने म्याद जारी गरेको छ। बिहिबार उपभोक्ता अदालतका प्रमुख न्यायाधीश दिवाकर भट्ट, सदस्य गेहेन्द्र राज रेग्मी र सदस्य आनन्द राज पोखरेलको इजलासले उक्त म्याद जारी गरेका हुन्।
3: नेपालमा विद्युतीय सवारी साधन प्रति बढ्दो आकर्षण सँगै बजाज श्वेतक इभीले आफ्नै विस्तार यात्रालाई निरन्तरता दिँदै पोखराको नयाँ बजारमा आफ्नो नयाँ सेवा सूचितक एक्सपिरियन्स जोन सञ्चालनमा ल्याएको छ। नयाँ स्वरूप राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय दुई पाङ्ग्रे सवारीको अनुभव पुर्याउने दिशामा अर्को महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ।
2: अति सीमान्तकृत समुदाय मुसहरको बसोबास रहेको इटहरी 17 र 1 बालबालिका गरिबी र अशिक्षाका कारण केही वर्ष अघिसम्म नगन्य मात्र विद्यालय पढ्न जाने गर्थे। ती बालबालिका कतिपय बाबुआमा जाड रक्स खाएर रमाउने गर्थे, जसले गर्दा मुसहर बस्तीमा चेतनाको स्तर टेट्लाग्दो थियो। चेतनाको स्तरको मापकीलाई मान्ने विद्यालय जाने बालबालिका पनि घरमा गएर पढ्ने चलन थिएन, तर पछिल्लो समय यो अवस्थामा परिवर्तन आएको छ। स्थानीय टोल विकास संस्थाको अगुवाईमा मुसहरसँगै त्यस बस्ती तथा आसपासका क्षेत्रका थारू, दनुवार, कुमर, राई, लिम्बु र तामाङका बालबालिकालाई नियमित विद्यालय पढाउने अभियान 2 वर्ष अघि सञ्चालन गरियो, जसले विद्यालय बाहिर रहेका प्राय बालबालिका विद्यालय भर्ना भए।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य बैंकको अत्यन्तै जरुरी सूचना। आफ्नो मोबाइलमा आएको ओटीपी कोड कसैलाई नबाँड्नुहोस्। स्क्रिन शेयरिङ एपबाट टाढै रहनुहोस्। तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो 3 दिने चीन भ्रमण सम्पन्न गरेका छन्। झण्डै 1 दशकपछि अमेरिकी राष्ट्रपतिले गरेको यो भ्रमणले विश्वको ध्यान तानेको थियो। आफ्ना समकक्षी चिनियर राष्ट्रपति शी जिनपिङसँगको 3 दिने शिखर सम्मेलनका क्रममा विभिन्न समस्याहरूको समाधान भएको राष्ट्रपति ट्रम्पले दावी गरेका छन्। तर सहमति भएको भनिएका ठूला सम्झौताहरू भने अहिलेसम्म सार्वजनिक भएका छैनन्।
5: अब खेल र खेलाडीका खबर। राष्ट्रिय खेलकुद परिषद राखेपछि अखिल नेपाल फुटबल संघ इन्फामाथि लगाएको निलम्बन बिना शर्त फुकुवा गरेको छ। इन्फामाथि सरकारको निलम्बन फिर्तासँगै विश्व फुटबल महासंघ फिफाद्वारा निलम्बन गर्ने सम्भावना टरेको छ। सरकारले इन्फामाथि निलम्बन गरेपछि फिफाले पत्र मार्फत प्रतिबन्ध गर्ने चेतावनी दिँदै आएको थियो। नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेपछि र शिक्षा तथा खेलकुद मन्त्रालयसँग इन्फाको 2 दिनदेखिको छलफलपछि 3 आरोप लगाउँदै राखेपछि इन्फामाथि 3 महिने निलम्बन गरे थियो। त्यसपछि त्यो निलम्बनको विरूद्धमा फिफाले तत्काल निलम्बन बिना शर्त फुक्का नभई नेपालको अन्तर्राष्ट्रिय सदस्यता जोखिममा पार्ने चेतावनी दिएको थियो।
4: अब विचार विश्लेषण। यदि सरकारले सुकुम्बासी बस्ती हटाउने अभियान सफलतापूर्वक कार्यान्वयन गर्यो भने त्यो केवल राजनैतिक उपलब्धि मात्रै हुने छैन, त्यो त नेपालको आधुनिक इतिहासकै सबैभन्दा ठूलो सामाजिक आर्थिक रूपान्तरण मध्ये एक हुनेछ। नेपाललाई केवल सड़क, भवन र भाषणले मात्रै विकसित बनाउन सकिँदैन। वास्तविक विकास तब हुन्छ जब प्रत्येक नागरिकले सुरक्षित आवास, सम्मानजनक जीवन र उत्पादनशील अवसर प्राप्त गर्नेछन्। भूमिहीनलाई घर दिनु राज्यको दायित्व हो। रोजगारी सहितको कृत वस्तु निर्माण गर्नु खर्च नभई राष्ट्र निर्माणको आधार हो। अब नेपाल सामु एउटै प्रश्न छ। यो सरकार पनि विगतका सरकारहरू जस्तै सामान्य समस्यालाई बोकेर हिँड्ने सरकार बन्ने वा समस्यालाई अवसरमा बदल्दै सरकार बन्नेछ रोजाई बालिन सरकारकै छ। सुकुम्बासीलाई समस्या देख्ने कि अवसर शीर्षकमा अनलाइन खबरमा डाक्टर आरसी लामिछानेले लेख्नु भएको विचार हो।
5: त्यस्तै रगतको मोलमोलाई गर्ने समाज शीर्षकमा प्रदीप सापकोटाले नागरिक दैनिकमा लेख्नुहुन्छ। नजिकबाट हामी सबैले नियालेको विशेष सन्दर्भ हो नछुइने पैसा। उपल्लो जात भनिएकाहरूको दमन र शोषणको सत्य कथा हो यो। उपल्लो जात भनिएकाहरूले कथित दलितका छोरीहरूमाथि गरेका यौन शोषणका उदाहरण यहाँ प्रशस्त छन्। मान्छेको जात मान्छे बाहेक अरू केही छैन भन्ने सन्देश पनि हो यो। कथाहरूले समाजको वर्तमान परिवेश र परिस्थितिलाई अभिव्यक्त गरेका छन्। समाजमा विद्यमान विभिन्न समस्या, परम्परागत मूल्य, मान्यता तथा संस्कृतिहरूको कलात्मक प्रस्तुति कथामा पाइन्छ।
4: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: देश एफएम तिरानब्बे थोप्लो दुई मेगा हर्ज माडीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ।
1: एघारौं शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र दुनाटक

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
0: शनि धाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
3: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 स्थित भवन। फोन 0556 4394 40, 4394 580 र 98 5570 2640।
4: It's 6 o'clock, अहिले 6 बजेको छ।
5: काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
6: आज 2083 साल जेठ 2 गते शनिबार, सन 2026 मे 16 तारिक जेठ कृष्ण पक्षको औँसी तिथि।
7: काया कैरनका साथमा
8: किसान पाइप प्रोडक्ट्स प्राली,
7: राष्ट्रको शान किसान,
8: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
5: आज वार्षिक उत्सव मनाउँदै गरेका सुर्खेतको बुलबुले एफएम 107.6 मेगाहर्ज र बझाङको रेडियो बझाङ 91 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
6: मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा लचिलो नीतिगत व्यवस्था यथावत, विदेशी मुद्रा सञ्चिति बलियो तर जोखिम कायमै।
5: सार्वजनिक खर्चमा पारदर्शिता र वित्तीय अनुशासन कायम नहुँदा बेरुजु रकम वर्षेनी बढ्दै, आफूले दिएका सुधारका उपायलाई अक्षरश कार्यान्वयन गर्न महालेखाको सुझाव।
6: 100 रुपियाँ भन्दा बढीका सामानको भन्सार लिने व्यवस्थामा सर्वोच्चको रोक, एनआइएमबीएका सिओ पाण्डेलाई थुनामुक्त गर्न आदेश।
5: इरानले 20 वर्षे आणविक कार्यक्रम निलम्बन गरे पुग्ने ट्रम्पको भनाई, इरानसँगको अमेरिकी धैर्यता टुट्दै गइरहेको चेतावनी।
6: र विश्वकप क्रिकेट लिग टूमा नेपालले आज अमेरिकासँग खेल्दै आइपिएल क्रिकेटमा लखनऊले चेन्नईलाई 7 विकेटले हरायो।
9: शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिले खुन्न घुमा मा फाउँदै खुन्न घुमा क्या एक दिदी कता गयौँ कता गएन होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ क्या लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किन बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
10: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
11: सम्पर्क लायन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 5550 5934।
12: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
13: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ
14: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस् खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
15: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि
16: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ
15: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
17: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब
18: ल हेर यिनका बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजे प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन
5: समीक्षा सार्वजनिक गर्दै हालको लचिलो नीतिगत व्यवस्थालाई निरन्तरता दिएको छ। केन्द्रीय बैङ्कले विदेशी विनिमय सञ्चित पर्याप्त रहेको, मुद्रास्फीति लक्ष्यभन्दा कम रहेको र वित्तीय क्षेत्र स्थिर रहेको निष्कर्ष निकाल्दै नीतिगत व्यवस्थामा ठूलो परिवर्तन नगरेको जनाएको छ। राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि अपनाइएको लचिलो मौद्रिक नीति आर्थिक वर्षको अन्त्यसम्म नै जारी रहनेछ। हिजो जारी भएको तेस्रो त्रैमासिक समीक्षामा ब्याज दर करिडोर, बैङ्क दर, अनिवार्य नगद मौजदात सिआरआर र वैधानिक तरलता अनुपात एलएसएलआर जस्ता व्यवस्थामा कुनै परिवर्तन गरिएको छैन। यद्यपि ब्याज दर करिडोरलाई अझ प्रभावकारी बनाउन बैङ्क तथा वित्तीय संस्थालाई दिइने स्थायी निक्षेप सुविधाको व्यवस्था पुनरावलोकन गरिने उल्लेख गरिएको छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा औसत उपभोक्ता मुद्रास्फीति 2.39% मात्र रहेको छ, जुन राष्ट्र बैङ्कको 5% लक्ष्यभन्दा निकै कम हो। तर बैङ्कले मध्य पूर्वमा जारी युद्धले आउँदो महिनामा मूल्य वृद्धिमा दबाव पार्न सक्ने चेतावनी दिएको छ। राष्ट्र बैङ्कका अनुसार विदेशी मुद्रा सञ्चित निकै सहज अवस्थामा छ। 82 चैतसम्मको सञ्चितले 18.4 महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता राख्छ, जबकि लक्ष्य कम्तीमा 7 महिनाको आयात धान्न पर्याप्त सञ्चित कायम गर्नु हो। राष्ट्र बैङ्कले विगत 3 वर्षदेखि वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था रहेको जनाएको छ। कर्जा विस्तार अपेक्षाभन्दा सुस्त रहेको छ। बैङ्क तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा सामान्य बढेको राष्ट्र बैङ्कले स्वीकार गरेको खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
6: सरकारी सार्वजनिक खर्चमा पारदर्शिता, आर्थिक मितव्ययिता र वित्तीय अनुशासन कायम नहुँदा बेरुजु रकम वर्षेनी बढ्दै गएको छ। आर्थिक वर्ष 2081-82 को वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार देशको कुल बेरुजु कारवाही गरी टुङ्गो लगाउनु पर्ने सहित 15,43,00,000,000 रुपियाँ पुगेको छ। महालेखाले पछिल्लो समय अध्यावधिक बेरुजु र कारवाही गरी टुङ्गो लगाउनु पर्ने रकम भने बेरुजुलाई दुई शीर्षकमा विभाजन गर्ने गरेको छ, जसअनुसार आवधिक बेरुजु 7,55,17,00,000,000 रुपियाँ हो भने कारवाही गरी टुङ्गो लगाउनु पर्ने रकम 7,87,86,00,000,000 देखिन्छ। महालेखा परीक्षकको कार्यालयले हिजो सार्वजनिक गरेको वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष 81-82 मात्रै बेरुजु 88,09,11,00,000,000 रुपियाँ रहेको छ। गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलनका क्रममा भौतिक क्षतिका कारण सेस्त्रा पेश नभएर 179 कार्यालयको 1,47,90,00,000,000 रुपियाँको लेखा परीक्षण हुन नसकेको महालेखाले जनाएको छ। महालेखा परीक्षक तोयाम रायले सरकारी निकायमा सुशासन कायम नहुँदा बेरुजु रकम बढ्दै गएको बताउनुभयो। महालेखा परीक्षकको कार्यालयले औँल्याएका सुधारका उपायलाई अक्षरश कार्यान्वयन नहुँदा बेरुजु अङ्कमा वृद्धि देखिएको उहाँको भनाइ छ। सार्वजनिक गरिएको बेरुजु मध्ये सबैभन्दा ठूलो हिस्सा सङ्घ मातहतका कार्यालय तथा निकायको रहेको छ। महालेखाले सुझाएको मार्गचित्र अनुसार महालेखाले वित्तीय अनुशासनका लागि कानुन संशोधनदेखि अनुत्पादक र निष्प्रभावी संस्थाको पुनर्संरचनासम्म सुधार गर्नुपर्ने उल्लेख छ। वित्त व्यवस्थापन, वैदेशिक सहायता, विकास व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, सूचना प्रविधि, सार्वजनिक प्रशासन र सुशासन अन्तर्गत 24 शीर्षकमा सुधारको उपाय सुझावका रूपमा प्रस्तुत गरिएको छ। खर्चमा दोहोरोपन अन्त्य, विकास सहायता, गैर सरकारी संस्थाको खर्चमा एकद्वार प्रणाली, पूर्वानुमान योग्य बजेट र आयोजना, त्यसको नियमित अनुगमन, स्रोत बिनाका आयोजनालाई निरुत्साहन गर्न पनि महालेखाले सरकारलाई बुदागत रूपमा सुझाव दिएको छ। महालेखाले शासकीय सुधार अन्तर्गत कानुन तर्जुमा तथा संघीयता कार्यान्वयनलाई जोड दिएको छ। संविधान कार्यान्वयन गर्ने विषयसँग प्रत्यक्ष रूपमा सम्बन्धित संघीय निजामती सेवा, शिक्षा सेवा लगायतका सेवा प्रवाहलाई प्रभावकारी बनाउन आधारभूत कानुन तर्जुमा र समय सापेक्ष बनाउनु पर्ने महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ। विद्यमान कानुनमा बाजिएका तथा अस्पष्ट प्रावधान संशोधन गर्न पनि महालेखाले सुझाव दिएको छ। वस्तु वा सेवा खरिदको विषयमा देखिएका व्यतिथि अन्त्य गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ। विकास आयोजनामा मुआब्जाको आवरणमा हुने रकम दुरुपयोग नियन्त्रण गर्नुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ। कान्तिपुर दैनिकले खबर छापेको छ।
5: सर्वोच्च अदालतले सीमा नाकामा 100 रुपियाँ भन्दा बढीका सामानमा भन्सार लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 100 रुपियाँ भन्दा बढीको सामानमा भन्सार उठाएको विषय अव्यवहारिक भन्दै दायर रिटमा सुनवाई गर्दै न्यायाधीशहरू हरिप्रसाद फुँयाल र टेकप्रसाद ढुङ्गानाको इजलासले हिजो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भएसँगै अब सीमा पारीबाट तरकारी, औषधि, लत्ता कपडा लगायतका दैनिक उपभोग्य सामग्री ल्याउँदा तत्कालका लागि रोकआउट नहुने भएको छ।
6: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड एनआईएमबी का प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डेलाई थुनामुक्त गर्न आदेश दिएको छ। वैशाख 29 मा पक्राउ परेका उहाँलाई प्रहरीले जाहेरी जमानतमा थुनामुक्त समेत गरिसकेको छ। पाण्डेको तर्फबाट श्रीमती निरु दाहालले बन्दी प्रत्यक्षीकरणको निवेदन दिनुभएको थियो। सर्वोच्चले पाण्डेलाई हाजिरी जमानतमा रिहा गर्न 3 शर्त राखेको छ। देश बाहिर जान परे अदालतको अनुमति लिनुपर्ने, अनुसन्धान अधिकारी खोजेको समयमा उपस्थित हुनुपर्ने र निवेदकले रोजेको एक वरिष्ठ अधिवक्ताको जिम्मा लगाउने शर्त सर्वोच्चका रहेका छन्। नेपाल प्रहरीले नेपाल सरकारको सम्पत्तिमा बेइमानीपूर्वक हक समाप्त गर्ने उद्देश्यले लिलामी प्रक्रियामा अनियमितता गरिएको आरोपमा लोन रिकभरी कमिटी एलआरसीका अध्यक्ष समेत रहेका पाण्डेलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो। ऋण लिलामीमा व्यापारिक विश्वासघातको अर्थ लगाई सीओ पाण्डे पक्राउ पर्नुभएको थियो।
5: आया कैरनमा मूल्य पारदर्शिता सप्ताह बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नु होला।
19: माडीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ।
20: 11 औं शनि जयन्ती उत्सव, विविध सांस्कृतिक कार्यक्रम, रमाइलो मेला, साथमा नगर स्तरीय भजन र

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
0: शनि धाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ।
2: माडीवासीहरूका लागि खुसीको खबर।
3: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
0: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012।
4: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा लचिलो नीतिगत व्यवस्था यथावत, सार्वजनिक खर्चमा पारदर्शिता र वित्तीय अनुशासन कायम नहुँदा बेरुजु रकम वर्षेनी बढ्दै 100 रुपियाँ भन्दा बढीका सामानको भन्सार लिने व्यवस्थामा सर्वोच्चको रोक, एनआइएमबीका सिइओ पाण्डेलाई थुनामुक्त गर्न आदेश लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। बजारमा सामान किन्दा मूल्य फरक फरक हुनु, अधिकतम खुद्रा मूल्य एमआरपी भन्दा बढी रकम असुल्नु, बिल नदिनु वा मूल्य सूची नै नराखी बिक्री गर्नु जस्ता समस्या उपभोक्ताको लागि नौलो विषय होइनन्। यस्ता गुनासो बढिरहेकै बेला सरकारले अहिले मूल्य पारदर्शिता सप्ताह सञ्चालन गरेको छ। मूल्य पारदर्शिता सप्ताह अभियानको मुख्य उद्देश्य बजारमा मूल्य पारदर्शिता कायम गर्नु, उपभोक्तालाई सचेत बनाउनु र व्यवसायलाई कानुनी दायरामा ल्याउनु हो। थप जानकारी सहित साथी महेश गिवाली।
3: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सञ्चालन गरेको मूल्य पारदर्शिता सप्ताह अभियान कार्यान्वयन गर्ने जिम्मेवारी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई दिइएको छ। विभागले आफ्ना निरीक्षण अधिकृतको टोली तथा देशभर रहेका वाणिज्य कार्यालयहरू मार्फत दैनिक बजार अनुगमन गरिरहेको जनाएको छ। विभागका अनुसार दैनिक 3-5 टोली बजारमा परिचालन गरिएका छन् भने 5 वाणिज्य कार्यालयले पनि नियमित निरीक्षण भइरहेको विभागका शाखा अधिकृत विशाल मिश्र बताउनुहुन्छ।
4: त्यसको लागि हामी विभागको काम अन्तर्गत अनुगमन गर्ने लेभलको सुनिश्चितता गर्ने भन्ने जिम्मेवारी थियो। हामीले हाम्रो निरीक्षण अधिकृतको टोली र वाणिज्य कार्यालय समेतबाट दैनिक अनुगमन गरिरहेछौँ।
3: विभागका अनुसार यो नयाँ कानून नभई पहिलेदेखि नै उपभोक्ता संरक्षण ऐनमा व्यवस्था गरिएका प्रावधानलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रयास हो। बजारमा कृत्रिम अभाव सृजना गर्ने, कालो बजारी गर्ने, मूल्य बढाएर बेच्ने वा उपभोक्तालाई ठगी गर्ने प्रवृत्ति नियन्त्रणका लागि पनि अभियान उपयोगी हुने अपेक्षा गरिएको छ। यद्यपि विभागले यसलाई पूर्ण समाधान भन्दा पनि सचेतना र निगरानी केन्द्रित अभियानका रूपमा व्याख्या गरेको छ। नियमित अनुगमनका क्रममा कानून विपरीत गतिविधि भेटिए उपभोक्ता संरक्षण ऐन अनुसार कारवाही भइरहेको छ। अभियानले बजारमा तत्काल ठूलो परिवर्तन ल्याउने दावी नगरे पनि उपभोक्तामा चेतना वृद्धि हुने विश्वास गरिएको छ। पछिल्लो समय खाद्यान्न खरिद गर्दा उत्पादन मिति र म्याद सकिने मिति हेर्ने बानी बसे जस्तै अब उपभोक्ताले एमआरपी पनि हेरेर सामान किन्ने संस्कार विकास होस् भन्ने उद्देश्य अभियानको हो।
4: नियमित अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन अनुसार चाहिँ प्रतिकूल केही देखिएमा त्यसको कारवाही हुने गर्छ। त्यसको हामीले दैनिक विज्ञप्ति पनि निकाल्ने गरेका छौँ। अहिले पनि उपभोक्ताले आफूले खरिद गर्दाखेरि मूल्य हेरेर खरिद गर्नु भन्ने खालको सन्देश पनि प्रवाह गरेछौँ हामीले। हिजो अस्ति खाद्यान्न वस्तुमा म्यानुफ्याक्चरिङ डेट र एक्सपायरी डेट हेर्ने बानी बसाले जस्तै एमआरपी पनि हेर्ने बजारमा अलिकति अवेरनेसको लेभल बढेको छ। हाम्रो यहाँ आएको इन्क्वायरी अरू हिसाबले पनि त्यो कुरा चाहिँ मूल्य पारदर्शितामा रोल प्ले गर्छ।
3: विभागका अनुसार बजारलाई पारदर्शी बनाउने जिम्मेवारी सरकारको मात्र होइन, व्यवसायी, निजी क्षेत्र र उपभोक्ता सबैको साझा भूमिका आवश्यक हुन्छ। यदि उपभोक्ताले मूल्य नहेरी सामान किन्ने प्रवृत्ति त्यागे र मूल्य सूची माग गर्न थाले भने त्यसले व्यवसायीलाई पनि नियम पालना गर्न दबाब बढ्छ। उपभोक्ताले बजारमा ठगी, बढी मूल्य असुली वा अन्य अनियमितता भेटे वाणिज्य विभाग, वाणिज्य कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न विभागका शाखा अधिकृत विशाल मिश्र आग्रह गर्नुहुन्छ।
4: एउटा निकाय त हामी पनि भयौँ, वाणिज्य विभागमा पनि गर्न पाइयो, 1137 हटलाइन नम्बर हो। त्यस बाहेक सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारीले निरीक्षण अधिकृत तोकिएको छ। वाणिज्य कार्यालयहरू छन् तत्त ठाउँमा चाहिँ सजिलो भए अनुसार उजुरी गर्न सकिन्छ।
5: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
1: सरकारले राष्ट्रिय अनुसन्धान विभाग, गुप्तचर विभागलाई पुनः प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहत ल्याएको छ। वैशाख 30 बसेको मन्त्री परिषद बैठकले कार्य विभाज नियमावली स्वीकृत गर्दै गृह मन्त्रालय मातहत पुर्याइएको विभागलाई प्रधानमन्त्रीकै कार्यक्षेत्रभित्र फर्काउने निर्णय गरेको हो। गएको असोजमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेको यस विभागलाई गृह मन्त्रालय अन्तर्गत राख्ने निर्णय गरेको थियो। नेपाल सरकारका 4 सुरक्षा निकायमध्ये प्रमुख इन्टेलिजेन्स संस्थाका रूपमा स्थापित यो विभाग आन्तरिक एवं राष्ट्रिय सुरक्षाको लागि आवश्यक सबै प्रकारका सूचना संकलन गर्ने जिम्मेवारी बोकेको संघीय संरचना हो। स्थापना कालदेखि नै नीतिगत स्पष्टता नहुँदा गुप्तचर विभाग राजनीतिक नेतृत्वको तानातानमा पर्दै आएको छ। अहिलेसम्म यस विभागलाई कुन निकाय मातहत राखेर सञ्चालन गर्ने भन्ने विषयमा स्थायी नीति बन्न नसकेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
2: सगरमाथा आधार शिविर वैशाख 29/2083 फुर्दिकी शेर्पा 51 वर्षीय शेर्पा शिखर सुन उक्लनु अघिको अभ्यास अन्तर्गत 3 दिन लगाएर क्याम्प 3 पुगेर बेस क्याम्पमा फर्किनु भएको छ। उहाँ सगरमाथा होइन यसपटक लोत्से चढ्दै हुनुहुन्छ। बेस क्याम्पबाट हिँडेको 24 घण्टामा शिखर छोएर फेरि बेस क्याम्प फर्किने र नयाँ रेकर्ड राख्ने सपना सहित, तर उहाँको आरोहण करियरबारे कुरा थाल्दा भविष्यको आफ्नो सपना भन्दा पहिले विगतमा श्रीमानले देखेका सपनाको कुरा गर्नुहुन्छ। श्रीमान मिङमा शेर्पा आइसफल डाक्टर हुनुहुन्थ्यो, उहाँ सम्झिनुहुन्छ आइसफल डाक्टर अर्थात् त्यस्ता अनुभवी शेर्पाहरू जसले आरोहीका लागि सुरक्षित बाटो बनाइदिन्छन् र त्यसको मर्मत सम्मार पनि गर्छन्। फुर्दिकीका श्रीमानले त्यसो गर्दा गर्दै जीवन गुमाउनु भएको थियो भन्छन्। एभरेस्टको टुप्पोमा पुग्नु उहाँको धेरै इच्छा थियो। खुम्बु आइसफलमा एक्सिडेन्ट भयो, उहाँको एउटा सपना थियो त्यो पुरा भएन। सन् 1975 जापानकी जुनको ताबेईले पहिलोपटक सगरमाथा को चुचुरोमा पाइला राखे यता 50 वर्षमा 100 महिलाले उहाँको पच्चा पछ्याए, कोही फर्किएनन्। सगरमाथाको काखमा अन्तिम विश्राम लिए फर्किनेले इतिहास रचे र रचिरहेका छन्। सगरमाथा चढिरहेका फुर्दिकीहरू शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175+ एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
8: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020-35212।
9: बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट।
2: बिहानै गोलभेडाको बोट बोकेर कृषि मेला स्थलतर्फ हिँड्दै गर्दा काभ्रेको पाँचखाल नगरपालिका 4 का किसान भरत दुनवारको मन भारी थियो। केही हप्ता यता उहाँको गोलभेडा खेतीमा समस्या देखिएको थियो। बिरुवाका पात सुक्दै जाने, डाँट कमजोर हुने र फल कुहिन थालेपछि उहाँ चिन्तित बन्नुभएको थियो। उहाँले गाउँघरका एग्रोभेट धाउनुभयो, घरेलु उपचारको विधि पनि अपनाउनु भयो, कम घातक विषादीको पनि प्रयोग गर्नुभयो, तर समस्या झन बढ्दै गयो। अब त खेती नै सखाप हुने हो कि भन्ने डर लागेको थियो। किसान भरत दुनवारले भन्नुभयो, तर उहाँलाई एउटा कुरा थाहा थिएन, मानिसको जस्तै बिरुवाको पनि उपचार हुन्छ र त्यसका पनि प्लान्ट डाक्टर हुन्छन्। हरियो प्यारो हरियो नेपाल र पाँचखाल नगरपालिकाले आयोजना गरेको दुई दिने कृषि मेलाबारे जानकारी पाएपछि उहाँ गोलबेडाका बिरुवा नै बोकेर मेला स्थल पुग्नुभयो। त्यहाँ पुगेपछि प्लान्ट डाक्टरले बिरुवाको परीक्षण गरे। समस्या आलुबाट सर्ने रोगका कारण भएको पहिचान भयो। मानिस बिरामी हुँदा अस्पताल पुग्छन्, पशु बिरामी हुँदा पशु चिकित्सक खोजिन्छ, तर बिरुवामा रोग लाग्दा धेरै किसान अझै पनि अनुमानकै भरमा विषादी हाल्ने गर्छन्। यही कारण उत्पादन घट्ने, लागत बढ्ने र किसान निराश बन्ने समस्या बढिरहेको कृषिका प्राविधिकहरू बताउँछन्। यस्ता समस्या समाधानको लागि पछिल्लो समय प्लान्ट डाक्टर सेवा प्रभावकारी बन्दै गएको छ। प्लान्ट डाक्टरहरूले बिरुवाको रोग पहिचान मात्र गर्दैनन्, किसानलाई बालीचक्र, मौसम अनुसार खेती, माटो व्यवस्थापन, सिंचाई तथा रोगको रोकथामबारे समेत परामर्श दिने गर्छन्। बिरुवाका पनि डाक्टर शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रममा 20 वर्षको निलम्बनलाई स्वीकार गर्ने बताउनु भएको छ। ट्रम्पले इरानले 20 वर्ष आणविक कार्यक्रम निलम्बन गरे पुग्ने बताएको बीबीसीले जनाएको छ। यसअघि उहाँले इरानलाई युरेनियम सम्वर्धन स्थायी रूपमा बन्द गर्न आह्वान गर्दै आउनुभएको थियो। इरानसँग अमेरिकी धैर्यता टुट्दै गइरहेको र वार्तामा कुनै सफलताको सङ्केत नरहेको पनि ट्रम्पले बताउनु भएको छ। इजरायल र अमेरिकी सेनाले गएको फेब्रुअरी 28 इरानमा हवाई आक्रमण सुरु गरेका थिए। यसबीचमा वार्तालाई सहज बनाउन युद्ध विराम गरिएको छ। हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 3 भ्रमण सकेर चीनबाट अमेरिका फर्काउनु भएको छ। चीनमा दुई देशबीचको सम्बन्धका साथै इरानसँगको वार्ता लगायतका विषयमा छलफल भएको थियो।
2: अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खलामा नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल बिहान 9:30 त्रिवी क्रिकेट रङ्गशाला किर्तिपुरमा सुरु हुँदैछ। नेपालमा भइरहेको लिग टू एक दिवसीय त्रिदेशीय श्रृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन्। अङ्क तालिकामा नेपाल 25 18 अङ्कसहित 7 स्थानमा छ। अमेरिका 25 36 अङ्क जोडेर दोस्रो स्थानमा छ। यो श्रृङ्खला अघि शीर्ष स्थानमा रहेको अमेरिका स्कटल्यान्डले लगातार 2 जित निकालेपछि दोस्रोमा झरेको हो। स्कटल्यान्ड 30 38 अङ्क जोडेर शीर्ष स्थानमा छ। किर्तिपुरमा यसअघि मंगलबार र बिहिबार भएको खेलमा स्कटल्यान्डले नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो। खेलकै अर्को खबरमा आइपिएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले चेन्नई सुपर किङ्सलाई 7 हराएको छ। हिजो लखनऊमा भएको खेलमा चेन्नईले दिएको 188 रनको लक्ष्य लखनऊले 16 ओभर 4 बलमा 3 गुमाउँदै भेटायो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित 20 ओभरमा 5 गुमाउँदै 187 रन बनाएको थियो। अङ्क तालिकामा चेन्नई 12 खेलमा 12 अङ्कसहित 6 र समान खेलमा 8 अङ्कसहित लखनऊ पुछारमा छ। आइपिएल क्रिकेटमा आज बेलुका 7:45 कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सले खेल्दैछन्।
1: आया कैरनमा अब केही खबर संक्षेपमा। आज मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बेलुकी र राति मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकाले सावधानी अप्नाउन आग्रह गरेको छ। आज दिउँसो कोशीका केही ठाउँ, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भागका थोरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशको हिमाली पहाडी भागका र मधेस प्रदेशको 1-2 ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम
2: सन् 2017 साउदी युवराज मोहम्मद बिन सलमानले घोषणा गरेको फ्युचर सिटी अर्थात् नियम परियोजना क्रमशः बन्द हुँदैछ। उच्च लागत र बदलिदो भू राजनैतिक परिस्थितिका कारण 500 अर्ब अमेरिकी डलरको यो परियोजना अन्तर्गतका ठेक्काहरू रद्द हुने क्रमसँगै 80,000 नेपाली श्रमिकको रोजगारी संकटमा परेको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: कुनै समय विज्ञापन राख्नका लागि पालो कुर्नुपर्ने होर्डिङ बोर्डहरू अहिले भने खाली र सुनसान देखिन थालेका छन्। सहरका चोकमा, घरका छतमा र सडकका छेउछाउमा ठडाइएका धेरै बोर्डहरूमा यति बेला विज्ञापन छैनन्। विज्ञापन नभएपछि व्यवसायले तिनको मर्मत सम्हारमा समेत चासो दिएका देखिँदैन। डिजिटल बजार र नीतिगत अस्पष्टता बाधक रहेको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
2: महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले सरकारी निकायहरूमा सूचना प्रविधि र उपकरण खरिद एवं प्रयोगमा हुने लापरवाहीको उजागर गरेको छ। ठूलो पैसा खर्च गरेर सफ्टवेयर ल्यापटप ट्याब्लेट जस्ता उपकरण खरिद गर्ने तर तिनको उचित प्रयोग र पुनः प्रयोग नगर्ने प्रवृत्तिले राज्य कोषमा व्यवहार थपिएको आशय प्रतिवेदनमा छ।
1: सांसदहरूले बर्खे धान रोप्न ठिक्क परेका किसानलाई मागे जति रासायनिक मल उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका छन्।
2: महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनले सामाजिक सुरक्षा भत्ता वितरण तथा अनुगमन पद्धतिमा विभिन्न कमी कमजोरी रहेको औल्याएको छ। प्रतिवेदनका अनुसार निष्क्रिय लाभ गराएका खाता समेत सक्रिय रहँदा मृत व्यक्तिको खातामा समेत सामाजिक सुरक्षा भत्ता जाने जोखिम कायम रहेको देखिएको छ।
1: आउँदो आर्थिक वर्षका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेट पठाउनु पर्ने मिति गुज्रिरहेदा पनि बागमती प्रदेशका मन्त्रालयहरूले आवश्यक सिलिङ समेत प्राप्त गर्न नसकेको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: आफ्नै गाउँका नागरिकले वर्षौंदेखि भोग्दै आएको सडक र सञ्चार समस्या प्रति राज्यको ध्यान आकर्षण गराउन सल्यानको कालीमाटी गाउँपालिका साथका वडा अध्यक्ष मित्रलाल रिजाल प्रदेश राजधानीमा धरनामा बस्नु भएको खबर नागरिक दैनिकले छापेको छ।
1: काया कैरनमा अब पालो उखानको
2: छरछिमेक हेरेर मान्छे चिनिन्छ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
2: मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा लचिलो नीतिगत व्यवस्था यथावत, विदेशी मुद्रा सञ्चिति बलियो तर जोखिम कायमै,
1: सार्वजनिक खर्चमा पारदर्शिता र वित्तीय अनुशासन कायम नहुँदा बेरुजु रकम वर्षेनी बढ्दै, आफूले दिएका सुधारका उपायलाई अक्षरश कार्यान्वयन गर्न महालेखाको सुझाव,
2: 100 रुपियाँ भन्दा बढीका सामानको भन्सार लिने व्यवस्थामा सर्वोच्चको रोक, एनआइएमबीका सिओ पाण्डेलाई थुनामुक्त गर्न आदेश,
1: इरानले 20 वर्षे आणविक कार्यक्रम निलम्बन गरे पुग्ने ट्रम्पको भनाई, इरानसँगको अमेरिकी धैर्यता टुट्दै गइरहेको चेतावनी,
2: र विश्वकप क्रिकेट लिग टूमा नेपालले आज अमेरिकासँग खेल्दै आइपिएल क्रिकेटमा लखनऊले चेन्नईलाई 7 विकेटले हरायो।
1: अन्त्यमा आजको कार्टुन, आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। सरकारले कर्मचारीलाई राजनीतिक क्रियाकलापमा भाग लिन रोक लगाएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना कर्मचारी जस्ता देखिने मान्छे गफ गरिरहेका छन्। नजिकै रहेको पत्रिकामा लेखिएको छ, कर्मचारीले राजनीति गर्न नपाउने, अनि त्यो हेरेर एकजना कर्मचारी भन्दैछन्, जानेको काम नै त्यही थियो, देश त ठप्पै हुने भयो नि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसमा के म उपस्थित भइसकेको छु। नेपाली बहस देशभरिका 350 रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो र नेपाली नेटवर्क डट कम मार्फत पनि तपाईँ यतिखेर सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी देश र विदेशका विभिन्न विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौँ। सामाजिक, आर्थिक, सांस्कृतिक, कूटनीतिक, राजनीतिक विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौँ। र नेपाली बहसमा हामी भन्न चाहन्छौँ, अहिलेको अवस्थामा प्रधानमन्त्री बालेन्द्र शाह बालेन फेरि शक्तिशाली बनेका छन्। गुप्तचर निकाय फेरि प्रधानमन्त्री कार्यालयको मातहतमा राखिएको छ र अहिलेको अवस्थामा चारै सुरक्षा अङ्ग प्रधानमन्त्रीको मातहतमा रहेका छन् र प्रधानमन्त्रीलाई शक्तिशाली बनाएको छ। यसअघि 2074 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विभागलाई गृह मातहतमा अलग गरे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहतमा राखेका थिए। जेएनजी आन्दोलनपछि कार्की प्रधानमन्त्री भएपछि विभागलाई गृह मन्त्रालय मातहत ल्याइएको थियो। अहिले विभागलाई पुनः प्रधानमन्त्रीको कार्यालय मातहतमा राखिएको छ। यसबाट शाह पनि ओली पथमा लागेको देखिन्छ। संसद पनि छल्ने, सबै सुरक्षा अङ्गहरू आफ्नै मातहतमा राख्ने, मन्त्रीहरूलाई कामदारको व्यवहार गर्ने र मन्त्रीहरूलाई निकै ठुलो ट्रसर दिने खालका विषयहरू पनि यतिखेर आएका छन्। तर प्रधानमन्त्री यतिखेर डेलिभरी चाहन्छन् भन्ने विषय पनि छ। तर प्रधानमन्त्री संसदमा उपस्थित हुन सक्दैनन्। प्रधानमन्त्री किन संसदमा जान सक्दैनन्? किन प्रधानमन्त्री सांसदहरूका आवाजहरूलाई फेस गर्न सक्दैनन्? आजको निकै ठुलो बहसको विषय पनि बनेको छ। न्यायालयमा पनि यतिखेरको अवस्थालाई हेर्ने हो भने वरियता क्रम मिचिएर क्रमभङ्गता भएको छ। चौथो वरियतामा रहेका डाक्टर मनोज कुमार शर्मा प्रधान न्यायाधीशका लागि सिफारिस हुनु भएको छ। तर पहिलो नम्बरमा रहेका सपना प्रधान मल्लदेखि कुमार रेग्मीदेखि हरि फुयालसम्मलाई वरियता क्रमका आधारमा किन सिफारिस गरिएन? आजको बहस र चर्चा पनि छ। कृष्ण

0: कुन ढङ्गले चाहिँ आजको दिनमा नेपाली कङ्ग्रेस गुज्रिरहेको छ त आज हामी चर्चा गर्न चाहन्छौँ। गगन कुमार थापाले नेपाली कङ्ग्रेसलाई मिलाएर लैजान सक्नुहुन्छ त आज हामी पास गर्न चाहन्छौँ। आदरणीय श्रोता यहाँहरूलाई थाहा छ राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी महाधिवेशन अनुसार 7-8-9 चितौनको नारायणी किनारमा तोकेको छ। महाधिवेशनमा निर्विकल्प सभापतिमा रवि लामी छानेलाई वैधानिकताको लाछाप लगाउने गरी तयारी भइरहेको भन्ने बुझिएको छ। यतिखेर रवि लामी छानेको विरुद्धमा
1: काम गर्ने नेतृत्व खोजिरहेको हिसाबले अहिले इलेक्सनको रिजल्ट आयो होइन, त्यसैले तपाईँको कसैले भेट्न पाउने भन्दा पनि प्रधान कुरा के हो भने मुलुक निर्माणमा मुलुकको विकास र समृद्धिको यात्रालाई अगाडि लैजाने कुरामा मुलुकको व्यथितिर कुशासन अन्त्य गर्ने कुरामा वर्तमान सरकार र प्रधानमन्त्रीज्यूको नेतृत्वले कसरी काम गरिरहेको छ भन्ने कुरा चाहिँ हेर्नु महत्त्वपूर्ण हुने रहेछ। हाम्रो पानी के कुरामा बिग्रिसक्यो भने हामी धेरै सम्पर्क सम्बन्धको आधारमा मूल्याङ्कन गर्ने अनि भाषणको आधारमा एकदम यो मान्छेले चाहिँ डेलिभरी गर्न सक्दो यो मान्छे चाहिँ नेता हुन सक्दो भनेर हेर्ने यो प्रवृत्तिले मुलुकलाई खायो।
0: अहिले एउटा कुरा के छ भने नि विश्वराज पोखरेलजी, छुनलाई होइन हेर्नलाई पाइन्छ होइन,
1: त्यस्तो होइन। तपाईँको जरुरी कुरा पर्दाखेरि जरुरी विषयवस्तुमा मजाले छलफल गर्ने छलफल हुने कुराहरू हुन्छ तपाईँको,
0: न प्रशिक्षण कार्यक्रममा आउनुहुन्छ उहाँ होइन, न चाहिँ संसदमा आउनुहुन्छ, न चाहिँ पार्टीको बैठकमा आउनुहुन्छ, उहाँलाई त भेट्नै गाह्रो भयो। तपाईँको पार्टीको वरिष्ठ नेता होइन उहाँ चाहिँ प्रधानमन्त्रीज्यू,
1: होइन त्यस्तो छैन। तपाईँको हेर्नुहोस् न, पहिला हामी सांसदहरूलाई नै उहाँले बोलाएर सबैलाई भेट्नु सबैको कुरा सुन्नुभयो। अब पार्टी त पार्टी सभापति चलाइरहनु भएको छ, पार्टी सभापतिसँग सरसल्लाह भइराखेको हुन्छ। अब त्यहाँ त्यत्रो धेरै नेताहरू छौँ, धेरै सांसदहरू छौँ, सबैले भेट्न खोज्ने, सबैले उहाँसँग बसेर कुरा गर्ने हो भने काम कसरी गर्ने त, कामको लागि समय खै त। हामी जिल्लाबाट छानिएका प्रतिनिधिहरूलाई त जिल्लाका नारीहरूसँग उहाँहरूको समस्याको सन्दर्भमा बुझ्नलाई विभिन्न समय भेट्दा भेट्दै समय नै नहुँदो रहेछ भने एउटा मुलुक चलाएको मुलुकको नेतृत्व गरेको प्रधानमन्त्रीले सबैलाई भेट्ने टाइम दिएर काम चाहिँ कतिखेर गर्ने त, त्यसैले त्यो त्यो विषयवस्तु जानु हामी जानु हुँदैन भन्छु म चाहिँ। अब
0: एउटा बिचरा मन्त्रीहरूलाई त कति गाह्रो रहेछ अहिले, मन्त्रीहरू मन्त्री हो कि म कामदार हो भन्ने नै थाहा छैन रे उहाँहरूलाई।
1: अब यस्तो चाहिँ हिजोको दिनमा कुन मन्त्रीले कति काम गरिस् भनेर रिजल्ट खोजिँदैन थियो, अहिले चाहिँ के भने हरेक दिन आज के काम भयो तपाईँको मन्त्रालयमा, तपाईँले यो गर्नुपर्छ, यो कुरामा पुग्यो पुगेन भनेर कामको पर्फर्मेन्स खोजेको। अहिलेको मन्त्रीहरू कार्य सम्पादनको आधारमा रहने नरहने कुराहरू निफ्युल हुन्छ, त्यसैले कार्य सम्पादनको आधारमा तपाईँको के प्रगति भयो भन्ने कुराले मन्त्री एकदमै मेहनत गर्नुपर्ने, मन्त्रीले धेरै कामहरू गर्नुपर्ने अवस्था सिर्जना भएको छ। त्यो
0: अवस्था सचिवालयबाट होइन कानुन मन्त्री सुविधा गौतमले तापति पनि जनाउनु भयो रे, सस्मित पोखरेल र अर्को मलाई लाग्छ एकजना सुनिल लम्साल बाहेक चाहिँ प्रधानमन्त्रीसँग राम्रो एक्सेस पनि छैन रे, उहाँहरू त त्यो क्याबिनेटको मन्त्री हो कि होइन भन्ने जस्तो व्यवहार हुँदैछ रे। यस्तो नि हुन्छ, यो तानासाई प्रवृत्ति हो र यो लोकतन्त्र हो नि त यो देश त होइन।
1: अब यो चाहिँ मैले नसुनेको विषयवस्तु उठान भयो। अब अनावश्यक दबाब भनेर यस्तो हो, अनावश्यक दबाब चाहिँ त्यो विपक्षीहरूले त्यसलाई भाषा परिवर्तन गरेर बोलेका कुरा हुन् काम खोजेको अवस्था हुन्छ होइन, किनभने पहिले नै मन्त्री जो हुनुहुन्छ उहाँले अहिलेको सरकारको स्पिडलाई अगाडि बढाउनलाई सबैले आफूले जिम्मेवारीमा बसेको ठाउँमा द्रुत गतिमा काम गर्नुपर्छ, किनभने हामीले छिटो भन्दा छिटो जनताको अपेक्षालाई सम्बोधन गर्न सकेनौँ भने हिजो हामीले चुनावमा जाँदा जे वाचा गरेका थियौँ त्यो वाचा अनुसार काम गर्न सकेनौँ भने हामीलाई विश्वास गर्दैनन्। यो एउटा अवसर पनि हो, चुनौती पनि हो। यो अवसर र चुनौतीलाई सरकारले पार्टीको पक्षमा र हामीहरू नयाँ आएकाहरूको पक्षमा पार्नको लागि काम गर्नुपर्छ, स्पिडमा काम गर्नुपर्छ। त्यो स्पिड भएन भने फेरि हिजोकै जस्तो जनताहरू हिजोकै पार्टी जस्तो जनताहरूमा निराशा आउन सक्छ भन्ने हिसाबले कामको गतिलाई अगाडि दिनको लागि त्यो प्रेसर भएको हुनसक्छ। अन्य हिसाबले त कुनै प्रेसर छ भन्ने मैले सुनेको छैन।
0: तर संसदमा पनि त उहाँको उपस्थितिलाई लिएर धेरै आलोचना भयो नि त होइन, संसदमा पनि आउन नसक्ने, 400-500 मिटर त्यहाँनिर प्रधानमन्त्री कार्यालय र संसद भवनभित्र प्रवेश गर्न नसक्ने, संसदलाई फेस गर्न नसक्ने होइन, यसलाई चाहिँ अधिनायक बाततर्फ उहाँ जान खोज्नुभयो भनेर विपक्षीहरूले त रोइलो गरे नि संसदमा होइन, यसलाई थाहा छ नि त बहुमतको आधारमा नीति कार्यक्रम पारित भए पनि सहमति हुन सकेन
1: होइन। अब यसलाई यसरी हेर्नुपर्छ, हामीले यो विगतमा हामीले बनाएका कानुन नीति नियमभित्र कहाँ कहाँ कमी कमजोरी छ त्यसलाई सुधार गरेर यदि प्राइम मिनिस्टरै नभइकन

0: सरकारको नीति तथा कार्यक्रममा छलफल हुन नसक्ने र प्राइमिनिस्टर नभइकन चाहिँ अरूले जवाफ दिन नसक्ने हो भने त्यही अनुसारको हामीले नीति निर्माण गर्नु पर्यो। अब अहिलेको तपाईँको प्रदेशसभा नियमावलीको दफा 38
1: लोकतान्त्रिक देशमा प्रजातान्त्रिक देशमा प्रधानमन्त्री फ्लेक्सिबल हुने कुरा
0: व्यवहारिक कुरामा त यस्तो व्यवहारिक कुरामा चाहिँ के भने हिजोको घडीमा हिजोका दिनमा जनताले प्रधानमन्त्री प्रति व्यक्त गरेको ठुलो असन्तुष्टि मध्येमा एउटा असन्तुष्टि के हो भने डेलिभरीमा राम्रो भएन भन्ने कुरा नि हो नि त। अब त्यो विश्वासलाई जित्नको लागि उहाँ मिनेट मिनेट प्रयोग गरेर एकदम एउटा क्षण पनि कहीँ पनि खेर नजाओस् भन्ने हिसाबले काम गर्ने हिसाबले जहाँ राखेर मेरो अनुपस्थितिमा मेरो तर्फबाट मेरै सरकारमा रहेको प्रधानमन्त्रीले चाहिँ काम गर्नुहुन्छ भने म किन गरेँ मैले त धेरै चिजहरू हेर्नु छ अहिले धेरै चिजहरू गर्नु छ नि त। म यतिखेर सुकुम्बासी समस्याको कुरा छ सबै नियुक्तिहरू खारेजीका कुराहरू भएको छन् नयाँ नियुक्तिहरू गर्नुपर्ने छ र आमूल परिवर्तन चाहिँ यहाँ त्यहाँ भन्ने छैन आमूल परिवर्तन गर्नुपर्ने छ। आमूल परिवर्तनको त्यो घेराभित्र बसेको बेलामा एक मिनटको पनि ठुलो महत्त्व हुन्छ। अब दिनभरि त्यहाँ गएर मैले सुन्नुभन्दा प्रधानमन्त्री मेरो तर्फबाट मन्त्रीले सुन्नुहुन्छ भनेर उहाँले छनौट गर्नुभयो नेपाल सरकारको विज्ञ मन्त्रीलाई छनौट गर्नुभएको छ अर्थमन्त्री आफै आउनु भएको छ होइन त्यसैले त्यसलाई धेरै इस्यु बनाएर भन्नेभन्दा पनि अब भोलिका दिनमा यो सरकारले प्रधानमन्त्रीको नेतृत्वले मुलुकलाई कस्तो गतिमा लैजान्छ कुन कति चाहिँ विकास समितिको यात्रालाई कसरी अगाडि लैजान्छ सुशासन कसरी कायम गर्छ कुशासन कसरी अन्त गर्छ हिजोको विधिलाई कसरी अन्त्य गर्छ हिजोका विधितिमा रमाउनेहरू हिजोको कुशासनबाट चाहिँ लाभान्वित हुनेहरूलाई कसरी ट्र्याकमा ल्याउँछ त्यसको निधि खोजी कसरी गर्छ त्यो कुरा चाहिँ प्रायोरिटीको कुरा हो नि त्यो विषयको चर्चा हुनु पर्यो
1: होइन प्रधानमन्त्रीज्यूले त के गर्दै हुनुहुँदो रहेछ भन्ने कुरा त थाहा भइ त हाल्यो नि। सुरक्षा अङ्गका चारै निकायहरू चाहिँ आफ्नै मातहतमा गुप्तचर निकाय पनि प्रधानमन्त्री कार्यालयकै मातहतमा 2074 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विभागलाई गृह मातहतबाट अलग गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहतमा राख्नु भएको थियो। अस्ति सुशीला कार्कीजीले त्यसलाई चाहिँ फेरि गृह मन्त्रालयकै मातहतमा राख्नुभयो। यो के सर्वशक्तिमान सर्वशक्तिशाली बन्न खोज्या हो अधिनायकवादतर्फ जान खोज्या हो प्रधानमन्त्रीज्यू भन्ने प्रश्न छ यतिखेर।
0: होइन यो त शाब्दिक व्याख्याको कुरा मात्रै हो किनभने समग्रमा हेऱ्यो भने सारा मन्त्रालय नै प्राइम मिनिस्टरकै मातहतमा हो नि मन्त्रालयका मन्त्रीज्यूहरू भने त प्राइम मिनिस्टरलाई सपोर्ट गर्नु र बस्नु भएको हो।
1: तपाईँ त्यत्रो काबिल व्यक्ति हुनुहुन्छ होइन सुरक्षामा त्यत्रो काम गर्नु भएको छ एआइजीबाट रिटायर भएको व्यक्ति 30-30 वर्षसम्म चाहिँ यो देशलाई सेवा गरेको व्यक्ति यस्ता काबिल व्यक्तिहरू गृह मन्त्रालय धान्न सक्ने क्षमतावान व्यक्तिहरू हुँदा पनि आफ्नै मातहतमा राख्नु भएको छ उहाँले होइन
0: होइन होइन त्यसरी हेर्नुभन्दा पनि अब सुरक्षा निकायहरूलाई प्राइम मिनिस्टरज्यूले आफ्नै निर्देशनमा राखिरहँदाको अवस्थामा त्यो पनि केही समयको लागि राखिरहँदाको अवस्थामा झन् सिधै आफ्ना धेरै कुराहरू राखेर त्यसलाई आफ्नो सङ्गठनको पक्षमा र सुरक्षा निकायका कमी कमजोरीलाई अन्त्य गर्ने पक्षमा नेतृत्वले एउटा पहल गर्ने अवसर प्राप्त गरेको छ भन्ने हिसाबले हेरेर नेतृत्वले त्यो किसिमको सम्बन्ध त्यो किसिमको चाहिँ व्यवहार प्रस्तुत गर्न सक्यो भने सङ्गठनलाई पनि राम्रो हो फाइदा कुरा हो होइन। अब त्यो त समग्रमा हेऱ्यो भने त सबै चिज प्राइम मिनिस्टरको जहाँ जसले नेतृत्व गर्यो भने प्राइम मिनिस्टरको निर्देशनमै चल्ने हो प्राइम मिनिस्टरको नीति निर्देशनबाटै चल्ने हो त्यसलाई चाहिँ प्रत्यक्ष राख्यो अप्रत्यक्ष राखेको कुरा चाहिँ टाढा हो प्रत्यक्ष राखेको कुरा चाहिँ नजिक हो भनेर बुझिरहनु जरुरी छैन जस्तो मलाई लाग्छ।
1: होइन तपाईँ पनि त काबिल हुनुहुन्छ नि त गृहमन्त्री चलाउनका निम्ति तपाईँलाई अहिलेसम्म सोधिया छ गृह मन्त्रालय तपाईँ धान्न सक्नुहुन्छ चलाउन सक्नुहुन्छ मान्यज्यू भनेर यसो सर।
0: होइन त्यो त अब जहिले जुन दिन चाहिँ सरकारले अथवा चाहिँ पार्टीले यो मान्छेमा विश्वास छ भन्ने गर्ने हो त्यो
1: मान्छेलाई अविश्वास गर्नुपर्ने कारण के छ र त्यसले तपाईँ त इमान्दार हुनुहुन्छ पेसामा पनि सुसङ्गठित भएर अहिलेसम्म विवाद रहित भएर काम गर्नुभयो होइन यत्रो 20 वर्ष बिताउनु भयो राजसभाले चिने होइन तपाईँले राम्रोसँग चिने हामी
0: अनि त्यसमा म अब मेरो पर्सनल इस्यु जोडिएको प्रश्नको उत्तर म आफैले कसरी दिउँ होइन मेरो व्यक्तित्व जोडिएको प्रश्नको उत्तर म आफैले दिनु स्वाभाविक हुँदैन त्यसले यसले म के छोटोमा के भन्छु भने पार्टीले आवश्यकता परेको दिन दिएको जिम्मेवारी प्रतिबद्धताका साथ काहीँ नचुकिकन काहीँ नझुकिकन इमान्दारीपूर्वक आफ्नो डिग्निटीलाई उचाइमा राखेर जनतालाई डेलिभरी गर्ने कुरामा जनताले अपेक्षा गरेपछि डेलिभरी कुरा गर्ने कुरामा काम गर्छु भन्नेसम्म चाहिँ भन्न सकिन्छ। जहाँ जुन जिम्मेवारी दिए पनि त्योभन्दा बढी मैले आफ्नो आफूसँग सोधेको प्रश्न उत्तर आफैले नदिउँ जस्तो लाग्छ मलाई।
1: होइन, संसदमा अलिकति यो सांसदहरूको व्यवहार, सांसदहरूको प्रवृत्ति होइन अलिकति उश्लिङ्खल खालको देखियो। अस्ति हाम्रो खगेन्द्र सुनारजीले पाकुरा सुर्किँदै हुनुहुन्थ्यो होइन, यो चाहिँ यो 64 सालको झल्को दिने खालको संसद बनाउन खोज्नु भयो तपाईँहरूले?
0: होइन, यस्तो यसलाई यसरी बोल्नुपर्छ, साना तिना कुराहरू कुनै समयमा शब्दमा चिप्लिएका कुराहरू वाक्यमा चिप्लिएका कुराहरूलाई विस्तार परिमार्जित गरेर लाने कुरामा हामी कम चाहिँ हामी पछाडि पर्नु हुँदैन। चिप्लिएका कुराहरूलाई इस्युको रूपमा बाहिर उठाइराखेर जनता र नागरिकहरूलाई नागरिकहरूलाई एउटा द्वन्द्वात्मक मनस्थिति र परिस्थितिमा बाँच्ने परिस्थिति हामी सिर्जना गरिरहेको छौँ। यो दुःखको कुरा हो। आज हामीले तपाईँलाई हेऱ्यौँ भने सामाजिक सञ्जालमा हेर्दा पनि काहीँ चिया गफमा कुरा गर्दा पनि पोजिटिभ कुराहरू भन्दाखेरि सबै नेगेटिभ कुरा गर्छौँ। तपाईँले सामाजिक सञ्जाल आज नेगेटिभ बाहेक के रङ्गिएको छैन। आज चाहिँ खेम बमले कति मेहनत गर्नुभएको छ, कति राम्रो पत्रकारिता गर्नुभएको छ, देशको लागि कति योगदान कन्ट्रिब्युसन गरिराख्नु भएको छ भन्दा पनि खेम बमको कहाँनिर कमजोरी छ भन्ने कुरा चाहिँ बढी चर्चा ल्याइन्छ। तपाईँले सयौँ दिन देशको लागि कन्ट्रिब्युसन गर्नुभएको छ, चाहिँ मिडियाको क्षेत्रमा ठुलो कन्ट्रिब्युसन गर्नुभएको छ, सामाजिक रूपान्तरणलाई कन्ट्रिब्युसन, त्यसको चर्चा धेरै हुँदैन नि तपाईँको, खालि नेगेटिभ कुरा। त्यसलाई सच्याइमा सच्याउने कुरा त्यो साना सामान्य कुरा हो। त्यसले दिएको रिजल्ट, रिजल्टले मुलुकलाई, त्यसले दिएको नतिजाले मुलुकलाई केही क्षति भएको छैन, त्यहाँ चाहिँ सच्चीमा मात्रै पुग्छ भन्ने विषय पनि ठुलो, त्यसले मुलुकै डुबाइसक्यो कि हाल्यो कि मुलुकको सारमा सबै समाप्त पारिहाल्यो कि एकतै समाप्त पारिहाल्यो कि अखण्डतामै चोट पुर्याहाल्यो कि भने जस्तो गरी सबै यो त्यो छैन तपाईँको।
1: नेगेटिभिटी नेगेटिभिटी छिटो फैलिन्छ होइन, नेगेटिभिटी फैलाउनका निम्ति प्रयत्न त हुन्छन् तर व्यापार पनि कता कता त्यस्तै पनि देखिन्छ क्या।
0: नेगेटिभिटी फैलाउन पनि सबै भाषामा सबै शिष्ट ढङ्गले त्यो कुरा सूचनाको रूपमा बाहिर आए राम्रै कुरा हो, तर त्यसलाई समाप्त पार्ने हिसाबले, त्यसलाई सधैँभरि अङ्कुश लगाउने हिसाबले आउनु मुलुकको लागि सुखद होइन, त्यो समाजको लागि सुखद होइन।
1: जाँदा जाँदै यही सरकारको पालामा देशमा सुशासन आउँछ, 5 वर्ष ब्यान्डेड यहाँले पाउनु भएको छ, ओखलढुङ्गाका जनताले यहाँलाई माया पनि गर्नु भएको छ होइन, यो विवादमा आउने कुरा एउटा मानव भइसके पछाडि चाहिँ कन्ट्रोभर्सीमा आउने कुरा र त्यसलाई चाहिँ समाधान गर्ने कुरा एउटा पाटो होला। तपाईँ ढुक्काउनुहुन्छ आफू चाहिँ अब सुशासन आउँछ, अब फेल हुने छुट त छैन यो सरकारलाई, तैपनि यो गति र मति चाहिँ मिलेरै गइरहेको छ।
0: होइन, म यो एकदमै जनताले विश्वास गर्दा हुन्छ र जनता सावधानीपूर्वक यसलाई चाहिँ ठिक ट्र्याकमा हिँड्ने बाटोमा जनताको पनि साथ सहयोग, सबै पक्ष विपक्षमा नउभिकन सबैको साथ सहयोग रहनु जरुरी छ। किनभने जनताले त्यो ठुलो म्यान्डेट दिइसकेपछि फेरि यसलाई नै असफल बनाउने प्रयास कहीँबाट हो भने त्यो मुलुकै असफल हुन्छ। किनभने जनताको म्यान्डेट इतिहासकै यो पहिलो पटकको यति ठुलो होइन, त्यसैले हामी कुन पार्टीमा छौँ, कुन विचारमा छौँ, कुन क्षेत्रमा छौँ भन्ने हिसाबले भन्दा पनि यो म्यान्डेट सरकारले प्राप्त गरेको, पार्टीले प्राप्त गरेको म्यान्डेटलाई सफल बनाउने कुरामा सबैको साथ सहयोग रह्यो भनेदेखि मुलुकले सफलतातिर अगाडि बढ्छ र मुलुकको विकास, समृद्धि, सुशासन, मुलुकको चाहिँ सार्वजनिकता, एकता, अखण्डता सबै मजबुत भएर जान्छ भन्ने कुरामा हामीले विश्वास गर्छौँ र विश्वस्त भएर काम गर्नु आवश्यक छ भन्छु।
1: यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: नमस्कार, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेल, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ, जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
3: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
4: सर, र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
3: हैन, बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
5: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
6: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
5: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
2: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
8: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
9: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली। सम्पर्क 97 45 23 91 63।
10: तारो बहस, नेपाली बहस, यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ।
11: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
1: अहिलेको अवस्थामा न्यायालयमा क्रमभङ्गता किन भयो? न्यायालय कार्यपालिकाको छाया बन्न खोजिरहेको हो, हस्तक्षेप भइरहेको हो न्यायालयमाथि।
0: यसलाई हामी न्यायालयमाथि कार्यपालिकाको हस्तक्षेप हुन खोजेको हो भन्ने कुरा त्यसरी आकलन नगरौँ। हामीले न्यायालयको स्थापना किन हुन्छ भन्ने कुरालाई गम्भीर रूपमा विवेचना गर्नुपर्ने हुन्छ। राज्यमा तिनटा अङ्गहरू हुन्छन्, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका। शक्ति सन्तुलन र शक्ति पृथकीकरणले आफ्नो आफ्नो अधिकार छुट्याएको छ, तर न्यायपालिकाको उद्देश्य भनेको आम नागरिकको पहुँचसम्म न्याय पुर्याउनको लागि हो। तर अहिले हाम्रो न्यायपालिकाका विचाराधीन मुद्दा वा न्यायपालिकाले प्राथमिकता पाएका विषयहरूलाई भन्यौँ भने पहुँच भएका आर्थिक सम्पन्न व्यक्तिहरू, राजनीतिक हस्तक्षेपसँग जोडिएका, राजनीतिक व्यक्तित्वसँग जोडिएका मुद्दाहरूले प्राथमिकता पाउँदै आउँछन् र आम नागरिकले पाउने न्यायमा ढिलासुस्ती र पहुँचसम्म नपुगेको अवस्थामा न्याय पाउन गाह्रो भइरहेको अवस्था छ। त्यसो हुँदाखेरि न्यायपालिकामा राजनीतिक हस्तक्षेप समाप्त पारेर स्वच्छ निष्पक्ष न्याय सम्पादन गर्नको लागि न्यायपालिकाको रूपान्तरण आवश्यक थियो। संस्थागत रूपान्तरणको लागि न्यायपालिकामा जुन परम्परागत ढङ्गले 1992 प्रधान न्यायाधीशको नियुक्ति गरिएको थियो, त्यो नियुक्ति गर्ने प्रक्रियालाई क्रमभङ्ग गरेर अब फलाना व्यक्ति न्यायाधीश प्रधान न्यायाधीश हुन्छ भन्ने आशा नराखिकन निष्पक्ष न्याय जनताका लागि न्याय दिनको लागि न्यायपालिकामा क्रमभङ्ग आवश्यक थियो। त्यस कारणले यो भएको
1: अहिलेको अवस्थामा जसरी 6 जना सिफारिस हुनु भएको थियो, वरिष्ठ तदन्तको आधारमा त सपना प्रधान मल्ल पहिलो हुनुहुन्थ्यो, कुमार रेग्मी हुनुहुन्थ्यो, हरि फुयालजी हुनुहुन्थ्यो, होइन, 3-3 जनालाई चाहिँ बाइपास गराएर 4th उक्लिँदाखेरि अब सरकारले यसलाई कम्फर्ट खोजेको हो, कम्फर्टेबल खोजेको हो भन्ने प्रश्न एउटा आयो। 2047-48 सालमा यहाँलाई थाहा छ, नेपालमा बौद्ध लाए पनि किसुनजीले तत्कालीन बेलाका न्यायाधीशहरूलाई समेत निरन्तरता दिएका थिए, न्यायालयमा यस्तो हस्तक्षेप थिएन, ठाडो हस्तक्षेप थिएन। तर अहिले चाहिँ बालिन सरकारले यसलाई हस्तक्षेप गर्यो, संवैधानिक परिषदले हस्तक्षेप गर्यो, कम्फर्टेबल खोजियो, 3-3 जनाले मात्रै निर्णय गर्न सक्ने बनाइयो, संवैधानिक परिषद आफू अनुकूल बनाइयो भन्ने खालका आरोपहरू त छन् नि त।
0: यस्तो हुन्छ, बालन सरकारले कम्फर्टेबल खोजेको हो भन्नको लागि योभन्दा अगाडि बालन सरकार सरकारमा आएको हुनुपर्थ्यो, वराचपाले सरकारमा आएर आफ्ना भागभण्डामा सर्वोच्च अदालतमा न्यायाधीश पुर्याएको हुनुपर्थ्यो। र त्यो न्यायाधीश पुर्याएको अवस्था हुन्थ्यो भने ती न्यायाधीशलाई नै क्रमभङ्ग गरेर ल्यायो भन्ने कुरालाई आकलन गर्न सकिन्थ्यो, त्यो अवस्था होइन हेर्नुहोस्। र दोस्रो कुरा भनेको के हो भने परम्परा भन्ने शब्द कहाँ प्रयोग हुन्छ भन्दाखेरि जुन देशमा लिखित संविधान हुँदैन त्यहाँ कानुन लिखित हुँदैन, त्यो परम्पराले काम गर्छ। हाम्रो देश संविधानवाद सहितको लिखित संविधान भएको देश हो। यो देशमा के हुन्छ भन्दा कानुन लिपिबद्ध हुन्छ, लिपिबद्ध भएको कानुनभित्र रहेर राज्य सञ्चालन गर्नुपर्ने हुन्छ। परम्परागतको रूपमा यो दलहरूले के गरे भन्दाखेरि न्यायपालिकालाई कब्जामा लिनको लागि आफ्ना भागभण्डामा न्यायाधीश नियुक्ति गरे र परम्परा भन्दै ज्येष्ठताको क्रम क्रमता राखेर 95-93 लागि चाहिँ फलाना व्यक्ति न्यायाधीश हुन्छ, प्रधान न्यायाधीश हुन्छ भनेर क्रम तयार पारेर आए। त्यो चाहिँ के हो भन्दाखेरि त्यो चाहिँ क्रमको नाममा, त्यो परम्पराको नाममा, त्यो के हो एउटा भन्दाखेरि चाहिँ राज्यलाई, न्यायपालिकालाई कार्यपालिकाको नियन्त्रणमा राखेर आफ्ना अनुकूलका पात्रहरू प्रधान न्यायाधीश बनाएर न्यायपालिकामा कब्जा गर्न खोज्ने त्यो चाहिँ परम्परा थियो। तर त्यो परम्परालाई तोड्यो, र परम्परा भनेको चाहिँ हाम्रो जस्तो संविधानवाद भएको देशमा जहाँ लिखित संविधान हुन्छ, जहाँ लिखित रूपमा ऐन कानुन छन्, त्यो देशमा परम्पराले काम गर्दैन। परम्परा चाहिँ कानुनको स्रोत हो हेर्नुहोस्। तर जब त्यो परम्परा चाहिँ कानुनको स्रोतको रूपमा विधायिकाले कानुन स्वरूप पास गर्दैन, तबसम्म त्यो परम्परालाई कानुनको रूपमा प्रयोग गर्न सकिँदैन। त्यसो हुँदाखेरि हिजो परम्पराको नाममा स्वार्थमा प्रयोग गरियो, आज परम्परालाई तोडेर कानुनी रूपमा यो सरकारले संविधानको धारा 129 को 3 बमोजिम संवैधानिक परिषदसँग सिफारिस गरेर पठाइएका छजना नाम मध्ये कुनै एकजना नाम छनौट गरेको, बाहिरको मान्छे कोही पनि ल्याएको छैन। त्यस कारणले संविधानले तोक्यो, तोके भयो भने छजना तीन वर्ष पुरा भएकालाई पठाइयो र त्यसलाई संवैधानिक परिषदले के गर्यो भन्दाखेरि अनुमोदन गर्यो एउटा नाम। र अनुमोदन गर्न हुने छैन भने छजना नाम किन पठाइएको भन्ने प्रश्न हुन्छ। त्यस कारण छजना योग्य हुन्, योग्य मध्ये सरकारले विभिन्न प्रकारले प्रिफरेन्स दिएर वा हिजका न्यायपालिकामा भएका विकृतिहरूलाई नियन्त्रण गर्नको लागि वा हिजोको राजनीतिक हस्तक्षेप र राजनीतिक नियुक्तिबाट भएका व्यक्तिहरूलाई चाहिँ न्यायपालिकाबाट मुक्त गर्नको लागि चाहिँ के गरियो भन्दाखेरि यो नियुक्ति गरेको भने हामीले मान्नुपर्छ। त्यस कारण अबको न्याय भनेको जनताको लागि हुनुपर्छ। अबको न्याय भनेको कुन राजनैतिक दलले कुन रिट दियो भन्ने कुरालाई प्राथमिकता होइन। आम गरिब जनता जो चप्पल लगाएर न्यायपालिका आएको हुन्छ, जो हजुरबाको पार्टी नाति सम्म मुद्दा ढाएको हुन्छ, त्यो व्यक्तिले न्याय नपाउने तर एउटा रिट आज दर्ता भने भोलि नै फसलाउने जुन प्रक्रिया छ हाम्रो यहाँ पहुँच भएका व्यक्तिहरूको, त्यो प्रक्रियालाई हामीले निलम्बन गर्न समाप्त पार्नको लागि अहिले रूपान्तरण आवश्यक थियो र यो रूपान्तरणलाई हामीले अन्त भन्नै मिल्दैन।
1: अनि एउटा कुरा तपाईँले राम्रो कुरा निकाल्नु भयो, न्यायालयमा चाहिँ हस्तक्षेप हुनुहुन्न, न्यायालय कार्यपालिकाको छाया बन्नुहुन्न, यो चाहिँ सिन्डिकेट तोडिनुपर्छ, क्रममान्यता हुनुपर्छ, यो आवश्यक थियो भन्दै गर्दाखेरि अहिले सिफारिस हुनुभएका प्रधान न्यायाधीशमा सिफारिस हुनुभएका व्यक्ति दुधले नुहाएकै हुन्छ त्यसो भए
0: सरको कुरो अलिक प्रश्न आयो
1: होइन। अहिले चाहिँ प्रधान न्यायाधीशमा सिफारिस हुनुभएका डाक्टर मनोज कुमार शर्मा दुधले नुहाएकै हो उहाँ चाहिँ,
0: उहाँलाई हामीले यसरी हेरौँ। मैले विनिवेदन गर्न खोजेको के हो भने राजनीतिक भागभन्डाबाट कुनै पनि न्यायाधीशलाई प्रधान न्यायाधीशको रुल क्रमसम्म पुर्याउनका लागि आएकोमा चाहिँ के देखिन्थ्यो भन्दा त्यहाँ चाहिँ राजनीतिक आवरण देखिन्थ्यो। कानुन व्यवसायबाट उहाँ आउनुभएको, कानुन व्यवसायबाट आएका व्यक्तिलाई नियुक्ति गर्न पाइँदैन भन्ने कुरा थिएन। तर नियुक्ति गर्दाखेरि पनि राजनीतिक अब यो पछाडि एमालेको, यो पछाडि काङ्ग्रेसको भन्ने जुन क्रम छ भने त्यो चाहिँ बदनीय थियो हेर्नुहोस्। त्यस कारण त्यस्ता बदनीय तत्त्वलाई चाहिँ हामीले सवारा पारेर नियुक्ति गर्न पाइयो र नियुक्ति गर्दाखेरि उद्देश्य र लक्ष्य राखेर अब यो पछाडि यो हुन्छ भनेर राखेर आउँदाखेरि त्यो चाहिँ बदनियत हुन्छ। र त्यसमा बदनीय तत्त्वभित्र उहाँ नियुक्ति हुनुभएको होइन। त्यस कारणले मैले निवेदन गर्न खोजेको उहाँ कुनै राजनीतिक आवरण हिजो पृष्ठभूमि थियो होला। म पटक पटक निवेदन के गर्छु भने कोही पनि व्यक्ति कुनै पनि पदमा नियुक्ति हुनुभन्दा अगाडिका कार्यलाई नहेरौँ। उसको नियुक्ति भइसकेपछिका कार्य के गर्दछ त्यसलाई हेर्नुपर्छ। त्यस कारणले उहाँ नियुक्ति भइसके पछाडिका कार्यलाई अवलोकन गरौँ। हिजो सबै प्रधान न्यायाधीश हिजोका प्रधान न्यायाधीश अब हुनेवाला प्रधान न्यायाधीश कुनै न कुनै राज्यसँग आबद्ध भएको हुनुहुन्छ होला। तर हुँदाखेरि उहाँहरूलाई प्रत्यक्ष रूपमा प्रधान न्यायाधीश बनाउनकै लागि नियुक्ति गरेर पठाइएको थियो वा त उहाँहरूलाई कुनै दलले वा कुनै पनि कानुन व्यवसायको तर्फबाट सिफारिस गरेर पठाइएको
1: अब अहिलेको अवस्थामा चाहिँ जुन ढङ्गले सरकार अगाडि बढिरहेको छ, जुन ढङ्गले सरकारले आफ्नो एक्टिभिटिजहरू गरिरहेको छ, यो सुशासन आउँछ यो देशमा होइन? यो देशले सुशासन पाउँछ, अब सरकारले राम्रो काम गर्छ, जनतालाई सुशासन दिन्छ, डेलिभर दिन्छ।
0: यो सरकारले सुशासन पाउँछ कि पाउँदैन भन्दाखेरि 34 वर्षसम्म देशले के पायो र 2 महिनामा देशले के पाउँदैछ भन्ने कुरा आम नागरिकले बुझेका छन्। अहिले सुशासन भएन भनेर जो भन्दैछन् ती व्यक्तिहरू को हुन् भन्दाखेरि 34 वर्षसम्म देश दोहन गर्नका लागि, भ्रष्टाचार गर्नका लागि सहयोगी भूमिका भएका पात्रहरू बोल्दैछन्। अहिले हेर्नुहोस् अहिले संसद अवरुद्ध किन हुँदैछ भन्दाखेरि चाहिँ कानुन बमोजिम भएको कार्यमा संसद अवरुद्ध भयो गरियो हिजो। त्यस कारणले संसद अवरोध गर्ने वा अब चाहिँ सुशासन हुँदैन, यो सरकार निरङ्कुशतिर गयो भन्ने व्यक्ति को हुन् भन्दाखेरि हिजो भ्रष्ट तानासा र माफियाबाट देश चलाएर त्यहाँबाट फाइदा लिने व्यक्तिहरूले फाइदा पाउन छोडे। त्यस कारण ती व्यक्तिहरूले के भन्दैछन् भन्दाखेरि यो देशमा सुशासन भएन, अब तानासातिर गयो भन्दै तानासा होइन, अब आम नागरिक गरिब नागरिक जसले बच्न जसले खाना पाएको छैन उसले बाँच्न र खान र न्याय पाउने समग्र सरकारले काम गर्छ र हिजो जो तानासा माफियाको रूपमा रहेका ती व्यक्तिहरू अब कानुनको दायरामा आउँछन् भन्ने कुरा म विश्वस्त छु किनभने सुकुमवासीलाई पनि व्यवस्था नहुन्जेले मासिक 15,000 दिने निर्णय गरिसक्यो सरकारले हेर्नुहोस्। त्यस कारणले अब ऐलनी जग्गालाई पनि ती व्यक्तिको नाममा लाने यस्ता कुराहरूले के गर्छ भने हिजो किन गरिएन त व्यवस्था, यी व्यवस्था हिजो कि त कमाइ खाने भाडो बनाएको, त्यसैले कमाइ खाने भाडो बनाएको बाटो बन्द भएको कारणले गर्दा अहिले आक्रोश भएका व्यक्तिहरूले सुशासन भएन अब राष्ट्रमा तानासा भयो भन्ने अभिव्यक्ति दिएका हुन्। तर आम नागरिक जसले हिजो 2/3 मध्येको थियो रूपान्तरणको लागि ती व्यक्तिहरूले कुनै आवाज उठाएका छैनन्, ती व्यक्तिहरू सरकारसँग सन्तुष्ट छन्। त्यस कारण सन्तुष्ट भएको अवस्थामा जबसम्म कानुन संविधानभित्र रहेर देश चल्छ तबसम्म हामीले त्यसलाई अन्यथा भन्नु हुँदैन। हिजो चलेको थिएन कानुन संविधान, कहिले परम्परा भनिन्थ्यो, कहिले कानुनलाई टेकिन्थ्यो, कहिले संविधान गरिन्थ्यो, तर आज के छ भन्दा संविधानका धारामा टेकिएको छ, कानुनमा टेकिएको छ, कुनै पनि कानुन संविधान र कानुनभन्दा बाहिर गएर गरिएका छन् काम भने ती कामलाई हामीले कतै पनि हामीले सुशासनको मार्गमा होइन भनेर भन्न सक्छौँ। त्यसका सुशासन सरकार अघि बढेको म विश्वस्त छु।
1: यहाँको महत्त्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: उहाँ
1: हुनुहुन्थ्यो कानुनका जानकार सुशील सापकोटाले। श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
11: खरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक डिशोम फाइबरनेट।
12: यतिखेर हाम्रो बीचमा राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता सांसद ज्ञानेन्द्र साई हुनुहुन्छ। ज्ञानेन्द्र साईजी, नेपाली बसमा तपाईँलाई स्वागत छ। नमस्कार।
13: धेरै धेरै धन्यवाद यो रेडियो सुनेर बस्नुहुने देश विदेशमा रहनुभएका सम्पूर्ण तपाईँ आमा बाबा दाजुभाइ त्यहाँदेखि भन्नु
14: होइन नेपाली बसमा कुरा गर्दै गर्दाखेरि यहाँको उपस्थिति नगर्ने छ संसदमा चाहिँ तपाईँको उपस्थिति अलिक दमदार रहेन राष्ट्रिय प्रजातन्त्र पार्टीले जुन किसिमले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने थियो तपाईँहरूले गर्न सक्नु भएन नि
13: तपाईँलाई लाग्छ हामीले आफ्नो गरिराखेका छौँ संसारले देखेको छ त्यो तपाईँलाई लागेका विषयवस्तु हो आजकल दुनियाँले देखेका छ यो मैले भनिरहनु पर्ने विषयवस्तु होइन हामीले आफ्नो निरन्तर मैले किन भन्न पर्यो संसारले देखेकै छ
14: अहिले संसारले त देखेको छ हर्क साम्बाङजीले चाहिँ बालेन्द्र शाहको उपस्थिति चाहियो भन्दै गर्दाखेरि तपाईँले चाहिएन भन्नुभएको छ नि त होइन
13: मैले कहाँनिर चाहिएन भने तपाईँहरू यस्तो कहाँ कसरी पत्रकारिता गर्नुहुन्छ
14: होइन पत्रकारिता त गरिरहेछौँ कि तर तपाईँले चाहिँ संसदीय व्यवस्थामा प्रधानमन्त्रीको उपस्थिति चाहिन्छ भन्ने कुरामा तपाईँ क्लियर हुनुपर्ने हो नि त
13: आफै अगाडि भुल्दैछु
14: अनि तपाईँले चाहिँ संसदीय उपस्थितिमा चाहिँ प्रधानमन्त्री नभए पनि हुन्छ प्रतिनिधि सभाको नियम
13: त्यसको
14: नियम तिनले दुईले एकले प्रधानमन्त्री नभए पनि हुन्छ भन्नेको कुरा चाहिँ तपाईँले लेख्नु भएको रहेछ नि त अनि त्यो र
13: मैले कहाँ भने
14: श्रम संस्कृति पार्टीका अध्यक्षले झुटो बोलेको हो त्यसो भए
13: कहाँ खै कहीँ भनेकै छैन मैले त संसदमा बोलेकै छु त दुई दिन त मैले संसदमा प्रधानमन्त्री चाहियो भनेर बोलेको छ संसदको रेकर्डलाईसम्म तपाईँहरूले झुटोको करार गर्नुहुन्छ यो कस्तो पत्रकारिता हो
14: पत्रकारिता राम्रो छ ज्ञानेन्द्र व्यवस्थामा चाहिँ लोकतान्त्रिक गणतन्त्रात्मक देशमा बालेन्द्र शाहजीले बङ्ग हान्नु खोज्नु भएको त्यो सबै संसद
13: होइन प्रजातान्त्रिक पद्धतिमा के हो भने संसदीय अभ्यासमा प्रधानमन्त्री संसदप्रति लायबल हुने हो अब मैले प्रधानमन्त्री संसदमा आवश्यकता हो अब आज प्रधानमन्त्री बालेन्द्र शाहले त्यो गरे भने चलन के बस्छ भोलि आउने भावी प्रधानमन्त्रीले पनि संसदलाई छल्ने एउटा किसिमको प्रवृत्ति बस्छ यसले संसद कमजोर हुन्छ संसद कमजोर भयो भने प्रजातन्त्र कमजोर हुन्छ प्रजातन्त्र कमजोर भयो भने विधिको शासन कमजोर हुन्छ विधिको शासन कमजोर भयो भने नागरिकको सुशासन कमजोर हुन्छ सुशासन कमजोर भयो भने नागरिकले बोल्ने आवाज दबिन्छ
14: तपाईँहरू राजनीतिमा बस्ने तर प्रधानमन्त्री संसदमा उपस्थित नहुने यसको ब्युटी त राम्रो भएन नि त लोकतन्त्रको होइन
13: अब हामीले भएन भनेर भनिराखेका छौँ अब राज्यसभाले ल्याउन सकेन नि त अब हामीले के गर्नु
14: राज्यसभाले ल्याउन नसके हो प्रधानमन्त्रीलाई संसद
13: विचार राज्यसभाहरूलाई विचारै गर्नुपर्छ विषयमा
14: किन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेजीले त
13: सक्नु भएन होइन
14: प्रधानमन्त्रीको उपस्थिति हुनुपर्छ त्यो
13: प्रधानमन्त्री
14: बाग्लेले सबैको जवाब भन्नुभएको छ नि त होइन
13: उहाँहरूलाई विचार नै भन्नुपर्छ
14: किन राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने विचार आज संसदमा सभापति रवि लामिछाने विचार संसदमा ज्ञानेन्द्र साईजी
13: भइहाल्नु भयो त किनभने उहाँले विचार प्रधानमन्त्री ल्याउन सक्नु भएन होइन उहाँहरूले अघिल्लो संसदमा प्रधानमन्त्री चाहिन्छ भने त्यत्रो संसदमा निवेदन मागेर हिँड्ने
14: तर राष्ट्रिय स्वतन्त्र पार्टीका हरेक सांसदले के भन्दै हुनुहुन्छ भने प्रतिनिधि सभा नियमावलीको नियम 38 उपनियम 1 र 3 हेर्दा हुन्छ प्रधानमन्त्री उपस्थित हुनु पर्दैन संसदमा भन्नुभयो
13: त्यो त झारोटालले काम हो विचार यस्तो कारणले गर्दा त प्रजातन्त्र खतरामा पर्छ त केपिओलीले यस्तै गरेका कारणले गर्दा 23-24 आन्दोलन भयो किनभने जे कुरा पनि गलत कुरा पनि सही भनेर बनाइदिने क्या त्यो प्रवृत्तिले के हुन्छ भने डेमोक्रेसी प्रजातन्त्र प्रजातान्त्रिक शक्तिमा के हुनुपर्छ भने अब जेसुकै भए पनि म यस्तो कुरामा जस्तो किशनजीको म समर्थक हो
14: बहुदल आउँदा पनि तत्कालीन बेलाका चाहिँ न्यायाधीशहरू रेगुलरिटी नै राख्नु भएको थियो उहाँले अर्को न्यायाधीश नियुक्ति गर्नु
13: भएन कस्तो भने बहुमतमा यो चाहिँ अब सत्ता भयो भन्दैमा अब सबै कुरा सही हुन्छ भन्ने हुँदैन गलत कुरालाई गलत र सही कुरालाई सही भन्न सक्नुपर्छ यदि त्यो सकिएन भने मान्छेमा हुने गुण नै हुँदैन
14: अनि मान्यजी तपाईँले थाहा छ त्यसको मतलब चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहजीलाई संसदमा उपस्थित गराउन नसकेकै होइन
13: नसकेको विचार भन्छु म त्यही भएर
14: तर प्रधानमन्त्रीले आफूले विवेक त प्रयोग गर्नुपर्छ नि त उहाँले त आफै जनताको मतबाट आउनु भएको
13: प्रधानमन्त्रीलाई नै सोध्नु हजुर यो मैले सोध्ने मैले कुरा उनको मनको कुरा मैले बुझ्ने कुरा भएन हामीले नीतिमा जाने हो नीतिमा टेकेर काम गर्ने हो अब नीति अनुसार उहाँ चाहिँ संसदमा आउनु पर्थ्यो उहाँ आउनु भएन अब यसले उहाँलाई नै भोलि अप्ठ्यारो पार्छ
14: तर तपाईँले चाहिँ प्रधानमन्त्री संसदमा नभए पनि हुन्छ भनेर भन्नुभयो
13: छैन मैले भने
14: अन्त सञ्चार माध्यममा त जताततै आइरहेको छ नि त मान्यजी
13: कहीँ सञ्चार माध्यममा त्यो छैन कुनै पनि सञ्चार माध्यममा छैन त्यो
14: यसको मतलब राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रधानमन्त्रीको उपस्थिति खोजेको थियो होइन नृत्य कार्यक्रममा
13: मैले भन्नुपर्छ र त्यो संसदको रेकर्डमा डर छ नेपालभरिका मान्छेलाई थाहा छ त्यो
14: कसो बालिन साह किन आउनु भएन त्यसो भए
13: अब मलाई के थाहा थियो कुरा
14: तपाईँलाई
13: थाहा किन आएन म सुकी सचिव होइन केही होइन
14: तपाईँलाई थाहा
13: छैन किन आएन मलाई के थाहा मैले चाहिँ आऊ भन्ने हो होइन अब आएन किन त्यो मलाई थाहा हुने कुरा विषयवस्तु नि भएन
14: तर एउटा राष्ट्रिय प्रजातन्त्र पार्टीले चाहिँ अहिलेको सरकारको काम कारवाहीलाई कसरी हेरिरहेको छ संशोधनको नेताको
13: ठिकै छ राम्रै गर्दैछन् मैले त भने काम ठिकै छन् तर प्रधानमन्त्री अलिक प्रजातान्त्रिक हुनु पर्थ्यो संसदमा आएर संसदको मर्यादा राख्नु पर्थ्यो संसदीय अभ्यासमा टेर्ने प्रक्रिया हुन्छ अहिले सुन्दा धेरै मान्छेलाई नराम्रो लाग्ला होइन किन जानु पर्यो भन्ने लाग्ला तर त्यो चाहिँ के गर्छ भने हिटलर पनि यसरी नै जनताबाटै निर्वाचन जितेर आउनु भएको
14: हो तत्कालीन बेला शिशिर खनालजीले भनेको मलाई याद छ होइन हिटलर पनि जनताबाट अनुमोदित संसदमा आउनुपर्छ भन्नुभएको
13: अब जेरोमेसी पनि जनताबाटै अनुमोदन भएको हो नि होइन
14: त्यस पछाडि चाहिँ अहिले मनिष दाजीले त यो संसद चलेकै बेला पनि त संसद चाहिँ होइन त्यो संसदको विषयमा बोल्नु नै भएको छ तर प्रधानमन्त्रीको उपस्थिति नभए तापनि संसदीय कारवाहीहरू संसदीय प्रक्रियाहरू राम्रो ढङ्गले अगाडि बढिरहेको छ
13: होइन जहाँ प्रधानमन्त्रीको आवश्यकता हुन्छ त्यो प्रधानमन्त्री नै भएनन् भने त्यो चाहिँ झारोटा ल्याओ नि
14: तर प्रधानमन्त्रीज्यूलाई तपाईँहरूले चाहिँ निकै ब्रान्डिङ गर्दै हुनुहुन्छ
13: क्या होइन ब्रान्डिङ किन गर्नु पऱ्यो प्रधानमन्त्री भइसक्नु पऱ्यो 182 ल्याएर अहिले ब्रान्डिङको के आवश्यकता छ
14: तै पनि त प्रधानमन्त्री आउने नआउने कुरामा चाहिँ तपाईँहरूले त्यही रोइलो गरिरहनु भएको छ
13: संसदमा
14: कानुन र पद्धति अनुसार हिँड्नु पर्छ
13: प्रधानमन्त्री नभएर कुश राखेर शासन चलाए पनि त भयो त्यसो भने
14: कुशको प्रधानमन्त्री बनाउने अब संसदमा
13: होइन तर संसद होइन देशै नै बनाएर चलाए पनि भयो त तपाईँहरूको कुरा सुन्ने हो भने त
14: तर संसदमा
13: तपाईँहरू कहाँबाट कता गर्दा गर्नुहुन्छ
14: होइन संसदीय व्यवस्थामा त प्रधानमन्त्री आओस् कि नआओस् नियम अनुसार अगाडि बढे त भइहाल्यो नि भन्ने त छ नि त जनताहरूको प्रश्न त
13: होइन जनताको प्रश्न भन्दा अहिले मैले भने त केही दाजुभाइ दिदीबहिनीहरूलाई पपुला निगमको आधारमा कसैलाई अहिले किन चाहियो भन्ने होला किनभने भर्खर भर्खर भोट हाल्नु भएको छ भर्खर भर्खर नयाँ सरकार बनाएको छ है
14: सरकारले राम्रै काम
13: गरेका छन् त सुकुम्बासी बस्ती त विदिन पावर नराम्रो गरेका छ भनेका छैनौँ हामीले त्यो सरकारको काम र त्यो संसदमा आएर जवाब दिनुपर्ने काम फरक कुरा हो फिस गर्न नसक्नु भन्ने होइन तर उहाँले चाहिँ अब त्यो म जाँदैन नगइकन पनि चलाउँछु भन्ने एउटा दममा र अहङ्कार राख्नुहोस् त्यो अहङ्कारले अहिले अहिले फाइदा गरे तापनि उहाँलाई अब कालान्तरमा यसले उहाँलाई नै घाटा गर्छ
14: होइन प्रधानमन्त्रीले चाहिँ संसदमा नआउने कारणको बारेमा केही बुझ्नु भएको छ यहाँहरूले चाहिँ किन नआउनु
13: भएको भनेर न हाम्रो बेटिङ मान्छे हौँ न हाम्रो केही सैन्य सदस्य हौँ होइन न हामीले हामी र यो चाहिँ हामी लामी छैन र सोध्नु
14: रवि लामिछानेजीले त संसदको नियमको उपनियमको प्रतिनिधि सभाको नियमावलीकै विषयमा चाहिँ व्याख्या गरिरहनु भएको छ नि त
13: अब त्यो त छोप्नु पऱ्यो नि झरमा प्रजाहरू छन् त
14: भनेपछि रवि लामिछानेजी र प्रधानमन्त्री बालेन्द्र शाह बिचको मतैक्यता पनि त्यति राम्रो छैन होइन त्यसो भए
13: त्यो मलाई के थाहा तर रविजीले पाँच दिन आउनु सक्नु भएन त्यति थाहा छ मलाई
14: तर संसदीय व्यवस्थामा चाहिँ यहाँहरूले जुन किसिमको आवाज उठाइरहनु भएको छ जनताले तपाईँहरूलाई राम्रै तरिकाले चाहिँ मूल्याङ्कन गरिरहनु भएको छ यसको मतलब अब प्रधानमन्त्री संसदमा उपस्थित भएन भने यहाँहरूको उपस्थिति कस्तो रहन्छ
13: उपस्थित हुनै पर्छ किनभने अब यो अब त हामीले संसदीय निवासीमा हप्ताको पहिलो दिन बैठकको पहिलो पटक प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रमै छ नि
14: प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री अनिवार्य छ नि त त्यसपछि
13: अनिवार्य छ नि त त्यहाँ त आयोजना दिनु होला नि
14: फेरि प्रधानमन्त्रीलाई तपाईँले प्रश्न गर्नु होला अनि उहाँले जवाब फर्काउनु सक्नु भएन भने त अनि त्यो रमाइलो हुँदैन होला नि त होइन
13: अनि जवाब फर्काउनु नसक्ने मान्छे प्रधानमन्त्री कसरी हुन सक्छन् जवाब फर्काउनुहुन्छ है तर अब पछि अनिवार्य उपस्थित गराउनु पर्छ अनिवार्य उपस्थित हुनुहुन्छ होला
14: यदि भएन भने
13: भएन भने संसद हङ पार्लियामेन्ट हुन्छ यो संसद अनि नायबवादतिर जान्छ
14: तर प्रधानमन्त्रीको उपस्थिति अनिवार्य छ होइन
13: त्यो त निमा कसै देखेको छ
14: एउटा कुरा के बताइदिनुहोस् भने यो सुकुम्बासी बस्तीमा बिल्ली बार छ होल्डिङ सेन्टरमा पनि मान्छेले राम्रोसँग बास पाएन भनिरहनु भएको छ स्कुलमा पढ्न पनि राम्रोसँग विद्यालयमा भर्ना पनि भएको छैन किताब पनि पाएको छैन पुस्तक पनि पाएको छैन भन्ने कुरा छ ज्ञानेन्द्र साई यस्तो कुरामा मलम लाउन धेरै अगाडि पुग्नुहुन्थ्यो अहिले तपाईँ कता बिर्सनु भयो
13: सरकार गइरहेको
14: हिजो त सामाजिक अभियान त ज्ञानेन्द्र साईजी जहाँ पनि पुग्नुहुन्थ्यो आज सरकारकै भर पर्नु भएको
13: तपाईँ पुगिरहेछु अन्त मैले आफ्नो आवाज उठाइरहेको छु सम्बन्धित ठाउँमा जानकारी गराएको छु मन्त्रीहरूलाई अगाडि राखेर खोजिरहेको छु राज्य व्यवस्था समितिमा अहिलेसम्म कसैले बोलेन मैले बोलेँ के अरे होइन र
14: यो देशका मन्त्री चामल कहाँ फल्छ भन्दा धान कहाँ फल्छ भन्दा बोरामा फल्छ भनेर भन्छन् भनेर आलोचनात्मक टिप्पणी हुन्छ, तर त्यो
13: आलोचना गर्ने समय भएको छैन है यो समय अब बिचरा उनीहरू कोही सुकुम्बासी छैनन् त्यही भएर हो कि
14: यो देशमा त गरिब न्याय सुकुम्बासी सबैको चाहिँ हक अधिकार होला नि त होइन देशमा बस्न पाउने त
13: हो त त्यो कुरा मैले अस्ति भन्छु सुकुम्बासी बस्ती खाली गर्नुपर्छ अन्य ठाउँमा छ मानवीय संवेदनालाई चाहिँ बिर्सिनु हुँदैन मानवीय संवेदनालाई हरेकसम्म लागू गर्नुपर्छ भन्ने कुरा मैले अस्ति नै भनिसकेँ होइन म अहिले पनि भन्छु सुकुम्बासी बस्तु भइरहनुपर्छ होइन सरकारी गद्दा अधिग्रहण गर्नुपर्छ भन्ने पक्षमा म छैन तर त्यो बस्ती भत्काउँदै गर्दा मानवीय संवेदनाको चाहिँ ख्याल गरिनुपर्छ त्यो मानवीय संवेदना सरकारले ख्याल गरोस् यही छ मेरो अपिल।
14: तब पनि प्रधानमन्त्री संसदमा आएन भने तपाईँको पर्फर्मेन्स के हुन्छ?
13: हामी जवाब मागिरहेको पठाउने नपठाउने उहाँको काम आउने नआउने विचारै हो नि त विचार अब कसरी विचार नभन्नु अघिल्लो पटकको संसदमा प्रधानमन्त्री चाहिन्छ भनेर तिमी रवि लामी छाने होइन नि त संसद बन्द गर्ने भने यसपटक चाहिँ उल्टो कसरी भयो अघिल्लोमा पनि केटीहरू कम्पलसरी आउनुपर्छ भन्ने काहीँ पनि त्यो नियमावलीमा काहीँ पनि देखाएको छैन कार्यक्रममा प्रधानमन्त्री आउनुपर्ने भनेको छ होइन अब प्रधानमन्त्री बिरामी सिरामी परेको बेला यसो टोक्ने हो होइन मन्त्री केटीओली बोलाउँदाखेरि संसदमा त त्यो चाहिँ निमावलीमा काहीँ पनि थिएन उहाँले पाउनु दिएरै जवाब चाहिन्छ भनेर जबरजस्ती गरे त्यस्तो गर्न सक्ने मान्छे अहिले त प्रधानमन्त्री उपस्थित गराउन नसक्ने भने बिचरै त हो उनीहरू
14: यसको मतलब हिजो केपिओली हिटलर आज बालेन्सा हिटलर होइन यो देशमा
13: त्यस्तो भन्न अहिले मिल्दैन होइन तर अब रवि लामी छानेजीलाई चाहिँ यो विषयमा चाहिँ हामीले विचार गर्ने भन्नुपर्छ
14: जाँदा चाँदै देश राम्रै दिशामा अगाडि बढिरहेको छ वा चाहिँ के परिवर्तन
13: अहिले राम्रै छ अहिले राम्रो छ पहिलाभन्दा केही राम्रो नयाँ गर्न खोजिराख्नु भएको छ मण्डलीहरूले सरकारले अब हामी प्रतिपक्षतामा भए पनि प्रतिपक्षको काम सबै विरोध मात्रै गर्ने होइन राम्रो काम गर्यो भने सादर समर्थन गर्ने हो सरकारलाई अब नराम्रो काम गर्यो भने विरोध गर्ने हो त्यसमा कोही मान्छे रिसाउँछन् कसैलाई अप्ठ्यारो लाग्छ भने हामीले मूल मुद्दा भनेको प्रजातन्त्रको मूल्य र मान्यता बिर्सिनु हुँदैन है
14: मान्यज्यू एउटा जाँदा जाँदै यहाँले चाहिँ अहिलेको सरकारले कर्णालीको लागि राम्रो विकास गरिदिएको छ राम्रो चाहिँ तरिकाले तपाईँको कुरा सुनिदिएको छ भन्नुभएको थियो हिजोको सरकारले नसुनेको कुरा अहिलेको सरकारले सुनेको हो
13: सुनेकै छ बजेटै आएको छैन बजेटमा हेराउँला भनेको छु मैले
14: र अहिलेको सरकारले तपाईँको कुरा चाहिँ राम्रोसँग सुन्छ अरे नि त होइन
13: त्यस्तो केही पनि छैन अब त्यो मेरो सुन्ने हुँदा सबै पब्लिकको सुन्नुपर्ने कर्णालीको बजेट आउँदैछ अब 15 गते बजेट आउँछ बजेटमा कर्णाली समेट्यो भने हामी भनौँला सरकारले राम्रै गर्यो अब त्यो कर्णालीको बजेटमा समेटिएन भनेपछि हामी त्यसपछि भनौँला कि यो राम्रो राम्रै गर्यो
14: यहाँको महत्त्वपूर्ण समयको लागि धेरै धेरै
15: सिङ्गो नेपाल र सारा नेपालीको आवाज।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
0: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: पिछल्यान इंग्लिश स्कूल में अध्ययनरत 14 वर्षीय विद्यार्थी दीपसन लम्साल शिक्षक को कुटाईबाट घाइते नगरस्तरीय पुरुष भेटरान लीग भलिबल प्रतियोगिता 2083 में वडा नंबर 7 शीर्ष स्थान में कायम। माड़ी माइती घर नेपालले माड़ीका तीनवटा विद्यालयलाई कम्प्युटर सहयोग। सर्वोच्च अदालतले सीमा नाकामा 100 रुपैयाँ भन्दा बढीका सामानमा भन्सार लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी। सरकारी अस्पताल र स्वास्थ्य निकायहरूमा ठूलो परिणाममा औषधि र स्वास्थ्य सामग्रीको म्याद नागेको भेटियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 2 दिने चीन भ्रमण सम्पन्न। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म दीप्ति विश्वकर्माको। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका 5 बरमपुर स्थित पिसल्यान बसन्तपुर स्थित पिसल्यान इंग्लिस स्कूलमा अध्ययनरत 14 वर्षीय विद्यार्थी दीपसन लम्साल शिक्षकको कुटाईबाट घाइते भएका छन्। विद्यालयमा कक्षा 8 अध्ययनरत लम्साललाई शुक्रबार अन्तिम पीरियडमा विज्ञान विशेष शिक्षक विश्व अवतार घलेले पाइपबाट कुटपिट गरेको विद्यार्थीको परिवारले बताएको छ। घटनापछि घाइते विद्यार्थीलाई उपचारका लागि बगौडा अस्पताल लगिएकोमा शरीरका विभिन्न भागमा कुटपिटको चोट देखिएको छ। घटनाबारे इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको घाइते विद्यार्थीका आमा पद्मा कुमारी लम्सालले स्वदेशलाई जानकारी दिनुभयो। उजुरी पत्रमा घटनाको सत्य तथ्य छानबिन गरी आवश्यक कारवाही गर्न माग रहेको छ। माडी नगरपालिकामा पहिलो पटक आयोजना गरिएको नगरस्तरीय पुरुष भेटरान लीग भलिबल प्रतियोगिता 2083 वडा नम्बर 7 शीर्ष स्थानमा कायम रहेको छ। हालसम्मको खेल परिणाम अनुसार वडा नम्बर 7 ले 4 खेलमा 4 जित निकाल्दै 12 अङ्कसहित मजबुत अग्रता बनाएको छ। त्यस्तै 2 खेलमा 2 जित सहित 6 अङ्क बनाई वडा नम्बर 5 दोस्रो स्थानमा रहेको छ। यसै गरी वडा नम्बर 2 र वडा नम्बर 8 ले समान 3 खेलमा 2 जित र 1 हारका साथ 6-6 अङ्क जोडेका छन्। वडा नम्बर 9 ले 5 खेलमा 2 जित र 3 हार सहित 6 अङ्क हासिल गरेको छ। त्यसै गरी वडा नम्बर 3, वडा नम्बर 6 र वडा नम्बर 6 मल्लाजी समाजले समान रूपमा 3-3 अङ्क बनाएका छन्। जहाँ उनीहरूले 1-1 जित मात्र निकाल्न सफल भएका छन्। अङ्क तालिकाको पुछारमा रहेको वडा नम्बर 1 ले 3 खेल खेल्दा कुनै जित निकाल्न नसकी 0 अङ्कमै सीमित रहेको छ। प्रतियोगिता आगामी जेठ 15 गतेसम्म सञ्चालन हुने खेल संयोजक विनोद अधिकारीले जानकारी दिनुभयो। माडी माइती घर नेपालले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा सूचना प्रविधि शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले माडीका 3 विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ। संस्थाले दक्षिणकालीका आधारभूत विद्यालय देवेन्द्रपुर, राष्ट्रिय आधारभूत विद्यालय दिवानगर र आधारभूत विद्यालय पाण्डवनगरलाई कम्प्युटर हस्तान्तरण गरेको हो। अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्रिन्सिपल प्राचार्य डाक्टर हरि भण्डारीले सो कम्प्युटर सेट सहयोग गर्नुभएको हो। कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मनरूपा पौडेलले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई डिजिटल शिक्षामा पहुँच विस्तार गर्नु आजको आवश्यकता भएको बताउनुभयो। माडी माइती घर नेपाल चितवनको माडी क्षेत्रलाई मूल घर मान्ने तथा हाल देश विदेशमा बसोबास गरिरहेका महिलाहरूको साझा भावना, आत्मीय सम्बन्ध तथा सामाजिक उत्तरदायित्वबाट स्थापित सामाजिक संस्था हो। माडी नगरपालिका 5 ब्रह्मपुर स्थित ब्रह्मज्योति आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा लोकनाथ लामिछाने सर्वसम्मत पुनर्चयन हुनुभएको छ। त्यसै गरी समिति सदस्यहरूमा हाइराम विश्वकर्मा, आरती लामिछाने, ललिता महतो तथा गणेश प्रसाद विश्वकर्मा चयन हुनुभएको छ। विद्यालयका प्रधानाध्यापक जयराम महतो तथा सचिव रहनुभएको छ। विद्यालयले शिक्षक प्रतिनिधि भने शिक्षक बैठकबाट चयन गरिने जनाएको छ। सार्वजनिक खरिद प्रणाली ह्याक गरी ठेक्का विवरण हेरफेर गरेको आरोपमा पक्राउ परेका विक्रम पाण्डेलाई जिल्ला अदालत काठमाडौँले 4 लाख रुपैयाँ धरोटीमा रिहा गर्न आदेश दिएको छ। बिहिबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश चुरामन खड्काको एकल इजलासले पाण्डेसँग 4 लाख रुपैयाँ धरोटी माग गर्दै रिहा गर्न आदेश दिएको हो। पूर्व मन्त्री एवं चितवन तीनका पूर्व सांसद तथा राप्रपा उपाध्यक्ष समेत रहेका पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले वैशाख 11 गते पक्राउ गरेको थियो। स्वदेश खबरमा अब केही समसामयिक राष्ट्रिय खबरहरू। सर्वोच्च अदालतले सीमा नाकामा 100 रुपैयाँ भन्दा बढीका सामानमा भन्सार लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 100 रुपैयाँ भन्दा बढीको सामानमा भन्सार उठाएको विषय अव्यवहारिक भन्दै दायर रिटमा सुनवाई गर्दै न्यायाधीशहरू हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको इजलासले अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भएसँगै अब सीमा पारीबाट तरकारी, औषधि, लत्ता कपडा लगायतका दैनिक उपभोग्य सामग्री ल्याउँदा तत्कालका लागि रोकावट नहुने भएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले जहाज खरिद गर्न लिएको 36 अर्ब रुपैयाँको दायित्व 55 अर्ब हाराहारी पुगेको छ। महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदन अनुसार नेपाल सरकारको जमानीमा नेपाल एयरलाइन्सले 2070 र 2074 सालमा दुईपटक गरी 36 अर्ब ऋण लिएको थियो। सरकारी अस्पताल र स्वास्थ्य निकायहरूमा ठूलो परिणाममा औषधि र स्वास्थ्य सामग्रीको म्याद नागेको भेटिएको छ। महालेखा परीक्षकको 63 औं प्रतिवेदन अनुसार विभिन्न स्वास्थ्य संस्थाहरूमा 9,17,00,000 मूल्य बराबरको औषधिजन्य माल सामान र किट म्याद समाप्त भई प्रयोगमा आउन नसक्ने अवस्थामा पुगेका हुन्। स्वास्थ्य सेवा विभाग, वीर अस्पताल, बीपी गोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका निकायहरूमा औषधि व्यवस्थापन र भण्डारणमा गम्भीर लापरवाही देखिएको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झन्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11,73,52,00,000 बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19,64,11,00,000,000 रुपैयाँ बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। यस वर्ष मनसुनजन्य विपदबाट 2,26,000 जनसङ्ख्या प्रभावित हुने आकलन गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभरि करिब 51,868 घरधुरीका 2,26,661 जनसङ्ख्या प्रभावित हुने आकलन गरेको हो। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा र सरदरभन्दा बढी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। यो अवस्थाले केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढी, पहिरो, डुबान, जमिन कटान तथा आकस्मिक बाढी जस्ता मनसुनजन्य विपदको जोखिम हुने सम्भावना रहेको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 2 दिने चीन भ्रमण सम्पन्न भएको छ। बेजिङमा 2 दिनको बैठकपछि ट्रम्प वाशिङटन प्रस्थान गर्नुभएको बीबीसीले जनाएको छ। ट्रम्पले चिनिया राष्ट्रपति सी जिनपिङसँगको आफ्नो वार्तालाई अत्यन्त सफल, विश्वव्यापी रूपमा चर्चा भएको र अविस्मरणीय भनेर वर्णन गर्नुभएको छ। चिनिया सरकारी संचार माध्यमका अनुसार सी जिनपिङले यो भ्रमणलाई ऐतिहासिक र कोषेढुङ्गा भन्नुभएको छ। यद्यपि दुई देशहरूबीच कुनै ठूलो व्यापार सम्झौता वा नयाँ सम्झौताको घोषणा भएको छैन। अब पालो स्वदेश मौसम अपडेटको।
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस हुने आकलन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 22 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 82% मापन गरिएको छ। आज मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बेलुका र राति मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकाले सावधानी अप्नाउन आग्रह गरेको छ। आज कोशी सहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली, पहाड़ी र तराई भागमा आंशिक बादल लाग्ने सम्भावना छ। कोशीका केही ठाउँमा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाल र पहाड़ी भागका थोरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशका हिमाली पहाड़ी भाग र मधेस प्रदेशका 1-2 ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। विश्लेषण इङ्ग्लिस स्कूलमा अध्ययनरत 14 वर्षीय विद्यार्थी दिप्सन लम्साल शिक्षकको कुटाईबाट घाइते। नगरस्तरीय पुरुष भेटरान लीग भलिबल प्रतियोगिता 2083 वडा नम्बर 7 शीर्ष स्थानमा कायम। माडी माइती घर नेपालले माडीका 3 वटा विद्यालयलाई कम्प्युटर सहयोग। सर्वोच्च अदालतले सीमा नाकामा 100 रुपैयाँ भन्दा बढीका सामानमा भन्सार लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी। सरकारी अस्पताल र स्वास्थ्य संस्था निकायहरूमा ठूलो परिणाममा औषधि र स्वास्थ्य सामग्रीहरू म्याद नागेको भेटियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको 2 दिने चीन भ्रमण सम्पन्न। अवस्था आजका लागि बिहान 7 बजेको स्वदेश खबर यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: पक्ष पक्ष न विपक्ष सधैं निष्पक्ष
1: सुदेश एफएम 93.2 MHz
2: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता एनपी साउद हुनुहुन्छ। साउजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। होइन, नेपाली कंग्रेसको विवादलाई मिलाउनका निम्ति, मतभेदलाई मिलाउनका निम्ति तपाईँहरू सक्रिय बन्नुपर्ने हो। नेपाली कंग्रेसलाई एक ढिक्का बनाउन र बनाएर लैजान सक्नुपर्ने हो। अझै पनि छिन्न भिन्न किन किन समानान्तर गतिविधिहरू चलिरहेका छन् कंग्रेसभित्र अहिलेको अवस्थामा?
3: नेपाली कङ्ग्रेसलाई चाहिँ एकजुट बनाएर लैजानुपर्ने चुनौती छ। अहिले विशेष अधिवेशनबाट स्थापित नेतृत्वले जो उमेरले पनि युवा हुनुहुन्छ, उहाँहरूले चाहिँ परिपक्वता र उदारता दुइटै देखाएर 80 वर्षदेखि काम गरिरहेको, सङ्घर्ष गरिरहेको, मुलुकलाई सञ्चालन गरेको, पार्टीको नेतृत्व गरेर सबैलाई चाहिँ समेटेर लैजानुपर्छ भन्ने मेरो मान्यता छ।
2: तर विशेष महाधिवेशनबाट वैधानिकता पाएको नेतृत्वको भनेको मान्न छोडेर समानान्तर गतिविधिहरू चलाइरहनु भएको छ नि त तपाईँहरूले भन्ने आरोप छ नि त, होइन?
3: होइन, अदालतले, निर्वाचन आयोगले मान्यता दिएको छ, अदालतले पनि मान्यता दिएको छ। गगन थापाजी नेतृत्वको काङ्ग्रेसलाई हामीले चाहिँ मान्या छौँ, उहाँलाई सभापति मान्या छौँ। तर तपाईँहरू सबैलाई थाहा छ कि विशेष महाधिवेशनमा आधा जति मान्छेले मात्रै भाग लिएका थिए र आधा जति मान्छे बाहिर थिए।
2: तर भनिएको थियो करिब करिब 70% भन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर थियो नि त, होइन? विशेष महाधिवेशनमा
3: नेपाली कङ्ग्रेस चाहिँ सबैको क्रियाशील सदस्य, साधारण सदस्य मात्रै होइन, यो मुलुकको प्रजातान्त्रिक आन्दोलन हो। यो प्रजातान्त्रिक आन्दोलनमा यसका शुभेच्छुकहरू, आम जनताहरू, राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा पनि नेपाली कङ्ग्रेसका प्रति आकर्षित, नेपाली कङ्ग्रेसका को शुभेच्छा राख्ने ठुलो जनसमुदाय छ। त्यसकारण सबैका सरकारहरूलाई सम्बोधन गरेर अगाडि बढ्नु नेपाली कङ्ग्रेस नेतृत्वको कर्तव्य हो र यो काममा उहाँहरू लाग्नुपर्छ। सबैलाई थाहा छ, तपाईँलाई पनि थाहा छ, मलाई पनि थाहा छ, विशेष अधिवेशनमा 54% मान्छेले दस्तखत गरेर बोलाएका थिए, 54%ले भाग लिए, बाँकीले भाग लिएनन्। भाग नलिएका मान्छेहरूको सरकार एकै पार्टीभित्र सम्बोधन हुनुपर्छ। तपाईँहरूले पनि परिवार चलाइराख्नु भएको छ, परिवारमा केही कुराको फरक मत आयो, मतभेद भयो भने पनि सरकारहरू परिवारभित्र सम्बोधन गर्नुपर्छ।
2: परिवारका सदस्यहरूले त अब घरमुलेको भनेको पनि त मान्नु पर्यो नि त, एनपी साउजी घरमुलेको भनेको नमान्ने, आफ्नै ढङ्गले अगाडि बढ्ने, होइन? नेतृत्वलाई चाहिँ नमान्ने, अब वैधानिकता पाइसकेको नेतृत्वलाई पनि त अब समाधान, विवाद समाधानतर्फ पो उन्मुख हुनु पर्यो नि त। तपाईँहरूले समानजनक उपस्थिति खोजेको के हो, कसरी मिलाउन सकिन्छ, होइन? कहाँनिर चाहिँ यो हलो अड्किएको हो, यसको बारेमा अलिकति स्पष्ट पारौँ त।
3: अब घरमुलीको घरमुलीले सबैलाई समायोजन गर्नुपर्छ र सबै घरमुलीहरूले चाहिँ सबैलाई समेट्ने बाटोमा चाहिँ अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। अब घरमुलीको भन्या मान्ने तपाईँको एकदम गम्भीर प्रश्न आएको छ, त्यो सम्बन्धित साथीहरूलाई सोद्धा राम्रो हुन्छ। साथीहरूले घरमुलीकै भन्या माने केही होइन,
2: होइन? घरमुलीले चाहिँ बाहिरतिर सबैलाई सम्झाएको जस्तो तर भित्रभित्र डन्डा बजाएको
3: होइन, म त्यो कसैलाई आरोप लगाउने पक्षमा छैन। म यति मात्रै भन्न चाहन्छु कि अदालतबाट मान्यता प्राप्त नेतृत्वलाई हामीले नाइ भन्ने कुरा छैन।
2: सुल्झिन्छ यो विवाद कहाँनिर हलो अड्कियो? यहाँ त प्रश्न वक्ता हो नि त नेपाली कङ्ग्रेसभित्रको एनपी साउजी।
3: होइन, मैले भनिसकेँ नि, आधा मान्छेको उपस्थितिमा अधिवेशन भयो, आधाले चाहिँ पुरानो केन्द्रीय समिति हटायो, आधाले नै नयाँ केन्द्रीय समिति बनायो, आधाले नै चाहिँ आफैले गरेको अध्यावधिकलाई पुनः अध्यावधिक गर्ने कुरा चाहिँ अगाडि बढिरहेको छ। एकचोटि अध्यावधिक भएर देश विदेश ठाउँबाट, विभिन्न ठाउँबाट आएर वडामा गएर नवीकरण गरिसकेपछि त्यसको लागि लाग्ने शुल्क तिरिस सकेपछि फेरि अध्यावधि के कारणले गर्नुपर्ने हो त्यसको बादको औचित्य स्थापित हुन सकेका छैन. त्यस कारण यदि कुनै मान्छेको नाउँ छुट्याएको छ, काटिएको छ, नवीकरण हुन बाँकी छ, नयाँ लिन पनि बाँकी छ, या चाहिँ कसैको टेलिफोन नम्बर छैन, या चाहिँ कसैले शुल्क तिरेको छैन, या कोही पार्टी छोडेर गयो, या पार्टीको अनुशासन भङ्ग गर्यो भनेपछि पर्सन टु पर्सन अध्यावधिक हुन सक्दछ, थपवट हुन सक्छ. तर आम 9 लाख मान्छेलाई चाहिँ फेरि तपाईँहरू चाहिँ अध्यावधिक गर्नुहोस् भन्दाखेरि सबैलाई असुविधा हुन्छ. अहिले चाहिँ त्यो काम गर्नलाई सकिरहेका छैन. अहिले 2-3 चोटि टाइम बढाउँदाखेरि पनि अध्यावधिक गर्न सकिने परिस्थिति आइरहेका छैन. किनभने खेतीपातीको समय छ, कोही देशमा छ, कोही विदेशमा छ, 20% पपुलेसन त नेपाल बाहिर छ. यस्तो अवस्थामा चाहिँ पार्टी साङ्गुरिनु, पार्टी खुम्चिनु, आम कार्यकर्ताले पार्टी परित्याग गर्नु या यस्ता कुरामा सहभागी नहुनु जस्ता कुराले चाहिँ पार्टीमा नेतृत्व नियन्त्रणको कुरो मात्रै होइन, नेतृत्वलाई सर्वस्वीकार्य र पार्टीलाई चाहिँ सर्वग्राह्य बनाएर सहभागितामूलक बनाएर अगाडि बढाउने प्रक्रिया पनि चाहिँ यसले कमजोर हुन्छ.
2: होइन तर चाहिँ गगन थापा पक्षले चाहिँ नेपाली कङ्ग्रेसभित्रै पनि खड्का पक्ष वा देउबा पक्ष भन्ने गरिएको छ, इतर पक्षकालाई तितरभित्र पार्नका निम्ति विभिन्न व्यक्तिहरूलाई आफ्नो पक्षमा ल्याउनका निम्ति टिकडमबाजी त गरिरहेछ नि त होइन.
3: म अब त्यतातिर म चाहिँ व्यक्तिगत रूपमा कसले के गरिरहेका छ, कसले के भनिरहेका छ भने कसैलाई आरोप लगाउन चाहन्न. म यति
2: मात्रै
3: नेपाली कङ्ग्रेस चाहिँ एकजुट बनाएर लैजानु पर्ने च्यालेन्ज छ. नेपाली कङ्ग्रेस चाहिँ छिन्न भिन्न भएको छ. नेपाली कङ्ग्रेसको कमर टुटेको जस्तो भएको छ. गएको निर्वाचनमा 163 सिटमा 18 सिट मात्रै जितेको छ. 27-27 लाख भोटमा जम्मा 17 लाख भोट मात्रै आएको छ. नेपाली कङ्ग्रेस पहिलेको भन्दा कमजोर भयो, खुम्चियो, अब थप खुम्चियो भनेपछि यो प्रजातन्त्रका लागि, राष्ट्रका लागि, आफ्ना लागि पनि दुर्भाग्य हुन्छ.
2: होइन, हिजो त गठबन्धन हुन्थ्यो होइन, विभिन्न दलहरूसँग मिलिन्थ्यो गठबन्धनका कारणले गर्दाखेरि चाहिँ अहिलेसम्म कङ्ग्रेस बलियो बन्दै आएको थियो. तर अहिले त सिङ्गल सिङ्गल लड्दाखेरि त गगन थापा सिङ्गल निर्वाचन तपाईँ पनि त निर्वाचन लड्नु भएको नि त.
3: कङ्ग्रेस मजबुत हुन्छ, कङ्ग्रेस मजबुत भयो, काङ्ग्रेसले ज्यादा सिट ल्यायो भनेर चाहिँ यो गठबन्धन गर्नुहुन्न त हामीले आफैले भन्यौँ नि त. पार्टीकै साथीहरूले नेताहरूले भने होइन नि गठबन्धन गर्नुहुन्न. जो कुराले चाहिँ पार्टीलाई ज्यादा सिट ल्याउँथ्यो, ज्यादा भोट ल्याउँथ्यो, मुलुकलाई स्थिरता दिन्थ्यो, काङ्ग्रेसको सिट ज्यादा आउँथ्यो, त्यो कुरा हुनुहुन्न किन भन्यौँ त.
2: तर एउटा कुरा के छ भने नि तपाईँहरूलाई चाहिँ एउटा आरोप के लगाइन्छ भने निर्वाचनमा पनि सहभागी हुने, टिकट पनि लिने, सभापतिकै हस्ताक्षरको टिकट पनि लिने, फेरि समानान्तर गतिविधिहरू पनि गर्ने, यो गर्न खोजिया के हो भन्ने उहाँहरूको आरोप छ.
3: होइन, पार्टीको निर्वाचन भने चाहिँ पार्टीले भाग लिया हो कि होइन. हाम्रो पार्टी दुई भाग छ, पार्टी एकै छ, पार्टीको झन्डा चार तारै छ, पार्टीको चुनाव चिन्ह रुख छ, पार्टीको केन्द्रीय समितिको बैठक बसेर सभापति, महामन्त्री या कसै अरूलाई पनि अधिकार प्रत्यायोजित गरेर उम्मेदवारको नाम चाहिँ निर्वाचन आयोगमा पुर्याउनका लागि अधिकृत दस्तखत भनेर चाहिँ तय गर्छ. त्यो जसको पनि गर्न सक्छ. त्यस कारण चाहिँ यदि त्यसरी चाहिँ दस्तखत गरेर निर्वाचन लड्ने बित्तिकै त्यो चाहिँ त्यसको बोल्ने भन्ने पार्टी यसरी चल्नुपर्छ, यो बाटो राम्रो हो, यो नराम्रो हो भनेर पार्टीको एकताको कुरो गर्ने, पार्टीभित्र आफ्नो धारणा राख्ने, पार्टीका साथीहरूलाई चाहिँ पार्टीलाई सशक्त बनाउनका लागि क्रियाशील हुन आग्रह गर्ने अधिकार कुञ्चित हुन्छ र छोडेको भए, कसैले चाहिँ एमालेको मान्छेले चाहिँ चुनाउ लडेको भए, या एमालेको टुक्रेटबाट चुनाउ लडेको भए, या प्रिय चिन्हमा लडेको भए, या चाहिँ तारा चिन्हमा चुनाउ लडेको भए, या घन्टी चिन्हमा चुनाउ लडेको भए, एउटा हुन्छ काङ्ग्रेस हौ, काङ्ग्रेसको चुनाउमा टिकटमा चाहिँ चुनाउ लड्यौँ, अब काङ्ग्रेसको अदालतले चाहिँ मान्यता दिएको अध्यक्षको दस्तखतमा चाहिँ चुनाउ लड्यौँ भनेपछि चुनाउ लड्ने कुरा चाहिँ के विवाद भयो र हामी यसै पार्टीका त हुने सबै पहिल्यैदेखि चुनाव लडिआएका, चुनाव जितेका, चुनावमा चाहिँ उम्मेदवार भएका मान्छेहरूले चाहिँ चुनाव लड्ने बित्तिकै त्यसपछि यदि बोल्न नपाइने भएपछि त चुनाव लडेपछि चाहे कुनै दशकमा लडेपछि बोल्न नपाइने हो भने त त्यो त प्रजातन्त्र भएन नि।
2: तर गगन थापा पछिले त भन्दैछ नि त एमपी साहुजी, अब अहिलेको बखेरा झर्नुको कामै छैन, कारणै छैन, पार्टीलाई मिलाएर ल्याउनुपर्छ, तपाईँ आउनुहोस् सानेपा आउनुहोस् होइन, सानेपासँग तपाईँहरू किन रिसाउनु भएको छ भनेर त उहाँहरूले आग्रह गर्दै हुनुहुन्छ नि त होइन।
3: होइन सानेपा आउने कुरा सानेपासँग रिसाउने कुरा त हुँदै भएन नि। हामीले चाहिँ नेतृत्वलाई के आग्रह गरिरहेका छौँ भने तपाईँहरू चाहिँ पार्टीलाई समेटेर लैजानुहोस्। अहिले च्यालेन्जिङ परिस्थिति छ। 23 र 24 गते अगाडि संसदमा सबभन्दा ठुलो पार्टी र मुलुकमा सरकार सञ्चालन गरिरहेको पार्टी अहिले खुम्चिएर अत्यन्तै साँगुरो भएको छ, अत्यन्तै सानो भएको छ। अब हामीले चाहिँ तपाईँहरूले यो सानो पार्टीको सभापति बनाएर अरू खुम्च्याएर लैजानु पर्ने कुरा या सानो पार्टीको पदाधिकारी बन्ने कुरा र हामीले चाहिँ सानो पार्टीको कार्यकर्ता बन्ने कुरा यो कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन। पार्टीलाई विस्तारित गरौँ, पार्टीलाई फैलाउँ,

0: पार्टीलाई पुनर्जागरण गरेर पार्टीलाई सुदृढ बनाएर लैजाने कुरा त चाहे कुनै पनि हालतमा चाहे वर्जित हुन सक्दैन, गलत हुन सक्दैन।
1: पार्टी विभाजनको सङ्घारमा पुगेको हो कि मिल्छ साँच्चै?
0: होइन, पार्टी विभाजन किन गर्ने?
1: पूर्वबाट त तपाईँहरूले समानान्तर गतिविधिहरू गरिरहेको खबरहरू आइरहेको छ नि त, होइन?
0: विधान एकै छ, तपाईँले भने जस्तै सबैले चार तारे मानेका छौँ, रूप चुनाव चिन्हमा सबै निर्वाचनमा गएका छौँ। यस्तो अवस्थामा पार्टी विभाजन हुनु नदिने दायित्व चाहिँ पार्टीको जो संस्थापन छ, पार्टीको जुन लिडरसिप छ त्यसको, उनीहरूले चाहिँ परिपक्वता पनि देखाउनु पर्छ, विवेक पनि देखाउनु पर्छ, आँट पनि देखाउनु पर्छ, आत्मकेन्द्रित भएर चाहिँ जानुहुन्न। मैले चाहिँ दुई तिनवटा कुराको चाहिँ स्पष्ट तपाईँ मार्फत आग्रह गर्न चाहन्छु कि नेपाली कङ्ग्रेस यस्तो पार्टी हो जो यति कोइरालाको बेलामा पनि भूदेव राई चाहिँ निर्वाचन लडेको पार्टी हो। एकचोटि किशनजी चाहिँ निर्विरोध हुनुभयो, तर त्यसपछि गिरिजा प्रसादका विरुद्ध त चिरञ्जीवीजी लड्नुभयो, नरहरीजी लड्नुभयो, भीमबहादुर चाहिँ तामाङजी लड्नुभयो गिरिजा स्वयंका विरुद्ध पनि, त्यसै गरेर सुशील कोइराला, शेरबहादुरजीको विरुद्धमा रामचन्द्रजी लडेको चाहिँ हामीसँग चाहिँ इतिहास छ। त्यस कारण अरू पनि मान्छेहरू चाहिँ शेखर कोइराला शेरबहादुरजीका विरुद्ध लड्यो भने पार्टीभित्र प्रजातान्त्रिक पार्टीभित्र इक्वल फुटिङ हामी सबैलाई प्रतिस्पर्धा गर्ने बराबर अधिकार दिनुपर्छ। हामीले चाहिँ कसैलाई क्रियाशील सदस्यता दिने, कसैलाई नदिने भन्ने कुराका लागि पनि एउटा आधार चाहिन्छ। किनभने हामीले भर्खरै अहिलेकै पार्टी सभापति गगन थापाजीकै नेतृत्वमा रहेको सदस्यता क्रियाशील सदस्यता छानबिन समितिबाट हामीले चाहिँ क्रियाशील सदस्यता नवीकरण पनि गरेका छौँ, नयाँ क्रियाशील सदस्यता प्रदान पनि गरेका छौँ। त्यसलाई यदि पार्टी कसैले छाडा छ भने हटाउनु पर्यो, अनुशासन टुट्या छ भने हटाउनु पर्यो, केही कैफियत छ भनेपछि त्यो कैफियत दूर गर्नु पर्यो। तर अब यति चिज के छ भने त्यो नयाँ नवीकरण गर्नुहोस् भन्दाखेरि त्यो त 8 लाख 9 लाख मान्छेसँग चाहिँ खेलबाड गरे जस्तो कुरा भयो। सबैले देश विदेशबाट गाउँ बस्तीबाट आएर नवीकरण गरेका छन्, नवीकरण गरेर पैसा तिरेका छन्, 5-5 वर्ष को नवीकरण गरेर गएका छन्, नयाँ सदस्यता लिएका छन्। यसले चाहिँ पार्टीभित्र अध्यावधिकको कुरा चाहिँ पार्टीको कार्यालयको कुरो मात्रै हो। कार्यालयले रिकर्ड चाहिँ पुगेको छैन भने उसले चाहिँ
1: होइन, अब पुरानो भइसक्यो नि त, सदस्यता रिन्यु गर्नुपर्छ, होइन, वर्ष वर्ष रिन्यु गर्नुपर्छ। अब जेएनजी मुभमेन्ट पछाडि चाहिँ नेपाली कङ्ग्रेस एक ढङ्गले अगाडि बढिया छ। अहिले तपाईँ र मेरो बहस सुन्दै गर्दाखेरि देशव्यापी रूपमा चाहिँ होइन दुई तिनजना नेताहरूले चाहिँ नेपाली कङ्ग्रेसकै शुभेच्छुकहरूले र अन्य व्यक्तिहरूले चाहिँ मलाई के प्रश्न सोध्नु भएको छ भने नि, होइन, के प्रश्न तपाईँलाई के प्रश्न गर्नु भएको छ भने नि, उहाँहरूले चाहिँ नेपाली कङ्ग्रेसकै नेताले चाहिँ
0: 16-17 गते सदस्यता रिन्यु भयो त, सबैको रिन्यु भयो देशभरि, नयाँ पनि वितरण भयो, अब किन गर्ने भन्ने कुरा आयो।
1: यति नवीकरण गरेका सदस्यहरूलाई डिजिटलाइज गराउने कुरा पनि त छ नि त, होइन, डिजिटलाइज गराउने त्यसलाई चाहिँ, होइन, प्रविधि मैत्री बनाउने,
0: डिजिटलाइज गर्नलाई त जसले नवीकरण गरेको छ त्यसको तथ्याङ्क छ, फाइल छ, नम्बर छ, नाउँ छ, पिताजीको नाउँ छ, माताजीको नाउँ छ, आफ्नो ठेगाना छ, सबै कुरा छ, त्यसमा त त्यो छँदैछ नि, त्यो डिजिटलाइज छ। तपाईँहरू कन्फ्युजन नहुनुहोस् न पत्रकार मित्रहरू, तपाईँहरू खालि तर्कका लागि मात्रै तर्क
1: होइन, पुरानो नवीकरण भएकै सदस्यताहरूलाई चाहिँ डिजिटलाइज गर्नुपर्छ भन्ने यहाँहरूको माग छ, होइन,
0: डिजिटलाइज छँदैछ भने छ, हामीले माग छैन, के कमी कमजोरी छ, कसैको फोन चुकाएको छ भने ल्याए भयो, पिताजीको नाउँमा चाहिँ तलमाथि भएको छ भने त्यसलाई सुधार्नु भयो, नाम जात कहीँनिर तलमाथि भयो भने त्यसलाई सच्याए भयो, यदि कोही मान्छे दिवङ्गत हो भने त्यो नाम हटाए भयो।
1: तपाईँले 3 जनाले प्रश्न गर्नुभएको छ, एकताबद्ध गर्ने शर्तहरू के के हुन्, 1, 2, 3 भनिदिनु सभा भन्नुभएको छ जाँदा जाँदै।
0: अब म चाहिँ यो एकताबद्ध गर्ने शर्त के हो भने अध्यावधिकको कुरा गरेर कसलाई क्रियाशील राख्ने, कसलाई हटाउने, कहाँ जित्ने, कहाँ हार्ने भन्ने कुरा चाहिँ गर्नुहुन्न। यो अध्यावधिक भइसक्यो, सबै क्रियाशील सदस्यलाई समान रूपमा मान्यता दिएर पक्ष निर्वाचन गर्नुपर्छ, एक। दोस्रो, आधा मान्छेले महाधिवेशनमा विशेष महाधिवेशनमा भाग लिए, आधा मान्छे चाहिँ बाहिर छन्,

0: त्यसकारण बाहिर रहेको पक्षका सरोकारहरू प्रतिनिधित्व सरोकारलाई पनि सम्बोधन हुने गरेर चाहिँ अगाडि बढ्नुपर्छ। तेस्रो कुरो, निष्पक्ष धाँधली रहित पार्टीभित्र पनि निर्वाचन गर्नुपर्छ। देशभित्र जसरी निष्पक्ष चुनावको हामीले चाहिँ अपेक्षा गरेका हुन्छौँ प्रजातन्त्रमा, अन्तर पार्टी लोकतन्त्र पनि त्यही निष्पक्षतामा आधारित भएर अगाडि बढ्नुपर्छ। त्यसै गरेर त्यसका लागि जुन निर्वाचन आयोग छ त्यो सबैको प्रतिनिधित्व र कुनै विवाद नभएका मान्छेहरू चाहिँ राखेर निर्वाचन आयोगको गठन गर्नुपर्छ। सदस्यता छानबिन गर्दाखेरि पनि हामीले चाहिँ सदस्यता छानबिन गर्यो, कमी कमजोरी छ भने हटायो, पुरानो अध्यावधि भइसकेका या नयाँ क्रियाशील सदस्यता लिएका या नवीकरण गरेका मान्छेहरूलाई मान्यता दिएर अगाडि बढ्नुपर्छ। पार्टीलाई बलियो बनाउने काममा जानुपर्छ। पार्टी सहमतिका आधारमा, एकताका आधारमा चल्नुपर्छ भन्ने हाम्रो आग्रह।
1: यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: मलाई आफ्नो विचार राख्ने अवसर दिनुभयो, त्यसको लागि तपाईँलाई पनि म धन्यवाद दिन चाहन्छु।
1: उहाँ हुनुहुन्छ नेपाली कङ्ग्रेसका नेता, पूर्व मन्त्री एनपी साउद। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।
3: आज हामीसँग स्टुडियोमा हुनुहुन्छ राजनीतिक विश्लेषक पुरञ्जन आचार्य। आउनुहोस् सुरु गरौँ पुरञ्जन आचार्यसँग जनता जान्न चाहन्छन्। पुरञ्जन आचार्यजी, जनता जान्न चाहन्छन्, म स्वागत छ यहाँलाई।
4: धन्यवाद सर।
3: विगतमा प्रधानमन्त्रीहरू धेरै बोल्थे, घन्टौँसम्म संसदमा भाषण छाड्थे, अहिले प्रधानमन्त्री बोल्दै बोल्नुहुन्न। बालेन्द्र शाह, प्रधानमन्त्री बोल्नु भएन भनेर यति धेरै रोइलो र आपत्ति गर्नु जरुरी छ?
4: होइन, अब जुन चाहिँ परम्परा र संस्कारबाट संसदीय व्यवस्थाले आफ्नो चाहिँ यात्रा तय गरेको छ, यति लामो 400-500 वर्ष भयो होला होइन, बेलायतदेखि त्यहाँ अब प्रधानमन्त्रीहरू चाहिँ बोलेरै बस्थे होइन, बोल्नुपर्ने जति कुनै प्रधानमन्त्री धेरै बोल्ने हुन्थे, कुनै चाहिँ थोरै बोल्ने हुन्थे होइन, तर बोल्दै नबोल्ने चाहिँ अहिलेसम्म मलाई चाहिँ थाहा छैन। जस्तो शेरबहादुर देउपा एकदम कम बोल्थे, केपी ओलीजी एकदम घन्टौँ बोल्नुहुन्थ्यो, गिरिजाप्रसाद कोइराला ठिक्क बोल्नुहुन्थ्यो हामी देखेको होइन, कैयन प्राइम मिनिस्टरहरू चाहिँ अब पार्लियामेन्टमा बोल्नुपर्ने कुरामा बोल्थे, नबोल्नुपर्ने कुरामा धेरै बोल्दै हुन्थे, काम चाहिँ चलिहाल्थ्यो।
3: त्यो चाहिँ व्यक्तिको स्वभावमा निर्भर गर्छ,
4: स्वभाव त्यो अब खास होइन, स्वभावभन्दा पनि त्यसको पृष्ठभूमिले, कम्युनिस्ट पृष्ठभूमिबाट आकाहरू घन्टौँ बोल्छन्,
3: स्कुलिङ नै बोल्ने, भाषण गर्ने,
4: स्कुलिङ नै एकदम
3: जार्गन घोक्ने, त्यही कुरा जनतालाई सुनाउने,
4: एकदम त्यो घन्टौँ घन्टा, दुई घन्टा, डेढ घन्टा बोलेको त मैले पार्लियामेन्टमा, अब वामदेवजीले सायद 3-4 घन्टा कति बोल्नुभएको रेकर्ड पनि होला। त्यस्तै चाहिँ भीम रावलजीहरू अब थुप्रै छन्, केपी ओलीजी, माधवजीहरू, झल्लाजीहरू घन्टौँ बोलेर चाहिँ पार्लियामेन्टमा पनि, पार्लियामेन्ट बाहिर पनि बसेको देखेछु। नेपाली काङ्ग्रेसबाट केही अपवाद बाहेक, केही अपवाद बाहेक एक घन्टा बोल्न सक्ने कमिसन मान्छेहरू, यसो आधी सुशील कोइराला कहाँ बोल्नुहुन्थ्यो, ठिक्क बोल्नुहुन्थ्यो, हिँडिहाल्नुहुन्थ्यो, गिरिजाप्रसाद पनि त्यही हो। त्यस कारणले तर अब अहिलेको प्रधानमन्त्रीले बोल्दै नबोलिकन त सांसदहरूले आफ्नो चाहिँ प्रधानमन्त्रीलाई बुझ्ने कसरी?
3: प्रधानमन्त्री बालेन्द्र शाह बालनको स्ट्राटेजी हो कि यो उहाँ बोल्न नचाहनु भएको हो कि बोल्दाखेरि चिप्लिन्छ भनेर नबोल्नु भएको हो?
4: अब हेर्नुहोस्, अब अहिलेको प्रधानमन्त्रीको बारेमा धेरै चाहिँ मनोविश्लेषण गर्न सक्ने चाहिँ क्षमता ममा छैन, किनभने उहाँको आँखा पनि धेरै कम खुल्छ होइन, उहाँले बोल्दाखेरि उहाँको बोलीको बोलीबाट पनि थाहा हुने हो, अलिकति चाहिँ जेस्चर ल्याङ्ग्वेजबाट थाहा हुने हो। अब मलाई यहाँ तपाईँले तपाईँको इन्टरभ्यू चाहिँ यो दिन आउँदाखेरि चाहिँ अब जस्तो युवा जेनेरेसनले मलाई के भन्दै थियो भने आफ्नै घरकाले किन बोल्नु पऱ्यो, काम गरेर भइहाल्यो नि, धेरै बोलेर बिग्रेको देश हो। आफ्नै घरभित्र 2-4 युवा चाहिँ केटाकेटीहरू त्यहाँ जमघट रहेछ मेरो घरमा, अनि म यता आउनु थालेको, अनि उनीहरूले चाहिँ होइन यो प्रधानमन्त्री आज बोल्छ बोल्छ भन्ने पनि चर्चा थियो नि त अहिले, अनि टेलिभिजन खोलेर म चाहिँ सुन्नलाई बसिरहेको थिएँ, फेरि नबोल्ने भयो भनेर भन्ने कुरा आयो बाहिर, अनि उनीहरूले मसँग जोइन गरेर किन बोल्नु पर्यो, बोल्दा बोल्दा देश बिग्रिएको त हो नि भने।
3: अहिले मान्छेहरू धेरै बोली सुन्न चाहिँ चाहँदैनन् होइन,
4: बोल्दै नबोलेको
3: रणनीति नै हो कि के जस्तो लाग्छ?
4: मलाई लाग्छ के छ भन्दाखेरि चाहिँ थाहा छैन, मुख्य कुरा त के छ भने थाहा नभएको कुरामा पक्का बोल्नु,
3: अहिले पनि संसदमा प्रधानमन्त्रीको खोजी भइरहेछ क्या, मानव प्रधानमन्त्री कतै हराउनु भएको छ होइन, उहाँको पत्रिकामा मिडियामा सार्वजनिक सञ्चार माध्यममा प्रधानमन्त्री हराएको सूचना भन्ने नै स्थिति अथवा भन्ने तहमै पुग्यासो गरेर सांसदहरू आक्रामक छन्। संसद बैठकै अवरुद्ध गर्नुपर्ने स्थितिसम्म पुगे उनीहरू।
4: बेलायतमा एउटा राजा थिए कि, त्यसमा एउटा फिल्म बनेछ किङ्स स्पिच भन्ने, बडो फेमस फिल्म छ, सायद त्यो फिल्म यहाँको प्रधानमन्त्रीले हेरेको होला। उनी एकदमै उनी नबोल्ने होइन, बोल्न नसक्ने भएर उनी स्ट्यामर थिए, भगभके होइन। अनि उनलाई सबैभन्दा ठुलो रहर र सबभन्दा ठुलो चाहिँ आफूलाई चाहिँ राजा हुनुपर्ने उत्सव चाहिँ के भने बोल्न जाने हुन्थ्यो भन्ने थियो। र राजनीति भनेको के हो पहिला सुरु त बुझ्नु पर्यो। वाट इज पोलिटिक्स? के पोलिटिक्स पावर मात्रै हो, पावर एक्सर्साइज गर्ने ठाउँ मात्रै हो? होइन। के पोलिटिक्स चाहिँ रिसोर्सहरूलाई अप्टिमाइज गर्ने ठाउँ मात्रै हो, स्रोत र साधनको होइन प्राथमिकताकरण गरेर चाहिँ राख्ने ठाउँ मात्रै हो, जस्तो बजेटले गर्छ नि, सीमित स्रोत र साधनले हामीले प्राथमिकताको आधारमा यो बजेटलाई यसरी एलोकेट गरेका छौँ भन्छ, त्यो मात्रै हो पोलिटिक्स? त्यो पनि होइन। पोलिटिक्स चाहिँ पावर हो, त्यो पनि हो, तर त्यो मात्रै पनि होइन। के हो त पोलिटिक्स भन्दा? पोलिटिक्स भनेको कन्भर्सेसन पनि हो, कन्भर्सेसन पनि हो। नेताले संवाद गर्छ, कोसँग संवाद गर्छ भने त्यो देशको राष्ट्रसँग गर्छ, त्यो देशको नागरिकसँग गर्छ, आफ्नो पार्टीसँग गर्छ, आफ्नो विचारसँग गर्छ, अन्तर्राष्ट्रिय समुदायसँग गर्छ। नेता भनेको के हो भन्दाखेरि चाहिँ धेरै समस्याहरू अब बोलेर त्यो कन्फ्लिक्ट चाहिँ रिजोल्युसन हुन्छ। उसले भन्न सक्छ हाम्रो स्रोत र साधन थोरै छ, त्यसै कारणले बजेट यस्तो आउँछ, भएको स्रोत र साधनलाई हामीले चाहिँ यसरी प्रायोरिटाइज गरेका छौँ, मेरो सरकारले यो गर्नेछ। आखिर नीति र कार्यक्रम भनेको त्यही नै हो होइन। त्यसको लागि हामीलाई चाहिने चाहिँ विभिन्न कानुनदेखि लिएर चाहिँ अब विनियोजित रकमहरूदेखि लिएर सबै कुराहरू चाहिँ यो ढङ्गले गरेका छौँ भन्छ। त त्यस कारणले मलाई के लाग्छ भने म एकदम चाहिँ सर्टमा भन्नु, यो बोल्नु पर्छ पर्दैन होइन। पोलिटिक्स भनेको, पोलिटिक्स एउटा लिडर भनेको के हो? लिडर हु क्यान कम्युनिकेट प्रपरली।
3: जनताले जान्न चाहेको चाहिँ के कुरा हो भने प्रधानमन्त्री बालेन्द्र शाह विगतमा काठमाडौँ महानगरपालिकाको मेयर बन्नुभन्दा अगाडि त उहाँ सार्वजनिक सञ्चार माध्यममा जानुहुन्थ्यो, अन्तर्वार्ता गर्नुहुन्थ्यो होइन, उहाँले विचार दिनुहुन्थ्यो, बोल्नुहुन्थ्यो। उहाँले बोलेकै कारणले पनि धेरै व्यक्तिहरूले रुचाए, ब्रान्डिङ भयो। बोल्नै नजान्ने पनि होइन, अहिले चाहिँ बोल्दै नबोल्नुको तात्पर्य के हुन सक्छ?
4: मलाई चाहिँ के लागिरहेछ भने नि, अब मैले हेरेँ उहाँको ऱ्याप सङ पनि हेरेँ, वास्तवमा त्यो मनो के कारणले नबोलेको होला, बोल्न नजान्ने हो त भनेर मैले उनको गीतहरूमा गएँ, पछ्याएँ युट्युबमा गएर, राम्रै छ। फेरि तपाईँलाई चाहिँ
3: मलाई बोल्न दे सरकार भन्ने गीत पनि हेर्नु होला, तपाईँले सुन्नुभयो होला।
4: फेरि तपाईँलाई यो ऱ्याप सङ चाहिँ कस्तो हो भन्दाखेरि इन्स्टेन्टली क्रिएट गर्नुपर्छ के, तुरुन्तको तुरुन्तै त्यो सेन्स अफ ह्युमर, त्यो लय, त्यो शब्द सम्म
3: अन द स्पट चाहियो,
4: अन द स्पट चाहियो। अब त्यो गर्न सक्ने मान्छे बोल्नै नजान्ने भन्ने त पक्कै होइन, त्यो त होइन नि होइन, त्यो पक्कै होइन होला। अनि अर्को मैले केही मेयर हुँदाखेरिको हो कि अघि पछि हो, एक दुईवटा अङ्ग्रेजी इन्टरभ्यू पनि हेरेँ, त्यो पनि एकदम रिफाइन छ होइन, चुरो छ, मुलुक नै चलाउने खालको पनि छ। सायद त्यही भएर होला युवाहरूले चाहिँ ये मान्छेले मुलुक चलाउँछ भनेर जिम्मेवारी पनि दिएको।
3: निर्वाचन अघिकै भाषण हेरौँ न, सर्ट एन्ड स्विट।
4: जनकपुरको भाषण सुने मैले, सातै मिनटको भए पनि त्यसैले काण्ड पुगाइदिएको छ होइन, त्यो पनि छ एउटा यसरी इमोसनली कनेक्ट भएको छ त्यो, जुन चाहिँ
3: सुदूर अब दूर नै झिकै झिकै माया तमलाई,
4: हरेक
3: सुदूरपश्चिमदेखि
4: शब्दहरूले
3: सुनसरीसम्मको भाषा,
4: एक्ज्याक्टली हरेक शब्दहरूले, सुनसरीको त म ती छु, प्रत्यक्षदर्शी छु, जनकपुरको पनि सुने मैले। मलाई के लाग्छ भनेर भन्दाखेरि चाहिँ नचाहेको होइन, म कता कता मलाई म उनको यसो हेर्दाखेरि चाहिँ सय दिन नबोल्ने हो कि जस्तो लागेको छ, सय दिन म यो काम सक्छु होइन। हेर्नुहोस् अहिलेको
3: प्रधानमन्त्री बालेन्द्र शाह सय दिन बोल्नुहुन्न,
4: यो मेरो अनुमान हो। मलाई के लागिरहेछ भन्दाखेरि चाहिँ उनीहरूको जुन वाचापत्र छ, अहिलेसम्मको नेपालको राजनीतिक इतिहासमा घोषणापत्र लेखेर त्यही घोषणापत्रमा टेकेर त्यही घोषणापत्रमा टेकेर मेनिफेस्टो लेखेको छ, त्यसपछि आएर चाहिँ त्यसैलाई लिएर चाहिँ वाचापत्र बनाएको छ, त्यसैलाई लिएर चाहिँ बजेटमा त्यो चाहिँ अस्तिको चाहिँ नीति र कार्यक्रममा हालेको छ, त्यही कुरा बजेटमा अब सायद आउला। त्यो सय बुदा जुन छ चाहिँ वाचापत्र, त्यसलाई फलो गरेका छन् क्या? उनीहरूले जुन चिज मागे, जुन चिज देखाएर भोट मागे नि, हामी यो सयवटा काम गर्छौँ भनेर, त्यो सयवटा काममै उनीहरूको चाहिँ त्यही सेरोफेरोमा उनीहरूको सारा अहिले चाहिँ पार्टी पनि यो देश पनि चलिरहेको छ।
3: त्यसमा उहाँहरू
4: हैन
3: एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तो बोल्ने भन्दा काम गर्नमै अनि कामको रफ्तारलाई नै निरन्तरता दिने
4: पछि काम कामको रफ्तारलाई चाहिँ नरोकिकन पनि न्यूनतम न्यूनतम चाहिँ संवाद चाहिँ जस्तो न्यूनतमै थियो नि। त्यत्रो चुनावी क्याम्पेनमा 188 सिट कि कति आयो
3: 182 सिट ल्याउनु
4: 182 सिट आएको त न्यूनतम
3: दुई तिहाईलाई दुई सिट मात्रै कम
4: अनि त न्यूनतम बोल्दाखेरि पनि काम चल्दो रहेछ। मलाई लाग्छ के छ भन्दाखेरि चाहिँ अब विथ चाहिँ ड्यू रेस्पेक्ट सबै चाहिँ अब म फेरि चाहिँ यो सरकार मलाई केही पनि चाहिँदैन, यो सरकार 5 वर्ष चले पुग्छ कि मेरो व्यक्तिगत इच्छा चाहिँ 5 वर्ष टिक्यो भने यो चाहिँ झन्डै 100 वर्षको झन्डै इतिहास हुन थाल्यो नेपालमा कुनै सरकार 5 वर्ष चलेको छैन। यो चाहिँ 5 वर्ष चल्नेदेखि चाहिँ त्यसको लागि त म आभारी हुने थिएँ यो रवि लामी छाने र बालेनीसँग। अब मलाई अहिले के लागेको छ जुन ढङ्गले त्यो 100 बुदामा त्यो बाचा पत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले फोकस गरेको छ र बालेनको चाहिँ जुन ढङ्गको शैली छ या प्राइम मिनिस्टरको शैली छ त्यसलाई मैले मेरो आफ्नो यो मनोगत पनि हुन सक्ला होइन मनोगत त्यही एउटा चाहिँ भनौँ न एउटा कुनै टुक्का मलाई के लाग्यो भन्दाखेरि चाहिँ आखिर किन त भन्दा 100 दिन चाहिँ उसले 100 दिनको काम देखाएर अनि बोल्ने भन्ने जस्तो माइन्ड सेट गरेको हो कि भन्ने म अनुमान गर्न थालेँ त्यो पनि आजदेखि के अहिलेदेखि चाहिँ अहिले तपाईँले सोध्नुभएर चाहिँ ग्रिल गर्नुभयो सोधे आखिर के होला त आखिर बोल्नु
3: अहिलेकै हिसाबले जाने हो भने उहाँहरूको सरकार 5 वर्ष टिक्छ भन्न सकिन्छ।
4: हामी यस्तो एउटा जङ्चरमा छौँ एउटा यस्तो मोडमा छौँ जहाँ चाहिँ हामीसँग चाहिँ यो के गरी सरकार असफल भयो भने या यो म्यान्डेट चाहिँ फेरि चाहिँ स्प्लिट भयो भने या टुट्यो फुट्यो भन्ने चाहिँ हाम्रो यत्रो ठुलो चाहिँ भनौँ न अब सङ्घर्षबाट आएको सरकारमा को छ यो त के छ भने आज छ अब अमेरिकाकै जनता चाहिँ आज ट्रम्प छ तर एउटा सिस्टमबाट ऊ जान्छ भन्ने छ नि त। मलाई पनि त्यस्तै के लाग्छ भने एउटा सिस्टमबाट यो आएको छ होइन सिस्टमबाट तपाईँ हामीले भोट दिएर आएको छ नि त्यस कारणले यसलाई चाहिँ के छ भन्दा 5 वर्ष चल्नलाई सघाउनु पर्छ कम्ती पनि चाहिँ 6 महिना या 1-2 वर्ष चाहिँ अब कहीँ गल्तीहरू हुन्छन् घटनाको गल्ती मूल्यमा चाहिँ गल्ती भयो मूल्य पद्धतिमै गल्ती भयो भने चाहिँ के छ भने सबैले चाहिँ यसलाई प्रश्न गर्नुपर्छ होइन एउटा दुइटा घटना भयो अब कुन जुत्ता लाएर कसरी हिँडे कुन लुगा लाए के गर्छ नि त अहिले बालेनको चाहिँ प्राइम मिनिस्टरको लिएर म त्यो सबै कुराहरूमा त्यो नीतिगिटीमा चाहिँ म जान्न।
3: राष्ट्रपतिले सम्बोधन गरिरहनु भएको छ त्यो पनि संसदको दुवै सदनलाई नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदाखेरि प्रधानमन्त्री बालेन्द्र शाह चाहिँ 1 घन्टा हराउनु भयो राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदाखेरि वाचन गरिरहँदाखेरि त्यो पनि आफैले तयार गरेको नीति तथा कार्यक्रम हो सरकारले तयार गरेको
4: त्यसलाई कुनै पनि सभ्य समाजमा धेरै त्यसलाई चाहिँ त्यस्तो नगरिदिएको भए हुन्थ्यो। त्यो चाहिँ के छ भने प्रधानमन्त्रीकै डकुमेन्ट हो त्यो सरकारकै डकुमेन्ट हो त्यो त्यो डकुमेन्ट त राष्ट्रपति त निमित्त मात्र छन् त्यहाँ होइन राष्ट्रपति अब राष्ट्रपतिसँग केही होला असहमतिहरू केही दिगदारीहरू केही पट्या राख्दा कुराहरू पनि थियो होला नि त्यहाँ नीति र कार्यक्रममा तर त्यो जे थियो
3: आफैले लेखेको
4: जे थियो त्यो त उनको आफै हो त्यो होइन
3: 82 वर्षका राष्ट्रपतिले बोलेको 36 वर्षका प्रधानमन्त्रीले सुन्न पर्दैन भन्ने हो कि
4: यस्तो छ नि राष्ट्रपतिले बोलेको हो त्यो कति वर्षको राष्ट्रपतिले बोलेको होइन त्यो कि त्यो राष्ट्रपतिले बोलेको र त्यो डकुमेन्ट चाहिँ प्रधानमन्त्रीको हो 35 वर्षकै प्रधानमन्त्रीको हो किन त्यस्तो दिएको त त्यस्तो त्योभन्दा छोट्याएर चाहिँ 2 पेजको 3 पेजको दिएको भए पनि भइहाल्थ्यो नीति र कार्यक्रम 4 पेजको भए पनि हुन्थ्यो त्यत्रो लम्बा
3: सिस्टम हो फेरि निरन्तर
4: एक्ज्याक्टली
3: भयो
4: जस्तो उनी 5 वर्षको प्राइम मिनिस्टरको सिस्टममा छन् बहुमत प्राप्त सरकारको त्यो पनि सिस्टम हो नि कि त्यसलाई पनि मान्नु
3: मान्छेको राष्ट्रपति
4: त्यस कारणले
3: 1 नम्बर वरियताको व्यक्ति
4: मैले नगएको भए त्यो चाहिँ राम्रो हुन्थ्यो मलाई लाग्छ के छ भने मैले मान्छे यसै पनि नि तपाईँले बोलाउनु भएको हो नि त राष्ट्रपतिलाई मेरो घरमा म कोही पाहुना बोलाउँछु केही सहयोग माग्छु केही जिम्मेवारी दिन्छु तपाईँ यो पढिदिनुहोस् भनेर त्यो पार्लियामेन्टमा कसले बोलाएको सरकारले बोलाएको हो नि सरकार आफूले बोलाइसकेपछि आफ्नो पाहुनालाई या तपाईँ राष्ट्राध्यक्ष चाहिँ पाहुनाको रूपमा आएको छन् भने त्यसलाई चाहिँ गर्नुपर्ने मर्यादा
3: प्रधानमन्त्रीले राष्ट्रपतिलाई अपमानै गरे भन्न सकिन्छ
4: यस्तो छ कि अब हेर्नुहोस् यसलाई अपमानकै शब्दमा चाहिँ लिएर जान तपाईँ हामीले भन्न सक्छौँ तर उनीहरूले चाहिँ त्यसलाई चाहिँ यसरी पनि बुझ्न सकिन्छ तपाईँ हामीलाई जसलाई थाहा छ त्यो चाहिँ गर्नु हुँदैन थियो भन्ने कुरा यहाँ मैले भन्ने गरेको छु एउटा सेक्सन अफिसर हुन्छ नि ऊ पास हुँदाखेरि पनि 6 महिनाको तालिम हुन्छ मलाई लाग्छ अहिलेको चाहिँ त्यहाँ संसदमा उपस्थित चाहिँ कैयौँ मान्छेहरूलाई संसदीय कार्यविधि के हो, राष्ट्रपति र प्रधानमन्त्रीको सम्बन्ध के हो, त्यसको 5 मिनटको पनि तालिम छैन, के पनि छैन तालिम. नेपालको जो जति जति माथि टपमा जान्छ नि त्यति त्यति तिनीहरू चाहिँ अज्ञानी जस्तो भएको देख्छु क्या म माथि माथि होइन. जो जो जति तल ग्रासरुटमा चाहिँ बसेर काम गरेको छ त्योसँग धेरै कुराहरूको ज्ञान छ, धेरै कुराहरूको. अब त्यहाँ के देखिन्छ भनेर भन्दाखेरि चाहिँ प्रधान अब के थाहा, प्रधानमन्त्रीलाई राष्ट्रपतिले बोल्दा बोल्दै उठेर हिँड्नु हुँदैन भनेको थाहै थिएन कि त्यहाँ उनलाई त्यो इतिहास कसले पढायो होला कि यो डकुमेन्ट तपाईँको हो. हो आफैले बुझेको भए जस्तो पहिला पहिलाका प्राइम मिनिस्टर
5: सबै व्यक्ति सुनिरहेका छन्, सांसदहरू सुनिरहेका छन्
4: मैले भने,
5: अनि प्रधानमन्त्री चाहिँ हिँड्दाखेरि त्यो नियतै ठिक नभए हो कि शैली मात्रै ठिक नभए हो.
4: अब नियतमै अहिले शङ्का नगरौँ, शैली चाहिँ सभ्य भएन. तपाईँको घरभित्र तपाईँले पाहुना बोलाइसकेपछि तपाईँले उठेर गइदिएपछि त्यो पाहुनाको अपमान भयो नि. राष्ट्रपति भनेको त आफ्नो राष्ट्र उनको त घर होइन नि, त्यो त त्यहाँ त उनलाई बोलाइएको हो नि होइन, त्यहाँ बोलाएर उनी आएका हुन्. त्यसै कारणले मलाई लाग्छ भावी दिनमा त्यस्तो नहोस्.
5: अनि प्रधानमन्त्रीले लगाउने पहिरन ड्रेसअपको पनि चर्चा छ, कालो टी सर्ट लगाउनुहुन्छ
4: होइन, उहाँ त जुन कन्स्टिट्युएन्सी
5: उहाँ लगाउनुहुन्छ, जिन्स प्यान्ट लगाएर अनि स्पोर्ट्स सुज लाउनुहुन्छ, अनि संसदमा जानुहुन्छ, राष्ट्रिय पोसाक दौरा सुरुवाल छैन, कहिले पनि प्रयोग गर्नुहुन्न. मान्छेहरूले विभिन्न खालका टिका टिप्पणी गर्छन् क्या, विपक्षीहरूले त संसदमै उठेर आपत्ति नै जनाए.
4: त्यो पनि ठिक छ, त्यसैले त हामीले प्रजातन्त्र लोकतन्त्र ल्याएको हो नि, विचार चाहिँ 10 वटा चाहिँ फल्न फुल्न दिनुपर्छ कि. उनले प्रधानमन्त्री अब युवा पुस्ताका हुन्, उनको कन्स्टिट्युएन्सी चाहिँ हामी होइन, हामी होइन. उनको कन्स्टिट्युएन्सीका जुन चाहिँ उमेरका जुन समूहका छन् त्यहाँ त्यो दौरा सुरुवाल टोपी के हो भन्ने कुरा तिनीहरूलाई थाहा पनि छैन. उनले आफ्नो कन्स्टिट्युएन्सीलाई चित्त बुझाइरहेका छन्, कन्स्टिट्युएन्सी भनेको युवा नेपालको जो 60% छ होइन. अब मुख्य कुरा रह्यो के, ती युवाहरूलाई चाहिँ राष्ट्रको सांस्कृतिक भावधारामा जोड्ने जिम्मेवारी प्रधानमन्त्रीको छ कि छैन, कुरा मुख्य कुरा होइन.
5: ड्रेसले चाहिँ प्रभाव पार्दैन होइन,
4: त्यस्तो ठुलो अब आजको संसारमा
5: पार्छ कि त, पोसाक हुनु पर्यो होइन भने सांस्कृतिक पोसाक हुनु पर्यो,
4: लगाइदिए
5: जस्तो मर्यादित ठाउँमा जाँदाखेरि प्रश्न त उठाइरहेछन् नि,
4: प्रश्न उठाउनु पाउनुपर्छ, प्रश्न उठाउनु पाउनुपर्छ. तर त्यो चाहिँ नेपालको कुनै कानुन र संविधानले वर्जित हो त्यो पनि होइन, कि त ड्रेस कोड लेख्नु पर्थ्यो पहिले नि. आखिरमा नेपालमा यत्रो सैकडौँ हजारौँ चाहिँ ऐन नियम कानुन बनाउने ज्ञाताहरू छन् भने कैयन कुराहरू चाहिँ के छ भनेर भन्दाखेरि चाहिँ यो चाहिँ त्यहाँ लिखित रूपमै सार्वभौम संसदले पास गरेको छ र त्यसलाई चाहिँ उनले चाहिँ अस्वीकार गरेका छन् भने अब कता कता देख्छु अलिकति तन्त्र विद्यातिर चाहिँ प्रधानमन्त्रीको चाहिँ अलिक बढी रुचि जस्तो मलाई लाग्छ होइन. अब जुन हाम्रो के अरे चाहिँ वज्रयान तन्त्र विद्या हुन्छ नि है, त्यतापट्टि चाहिँ के छ भन्दाखेरि चाहिँ छ कि भन्ने मलाई थाहा छैन.
5: शपथ ग्रहण समारोहमा पनि केही कुराहरू त दर्शाउनु भएको छ, संकेत त गर्नुभएको छ.
4: मैले त्यसैले म त घटना घटनामा जान्न, तर इन ग्रसमा म्याक्रो लेभलमा उहाँको केही चाहिँ त्यो चाहिँ एउटा चाहिँ अलौकिक विद्यासँग उहाँको चाहिँ जोडिएर चाहिँ त्यो ग्रह नक्षत्रसँग चाहिँ मिल्नु जुल्नु लुगा लाउने. अब अहिले अस्ति सेतो लुगा लाएर निस्किएको होइन, अब त्यो के छ भने त्यो कुनै खास दिन खास परिस्थितिमा त्यो गर्दाखेरि शुभ हुन्छ भन्ने त्यो छ नि त. हामी त सबै के छ भने सुपरस्टिसनमै चाहिँ हिँड्ने मान्छे हो. मुख्य कुरा त्यो होइन, मुख्य कुरा राजनीतिमा लाग्ने मान्छेको सबभन्दा ठुलो चाहिँ गुण भनेको के हो भने खास गरी डेभलपिङ कन्ट्रिजमा चाहिँ संवाद शैली हो सबभन्दा ठुलो. संवाद किन हो भन्दाखेरि चाहिँ मान्छे आत्तिन्छन्, मान्छे सबैका इच्छा आकाङ्क्षाहरू पुरा हुँदैन, सबै कुरा 5 वर्षमा या 2 वर्षमा एड्रेस पनि हुन सक्दैन होइन. त्यसै कारणले त प्राथमिकता क्षेत्रहरू तोक्नुपर्छ त सबैलाई. तर चाहिँ होप क्रिएट गर्नको लागि कसले बोल दिने, आशा जगाएर यो मुलुक 5 वर्षमा होइन 10 वर्षमा 15 वर्षमा उनीहरूकै चाहिँ बाचा पत्रमा पनि 10 वर्षमा हामी चाहिँ 15,000 मेगावाट बिजुली ल्याउँछौँ भनेर भनेका छन् भने त्यो त आशा जगाएको हो नि होइन. त प्रधानमन्त्रीले पनि के छ भने आफूसँग भएका स्रोत साधनहरू या जनताका चाहिँ उम्मिद र आकाङ्क्षाहरू चाहिँ मिट गर्न सक्ने नसक्नेको बिचको ग्यापलाई चाहिँ संवादले चाहिँ त्यसलाई चाहिँ ठिकठाक पार्ने होइन. म तपाईँहरूप्रति जिम्मेवार छु, होइन उत्तरदायी पनि छु, तर यो मुलुकले अहिले दिइरहेको धान्न सक्ने स्रोत र साधन चाहिँ यसले यति मात्रै हो। हामी त्यस्तै भित्र बसेर अलिकति बिपी कोइरालाले भन्नुभएको छ नि, अब 5 वर्ष सबैले पटुका कसौँ है भन्नुभएको छ। 15 सालको बजेट ल्याउँदाखेरि यो 5 वर्ष अब सबै पटुका कसौँ है भन्नुभएको छ। पटुका भनेको हामी अब सबै चाहिँ खर्च चाहिँ एकदमै पैसाको खर्च चाहिँ उच्चतम प्रयोग गरौँ भनेर भन्नुभएको छ उहाँले, होइन किनभने हामीसँग गर्नुपर्ने काम धेरै छ, स्रोत साधन अत्यन्तै न्यून छ, यसलाई चाहिँ
5: तपाईँ त अप्नाउनु पर्यो
4: एकदमै हरेकले पटुका कस्नुपर्छ, फिजुल खर्च नगरौँ भन्नुभएको छ। त त्यो समाजले कति काम गरेको छ, र तपाईँहरू मलाई टाइम दिनुहोस्, म 15 वर्षमा म मेरो जस्तो परिवार मध्यमवर्गीय परिवार यो मुलुकको सबै नेपालीहरूको बनाउँछु। त्यो भनेको के हो भन्दा म जस्तो मेरो घरको केटाकेटीहरू पढ्न पाउँछन्, दुध खान पाउँछन्, उनीहरूको क्यालोरी ठिक छ, उनीहरूको चाहिँ प्रोटिन ठिक छ, उनीहरूको एजुकेसन र हेल्थ ठिक छ, त्यही यस्तै परिवार म यो देशको सबैलाई बनाउन चाहन्छु 15 वर्षमा। त्यो समाजले बिपी कोइरालाको त्यो नाम जपेर काङ्ग्रेसले पछि 30 वर्ष आन्दोलन गर्यो, होइन जम्मा चाहिँ 18 महिना त्यो सरकार ढल्यो। त आज पनि के हो भन्दाखेरि चाहिँ यो कुरो पक्का के छ भन्दाखेरि चाहिँ जुन एक्सपेक्टेसन यो राष्ट्रिय स्वतन्त्र पार्टीबाट 3 करोड नेपालीले गरिरहेका छन् मोटामोटी, त्यो एक्सपेक्टेसन चाहिँ त्यो आकाङ्क्षा त्यो उम्मीद त्यो आशा यो 5 वर्षमा पुरा हुँदैन। त त्यसलाई त्यो ग्यापलाई फुलफिल केले गर्छ त भन्दा संवादले गर्छ। नआतिनुहोस्, हामी फाउन्डेसन बनाउँदैछौँ, नआतिनुहोस्, हामी जस्टिस गर्दैछौँ, नआतिनुहोस्, हामी गुड गभर्नेन्स पर जाँदैछौँ,
5: कम्तीमा पनि आश्वासन चाहिँ दिनु पर्यो, हैन
4: हामी मेरिटलाई चाहिँ
5: जनतालाई आश्वस्त पार्नु पर्यो, जनता आश्वस्त पार्नु पर्यो,
4: जनतासँग संवाद गर्नै पर्छ। हेर जनतासँग संवाद नगर्दाखेरि कहिले राम्रा गरेका ठिक ढङ्गले नगर्दाखेरि
5: राजनीतिक संस्कार व्यवहार सामाजिक शैली
4: होइन प्रधानमन्त्रीबाट के सिक्ने त आखिरमा यो मुलुकमा प्रधानमन्त्रीबाट सिक्ने भनेको त संस्कार सभ्यता होइन सबै कुरा हो नि संस्कृति सबै कुरा चाहिँ बडाले जो गरेको काम हुन्छ त्यो सर्वसम्मत भन्छ नि। त्यस कारणले मलाई चाहिँ के लागेको छ भन्दाखेरि चाहिँ 100 दिनपछि सायद म अन्दाज गर्न सक्दिनँ, अहिलेसम्म राष्ट्रको नाममा पनि सम्बोधन आएको छैन, होइन चुनाव जितेर यत्रो भर्डिक यत्रो म्यान्डेट दिए जनताले, त मलाई के लाग्छ भन्दाखेरि चाहिँ एकपल्ट काम गरौँ 100 दिनको बाचा पत्र भन्छ त्यो 100 एउटै ठाउँमा हामीले
5: बालनको रणनीति बस चुपचाप।
4: अब त्यो रणनीति थिएन भने पनि यो मैले सम्झाइदिएँ भन्नु होला है तपाईँहरू टेलिभिजन मार्फतबाट, तर यो पार्लियामेन्टमा उहाँले कहीँ न कहीँ त्यो ढङ्गले चाहिँ भएन।
5: कतिपय व्यक्तिहरूले प्रधानमन्त्री बालेन्द्र शाह बालन युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसँग तुलना गरिरहेका छन्, ड्रेसअपदेखि हरेक कुरा जेलेन्स्की पथमा बालेन भनिरहेका छन्। जसरी युक्रेनका राष्ट्रपतिले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गर्न जाँदाखेरि व्हाइट हाउसमा जुन ड्रेसअप लगाउनु भएको थियो स्पोर्ट्स सुज जिन्स प्यान्ट होइन त्यसपछि टी सर्ट त्यो चाहिँ कूटनीतिक पहिरन भएन भनेर विश्वभर नै आलोचना पनि खेप्नु परेको थियो। केहीले आलोचना गरे केहीले अझ प्रशंसा गरे युद्ध र देशमा भनेर, यहाँ चाहिँ बालेन शाह त्यही पथमा छन् भन्न सकिन्छ र
4: यस्तो छ। कुनै पनि मानिसको ड्रेस कोड नि ड्रेस कोड त्यस देशको भूगोलले निर्धारण गर्छ, त्यो देशको तत्कालीन अवस्था र परिस्थितिले निर्धारण गर्छ। जेलेन्स्की वारमा थिए वारमा छन् त्यो पनि एउटा हिजोको महाशक्ति राष्ट्रसँग, उनले चाहिँ उनी प्रस्तुत हुँदाखेरि उनी आम युक्रेनियन जस्तै भएर बस्नुपर्छ। गान्धीले के लुगा लाउन पाएको हो र गान्धीले माथिको लुगा किन त्याग गरे, किन आम भारतीय त्यस्तै थिए। अहिलेको युक्रेनको अवस्था के हो भने आम चाहिँ युक्रेनियनहरू कुनै पनि बेला कसैसँग पनि वारको लागि तयार भएर बस्नुपर्छ, हल्का फुल्का ड्रेस लगाएर होइन। अनि युक्रेनको जेलेन्स्कीले के संवाद दिएका छन् भने म तिमीहरू जस्तै हो म पनि वारमै छु, म कुनै डिकोरम मेन्टेन गरेको छैन, कुनै डिसेन्ट लुगा लाउन सक्दिनँ, किनभने तिमीहरू त फिजिकली छौ भने म फिजिकली मेन्टली सबै किसिमले, किन युक्रेन चाहिँ वार कम फुल स्केल वारमा छ नि युक्रेनको परिस्थिति युक्रेनको बारेमा मात्रै कुरा गर्नुहोस्, म तपाईँलाई चार घन्टा होइन यहाँ पाँच घन्टा म चाहिँ कुरा गर्न सक्छु। युक्रेन किन त्यस्तो छ, किन त्यो
5: त्यसरी नै भयो, अकस्मात हिसाबले जसरी जेलेन्सीको उदय भयो यहाँ पनि बालेन्द्र शाहको त्यसरी नै उदय भयो, अनि पथ पनि त्यही भयो
4: होइन।
5: अनि अर्को पनि यसैमा मैले जोडिहालेँ, विश्वका विभिन्न घटनाक्रमसँग जोड्छन् क्या, जस्तो भारतमा पनि डाक्टर मनमोहन सिंह प्रधानमन्त्री हुनुभयो होइन, कतिपयले उहाँलाई एक्सिडेन्टल प्राइम मिनिस्टर भन्छन्, दुर्घटनावश होइन, इन्दिरा गान्धीले सोनिया गान्धीलाई प्रधानमन्त्री बनाउन चाहनुहुन्थ्यो, पछि सक्नु भएन होइन, पाउनु भएन, विभिन्न कारणले रोकियो, अनि डाक्टर मनमोहन सिंहलाई अनि अझ डमी प्राइम मिनिस्टरसम्म भने, त्यो र यहाँ तुलना गर्न मिल्छ अहिले नै?
4: तपाईँलाई एउटा छ, जेलेन्स्कीको पृष्ठभूमि उनी कमेडियन थिए टेलिभिजनमा, त्यो चाहिँ प्यारसम्म मिल्छ। जेलेन्स्की वारमा छन्, उनको ड्रेस डिजाइनलाई चाहिँ धेरै मान्छेले मलाई चाहिँ त्यो शानदार लाग्यो, किनभने उनले आफ्नो चाहिँ जो लडिरहेका छन् तिनलाई मोटिभेट गर्नुपर्नेछ। म तिमीहरू जस्तै अमेरिकन राष्ट्रपतिलाई भेट्दा पनि म पनि वारमै छु, तिमीहरू पनि वारमै छु, त्यो भयङ्कर ठुलो कुरा हो। मैले गान्धीलाई भने, तपाईँको कम्युनिकेसन भनेको बोलेर मात्रै हुँदैन नि, कम्युनिकेसनको स्किलमा सबभन्दा ठुलो स्किल भनेको मौन हो, मौन स्किल हो, चुप लाग्यो, जुन अहिले चाहिँ बालेनले गरिरहेका छन्। गान्धीले माथिको लुगा छोड्छु कहिले पनि भनेनन्, जेलेन्स्कीले म यो लुगा तिमीहरूले लाए जस्तो वारमा जो छौ त्यस्तैले लाए जस्तो गरी म पनि चाहिँ सबै संसार घुम्छु भनेर उनले पनि भन्दैनन्, तर उनले त्यो गर्छन्। त्यो कुरो हामीले बुझ्नुपर्छ, त्यो बुझ्ने नै हो, त्यो चाहिँ त्यो कुरा चाहिँ अन्डरस्ट्यान्ड गर्ने हो, त्यो एउटा चाहिँ नयाँ ढङ्गको उनको चाहिँ जेस्चर ल्याङ्ग्वेज हो, त्यो कम्युनिकेसन हो, कस्तो ब्युटिफुल कम्युनिकेसन छ गान्धीको, गान्धीको या जेलेन्स्कीको
5: डिप्लोमेसी,
4: एक होइन साइलेन्ट कम्युनिकेसन भन्छ यसलाई, डिप्लोमेसी पनि भन्दैन साइलेन्ट, अनि कसको लागि भने त्यो देशको जनताको लागि। गान्धीले त्यो देशको जनता गरिब छन्, माथि लुगा लाउँदैनन्, यसो अलिकति चाहिँ होइन आफ्नो चाहिँ प्राइभेट पार्टलाई चाहिँ मात्रै चाहिँ क्लोज गर्छन्। इन्डियामा त्यही थियो नि जसरी इन्डिया स्वतन्त्र भयो, अनि गान्धी म पनि त्यस्तै हो तिम्रो जस्तै हो भने, गान्धीले त्यो नगरे भए गान्धी गान्धी नै भन्दैन थिए नि। जेलेन्स्कीले त्यो नगरेको भए आज त्यो लडाइँ लड्ने हौसला बुलन्दी त्यो इन्सपाइरेसन युक्रेनियनहरूले पाउँदै पाउँदैन थिए। आज उनीहरूसँग
5: पनि किसुनजी हुनुहुन्थ्यो,
4: अब यहाँ पनि किसुनजीको एक ढङ्गको थियो, अब यहाँ आयो कुरा अब बालेनको लुगाको, त्यो कम्प्लिटली वार जोनको कुरा। यो यहाँ मैले अघि तपाईँलाई के भने, यहाँको प्रधानमन्त्रीको यो चाहिँ तन्त्र विद्यासँग जोडिएको हो कि, या यो उनको जेनजी आन्दोलनबाट आएको छन्, म मेरो चाहिँ कम्युनिकेसन चाहिँ ड्रेस कोड चाहिँ जेनजीलाई खुसी पार्ने गरी दिन्छु। अब सुरुमा त यसलाई साउथ इन्डियन हिरोको जस्तो भन्थे होइन, केजिएफको जस्तो भन्थे, मेयर हुँदाखेरि साउथ इन्डियन हिरोहरू यस्तै लुगा लाउँछन् कि, अनि त्यहाँबाट असाध्य फाइट खेल्छन् उनीहरू चाहिँ।
5: सुनिलको पनि आयो,
4: अनिल कपुरको फेरि त्यो गभर्नेन्सको कुरामा भयो होइन, त्यो उनको ड्रेस
5: डिजाइन फिल्मको चाहिँ
4: ड्रेस
5: फलो गरे
4: त्यो चाहिँ छ। त्यस कारणले अब यहाँ चाहिँ यो त नर्मल कन्ट्री हो, अहिले वारमा हामी छैनौँ होइन, कसैलाई मोटिभेट गर्नुपर्ने छ भने त्यो त उनको भोटरलाई छ, आम 3 करोड नेपालीलाई छ, त 3 करोड नेपाली पनि नर्मल छन्। अब कि त सबै चाहिँ त्यो चाहिँ ड्रेस डिजाइनमा जान सक्दैनन् होला तन्त्र विद्याबाट सिकेर, मलाई थाहा छैन, तर म कता कता के देख्छु भने तन्त्र विद्याको प्रभाव चाहिँ अहिलेको प्रधानमन्त्रीमा चाहिँ।
5: उहाँ नबोल्नुको अर्को कारण चाहिँ रवि लामिछाने हुनुहुन्छ, छाती थापिहाल्नुहुन्छ, रफू भर्न जान्नुहुन्छ, फुलबुट्टा भर्न जान्नुहुन्छ, बोल्न जान्नुभएकै छ, बेला बेलामा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिनुभएकै छ, त्यही भएर नबोल्नु भएको भनेर पनि टिप्पणी गर्छन्।
4: हेर्नुहोस्, रवि लामिछाने मेरो नेता होइन, म राष्ट्र स्वतन्त्र पार्टीको होइन, जुनसुकै पार्टीबाट जितेको भए पनि बालेन्द्र शाह मेरो प्राइम मिनिस्टर हो, मेरो यो देशलाई देशभित्र र देश बाहिर चाहिँ पहिचान दिने कार्यकारिणी प्रमुख चाहिँ बालेन्द्र शाह हो। त्यसै कारणले म बालेन्द्र शाह बोल्यो, मलाई रवि लामिछानेले के बोल्छन् मलाई के पनि मतलब छैन, मलाई गगन थापाले के बोल्छन् त्यो पनि मतलब छैन, मलाई अर्को के अरे चाहिँ त्यहाँ अर्को कुनै नेताले केपिओले के भन्नु मतलब छैन। म आम अगर म आम नागरिक मात्रै हो र कुनै पनि पार्टीसँग म आबद्ध छैन भने मलाई मेरो यो देशले प्रधानमन्त्री देशको प्रधानमन्त्रीले के बोल्छ यो मेरो सरकारको विषय हो। म त्यसबाट म मेरो नेपालको भविष्य खोज्दछु, त्यसबाट म मेरो देशको दिशा खोज्दछु, त्यसबाट म मेरो देशको र यहाँको युवाहरूको चाहिँ निर्णयको चाहिँ निर्णय क्षमताको चाहिँ म आकलन गर्दछु। जसले भोट हारे यहाँका युवाहरूले अधिकांशले भन्नु भोट हाले, ती काङ्ग्रेस घरहरू ती कम्युनिस्ट घरका युवाहरू सबैले भोट हालेर यहाँ पुगाएका छन्। म तिनीहरूको भविष्य यो चाहिँ प्राइम मिनिस्टरको हातमा सुरक्षित छ कि छैन भनेर आकलन गर्ने मेरो आधार के हो भन्दाखेरि चाहिँ एउटा पर्फर्मेन्स होला 100 दिनपछि।

0: यहाँ रुस्तममा गएर तर के छ भने त्यो जुन पोलिटिकल स्मार्टनेस र चाहिँ पोलिटिकल एलर्टनेस भन्ने हुन्छ त्यो एलर्ट हुन्छ क्या कहाँ कुन बेला तत्क्षण के गर्ने भन्ने कुरामा त अस्ति चुकेकै हुन् अब भोलिको दिनमा नचुक्लान् हुने त अनुभवी पनि हुन् तर अधिकांश
1: हुनु पर्यो क्या जे हो त्यही ठाउँको ठाउँ
0: हामी जुन ठाउँमा जुन सिस्टममा हामी छौँ नि त्यो सिस्टमले चाहिँ के छ गर भन्दाखेरि चाहिँ धेरै कुराहरू पर्खिँदैन
1: त्यसमा चाहिँ परिपक्वताले काम गर्छ होइन
0: त्यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ त्यही हो पोलिटिकल
1: करियर ट्र्याकिङले
0: पोलिटिकल एलर्टनेस भनेको पोलिटिकल स्मार्टनेस भनेको त्यहाँ देखिनुपर्छ होइन त्यहाँ त्यस किसिमले त्यो कुरालाई उठाएर अनि त्यस त्यो कुरा सुनेर अपोजिसनको त्यो कुरा सुनेर ए सत्ता पक्षभन्दा अपोजिसन चाहिँ स्मार्ट रहेछ कुरा बुझेको रहेछ भनेर उसले चाहिँ 5 वर्षपछि कुरेर जनतालाई मैले हिजो तिमीहरूको कुरा यसरी उठाएँ अब देखौ तिमीहरूको लागि मै लड्ने हो अब हामी लड्ने हो अब हामीलाई भोट दियो भन्दा त्यो प्रतिपक्ष फेरि सत्तापक्ष हुन्छ
1: राम्रो घाम हेर्दा घाम राम्रो भने जस्तो नेपालको राजनीतिक विश्लेषकहरू चाहिँ जो सत्तामा गयो त्यसैलाई राम्रो भनिदिन्छन् क्या
0: अब हेर्नुहोस् अब कसले के भन्छ म त्यसमा जान्न मानव मनोविज्ञान चाहिँ के हो भनेर भन्दाखेरि चाहिँ अब मोटामोटी रूपमा जता खिर उता फिर भन्छ नि
1: जता मलको उतै ढल्को
0: जता मलको उता ढल्को भन्ने भने त्यस्तो 90% मान्छे हुन्छ हुन्छन् त्यो तपाईँ 46 सालको आन्दोलनभन्दा अगाडि त सबै पञ्च नेपाली सबै नेपाली पञ्चै थिए नि होइन तर 46 सालको आन्दोलनपछि पञ्चहरूको हालत के भयो हेर्नुहोस् सबै सबै नेपाली पञ्च भइसकेका थिए त्यस कारणले नेताहरू मात्रै होइन जनता पनि चाहिँ त्यही किसिमको हुन्छ त्यसै कारणले एउटा कुरा के हुन्छ भनेर भन्दाखेरि चाहिँ यो संसारमै छ नेपालमा अझै
1: बढी सत्ता र शक्तिको अगाडि निरीह हुने
0: सत्ता र शक्तिको अगाडि सत्ता र शक्तिको हामी खास गरी जहाँ चाहिँ यो लेभलको गरिबी छ जहाँ यो लेभलको अवसरको कमी छ गरिबी पनि छ अवसरको कमी पनि छ र चाहिँ त्यहाँ चाहिँ के हुन्छ भने सत्ता र शक्तिलाई चाहिँ नपुजिकन अवसर चाहिँ छेउछाउमा आइपुग्दैन भन्ने लालच पनि छ त्यो स्वाभाविक पनि हो
1: प्रतिपक्षी सांसदका रूपमा संसदमा हर्क साम्पाङको प्रस्तुतिलाई चाहिँ तपाईँ के भन्नुहुन्छ उहाँले चाहिँ
0: उनको सम्भावना
1: केही
0: सम्भावना
1: देखाइरहनु भएको छ
0: होइन सम्भावना राष्ट्रिय स्तरकै नेता हुने र चाहिँ जनजातीय कम्युनिटीबाट चाहिँ लिड गर्न सक्ने चाहिँ र त्यो सँगसँगै आम नेपालीलाई पनि चाहिँ भरोसा दिन सक्ने सम्भावना देख्दैछु तर त्यसमा अझै केही परिपक्वता होइन अब मैले देखेको परिपक्वता उहाँले त्यसै गरी चाहिँ उहाँ नेता यहाँ भएर आइसक्नुभयो त्यसै कारणले हामी जस्तो तलको वडा रहेछ पनि जित्न नसक्ने मान्छेले धेरै चाहिँ फुर्ती लगाउने कुरा ठिक होइन होइन
1: तर पनि स्वतन्त्र रूपमा राष्ट्रिय दल भनिसक्यो पुराना दलहरूको हालत खराब भए बेलामा
0: होइन राष्ट्रिय दलको ढोकामा पुगिसके प्राविधिक रूपले राष्ट्रिय दल हो तर के छ भने देशभरि उनको चाहिँ समर्थक शुभेच्छुक सङ्गठन केही पनि पुगेको छैन होइन एउटा लोकेसन लोकेसनमा छ तर सम्भावना मैले भने देशभरि पुग्ने कङ्ग्रेस एमाले जस्तो या स्वतन्त्र पार्टी जस्तो हुनसक्ने सम्भावना बोकेको चाहिँ म देख्दछु
1: काङ्ग्रेस एमाले नेपाली कम्युनिस्ट पार्टी राप्रपालाई चुनौती दिने गरी चाहिँ आयो होइन श्रम संस्कृति पार्टी
0: किन नआउनु कोशी प्रदेशमा 1 नम्बरमा यसपालि राष्ट्र स्वतन्त्र पार्टी थियो 2 नम्बरमा चाहिँ पपुलर म्यान्डेटमा त चाहिँ यही
1: माटो संस्कृति पार्टी
0: माटो थियो 3 नम्बरमा काङ्ग्रेस 4 नम्बरमा एमाले 5 नम्बरमा कि 6 नम्बर 5 नम्बरमा होला माओवादी ल भन्नुहोस् त अब सेकेन्ड त एउटा प्रदेशमा त सेकेन्ड भइसकेको छ नि एउटा प्रदेशमा प्रत्यक्षमा पनि सायद चाहिँ 2-3 सिट जितेको छ होइन खोटाङ जितेकै छ त्यहाँ जितेकै छ समानुपातिकमा पनि 2 नम्बरमा छ भनेपछि त एउटा त्यत्रो ठुलो प्रदेश जहाँ झन्डै 50 लाख प्लस पपुलेसन बस्छ त्यहाँ 2 नम्बर पार्टी भएको छ नि
1: अरू नेतालाई चाहिँ तपाईँको सन्देश के छ जस्तो केपी शर्मा ओली होइन शेरबहादुर देउबा पुष्पकमल दाहाल प्रचण्ड गगन कुमार थापा राजेन्द्र लिङ्देन
0: हिजोको जुन परम्परागत राजनीतिक पार्टीहरू छन् तिनीहरूले दुईवटा कुरा चाहिँ बुझ्यो भने बुझेर अगाडि बढ्न कोसिस गरे हुन्छ एउटा कुरा पहिला सुरु त्यो पार्टीको मैले भन्ने गरेको छु त्यो पार्टीको नैतिक शक्ति धेरै नै तल गएको छ मोरल क्यारेक्टर चाहिँ यी सबै पार्टीको त्यसलाई उठाउनको लागि तिमीहरूको चाहिँ मेहनत गर पहिलो कुरा नैतिक शक्ति यी पार्टीहरूको बौद्धिक शक्ति पनि धेरै तल गएको छ इन्टेलेक्चुअल पावर भन्छ नि त्यो त्यो भनेको एकदम पिएचडी डबल एमए गरेर

0: मान्छे होइन, त्यसले त्यो त्यो भनेको सिचुएसनलाई बुझ्न सक्ने तौर तरिका, समाज कता गइरहेको छ, युवाले के भनिरहेका छन् होइन, त्यो बुझ्न सक्ने तौर तरिका पनि एकदमै तल गएको छ। त्यसै कारणले पहिला सुरु चाहिँ यो दुवै चिज चाहिँ यी पार्टीहरूमा त्यसको त्यहाँ त यी दुवै त्यहाँ त क्रान्ति नै गर्नु परेको छ। अर्को कुरा कहाँ अब आशा कहाँ छ त यो चाहिँ पार्टीहरूमा भन्दाखेरि हुन्छ नि, यो दुइटा गरिसकेपछि ढुक्क भएर यो कुरा पनि बुझे हुन्छ कि हरेक कन्स्टिट्युएन्सीमा जुन ठाउँमा राष्ट्र स्वतन्त्र पार्टीले जितेको छ, जितेको छ नि त, अहिले प्रत्यक्षमै 125 जितेको छ नि, समानुपातिक गरेर 182 छ, त्यो भूगोल र त्यहाँको नागरिकभित्र चाहिँ अहिलेको स्वतन्त्र पार्टीका चाहिँ विजयी झन्डा फहराउनेहरू चाहिँ एलियन छन्। तिनीहरू त्यो भूगोलसँग पनि जोडिएका छैनन्, त्यहाँको समस्यासँग पनि जोडिएका छैनन्, त्यहाँको नागरिकसँग पनि जोडिएका छैनन्। यी सबैको के छ भन्दाखेरि चाहिँ रुट चाहिँ तल छैन। यो बालेनको क्रेज, घन्टीको क्रेज र रविको सङ्घर्षबाट यी सबै जितेर आएका छन्। यिनीहरूले चाहेर पनि यो तिनवटा चिजलाई माइनस गरेर यिनीहरू कोही पनि त्यहाँ अहिले स्ट्यान्ड गर्न सक्दैनन्। त भनेको मतलब के भन्दाखेरि, कङ्ग्रेस, एमाले, माओवादीहरू आज पनि अहिले पनि तल त्यो भूगोलमा, त्यहाँको पिपुलमा र त्यहाँको समस्यासँग चाहिँ यिनीहरू एलियन छैनन् कि। यिनीहरूको चाहिँ त्यहाँको सङ्गठनले, यिनीहरूको उपस्थितिले, यिनीहरूको फिजिकल उपस्थितिले यिनीहरूले पनि धेरै बुझेका छन्। तर यिनीहरूकोमा के छैन त, के कारणले हारिरहेका छन् भन्दाखेरि चाहिँ, यिनीहरूको जुन त्यो बुझ्न सक्ने क्षमता छ त्यो भूगोलको, त्यहाँको त्यो युवाहरूको मानसिकताको होइन, विकासको नयाँ ढाँचाको, डेमोक्रेसीको नयाँ परिभाषाको, यो सबै कुरालाई चाहिँ यिनीहरूले न्यू नर्मलमा जान्नुपर्छ। यो हिजोको परम्परागत शैलीमा यहाँ चाहिँ काङ्ग्रेसको चाहिँ यहाँ गिरिजाप्रसादले सङ्गठन गरेको ठाउँ, यहाँ चाहिँ बिपीले यस्तो भन्नुभएको थियो।
1: तपाईँलाई मैले जनता जान्न चाहन्छन् म बोलाइसकेपछि, काङ्ग्रेसको चिरफार गरिन भने काङ्ग्रेसमाथि नै अन्याय हुन्छ। तपाईँ उमेर पाको भइसक्यो, 65 वर्षको पुगिसक्नु भयो,
0: प्लस
1: भइसक्नु भयो,
0: उमेर किन खुलाउनु पर्यो यहाँ?
1: अनि अझ होइन, हरेक कुरा त्यसले पनि त प्रभाव राख्छ नि त। काङ्ग्रेसको राजनीतिमा लामो समयसम्म हिँड्नुभयो, नेताहरूको स्वागत गर्नुभयो, आजको दिनमा काङ्ग्रेस चाहिँ कुन ठाउँमा छ? जस्तो गगन कुमार थापा, अनि पूर्णबहादुर खड्का, डाक्टर शेखर कोइराला, अनि शेरबहादुर देउवाको फेरि दुःखद बहिर्गमन।
0: मैले मलाई व्यक्तिगत रूपमा यो पीडा हुने कुरा चाहिँ नगरिदिएको भए म खुसी हुन्थे, किनभने काङ्ग्रेसको यो जुन तमासा छ अहिले होइन, यत्रो हारिसकेपछि पनि, यत्रो हारो नि, तपाईँ पार्टी सभापतिले म प्रधानमन्त्री हुन्छु भनेर विशेष महाधिवेशनबाट उठेर आएका होइन, र शेरबहादुरजीले आफ्नो अनुहारै लुकाएर आएसम्म चाहिँ देशबाट पलायन नै भएका शेरबहादुर, त्यो भन्नुहुन्छ नि तपाईँलाई चाहिँ, त्यो भर्खरको इतिहास पनि हामीले बोक्न सकेका छैनौँ। र पार्टी यत्रो हारेर कति सिट जितेर आयो पार्टी? 18 सिट, त्यो पनि कहाँ? मध्यपश्चिम र चाहिँ सुदूरपश्चिममा, मेन पोलिटिकल्ली अलिकति कन्सियस एरियाहरूमा चाहिँ पार्टीले, अब सभापति नै हारिसकेपछि त अब त्यो कुरै भएन होइन, सरलाइनमा सबै नेताहरू 101 हारेका छन्। यसले पनि शिक्षा दिँदैन भने, यत्रो ठुलो हन्डर, यत्रो ठुलो चाहिँ के डिभ्याकल पछि पनि काङ्ग्रेसका नेताहरूलाई चाहिँ शिक्षा दिँदैन र फेरि
1: हामीले कमजोरी चाहिँ कसको छ क्या? अहिले मैले जो जो नेताहरूको नाम लिएँ नि, उहाँहरूमध्ये मुख्य जिम्मेवारी चाहिँ कसले लिनु?
0: मुख्य जिम्मेवारी त जहिले पनि जो संस्थापक, जो सभापति, जसलाई चाहिँ विशेष अधिवेशनबाट चाहिँ दिएको छ जिम्मेवारी, अब त्यसलाई कानुनी रूप,
1: बिचमा उहाँले त फेरि नैतिकताको आधारमा राजीनामा पनि दिनुभएको थियो,
0: त्यो त
1: फेरि मैले बैठकले अस्वीकृत गर्यो।
0: त्यो नैतिकताको जुन चाहिँ काङ्ग्रेसभित्र क्रान्तिको जरुरत छ नि, क्रान्ति भन्नाले त्यो खालि चाहिँ राजनीतिक सत्ता पल्टाउने मात्रै होइन, त्यो व्यक्तिको आफैभित्र पनि एउटा क्रान्ति आउनुपर्छ, परिवर्तनको भन्नु, त्यो सबभन्दा ठुलो जरुरी चाहिँ काङ्ग्रेसमा थियो। किनभने काङ्ग्रेसै हो भोलि चाहिँ डेमोक्रेसीलाई पनि जोगाउने, विथ अरूलाई पनि विथ रेस्पेक्ट, र अगर केही गरे भोलि चाहिँ कुनै चिजमा परिवर्तनमा चाहिँ जनता फेरि जोडिन चाहन्छन् भने त्यो काङ्ग्रेससँगै चाहन्छन्। यसको कारण छ, लामो छ, म पछि अल टाइम छैन। गगन थापाले राजीनामा दिइसकेपछि फेरि पनि भन्छु म, फिर्ता लिनु हुँदैन थियो, त्यहाँबाट सुरु हुन्थ्यो काङ्ग्रेसको नयाँ काङ्ग्रेसको चाहिँ अभियान। म जिम्मेवार छु, म चाहिँ राजीनामा दिन्छु, यो हारको जिम्मेवारी म हो, म अरूलाई जिम्मेवारी,
1: आजको दिनमा पनि उहाँ जिम्मेवारीबाट पछिनु जरुरी छैन त, सभापति रहिरहनु जरुरी छैन।
0: अब त धेरै भयो, त्यो त हेर्नु, चुनावको रिजल्ट आउँदा आउँदै मान्छेले त्यसलाई आत्मसात गर्नुपर्छ, तपाईँको अन्तरात्माको पुकारबाट त्यो आवाज आउनुपर्छ कि मैले म प्रधानमन्त्री हुन्छु भनेर म्यान्डेट मागेँ, होइन मैले काङ्ग्रेसलाई चाहिँ विशेष अधिवेशन 54% गरेँ, 45%लाई बाहिर राखेको छु होइन विशेष अधिवेशनबाट, मैले युवा टिम पनि बनाएँ, मेरो विश्वास थियो तर त्यो विश्वास चाहिँ जनताले पत्याएनन्, त्यसै कारणले म फेरि चाहिँ कार्यकर्ता र जनताको कठघरामा जान्छु, अहिले म राजीनामा दिन्छु, विशेष महाधिवेशनलाई चाहिँ म अब 15 महाधिवेशनतर्फ लिएर जान्छु। यो एकदमै म यो भयङ्कर चाहिँ के छ भन्दाखेरि चाहिँ यही बाटो गगनको सबभन्दा राम्रो हुन सक्थ्यो भन्ने मलाई लागेको थियो होइन, र म विशेष अधिवेशनले दिएको म्यान्डेट अनुसार 15 महाधिवेशन गर्छु, तर म मेरो चाहिँ सम्पूर्ण चाहिँ पदीय दायित्वबाट मुक्त हुन्छु भनेर गएको भए नेपाली काङ्ग्रेसको सुधार चाहिँ अब 10 वर्ष लाग्छ भने त्यो 5 वर्षमा हुन सक्थ्यो, तर त्यहाँनिर चाहिँ मलाई लाग्छ धेरै ठुलो त्रुटि भएको छ, किनभने उनी 15 महाधिवेशनबाट सभापति भएर जितेर आउन सक्थे, यसपालिको अधिवेशन विशेष अधिवेशन उनको लागि ट्र्याप थियो, त्यो ट्र्याप हो, कसलाई थाहा थिएन र यसपालि काङ्ग्रेस हार्दैछ,
1: त्यसले चाहिँ गगन थापालाई नै ब्याकफायर भयो होइन,
0: आफू हारे पार्टी हारे त्यो ट्र्यापमा उनी चाहिँ इन्ट्री गरे नि त उनी, अब उनलाई त कसले के भन्ने होइन, त्यो ठुलो ट्र्याप थियो, त्यो देखिरहेका थियौँ हामी देखिरहेका थियौँ।
1: अनि डाक्टर शेखर कोइराला पूर्णबहादुर खड्काहरू चाहिँ न भित्र न बाहिर गायकी त्रिशुल गरेर बस्न जरुरी
0: छैन छैन, अब एउटा एकताको या संयुक्तको अधिवेशनको लागि धेरैजना बस्नु नपर्ला, अब फेरि यो काङ्ग्रेसको कुरा धेरै मलाई बाहिर चाहिँ गर्नु पनि मन छैन, मुख्य कुरा के हो भन्दाखेरि चाहिँ गगनले चाहिँ यिनीहरूसँग बसेर ल आउनुहोस् यो पार्टी तपाईँहरूले पनि बनाएको हो, अब तपाईँहरूले जिम्मेवारी लाउने बेला भयो, 15 महाधिवेशनमा चाहिँ यसो गरौँ भने, म त भन्दै थिएँ के भन्दा
1: काङ्ग्रेसलाई सिकाउँदा सिकाउँदै वाक्क दिक्क भइसक्नु भयो होइन, थाकिसक्नु भयो तपाईँ,
0: त्यस्तो पनि छैन मैले के सिकाउनु र होइन, मैले सिकाएको कुरा त सिक्नुपर्छ भने, तर मुख्य कुरा के छ भने कम्तीमा पनि एक दुईवटा कुरा गर्दै हुन्थ्यो, यो स्टेजसम्म तल ग्रासरुटमा काम गरेकै हुनुपर्ने, यो हुन्छ नि एउटा स्थानीय निकायको निर्वाचन दुईपल्ट लडेकोले तेस्रोपल्ट कि त प्रदेशमा जाऊ कि त्यहाँबाट पोलिटिक्सबाट तिमी रिटायर हो, त्यो जीवनभर पोलिटिक्स गर्ने बाटोलाई चाहिँ सजिलो पारिदिनुपर्छ के।
1: अनि राष्ट्रिय स्वतन्त्र पार्टी चाहिँ बिचमा दुर्घटना हुन सक्ने तपाईँ देख्नुहुन्छ देख्नुहुन्न, जस्तो रवि लामिछानेले पनि अहिले बचाउ गर्दै हिँड्नुपर्ने अवस्था छ,
0: त्यस्तो नहोस्,
1: अहिले नै बोल्नु परेको छ क्या, हामी 5 वर्षसम्म केही गर्दैनौँ, नेपालमा फेरि जे हुँदैन भनिन्छ त्यही हुन्छ क्या, घटनाक्रमले
0: त्यो भन्नु पर्ने स्थितिमा पुग्नु नि त्यो सतास भएर हो नि, नभए त भनिरहनै पर्दैन,
1: उकुस मुकुस भइरहेको छ होइन,
0: पक्कै हो नि त्यो त पक्कै होला नि, किनभने हेर्नुहोस् न उनलाई त थाहा छ नि त पार्लियामेन्ट थाहा छ, उनी हिजो उप प्रधानमन्त्रीसँग भएको मान्छे हो होइन, अब तपाईँलाई एउटा राजनीतिमा होला कैयन कुराहरू चाहिँ मलाई चाहिँ चित्त बुझेको छ अहिलेको प्रधानमन्त्रीको, होइन सबभन्दा ठुलो के छ भने त्यही 100 वाचापत्रमा हात हालेको छ, 1 महिनाभित्र चाहिँ केटाकेटीहरूको 5 लाख केटाकेटीहरूको चाहिँ रिजल्ट निकालिएको छ होइन, अब केही नभए पनि चाहिँ कैयन कुराहरूमा चाहिँ सुधारहरू चाहिँ देखिएको छ होइन, सुधारका प्रक्रियाहरू सुरु भएका छन्, त्यो त राम्रो छ नि होइन, तर सँगसँगै के छ भनेर भन्दाखेरि चाहिँ एरोगेन्सी पनि त देखिएको छ नि पार्टीमा होला, हिजोको नेताहरूले करप्सन गरे होलान्, त्यसको त एउटा कोर्स छ नि, त्यो त एउटा चाहिँ कोर्सबाट जान्छ, अनि तिनीहरू छानबिन होला, जेल हालेन जेल हाल्ने हो जे गर्ने हो,
1: अनि फेरि हतार गर्यो भने चाहिँ सुदन गुरुङकै हालत होला नि, फेरि गृहमन्त्रीबाट हात धुनु पऱ्यो, उहाँले 1, 2, 3 भन्दै काउन्ट डाउन गरेर 10 पुर्याउनु भएको थियो, आक्रामक काम गरिरहनु भएको थियो, एक्सन मात्रै गरेर हुँदैन रहेछ होइन,
0: होइन एक्सनको पछाडि चाहिँ ब्याकिङ पनि चाहिन्छ नि, ब्याकिङ भनेको
1: एक्सनको पछाडि रियाक्सन पनि हुन्छ, फेरि एभ्री एक्सन एज रियाक्सन भन्ने त
0: रियाक्सन एक्सनको
1: थ्योरी नै छ साइन्सको,
0: लिगल ब्याकिङ भएन नि, लिगल ब्याकिङ चाहियो नि, हामीले त अब हामीले त तिनवटा चिजलाई चाहिँ ध्यान दिनु पर्यो नि त, लेजिस्लेटिभले चाहिँ त्यस किसिमको कानुन बनाएको छ कि छैन, होइन अब हुन त यहाँ सबै कुरा सेटिङमा हुन्छ, कानुन बनाउनेदेखि लिएर न्यायालयको निर्णय समेत अख्तियारको चाहिँ काम कारवाही पनि त्यो हामीले नि मान्यता स्थापित गर्नेको देश
1: सबैतिर संयोजन हुनु पर्यो, कर्मचारी तन्त्र प्रहरी होइन,
0: उनीहरूले बुझेनन् के कुरा, स्वतन्त्र पार्टीको बारेमा कुरा उठिसकेपछि एक सेन्टेन्स भनिदिनु पर्छ, उनीहरूले 182 जुन जिते नि त्यो बाहेक सबै कुरा हिजोको पुरानो पार्टीहरूको कब्जामा छ, त्यो बाहेक सबै कुरा हुनाले त्रिभुवन विश्वविद्यालय पनि एक्सिलेन्स सम्पूर्ण शैक्षिक क्षेत्र सम्पूर्ण संवैधानिक निकाय सम्पूर्ण
1: राजनीतिक नियुक्ति खारेज गर्नुभयो नि त, एकै झड्कामा अध्यादेश मार्फत 1594 जना भन्दा बढी व्यक्तिहरू बिदा हुनु पर्यो।
0: त्यो धेरै राम्रो काम भएको थियो, त्यो गर्नै पर्ने काम हो, किनभने जुन चिजबाट चाहिँ यो देश प्रताडित थियो नि त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ यही भागवण्डाको नियुक्तिले हो। तपाईँलाई त्रिभुवन विश्वविद्यालयमा हेर्नु न, सबै कुरा हुन्छ तर पढाइ हुँदैन। हिजो म हेरेको थिएँ कतातिर 714 गाडी चाहिँ फरकार ल्याएको रे, सबभन्दा बढी अर्थ मन्त्रालयकै रहेछ। अर्थ मन्त्रालय जस्तोले चाहिँ अस्टेरिटी मेजर्सको लागि चाहिँ लिड रोल गर्छ, होइन खर्च कसरी कम गर्ने।
1: डाक्टर सोनी मगले हुनुहुन्छ, होइन अर्थ मन्त्रालयको नेतृत्व,
0: अब अर्थ मन्त्री प्राइम मिनिस्टर अफिसले चाहिँ हिजो 700 गाडी ल्याउँदाखेरि सबभन्दा बढी गाडीको दुरुपयोग भएको त अर्थ मन्त्रालयको रहेछ, होइन देखिन्छ नि त्यो पनि देखिन्छ। त्यस कारणले यी सबै कुरा त राम्रै भइरहेको।
1: अध्यादेशबाट शासन चलाउने कुरा चाहिँ कतिको उपयुक्त हो सिधा भन्दाखेरि?
0: अब हेर्नुहोस्,
1: 8 अध्यादेश सरकारले ज्याप पठायो राष्ट्रपति कहाँ, राष्ट्रपतिले लालमोहर लगाइदियो,
0: अध्यादेश प्रमाणीकरण गरिदियो, अध्यादेश नआएको भए भागभण्डामा नियुक्ति भएकाहरू यसरी फारिदिन्थे, होइन?
1: अनि संवैधानिक परिषद सम्बन्धी अध्यादेश के भन्नुहुन्छ?
0: मलाई अध्यादेश ल्याएको चाहिँ अब पार्लियामेन्ट अगाडि ल्याउनु हुन्थ्यो कि हुँदैन थियो, त्यो आफ्नो ठाउँमा छ। तर यो अध्यादेशले जुन चाहिँ रिजल्ट ल्याउनु पर्ने थियो नि, जस्तो न्यायाधीश नियुक्तिमा, यो ठिक भएको छ।
1: प्रधान न्यायाधीश नियुक्ति प्रकरण नै विवादित भयो,
0: मलाई चित्त बुझेछ, मलाई चित्त
1: प्रधान न्यायाधीश सिफारिस प्रकरण,
0: मलाई को गयो भन्ने कुरामा चाहिँ त्यति चिन्ता छैन। अब त्यो
1: वरियतालाई ख्याल गरिएन, 1, 2, 3 छोडेर 4 व्यक्तिलाई ल्याइयो, अनि न्यायालयमा नेपाल प्रहरीमा त वरियताको त ठुलो अर्थ हुन्छ।
0: वरियतालाई चाहिँ ख्याल गर्ने हो भने मेरिटलाई त कम्प्रोमाइज गर्नुपर्छ। वरियतामा त होइन, मेरिटबाट वरियता राखेको थियो भने मेरिटबाट त्यसलाई रेस्पेक्ट गर्नुपर्छ। तर पोलिटिकल्ली चाहिँ पोलिटिकली मोटिभेटेड भएर जस्तो क्यारियरबाट आएको
1: रिफ्लेक्सन हो,
0: क्यारियरबाट आएका छन् र उनीहरू सिनियरिटीको आधारमा छन् भने त्यही छान्नुहोस्। तर बिचमा इन्जेक्ट गरेको छ, इन्डक्ट्रिनेसन गरेको छ, पोलिटिकल चाहिँ निर्णयहरूबाट चाहिँ ल्याएर वरियतामा चाहिँ ल्याएर राखेको छ, यो पछि यो चिफ जस्टिस हुने, यो पछि यो हुने भन्दा त्यो वरियता हो नि, त्यो सेटिङ हो नि।
1: 2092 साल
0: त्यो सेटिङ हो नि,
1: चिफ जस्टिस चाहिँ प्रधान न्यायाधीश फिक्स भइसकेको थियो।
0: एकातिर पार्टीको चाहिँ झन्डा पनि बोक्ने, अर्कोतिर के छ भन्दाखेरि चाहिँ कानुन बोक्ने, कानुन बनाउन जाने, त्यही कानुन अनि त्यहाँबाट चाहिँ न्यायालयको चाहिँ न्यायाधीश पनि हुने, अनि यो चाहिँ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट चाहिँ भयो कि भएन त?
1: म तपाईँसँग सिधा जवाफको अपेक्षा गर्छु। सपना प्रधान मल्ल 1 हुनुहुन्थ्यो, अनि डाक्टर मनोज कुमार शर्मा 4
0: म दुवैलाई चिन्दिनँ, तर प्राइम मिनिस्टरले आफ्नो अप्सन चोइस गर्न पाउनुपर्छ, यसमा प्रधानमन्त्रीले निर्णय गर्न पाउनुपर्छ। वैधानिक रूपमा संवैधानिक रूपमा 6 सिफारिस भएर गएको छन् भने प्रधानमन्त्रीले चाहिँ चोइस गर्न पाउनुपर्छ।
1: अनि 6 संवैधानिक परिषदको के
0: उहाँलाई मन पर्दैन किन? 4
1: विपक्षीहरूले के भन्दा छन् भने 6 राखेको चाहिँ सर्वसम्मति होस् भनेर राखिएको, नत्र 7 राखिहालिन्थ्यो नि भनेर पनि तर्क गर्छन्।
0: त्यो कुरा
1: त्यहाँ त
0: सुन न, त्यो कुरा योभन्दा पहिले
1: प्रतिपक्षी दलका नेता
0: त्यो कुरा धेरै पहिले तोडिसकेको छ, त्यो चिजलाई सर्वसम्मति भन्ने कुरालाई योभन्दा पहिले तोडिसकेको छ। तपाईँलाई कस्तो हो, पार्लियामेन्ट नभएकोलाई चाहिँ अध्यादेश ल्याएर चाहिँ 52 नियुक्ति चाहिँ गरिदिएको छ, त्यसलाई चाहिँ सदर गरेको चाहिँ सायद चाहिँ यही न्यायाधीशहरूले, होइन?
1: नेपालमा राणा शासन गयो, होइन, राजतन्त्र गयो, गणतन्त्र आयो, अब बालेनतन्त्र सुरु हुँदैछ भनेर संसदमा बोलिरहेछन् नि सांसदहरू।
0: हेरिस, तन्त्र चाहिँ कसैको पनि टिक्दैन भन्ने कुरा त यो प्रष्ट छ। तन्त्र लोकतन्त्रै चल्ने हो, होइन? अहिलेको जेन्जी पुस्ताले गरेको आन्दोलन राम्रो लोकतन्त्रको लागि थियो, त्यसको त्यो कति ठिक थियो, त्यसको चाहिँ हिंसा कति थिएन त्यो आफ्नो ठाउँमा छ, त्यसको संसारभरि व्याख्या भइरहेछ। तर तन्त्र चल्छ जनताकै, लोकतन्त्रकै चल्छ। बालेनतन्त्र पनि चल्दैन, हिजो राणातन्त्र पनि चलेन, राजातन्त्र पनि चलेन, र चाहिँ कसैको पनि तन्त्र चलेन, कम्युनिस्ट तन्त्र पनि चलेन, चल्ने लोकतन्त्रै हो।
1: र माथि र आफ्नै संसद चलाउन त हम्मे हम्मे भइरहेछ अहिले उहाँहरूलाई,
0: त्यस्तो के हामी भएछ के हामी भयो?
1: तपाईँहरूले 82 सिट छ तर पनि त्यहाँ माथा पछि हुन्छ, समस्यामा हुनुहुन्छ उहाँहरू,
0: होइन? जति धेरै हो त्यति
1: मुलुक चलाउन धेरै गाह्रो छ,
0: जति धेरै हो त्यति समस्या हुन्छ कि, जति थोरै हो ठिक्क मेजोरिटी आइदिएको भए चाहिँ धेरै, किन तपाईँलाई धेरैले धेरै अहङ्कार पनि उत्पन्न गर्छ।
1: प्रधान न्यायाधीश सिफारिस भइसकेपछि सुशीला कार्की आक्रामक भएर आउनु भएको छ नि,
0: त्यो नआइदिएको भए हुन्थ्यो।
1: सुशीला कार्कीको सन्दर्भमा तपाईँको बुझाइ के हो?
0: सुशीला कार्की पनि आक्रामक नभएर आइदिएको, चुप लगाएर बसेको हुन्थ्यो। उहाँको उहाँले पाउनुपर्ने मान सम्मान मैले त यही तपाईँसँग कुरा गर्दा पनि उहाँलाई राष्ट्रपति दिए चाहिँ मलाई हुन्थ्यो होइन। अब राम्रै काम गरेर जानुभएको छ, फेरि म त विराटनगरको भएको उहाँले अलिकति मेरो स्वार्थ पनि त्यहाँ जोडियो होला। तर त्यसरी चाहिँ उहाँले चाहिँ जुन ढङ्गले चाहिँ प्रधानमन्त्रीलाई भन्नुभयो त्यो पनि एउटा के छ भन्दाखेरि चाहिँ एउटा घटनालाई लिएर, घटना भनेको सपना मल्ल प्रधान एक नम्बरमा थियो,
1: कसैको आमा होइन भनेर रिसाउनु,
0: उनी योग्य थिए, अब योग्य
1: र श्रीमतीलाई गएर आमा भन्नुहोस्,
0: योग्य र अयोग्य आफ्नो ठाउँमा भएको बेला चाहिँ हेरेर निर्णय गर्ने हो। प्रधानमन्त्रीलाई उही योग्य लाग्यो,
1: अनि धेरै व्यक्तिहरूले राष्ट्रपति नपाएर
0: मान्छेहरूले चाहिँ
1: छोराछोरी माया गरेको आदर्श श्रेष्ठको पनि पद चैट भयो।
0: अब यो हेर्नुहोस् यो चटपटे कुराहरू हुन् होइन,
1: अनि सरकारले गाडी फिर्ता गर्यो,
0: मुख्य
1: गाडी फिर्ता लियो,
0: मुख्य कुरा उहाँले आफ्नो चाहिँ संयम चाहिँ गुमाकै हो। पदमा बसिएपछि त्यो मान्छे पदबाट रिटायर भइसकेपछि पनि त्यसबाट एउटा उचाइको अभिव्यक्तिको अपेक्षा गरिन्छ। त्यस पदमा हुँदाहुँदै पनि सपना मल्ल प्रधानले चाहिँ चुक्नु भएको छ अस्ति भर्खर, म चिन्दिनँ कसैलाई पनि, म त्यहाँ भएका कुनै न्यायाधीश 6 न्यायाधीशहरूको मैले अनुहार
1: पनि, उहाँले पनि चेतावनी दिनुभएको छ सपना प्रधान मल्लले, दुई तिहाई होस् या जे होस् अब हामी डटेर लड्छौँ।
0: हिजो संसद जल्दाखेरि, हिजो चाहिँ सिंहदरबार जल्दाखेरि, हिजो राष्ट्रपति कार्यालय जल्दाखेरि, राष्ट्रपति कार्यालयमा हिजो दुई तिहाईको सांसद छ, हामी चाहिँ मतलब प्राइम मिनिस्टर चाहिँ दिन सक्छौँ यसैबाट भनेर किन कोही नभयो? अब हिजो थरथर कामेर चाहिँ आन्दोलनलाई चाहिँ माथिबाट हेर्नेहरू होइन धेरै चाहिँ फुर्ती नलाए हुन्छ कि? आन्दोलन गर्ने काम सहिलो छैन नि, आन्दोलन गरे हुन्छ, लडाइँ लड्न सक्ने त क्षमता चाहिन्छ नि, त्यो मानवाधिकारको इस्युमा लडाइँ यस्तो हुँदैन नि। राजनीतिक लडाइँ लड्ने हो भने त्यसको लागि तयारी चाहिँ राम्रै गर्नुपर्छ, रोमनहरूको चाहिँ ले चाहिँ तयारी गरे यस्तो गर्नुपर्छ।
1: हस्, समय संवाद र विचारको लागि यहाँलाई हार्दिक धन्यवाद।
0: हस्
1: धन्यवाद, हस् नमस्कार।
2: स्वदेश FM 93.2 MHz।

0: पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौर प्रस्तुत गर्दछ।
1: 11 शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र दुना टपरी बनाउने प्रतियोगिता।

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
0: शनि धाम दर्शन गरौं, शनि जयन्ती उत्सवमा सहभागी बनौं र सफल पारौं।
2: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: बिनिसरा मसरङ्गी गाडको बारेमा दर्श सिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बौडिने क्या, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो। डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म मतलब कटार गयो थेरापी गर्नु, अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
2: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, मोबाइल 98512409 34।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 5855 7070 61 र 98550 7053।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4993 580 र 98550 26 440।
3: It's 9 o'clock. अहिले 9 बजेको छ।
4: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पालिकाको बेरुजु 2 खर्ब 20 अर्ब नाग्यो। नवयुवा आन्दोलनका कारण 179 निकायको हिसाब परीक्षणै हुन बाँक समेत सकेन। भारतले निर्यात रोके पनि चिनी पर्याप्त रहेकोले मूल्य नबढ्ने उद्योगीको भनाई, अनावश्यक भण्डारण नगर्न आग्रह। आज मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना, दिउँसो केही ठाउँमा पानी पर्ने अनुमान। इजरायल र लेबनान बीच युद्ध विराम 45 दिनका लागि थप, दुई देश बीच वार्ताको प्रयास समेत गरिने। र विश्वकप क्रिकेट लिग टूमा नेपालले आज अमेरिकासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पालिकाको बेरुजु 2 खर्ब 20 अर्ब 47 करोड 26 लाख रुपैयाँ पुगेको छ। आर्थिक वर्ष 2080-81 सम्मको कुल बेरुजु 2 खर्ब 9 अर्ब 28 करोड 91 लाख रहेकोमा आर्थिक वर्ष 81-82 को बेरुजु 19 अर्ब 4 करोड 77 लाख समेत गरी बाँकी 2 खर्ब 20 अर्ब 47 करोड 26 लाख बेरुजु पुगेको हो। महालेखा परीक्षकको कार्यालयका अनुसार पालिकामा गएको आर्थिक वर्षमा सम्परीक्षणबाट 8 अर्ब 14 करोड 64 लाख फर्स्युट, समायोजन तथा सम्परीक्षणबाट 28 करोड 22 लाख थप भएको छ। महालेखा परीक्षकको कार्यालयले हिजो सार्वजनिक गरेको 63 औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 81-82 2721 पालिकाको 11 खर्ब 9 अर्ब 52 करोड 38 लाखको लेखा परीक्षण सम्पन्न भएको छ। लेखा परीक्षणबाट 21 अर्ब 47 करोड 50 लाख बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि 2 अर्ब 42 करोड 73 लाख फर्स्युट गरेकोले 19 अर्ब 4 करोड 77 लाख फर्स्युट गर्न बाँकी रहेको देखिएको हो। त्यसमध्ये असुल गर्नुपर्ने 2 अर्ब 1 करोड 33 लाख, नियमित गर्नुपर्ने 15 अर्ब 18 करोड 94 लाख र म्याद नागेको पेस्की 1 अर्ब 84 करोड 50 लाख बाँकी बेरुजु देखिएको छ। गएको आर्थिक वर्षमा 4 महानगरपालिका, 10 उपमहानगरपालिका, 261 नगरपालिका र 446 गाउँपालिका समेत 721 स्थानीय तहको 11 खर्ब 9 अर्ब 52 करोडको लेखा परीक्षण सम्पन्न गरिएको छ। प्रतिवेदन अनुसार यो आर्थिक वर्षमा एक पालिकाले लेखा परीक्षण गराएको छैन। गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलन र घटनाको कारण 179 कार्यालय तथा निकायको लेखा र त्यस सम्बन्धी श्रेष्ठता पेश नभएकोले 1 खर्ब 47 अर्ब 90 करोडको लेखा परीक्षण गरिएको छैन।

राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमान अनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर 3.85% रहने

0: पाठ्यक्रम विकास केन्द्र पालिका शिक्षक विद्यालय र सरकार भएका पक्षलाई शास्ति भएको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको वैशाख 11 गतेको बैठकबाट गठित कार्यदलको सुझावका आधारमा पाठ्यक्रम स्वीकृत गरिएको छ। स्वीकृत पाठ्यक्रमले तोके अनुसार कार्यघण्टा मिलान गरिएको केन्द्रका महानिर्देशक युवराज पौडेलले जानकारी दिनुभयो। विद्यालय शिक्षाका सबै कक्षाका लागि एक शैक्षिक वर्षमा कम्तीमा 205 दिन पठन पाठन सञ्चालन हुने, कक्षा 1-3 सम्म जम्मा 26 पाठ्य घण्टा अर्थात् वार्षिक 832 कार्य घण्टाको पठन पाठन गर्नुपर्ने भएकोले त्यसको व्यवस्थापन गरिएको महानिर्देशक पौडेलले बताउनुभयो। भारतले चिनी निर्यातमा रोक लगाए पनि पर्याप्त मौजदात रहेको नेपाल चिनी उत्पादक संघले जनाएको छ। संघले विज्ञप्ति निकालेर चिनीको मौजदात रहेको र मूल्य नबढाइएको जानकारी दिएको हो। चालू क्रसिङ सिजनसम्म 13 वटा चिनी उद्योग सञ्चालनमा आएको र झण्डै 190,870 मेट्रिक टन चिनी उत्पादन भएको संघले जानकारी दिएको छ। संघका अनुसार अहिलेसम्म झण्डै 108,000 मेट्रिक टन चिनी उद्योगमै मौजदात रहेको छ। त्यस्तै बजारमा झण्डै 20,000 मेट्रिक टन चिनी मौजदात रहेको संघको भनाइ छ। आउँदो क्रसिङ सिजनसम्म नेपालमा पर्याप्त मात्रामा चिनी उत्पादन हुने संघले जानकारी दिएको छ। स्वदेशमा पर्याप्त मौजदात रहेकोले तत्काल कारखाना मूल्यमा कुनै उल्लेख्य वृद्धि नहुने भएकोले अनावश्यक रूपमा चिनीको भण्डारण नगर्न संघले अनुरोध गरेको छ। सर्वोच्च अदालतले सीमानाकामा 100 रुपियाँ भन्दा बढीका सामानमा भन्सार लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 100 रुपियाँ भन्दा बढीको सामानमा भन्सार उठाएको विषय अव्यवहारिक भन्दै दायर रिटमा सुनवाई गर्दै न्यायाधीशहरू हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गनाको इजलासले हिजो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भएसँगै अब सीमा पारीबाट तरकारी, औषधि, लत्ता कपडा लगायत दैनिक उपभोग्य सामग्री ल्याउँदा तत्कालका लागि रोकावट नहुने भएको छ। यसअघि अर्थ मन्त्रालयले 100 रुपियाँ मूल्यमाथिका वस्तुमा भन्सार कर अनिवार्य गरेपछि तराई मधेस क्षेत्रको सीमानाकामा कडाई हुन थालेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित
4: माडीको धार्मिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ।
5: 11 शनि जयन्ती उत्सव, विविध सांस्कृतिक कार्यक्रम, रमाइलो मेला, साथमा नगर स्तरीय भजन र दुनाट

0: कार्यक्रम को मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुली को भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयंती को दिन।
2: लिमिटेड शर्त तथा बन्देजहरू लागू हुने छ।
3: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आज मधेस लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले आज बेलुका र राति मधेस लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकोले सावधानी अपनाउन आग्रह गरेको छ। हावाहुरीका कारण रुख तथा कमजोर संरचना ढल्ने, छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने लगायतको जोखिम हुन्छ। हावाहुरी चलेका बेला घर बाहिर हिँडुल नगर्न, घरको झ्यालडोका राम्रोसँग बन्द गर्न, घर बाहिर आगो नबाल्न, घरभित्र पनि आगो बाल्दा सावधानी अपनाउन, लड्न सक्ने कमजोर संरचना, अग्ला रोख खम्बा नजिक र बिजुलीको तारमुनि नबस्न र बिजुलीको तार लत्रिएको छ भने नछुन आग्रह छ। पश्चिमी वायु र स्थानीय वायुको अहिले आंशिक प्रभाव रहेको छ र यसका कारण हावाहुरीसहित कतै कतै मध्यमसम्मको वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। आज दिउँसो कोशीका केही ठाउँ, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भागका थोरै ठाउँ तथा सुदूरपश्चिमको हिमाली पहाडी भाग र मधेस प्रदेशको 1-2 ठाउँमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सर्लाहीको हरिपुरमा इट्टा निकाल्ने क्रममा थिचिएका 3 जनाको ज्यान गएको छ, 2 जना घाइते भएका छन्। हिजो बेलुका हरिपुर नगरपालिका 5 मर्जुवा गाउँमा रहेको कृष्ण इट्टा उद्योगमा इट्टा निकाल्ने क्रममा इट्टाको चाङले थिचिएर 3 जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सर्लाहीको गौडैता नगरपालिका 7 रामवनका फिताई मनसुर, गौडैता नगरपालिका 9 शम्भु राउत र भारतको लखिमपुरका अङ्गद कुमारको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब परीक्षक सरोज राईले जानकारी दिनुभयो। घाइते भएका मलङ्गवा नगरपालिका 7 तुलसी महतोको प्रादेशिक अस्पताल मलङ्गवामा र मलङ्गवा नगरपालिका 7 सत्यनारायण महतोको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घाइतेको अवस्था सामान्य रहेको पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। अब विदेशको खबर। इजरायल र लेबनान बीच युद्धविराम 45 दिनका लागि थप भएको छ। अघिल्लो महिनादेखि लागू भएको युद्धविरामलाई थप 45 दिन लम्ब्याउन 2 देश सहमत भएका हुन्। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पछिल्लो सहमतिबारे जानकारी दिनुभएको हो। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले सामाजिक सञ्जाल एक्स मार्फत गएको अप्रेल 16 तारिकदेखि सुरु भएको तनाव अन्त्यको प्रयासका लागि थप 45 दिनको लागि युद्धविराम विस्तार गरिएको उल्लेख गर्नुभएको छ। यसबीचमा इजरायल र लेबनान बीच वार्ताका लागि थप प्रयास हुनेछ। अमेरिकी विदेश मन्त्रालयमा 2 देशबीच राजनैतिक वार्ता हुनेछ। त्यसअघि दुवै देशका सैन्य प्रतिनिधिबीच पेन्टागनमा सुरक्षा केन्द्रित वार्ता हुनेछ। युद्ध विरामको समय अवधि थपिए पनि दक्षिण लेबनानमा इजरायल र सशस्त्र समूह हिजबुल्लाह बीचको सङ्घर्ष भने रोकिएको छैन। लेबनानी राष्ट्रिय समाचार एजेन्सीका अनुसार हिजो दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा कम्तीमा 9 जनाको ज्यान गएको छ। अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग 2 श्रृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल अहिले बिहान 9:30 बजेदेखि त्रिवी क्रिकेट रङ्गशाला किर्तिपुरमा सुरु हुँदैछ। केही बेर अगाडि भएको टसमा अमेरिकाले टस जितेको छ र उसले पहिला ब्याटिङ रोजेको छ। नेपालले पहिला बलिङ गर्दैछ। नेपालमा भइरहेको लिग 2 1-दिवसीय त्रिदेशीय श्रृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन्। अङ्क तालिकामा नेपाल 25 खेलमा 18 अङ्कसहित 7 स्थानमा छ। अमेरिका 25 खेलमा 36 अङ्क जोडेर 2 स्थानमा छ। यो श्रृङ्खला अघि शीर्ष स्थानमा रहेको अमेरिका स्कटल्यान्डले लगातार 2 जित निकालेपछि 2 झरेको हो। स्कटल्यान्ड 30 खेलमा 38 अङ्क जोडेर शीर्ष स्थानमा छ। किर्तिपुरमा यसअघि मङ्गलबार र बिहिबार भएको खेलमा स्कटल्यान्डले नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो। नेपाल र अमेरिका अहिलेसम्म 1-दिवसीय खेलमा 11 पटक खेलेका छन्।

आज मधेस लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना, दिउँसो केही ठाउँमा पानी पर्ने अनुमान। इजरायल र लेबनान बीच युद्ध विराम 45 दिनका लागि थप, दुई देश बीच वार्ताको प्रयास गरिने। र विश्वकप क्रिकेट लिग टूमा नेपालले आज अमेरिकासँग खेल्दै

0: सामुदायिक पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ।
1: 11 शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र दुना टपरी बनाउने प्रतियोगिता 2083 कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
0: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्तीको दिन।
1: शनि धाम दर्शन गरौँ, शनि जयन्ती उत्सवमा सहभागी बनौँ र सफल पारौँ।
2: नयाँ कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिले खुन्न घुमा मा फाउन खुन्न घुमा क्या एक दिदी कता गयौँ होइन घर वरिपरि हेर्छ गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ क्या लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौबोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भएको छ किन बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
3: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
4: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98555 9334।
5: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो लाइफ पनि अझै अस्त व्यस्त म पनि अब विदेशतिर जाने त होला नि
1: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भइपुग्छ आइएल्स पनि 5.5 भइपुग्छ अनि स्कलरसिप पनि 100% अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
5: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
6: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
7: 24 घण्टा इमर्जेन्सी सेवा
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
1: बाल बुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
7: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
1: गर्भमा रहेको बच्चाको बुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
7: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
7: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 0656 5185 5189 53
8: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
9: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिन पो चित्त बुझाउनु त होला नि
10: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
11: नारायणी होटल एन्ड रेस्टुरेन्ट स्वदेश FM सँगै बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली सम्पर्क 97 45 23 91 63 सिङ्गो नेपाल र सारा नेपालीको आवाज

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 40 4935 80 र 98 550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। विगत 2 सातादेखि नेपालबाट भारततर्फ हुने चिया निर्यात पूर्ण रूपमा ठप्प छ। भारतीय चिया बोर्डले 18 वैशाखदेखि लागू हुने गरी भारतमा आयात हुने चियामा नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर जारी गरेपछि सीमानामा अवरोध कायमै रहेको छ। नयाँ निर्देशिका अनुसार भारत प्रवेश गर्ने नेपाली चियाको प्रत्येक ट्रक र खेपको छुट्टा छुट्टै प्रयोगशाला परीक्षण ल्याब टेस्ट अनिवार्य गरिएपछि नेपाली चिया उद्योगी व्यवसायी र किसानहरू ठूलो मारमा परेका छन्। नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नयाँ दिल्ली स्थित नेपाली दूतावास मार्फत निरन्तर कूटनीतिक पहल भइरहे पनि हालसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन। व्यवसायीहरूका अनुसार नेपाली दूतावासले भारतको वाणिज्य मन्त्रालय र भारतीय चिया बोर्डका अधिकारीहरूसँग नियमित संवाद गरी भारतलाई अवरोध खुलाउन आग्रह गरिरहेका छन्। तर पनि भारतीय पक्षले भने आफ्नो नयाँ निर्देशिकालाई देखाउँदै तत्काल पुरानै अवस्थामा निर्यात शुरू गर्न मानेको छैन। कूटनीतिक र प्रशासनिक तहबाट भइरहेका यी प्रयासले सार्थकता नपाएपछि नेपाली चिया उद्योगी व्यवसायी र किसानहरूमा अन्यलता सिर्जना भएको छ। मन्त्रालय र दूतावास मार्फत भइरहेको कूटनीतिक तथा प्रशासनिक प्रयासहरू निष्कर्षविहीन बने चिया व्यवसायीहरूले अवरोध खुलाउन प्रधानमन्त्री स्तरबाटै प्रत्यक्ष हस्तक्षेप हुनुपर्ने माग गरेका छन्। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको 10 महिना बितिसक्दा पनि कुल बजेटको 39.91% मात्रै खर्च गर्न सकेको छ। चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले पुँजीगत तर्फ 23,47,14,65,000 रुपियाँ चालू, त्यस्तै चालुतर्फ 15,43,85,35,000 रुपियाँ गरी कुल 38,81,00,000 रुपियाँ बजेट विनियोजन गरेको थियो। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म चालु र पुँजीगत गरी वैशाख मसान्तसम्ममा 13,79,91,85,942 रुपियाँ खर्च भएको छ, जुन कुल बजेटको 39.91% हो। आर्थिक वर्ष सकिन 2 महिना मात्रै बाँकी रहँदा बजेट खर्चको अवस्था निकै कमजोर देखिएको छ। विशेष गरी विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्च न्यून हुँदा प्रदेश सरकारको कार्य सम्पादनमाथि प्रश्न उठ्न थालेको छ। आज बस्नका लागि तय गरिएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक भोलि सोमबारका आगामी सोमबारका लागि सरेको छ। सोमबार अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सचिवालय बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभएको छ। आइतबार परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकाले आजको बैठक स्थगित गरिएको उहाँले जानकारी दिनुभयो। बैठकमा पार्टीभित्रको कार्य विभाजनका साथै फागुन 21 को निर्वाचनको समीक्षा समेत हुने बताइएको छ। निर्वाचनमा लज्जास्पद नतिजा ल्याएको भन्दै अहिले नेतृत्वले त्यसको जिम्मा लिनुपर्ने एमालेमा आवाज उठिरहेको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा बाँकी खबर। बितेको 24 घण्टामा 2200 सवारी चालक सवारी नियम उल्लङ्घनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 20,39,000 रुपियाँ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको 168, नियम विपरीत राइड सेयरिङ गरेको 155, संकेत बत्ती उल्लङ्घनकर्ता 137 तथा तीव्र गतिमा सवारी साधन हुइकाएका 152 जना कार्यवाहीमा परेका हुन्। यसै गरी लेन अनुशासन पालना नगर्ने 102, निषेधित क्षेत्रमा हर्न बजाउने 178, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 123, एकतर्फी सड़कमा सवारी चलाउने 113 र अन्य सवारी नियम पालना नगरेका 1072 जनालाई कार्यवाही गरिएको छ। र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपालमा आयात हुने विद्युतीय सवारी साधनहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड प्राप्त रहेको स्पष्ट पारेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त टेस्टिङ एजेन्सीहरूले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरणका प्रक्रियाका आधारमा मात्रै ईभी आयात हुँदै आएको नाडाले बताएको छ। उत्पादक कम्पनीले जारी गर्ने कन्फर्मिटी अफ प्रोडक्सन सर्टिफिकेट तथा नेपाल सरकार यातायात व्यवस्था विभागले स्वीकृति पत्र दिएपछि मात्रै भन्सार जाँचपासको प्रक्रिया अघि बढ्ने गरेको नाडाले प्रष्ट पारेको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: पर्यटन प्रबन्धनका निम्ति शनि जयन्ती पर्वको अवसर पारी शनिधाम सगौरव प्रस्तुत गर्दछ।
1: 11 शनि जयन्ती उत्सव विविध सांस्कृतिक कार्यक्रम रमाइलो मेला साथमा नगर स्तरीय भजन र धुना टपरी बनाउने प्रतियोगिता।

0: कार्यक्रमको मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुलीको भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार, शनि जयन्तीको दिन।
0: शनि धाम दर्शन गरौं, शनि जयन्ती उत्सवमा सहभागी बनौं र सफल पारौं।
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुखर फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
3: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मारिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 मेगाहर्ज

0: कार्यक्रम को मुख्य आकर्षण चर्चित लोकदोहोरी एवं भजन गायक प्रकाश पराजुली को भजन र लोकदोहोरी प्रस्तुति।
1: मिति ज्येष्ठ 2 गते शनिबार शनि जयन्ती को दिन।
0: शनि धाम दर्शन गरौं, शनि जयन्ती उत्सव में सहभागी बनौं र सफल पारौं।
2: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन। अब 30 वर्ष त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरम चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइनचोक नारगढ़, फोन 0556-95-174, मोबाइल 98-550-50-934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: बाढीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी। सम्पर्क 98455 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ सितोन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-493-374 98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 5369 53 98 5 50 77 0 61 र 98 5 50 77 0 53
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4 93 5 80 र 98 5 50 26 4 40
3: It's 11 o'clock. अहिले 11 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। नेपाली कंग्रेसका नेता एमपी साउतले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुरा गर्दै नेता साउतले विशेष महाधिवेशनबाट स्थापित युवा नेतृत्वले परिपक्वता र उदारता देखाएर सबै पक्षलाई समेट्नुपर्नेमा जोड़ दिनुभएको छ। अदालत र निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको कार्य समितिले वैधानिकता पाएको स्वीकार गर्दै उहाँले विशेष महाधिवेशनमा आधा मात्रै प्रतिनिधिको सहभागिता रहेकाले असन्तुष्ट पक्षको सरकारलाई सम्बोधन गर्न घरमूलीको कर्तव्य भएको टिप्पणी गर्नुभयो। पार्टीका 9 लाख क्रियाशील सदस्यहरूलाई पुनः अध्यावधि गर्ने प्रक्रिया अव्यवहारिक भएको भन्दै उहाँले यसले पार्टी थप खुम्चिने चिन्ता समेत व्यक्त गर्नुभएको छ। खेतीपाती र वैदेशिक रोजगारीका कारण ठूलो जनसंख्या बाहिर रहेका बेला समय बढाउँदा पनि अध्यावधिक हुन नसकेको उहाँले दावी गर्नुभएको छ। पछिल्लो निर्वाचनमा कंग्रेसले 165 मध्ये जम्मा 18 सीटमा मात्रै जितेको र भोट संख्या पनि घटेको उल्लेख गर्दै साउतले पार्टीको कम्मर फुटेको जस्तो अवस्था भएको समेत बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुशील बज्राचार्यले शिक्षाध्यक्षमा विज्ञान तथा प्रविधि संकायका डिन प्राध्यापक डाक्टर शंकर प्रसाद खनाल र रजिस्ट्रारमा व्यवस्थापन संकायका डिन प्राध्यापक डाक्टर महानन्द चालिसेलाई जिम्मेवारी दिनुभएको छ। अध्यादेशबाट विश्वविद्यालयको उपकुलपति सहित सबै पदाधिकारी पदमुक्त भएका थिए, तर अध्यादेश जारी हुनु अघि नै त्रिवीको उपकुलपतिबाट प्राध्यापक डाक्टर दीपक अर्यालले राजीनामा दिनुभएको थियो। उहाँसँगै शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसी र रजिस्ट्रार प्राध्यापक डाक्टर केदार प्रसाद रिजालले पनि राजीनामा दिनुभएको थियो। रिक्त रहेको पदमा तत्कालका लागि पदाधिकारी तोकिएको हो। नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया भने अघि बढ़िसकेको छ। उपकुलपति सिफारिश समिति गठन भई आवेदन समेत माग गरिएको छ। नेपाली कंग्रेसका नेता एनपी नेपाली कंग्रेसका नेता तथा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का 3 दिनदेखि सुर्खेतमा हुनुहुन्छ। नेपाली कंग्रेसमा देउवा पक्षको नेतृत्व खड्काले गरिराख्नु भएको छ। पार्टीको वृहत एकताका लागि भन्दै देउवा समूहले विभिन्न प्रदेशमा भेला आयोजना गरिरहेको छ। खड्काले आज देउवा समूहको भेलालाई सम्बोधन गर्दै हुनुहुन्छ। 14 महाधिवेशनमा देउवा समूहको बाहुल्यता रहेको कर्णाली प्रदेश कार्य समितिले भेलाको आयोजना गरेको छ। यद्यपि यो भेलाको संयोजन गर्न कर्णालीका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले जिम्मेवारी पाउनु भएको छ। पार्टीको वृहत एकताका लागि भनिएको भेलामा पार्टीका सबै स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सभा सदस्य, प्रतिनिधि सभा सदस्य, कर्णालीबाट प्रतिनिधित्व गर्ने वर्तमान र निवर्तमान केन्द्रीय सदस्य, सबै जिल्लाका पार्टीका पदाधिकारी र सुर्खेत जिल्लाका वडा तहसम्मका जनप्रतिनिधि, पार्टीका पदाधिकारी र भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरूलाई बोलाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: बढी वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबर। मूल्य पारदर्शिता सप्ताह अन्तर्गत जिल्ला अनुगमन समितिले संयुक्त अनुगमन टोलीले वीरगंज महानगरपालिकाका विभिन्न क्षेत्रमा संचालित होटल तथा क्यान्टिनहरूको आकस्मिक अनुगमन तथा निरीक्षण गरेको छ। अनुगमनका क्रममा शुक्रबार 3 व्यवसायीहरूले उपभोक्ता संरक्षण ऐन 2075 तथा उपभोक्ता संरक्षण नियमावली 2076 बमोजिम कार्य नगरेको पाइएको भन्दै कार्यवाही गरिएको छ। यस्तै वीरगंज महानगरपालिका 13 संचालित ज्योति मगर होटलका संचालक शेखर मगरलाई ऐनको दफा 15 विपरीत कार्य गरेको तथा दफा 38 को घप मुजिम कसुर गरेको पाइएकाले दफा 20 अन्तर्गत कार्यवाही गरिएको जनाइएको छ। यस्तै सोही ओडामा संचालित चौधरी होटलकी संचालक उर्मिला महतोले पनि नियम विपरीत कार्य गरेको भन्दै 5,000 रुपियाँ जरिवाना तिराइएको छ। र विद्युतीय चुरोट भेप सहित सिन्धुपाल्चोकबाट 7 पक्राउ परेका छन्। भोटेकोसी गाउँपालिका 3 जंगे खोलाबाट 56,70,000 बराबरको 1,620 थान भेप सहित गैरराती उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चीनबाट भोटेकोसी 3 की बोक्चेन हुँदै अरनीको राजमार्ग 10 किलो निक्लिने भित्री बाटोबाट लुकाएर ल्याउँदै गरेको भेप फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। 9 बोराले छोपेको कार्टुन भित्र लुकाएर भेप ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। मध्याह 12 बजे नेपाली

0: 11 झुई बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ।
1: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
0: हैन बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
2: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
3: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
2: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
4: बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
5: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98 550 63 172 र 98 452 12 200 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
5: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98 459 64 977 र 98 020 35 212।

0: तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो भए त कति बाँच्ने अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरम चढ्न पनि गाह्रो हुने, अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर, अनि यता आएको मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइनसोक नारगढ़, फोन 0556595174, मोबाइल 98555509634।

0: माली बजारमा अक्वालिन्ड पानी तान्ने पम्प।
1: बाढीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी प्रोप्राइटर सुदन अधिकारी सम्पर्क 9845518705 र 9846564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-490-374-98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 440 4395 580 र 98 550 26 440
3: It's 12 o'clock. अहिले 12 बजेको छ।

0: नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालमै पहिलो पटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास, सिलिन्डरमा भरेर चूलो बाल्न थालियो। पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण स्वचालित बनाउने तयारी, रोजगार सेवा केन्द्रलाई परिमार्जन गर्ने कार्यविधि पनि अन्तिम चरणमा। आज मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना। गर्मीका कारण कञ्चनपुरका दुई पालिकामा विद्यालय बिहान सञ्चालन हुने। युएले इन्धनका लागि हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माणलाई अघि बढाउने, अर्को वर्षसम्ममा सञ्चालनमा ल्याउने तयारी। र विश्वकप क्रिकेट लिग टूमा नेपाल र अमेरिका बीचको खेल चल्दै, ईशान पाण्डेको डेब्यू। साफ महिला च्याम्पियनसिप खेल्ने नेपालको टोली घोषणा। नेपाल खबरमा अब पूरा खबर। नेपालमै पहिलो पटक बागलुङको बडीगाड गाउँपालिकामा खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिन्डरमा भरेर चूलो बाल्न थालिएको हो। नमुना परियोजनाका रूपमा 3 वर्ष अघि सुरु गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढाइएको छ। परियोजना अन्तर्गत उत्पादन गरिएको ग्यासबाट चूलो बालेर सजिलै खाना पकाउन सकिन्छ। त्रिभुवन विश्वविद्यालय सहित विभिन्न देशका विश्वविद्यालय, वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो। परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढाउने जनाएको छ। बडीगाड गाउँपालिका 2 गिरिङ दी खोला लघु जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत प्रयोग गरी हाइड्रोजन ग्यास निकालिएको हो। 2066 सालमा स्थापना भएको लघु जलविद्युत आयोजनाको विद्युत खपत नभई खेर गइरहेको अवस्थामा त्यसलाई उपयोग गरेर नयाँ प्रविधिको परीक्षण गरिएको हो। 3 वर्षदेखि 7 साझेदार तथा प्राविधिक संस्थाको सहकार्यमा गरिएको अध्ययनबाट अहिलेसम्म 8 सिलिन्डरमा हरित हाइड्रोजन ग्यास भरिएको छ। 1 वर्ष अघि गरिएको प्रारम्भिक परीक्षण सफल भएपछि अहिले सिलिन्डरमा सुरक्षित रूपमा भर्ने कार्य थालिएको हो। नेपाल इनर्जी फाउन्डेसनका अध्यक्ष मोहनदास मानन्धरका अनुसार पानीमा रहेको अक्सिजन अलग गरी हाइड्रोजन मात्रै निकालेर सिलिन्डरमा भर्ने प्रविधि प्रयोग गरिएको हो। आवश्यकता अनुसार ग्यास चुलोमा प्रयोग गर्न सकिने उहाँले बताउनुभयो। रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्ण श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित अर्थात् अटोमेसन बनाउने तयारी गरेको छ। मन्त्रालयका सचिव दीपक काफ्लेका अनुसार पूर्ण श्रम स्वीकृति सम्बन्धी नीतिगत व्यवस्था सुधार गर्ने प्रस्ताव मन्त्रालयमा प्राप्त भइसकेको छ। यसलाई छिट्टै टुङ्गोमा पुर्याइनेछ। यसै गरी 753 पालिकाको रोजगार सेवा केन्द्रलाई परिमार्जन गरी सिप रोजगार तथा उद्यम प्रवर्धन केन्द्रका रूपमा विकास गर्ने कार्यविधि अन्तिम चरणमा पुगेको छ। मन्त्रालयले तय गरेका मुख्य कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षा कोषमा थप 50 संस्था दर्ता गर्ने, 10,000 श्रमिकलाई आबद्ध गराउने, 800 जनालाई सिपमूलक तालिम दिने, श्रमाधान कल सेन्टर मार्फत 5,000 गुनासो सम्बोधन गर्ने तथा पुनः श्रम स्वीकृतिलाई पूर्ण स्वचालनमा लैजाने योजना अघि बढाइएको छ। आज मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले आज बेलुका र राति मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेकाले सावधानी अप्नाउन आग्रह गरेको छ। हावाहुरीका कारण रोग तथा कमजोर संरचना ढल्ने, छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने लगायतको जोखिम हुन्छ। आज हावाहुरीसहित कतै कतै मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशीका केही ठाउँ, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भागका थोरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशको हिमाली पहाडी भागका र मधेस प्रदेशको 1-2 ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। गर्मीका कारण कञ्चनपुरका दुई पालिकामा विद्यालय कक्षा बिहान सञ्चालन गर्ने भएका छन्। कृष्णपुर र शुक्लाफाटा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा बिहानी सत्रमा कक्षा सञ्चालन गर्ने निर्णय गरेका हुन्। कृष्णपुरमा मेयर हेमराज ओझाका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 र लेटर ग्रेडिङ निर्देशिका 2083 बमोजिम पाठ्य घण्टा नघट्ने तथा नगरभरिका विद्यालयमा एकरूपता कायम हुने गरी व्यवस्था लागू गरिएको हो। शुक्लाफाटा नगरपालिकामा पनि बढ्दो गर्मीका कारण पर्सि जेठ 4 गतेदेखि बर्खे बिदासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन हुने भएका हुन्। यसअघि बिहान 10 बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय अब बिहान 7 बजेदेखि सुरु भए दिउँसो 1:15 बजेसम्म सञ्चालन हुनेछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मिथिलामा आज बरसात पर्व मनाइँदै आइपिएल क्रिकेटमा आज राति कोलकाता र गुजरात खेल्दै लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौँ।
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौँ।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बालबालिकाले भेटाउन सक्ने ठाउँमा नराखौँ।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छैन नियमित जाँच गरौँ।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौँ। सेउला, माटो, बालुवा थुपारेर राखौँ।
2: आग लागि बारे चासो राखौँ, चनाखो बनौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एथिन्जेल हामीले नेपालमै पहिलो पटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास सिलिन्डरमा भरेर चुलो बाल्न थालियो पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण स्वचालित बनाउने तयारी लगायतका खबरहरू प्रस्तुत गर्यौँ। नेपाल खबरमा अब थप खबरहरू। प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानीले वर्षाइत पर्व मनाउँदैछन्। जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ। वट सावित्री पनि भनिने यो पर्वमा विवाहित मिथिलानी मिथिलाका महिलाहरू आआफ्ना बस्तीका वट वृक्ष वरको रुख नजिक जम्मा भएर सामूहिक रूपमा मनाउँछन्। यस अवसरमा सावित्रीको कथा भन्ने र सुन्ने गरिन्छ। जेठ कृष्ण चतुर्दशीका दिन चोखो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर इष्टदेवको पूजा आराधना गर्ने गरिन्छ। व्रतालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदय सँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ। यसपालि भने भोलिदेखि अधिकमास सुरु हुने हुँदा भोलिको सूर्योदय हुन अगावै व्रत सम्पन्न गरिने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिवास दुईका पण्डित महेश कुमार झा बताउनुहुन्छ। अब विदेशको खबर। मध्यपूर्व युद्धले महत्त्वपूर्ण हर्मुज जलमार्गबाट निर्यात अवरुद्ध पारेपछि युएले स्ट्रेट अफ हर्मुजको विकल्पमा नयाँ पाइपलाइनको निर्माणलाई अघि बढाउने भएको छ। पश्चिम पूर्वी पाइपलाइनले फैजुराह बन्दरगाह मार्फत विशाल इन्धन उत्पादक कम्पनी ADNOC को क्षमता दोब्बर गर्ने र अर्को वर्षसम्ममा सञ्चालनमा ल्याउने पहल गरिने युएको सरकारी सञ्चार माध्यमले जनाएको छ। युएका राजकुमार शेख खालिद बिन मोहम्मद बिन जायद अल नाहयानले ADNOC लाई परियोजनाको वितरणलाई गति दिन निर्देशन दिनुभएको छ। पोर्ट अफ फैजुराह वेबसाइटका अनुसार हबसान तेल क्षेत्रदेखि फौजुराहसम्म फैलिएको 360 किलोमिटर पाइपलाइनको क्षमता प्रतिदिन 18 लाख ब्यारलको रहनेछ। युएले अर्को वर्षसम्म उत्पादन क्षमता बढाएर दैनिक 50 लाख ब्यारल पुर्याउने योजना पनि बनाएको छ। अब खेल सम्बन्धी खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला अन्तर्गत अहिले नेपाल र अमेरिका खेलिरहेका छन्। त्रिवी क्रिकेट रङ्गशाला किर्तिपुरमा भइरहेको खेलमा अमेरिकाले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। अमेरिकाले ताजा अवस्थामा 50 ओभरको खेलमा 34 बलमा 6 विकेट गुमाएर 172 रन बनाएको छ। आजको खेलबाट नेपालका ईशान पाण्डेले एक दिवसीयमा डेब्यू गरेका छन्। उनलाई करण केसीले डेब्यू क्याप दिए। नेपालमा भइरहेको लिग टू एक दिवसीय त्रिदेशीय श्रृङ्खलामा नेपाल अमेरिका र स्कटल्यान्ड सहभागी छन्। किर्तिपुरमा यसअघि मङ्गलबार र बिहिबार भएको खेलमा स्कटल्यान्डले नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो। नेपालले आफ्नो तेस्रो खेलमा पर्सि 4 गते फेरि स्कटल्यान्डसँग र चौथो खेलमा जेठ 8 गते अमेरिकासँग खेल्नेछ। भारतमा हुने साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपालको टोली घोषणा गरिएको छ। अखिल नेपाल फुटबल सङ्घ एन्फाले साफ च्याम्पियनसिप खेल्ने अन्तिम महिला टोली घोषणा गरेको हो। मुख्य प्रशिक्षक नवीन न्यौपानेले छनौट गरेको अन्तिम टोलीमा 2 खेलाडीले पहिलो पटक स्थान बनाएका छन् भने 3 खेलाडीले पुनरागमन गरेका छन्। अनिता लम्जेल र बिर्सना चौधरी पहिलो पटक समेटिएका हुन्। यस्तै गीता राणा सबिना चौधरी अनिता केसीले टोलीमा पुनरागमन गरेका हुन्। नियमित खेलाडी सरस्वती हमाल र मनमाया दमाई बहिनिएका छन्। भारतको गोवामा हुने साफ च्याम्पियनसिपमा नेपाल समूह एमा छ। यो समूहमा श्रीलङ्का र भुटान छन्। समूह बीमा साबिक विजेता बङ्गलादेश भारत र मालदिप्स रहेका छन्। साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले जेठ 11 गते भुटानसँग खेल्नेछ। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सले खेल्दैछन्। यो खेल इडेन गार्डेन्समा नेपाली समयअनुसार बेलुका 7:45 सुरु हुनेछ। गुजरात 12 खेलमा 16 अङ्कसहित तालिकाको दोस्रो र कोलकाता 11 खेलमा 9 अङ्कसहित 8 स्थानमा छ। रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नेपालमै पहिलो पटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास, सिलिन्डरमा भरेर चुलो बाल्न थालियो। पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण स्वचालित बनाउने तयारी, रोजगार सेवा केन्द्रलाई परिमार्जन गर्ने कार्यविधि पनि अन्तिम चरणमा। आज मधेस, लुम्बिनी र सुदूरपश्चिमका थोरै ठाउँमा हावाहुरीको सम्भावना, गर्मीका कारण कञ्चनपुरका दुई पालिकामा विद्यालय बिहान सञ्चालन हुने। युएले इन्धनका लागि हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माणलाई अघि बढाउने, अर्को वर्षसम्ममा

0: कमल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो गर्दा त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरम चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ, फोन 0556951174, मोबाइल 98555509634।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: बाढीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455 18705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-490-374-98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालन का लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ।
1: बाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9452512200 छ।
0: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
2: बाडीवासीहरुका लागि खुशीको खबर।
3: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 9849064977 र 9820235212।
4: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
5: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
1: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
4: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर नरेश महतो, गीता महतो।
3: सम्पर्क 9725073089 98074646182।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

0: उच्चका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6553 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 3 o'clock. अहिले 3 बजेको छ।

0: नमस्कार, म भजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नारायणघाट बुटौल सडकको भौतिक प्रगति 91%, अब दाउन्नेमा शास्ति खेप्नु नपर्ने। यो वर्ष भारतमा 6 दिन अघि नै मनसुन भित्रने अनुमान, नेपालमा पनि केही चाँडो आउन सक्ने। स्वास्थ्य क्षेत्रमा स्पष्ट कानुनी व्यवस्थाको अभाव, सामाजिक न्याय दिने गरी कानुन बनाउनु पर्नेमा जोड। रुसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक, अमेरिकी राष्ट्रपति ट्रम्प लगत्तै हुने सीको चीन भ्रमणमा विश्वव्यापी चासो। र विश्वकप क्रिकेट लिग टूमा नेपाल अमेरिकाले दिएको 196 रनको लक्ष्य पछि आउँदै। नेपाल खबरमा अब पूरा खबर। लामो समय निर्माण अलपत्र परेको पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट बुटौल सडक खण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको भौतिक प्रगति 91% पुगेको सडक विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। नागढुङ्गा नौबिसे तथा नारायणघाट बुटौल सडक खण्डको स्थलगत अनुगमन गर्दै उहाँले सडक निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो। महानिर्देशक डाक्टर जयसीले आयोजनाका धेरैसो मुख्य काम सम्पन्न भइसकेको बताउनुभयो। उहाँका अनुसार अहिले फिनिसिङ, ट्राफिङ, सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणको काम मात्र बाँकी रहेको छ। महानिर्देशक जयसीले अब दाउने क्षेत्रमा विगतमा वर्षामा जस्तै बाटो अवरुद्ध हुने समस्या झेल्नु नपर्ने दावी गर्नुभयो। दाउनेमा अहिले एकतर्फी 2 लेनको रिपेभमेन्ट सम्पन्न भइसकेको छ र तेस्रो लेन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको उहाँले बताउनुभयो। जेठ 15 गतिसम्म मुख्य काम सक्ने लक्ष्य राखेको उहाँको भनाइ छ। नारायणघाट बुटौल सडक खण्डको निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले शास्ति खेप्दै आएका थिए। भारतको मौसम विभागले यो वर्ष औसत मितिभन्दा 6 दिन अघि मनसुन प्रवेश गर्ने अनुमान गरेको छ। विभागले विज्ञप्ति निकालेर यस वर्षको दक्षिण पश्चिम मनसुन मे 26 तारिकमा केरलामा प्रवेश गर्ने अनुमान सार्वजनिक गरेको हो। केरलामा मनसुन प्रवेश गर्ने औसत मिति जुन 1 तारिक रहेकाले 6 दिन अघि नै मनसुन प्रवेश हुने सम्भावना देखिएको छ। विभागले मे 26 को 4 दिन अघि वा 4 दिन पछिका कुनै पनि दिन मनसुन भित्रने बताएको छ। केरलामा जुन 1 तारिकमा मनसुन भित्रदा नेपालमा आइपुग्ने मिति जुन 13 तारिक हो। केरलाबाट पूर्वी नेपाल हुँदै नेपालमा मनसुन फैलन्छ। यदि भारतमै छिटो आइपुग्यो भने नेपाल आइपुग्ने समय पनि चाँडो हुन सक्ने मौसम पूर्वानुमान महासंघले जनाएको छ। तर केरलापछि पनि मनसुनलाई प्रभाव पार्ने थुप्रै गतिविधि हुने भएकाले अहिले प्रष्ट भन्न सक्ने अवस्था भने छैन। गएको वर्ष नेपालमा मनसुन औसत मितिभन्दा 15 दिन अगाडि अर्थात् मे 29 तारिकमै प्रवेश गरेको थियो। विज्ञहरूले स्वास्थ्य क्षेत्रका लागि सामाजिक न्याय सुनिश्चित हुने गरी कानुन निर्माण गरिनुपर्नेमा जोड दिएका छन्। काठमाडौँमा हिजोदेखि सुरु भएको चिकित्सा एवं स्वास्थ्य सेवा कानुन सम्बन्धी 3 दिने सम्मेलनमा स्पष्ट कानुनी व्यवस्थाको अभावले विभिन्न समस्या निम्ताइरहेको भन्दै विज्ञहरूले यस्तो सुझाव दिएका हुन्। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले बिरामी र चिकित्सक दुवैको सुरक्षा हुने गरी कानुन तर्जुमा गरिनुपर्नेमा जोड दिनुभयो। संविधानमा स्वास्थ्यको अधिकार सुनिश्चित भए पनि पर्याप्त कानुनी व्यवस्थाको अभावमा सर्वोच्च अदालतले व्याख्याबाट काम चलाउनु परेको उहाँको भनाइ छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराशोर ढुङ्गानाले भाषाको पक्षमा ध्यान नदिँदा नेपालका कानुन जटिल भनेर सामान्य नागरिकले बुझ्न नसक्ने अवस्था आएको बताउँदै सरल भाषामा कानुन मसौदा गर्न मन्त्रालयले प्राथमिकता दिइरहेको जानकारी दिनुभयो। नीति अनुसन्धान प्रतिष्ठानको आयोजनामा भइरहेको सम्मेलन भोलिसम्म चल्नेछ। सुकुम्बासी बस्तीमा डोजर चलेपछि विस्थापित भएका 14 जना बालबालिकालाई काठमाडौँ महानगरपालिकाले होस्टेल पठाएको छ। कार्यवाहक मेयर सुनिता डङ्गलको अध्यक्षतामा बसेको बैठकले महानगर विद्यालय र सुकुम्बासीका अभिभावक बीच सम्झौता गरी कृतिपुरमा रहेको राधा स्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा रहेका मध्ये 10 वर्षभन्दा माथिका 14 जना बालबालिकालाई होस्टेल पठाएको हो। उनीहरूलाई कक्षा 10 सम्म आवासीय सुविधासहित निशुल्क पढ्ने व्यवस्था मिलाएको महानगरले जनाएको छ। कृतिपुर होल्डिङ सेन्टरमा 61 जना बालबालिका छन्। शिक्षा विभागका अनुसार नाम दर्ता गरेका केही बालबालिका अभिभावकसँग बाहिर भाडाको घरमा बस्न थालेका छन्। महानगरले प्याप्सन अन्तर्गत 10 वटा र एनप्याप्सन अन्तर्गत 3 वटा विद्यालयसँग सम्झौता गरेको छ। अभिभावक मनोज महतोले आफ्ना बालबालिकाले राम्रो विद्यालयमा पढ्न पाउने भएपछि खुसी लागेको बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले आफ्नो नाम दुरुपयोग गरी धम्की दिएको घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। कार्यालयले विज्ञप्ति निकालेर दैलेख जिल्लाको दुल्लु नगरपालिका नम्बर 12 का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्काले फोन मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको नाम प्रयोग गरी अभद्र भाषा र धम्की दिएको अडियो सार्वजनिक भएको उल्लेख गरेको छ। कार्यालयका अनुसार कानून र स्थापित प्रशासनिक प्रक्रिया अनुसार जिम्मेवारी पूरा गरिरहेका राष्ट्र सेवा कर्मचारीलाई भय र त्रास सृजना गर्ने, अपमानजनक शब्द प्रयोग गर्ने तथा धम्काउने गतिविधि निन्दनीय र असह्य रहेका छन्। घटना सार्वजनिक भएपछि प्रकाश खड्का तत्काल कानुनी दायरामा ल्याई आवश्यक कारवाही अघि बढाउन सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई कडा निर्देशन दिएको विज्ञप्तिमा भनिएको छ। धादिङमा प्रहरीले 51 किलो अफिम सहित एकजनालाई पक्राउ गरेको छ। बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 2 होवाङमा वीरबहादुर तामाङको घरमा ठूलो मात्रामा लागु औषध लुकाइरहेको सूचनाका आधारमा छापा मार्दा 51 किलो 18 ग्राम अफिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीले तामाङको घरबाट एउटा भरुवा बन्दुक पनि बरामद गरेको छ। पक्राउ परेका तामाङ लागु औषध मुद्दाका फरार व्यक्ति समेत रहेका प्रहरीले जनाएको छ। विदेशको खबर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे 19 र 20 तारिकमा चीनको भ्रमण गर्नुहुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकि लगत्तै रुसी राष्ट्रपति कार्यालयले मे 19 र 20 तारिक अर्थात् आउँदो मङ्गलबार र बुधबारको भ्रमण तालिका सार्वजनिक गरेको हो। भ्रमणको क्रममा रुसी राष्ट्रपति पुटिनले आफ्नो चिनिया समकक्षी सी जिनपिङसँग भेटवार्ता गरेर चीन र रुस बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने बारे छलफल गर्ने रुसी विज्ञप्तिमा भनिएको छ। पुटिन र सीले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्ने र वार्तापछि संयुक्त घोषणा पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको उल्लेख छ। भ्रमणले युक्रेन रुस द्वन्द लगायत व्यापार र भू राजनीतिक तनाव कम गर्न भूमिका खेल्ने अपेक्षा छ। चीनले युद्ध अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गर्ने जनाएको छ। अब खेल खबर, आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला अन्तर्गत अमेरिकाले नेपाललाई 196 रनको लक्ष्य दिएको छ। त्रिवी क्रिकेट रङ्गशाला कीर्तिपुरमा भइरहेको खेलमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अल आउट भयो। अमेरिकाका समित पटेलले 83 र सेहान जयसूर्यले 50 रन बनाए। नेपालका दिपेन्द्र सिंह एरीले 4 विकेट लिए। अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याइरहेको नेपालले ताजा अवस्थामा 33 ओभर 3 बलको खेल सकिँदा 1 विकेट 174 रन बनाएको छ। नेपाल जित नजिक पुगेको छ। नेपालसँग 99 बल बाँकी छ भने 22 रनको खाँचो छ। त्यस्तै 1 विकेट मात्र क्षति भएकोले नेपाल जितको नजिक पुग्दै गएको छ। नेपालमा भइरहेको लिग टू एक दिवसीय त्रिदेशीय श्रृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन्। अङ्क तालिकामा नेपाल 25 खेलमा 18 अङ्कसहित 7 स्थानमा छ। अमेरिका 25 खेलमा 36 अङ्क जोडेर 2 स्थानमा छ। नेपालले आफ्नो तेस्रो खेलमा पर्सि 4 गते फेरि स्कटल्यान्डसँग र 4 खेलमा जेठ 8 गते अमेरिकासँग खेल्नेछ। 4 बन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नारायणघाट बुटौल सडकको भौतिक प्रगति 91%, अब दाउन्नेमा शास्ति खेप्नु नपर्ने। यो वर्ष भारतमा 6 दिन अघि नै मनसुन भित्रने अनुमान, नेपालमा पनि केही चाँडो आउन सक्ने। स्वास्थ्य क्षेत्रमा स्पष्ट कानुनी व्यवस्थाको अभाव, सामाजिक न्याय दिने गरी कानुन बनाउनु पर्नेमा जोड। रुसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक, अमेरिकी राष्ट्रपति ट्रम्प लगत्तै हुने सीको चीन भ्रमणमा विश्वव्यापी चासो। र विश्वकप क्रिकेट लिग टूमा नेपाल अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याउँदै।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: साली नदीको शिर,
8: मणिचूडको काख,
7: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
8: शान्ति र आनन्दको अनुभूति,
7: भीडभाडबाट टाढा,
8: सहरबाट नजिकै।
7: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
8: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
9: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481, वेबसाइट झुले.com.np।
10: घाटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। कुनै समय फोहोर दुर्गन्धको पर्याय बनेका काठमाडौँका नदी किनारहरू सहरको सुन्दर पर्यटकीय गन्तव्यमा रूपान्तरित भइरहेका छन्। शङ्खमूल क्षेत्रमा बागमती किनारमा निर्माण भएको शङ्खमूल योग पार्क यसको जीवन्त उदाहरण हो। हरियाली चौर, बगेको बागमती र व्यवस्थित पैदल मार्गहरूले यो क्षेत्रलाई बिहानी हिँडुल, योग अभ्यास र पारिवारिक पिकनिकको पहिलो रोजाइ बनाएको छ। बालबालिकाका लागि आधुनिक खेलौना र चिप्लेटीको व्यवस्था छ, जसले उनीहरूलाई मोबाइल र ग्याजेटबाट राखी खुल्ला आकाशमा रमाउन मद्दत गरेको छ। युवा र स्वास्थ्य सचेत नागरिकका लागि खुल्ला व्यायामशाला पनि स्थापना भएको छ। आर्ट अफ लिभिङ र स्थानीय समुदायको सक्रियतामा बनेका यो कक्ष र सतलहरूमा हरियो दुबोमा बसेर गरिने ध्यान र योगले सहरको कोलाहालबाट मुक्तिको अनुभव दिने स्थानीय बासिन्दा बताउँछन्। नदी किनार व्यवस्थापनको यो सफल अभियानलाई काठमाडौँका अरू क्षेत्रमा पनि विस्तार गर्नुपर्ने स्थानीय बासिन्दाको माग रहेको छ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 22 महोत्सव चलिरहेको छ। बिहान क्यान्सर रोग रोकथामको सन्देश दिने गरी पैदल यात्राबाट महोत्सवका कार्यक्रम तय गरिएको छ। काठमाडौँ महानगरको वडा नम्बर 22 ले आयोजन

0: रिसाएछन् बोलेनन् खै
1: अहिले त परलान्दन नगाउने के गर्छ
2: यहाँ फेरि छ क्या
3: हे के भनम खै

0: vas a quedar esa ahí.
1: Una cosa que
2: ¿eh? ¿Cómo tiene más?

0: हेलो
1: हेलो बुढी के छ खबर
0: ठिकै छ चलेकै छ
1: ल भिडियो अन गर् त तलाई हेरम
0: भिडियो अनै छ त देख्नु भएन र
1: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
0: माडीको नेट यस्तै त हो नि
1: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा

0: सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
1: सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852028 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
2: सम्बन्ध सधैँभरिलाई साथमै राखौं। टेकमाइनलाई टेकमाइनलाई
3: माया कुमारी ढकाल शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या। यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ क्या लडेको पनि देखिन्छ। त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौबोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्टि आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई। कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भएको छ किम बाबु। तर म त डाँडो काटेर आएँ, डाँडो काटेर आएँ, तर आयुर्वेदिक दबाईले म बचेँ।
4: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
5: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन। मोबाइल 98-550-50-934।
6: मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो, तर
7: तर के डियर,
6: आजै गएर कहाँ बस्ने हो र?
7: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि।
8: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ, पोल पिल्लर, रेलिङ, भेन्टिलेसन, सिमाना पिल्लर, कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
9: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98-451-75518 र 98-027-75518।
10: तपाईँ उत्कृष्ट, तपाईँको विचारले तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर।
11: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट।
12: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टु पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेड, अफिस टेबल, अफिस ऱ्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
0: प्रोप्राइटर रामबाबु विक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर। मोबाइल 98-550-83-852, 98-453-72-852 र 98-065-68-852।

0: उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951474, मोबाइल 9855505934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 9855240934।
2: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0556010 60।
5: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनको चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
8: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97 45 23 91 63।
9: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
10: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है?
10: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
9: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
10: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
10: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
9: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
11: नेपाल सरकार विज्ञापन बो।
12: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
0: कहाँ गएर के सिप सिकौ भन त। अब
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-490-374-98510-61-356-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन। अब 30 वर्ष चाहिँ कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
4: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
3: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
5: वैदिक आयुर्वेद सेवा प्राली लाइन चोक नारायणगढ़, फोन 056-595-174, मोबाइल 98550-50934।

0: වලින් පානි තන්න එපා.
1: මාඩිකුලාගේ අධිකාරීක් වික්‍රේතා ජෙනන් ඒන්ඩ් ජෙනිස් සප්ලයර්ස් ජිලිමිලි මාර්කට් බසන්තපුර බජාර මාඩි ප්‍රොප්‍රයිටර් සුදන අධිකාරී සම්පර්ක 9845518705 ර 9846564613.
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ.
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर के गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने.
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ.
3: कहाँ गएर के सिप सिकौ भन त अब.
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने.
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-490-374-98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ. साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ. गरी खाने शिक्षा हामी सबैको इच्छा.

खाजा खाने पैसा ले उपाऊ भन्द कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन् गर्ने हो कसरी।

मलाई स्वाहिनी चाहियो बसभन्दा बस्दिने उठभन्दा उठ्दिने आफैले भात ल्याएर खुवाइदिने आफैले चुट्दिने जति पैसा दिए पनि मास्दैन मास्दिने।

0: एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष सिक्दा कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरम चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
4: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
3: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
5: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
6: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
5: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
7: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
3: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
8: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
9: हजुरको बिदा सकिन थालिसक्यो, तर घरकोट बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
10: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
11: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य।
3: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।
12: स्वदेश FM 93.2 MHz।

0: कुम्भकर्णले पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुते कुम्भकर्णलाई पनि लाज लाग्छ।

खाजा खाने पैसा लिऊ बाऊ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन् गर्ने हो कस

0: एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्षदेखि त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चौक नारगढ़, फोन 0956951174, मोबाइल 98550509034।
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
4: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
3: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउनिवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
5: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
6: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
5: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
7: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
3: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
8: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
9: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
10: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
11: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लोबेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य।
3: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।
12: स्वदेश FM 93.2 MHz।

0: Swadesh FM 93.2 MHz.
1: Swadesh FM 93.2 MHz.

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धि फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरो प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625-73-89, 98-074-46-182 र 98-491-95-225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त। अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: बारिस्टा,
7: बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: टाइम चेक
1: इस समय सूचक का साथ में
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 र 98 550 7073
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0556 4940 4935 80 र 98 550 2640
0: It's 6 o'clock. अहिले 6 बजेको छ.
4: नगरले प्याप्सन अन्तर्गतका 10 वटा र एन प्याप्सन अन्तर्गतका 3 वटा विद्यालयसँग सम्झौता गरेको छ. अभिभावक मनोज महतोले आफ्ना बालबालिकाले राम्रो विद्यालयमा पढ्न पाउने भएपछि खुसी लागेको बताउनुभयो.
5: वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षका 10 महिनामा 1,79,40 करोड रुपियाँ राजस्व संकलन गरेको छ. भन्सार विभागले यस अवधिमा कार्यालयलाई 2,23,18 करोड रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरे पनि लक्ष्यको 89.35% राजस्व संकलन भएको हो. भन्सार कार्यालयका अनुसार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले चालू आर्थिक वर्षमा राजस्व संकलन सन्तोषजनक रहेको बताउनुभयो.
4: धादिङमा प्रहरीले 51 किलो अफिम सहित एकजनालाई पक्राउ गरेको छ. बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 2 होवाङका वीरबहादुर तामाङको घरमा ठूलो मात्रामा लागु औषध लुकाइराखेको सूचनाका आधारमा छापा मार्दा 51 किलो 18 ग्राम अफिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ. प्रहरीले तामाङको घरबाट एउटा भरुवा बन्दुक पनि बरामद गरेको छ. पक्राउ परेका तामाङ लागु औषध मुद्दाका फरार व्यक्ति समेत रहेका प्रहरीले जनाएको छ.
5: जानकी मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जनकपुर धाम सम्पदा यात्रा सम्पन्न भएको छ. आज जानकी मन्दिर प्राङ्गणबाट सुरु भएको सम्पदा यात्रा जनकपुर धामका सम्पदाहरूको परिक्रमा गरी महेन्द्र नारायण मिथि मिथिला सांस्कृतिक भवनसम्म पुगेर सकिएको हो. जनकपुर धामको ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्न तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सम्पदा यात्रा आयोजना गरेको आयोजकले जनाएको छ.
4: प्राचीन मिथिला क्षेत्रमा आज विवाहित महिलाले वर्षाइत पर्व मनाइरहेका छन्. अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ. यो पर्वमा विवाहित महिला आआफ्ना बस्तीका वरको रुख नजिक जम्मा भएर सामूहिक रूपमा मनाउँछन्. जेठ कृष्ण चतुर्दशीका दिन चोखो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर इष्टदेवको पूजा आराधना गर्ने गरिन्छ. व्रतालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ. यसपालि भने भोलिदेखि अधिक मास सुरु हुने हुँदा भोलिको सूर्योदय हुनु अगावै व्रत सम्पन्न गरिने मैथिली कर्मकाण्डका ज्ञाता बर्दिवास दुईका पण्डित महेश कुमार झाले बताउनुभयो.
5: यस्तै पश्चिम नेपालका अवधि समुदायका महिलाहरूले परम्परागत रूपमा श्रद्धा भक्ति र सांस्कृतिक हर्षोल्लासका साथ वर साहित पूजा गरेका छन्। विशेष गरी विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु सुख समृद्धि र पारिवारिक शान्तिको कामना गर्दै यो पर्व मनाउने परम्परा छ। घर घरमा परम्परागत पकवान तयार पार्नेका साथै मन्दिर तथा चौतारामा सामूहिक पूजा गरी वट सावित्री मनाइएको महिला अगुवा रमा वैश्यले बताउनुभयो.
4: बागलुङको बडीगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्न सफलता मिलेको छ. खेर गइरहेको जलविद्युत र पानी प्रयोग गरी उत्पादन गरिएको यो ग्यास सिलिन्डरमा भरेर चुलो बाल्न थालिएको छ. त्रिभुवन विश्वविद्यालय सहित 7 वटा देशी विदेशी संस्थाको सहकार्यमा 3 वर्षको अनुसन्धानपछि यो उपलब्धि हासिल भएको हो. गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनले हाइड्रोजन ग्यासको चुलो बालेर परियोजनाको उद्घाटन गर्नुभएको छ. परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण र व्यावसायिक विस्तारतर्फ अघि बढ्ने जनाएको छ.
5: टेकपाइला इनोभेसनले विश्वविख्यात एनसिसी एजुकेसन युकेसँग रणनीतिक साझेदारी गरेको छ. यसमार्फत कक्षा 11 र 12 का विद्यार्थीहरूले आफ्नै विद्यालयमा साइबर सुरक्षा एआई र डाटा साइन्सका अन्तर्राष्ट्रिय पाठ्यक्रम शून्य लागतमा पढ्न पाउनेछन्। कम्पनीले दक्ष प्रशिक्षक र अत्याधुनिक सिकाइ व्यवस्थापन प्रणाली उपलब्ध गराउनेछ. काठमाडौँमा आयोजित कार्यक्रममा टेकपाइलाका एसोसिएट डाइरेक्टर चिरञ्जीवी अधिकारीले नेपालको

0: चरित हुँदैछन्। शङ्खमूल क्षेत्रमा बागमती किनारमा निर्माण भएको शङ्खमूल योग पार्क यसको जीवन्त उदाहरण हो। हरियाली चौर बगेको बागमती र व्यवस्थित पैदल मार्गहरूले यो क्षेत्रलाई बिहानी हिडुल योग अभ्यास र पारिवारिक पिकनिकको पहिलो रोजाई बनाएको छ। बालबालिकाका लागि आधुनिक खेलौना र चिप्लेटीको व्यवस्था छ, जसले उनीहरूलाई मोबाइलबाट टाढा राखी खुला आकाश मुनि रमाउन मद्दत गरेको छ। युवा र स्वास्थ्य सचेत नागरिकका लागि खुला व्यायामशाला पनि स्थापना भएको छ। आर्ट अफ लिभिङ र स्थानीय समुदायको सक्रियतामा बनेका योग कक्ष र सतलहरूमा हरियो दुबोमा बसेर गरिने ध्यान र योगले सहरको कोलाहालबाट मुक्तिको अनुभव दिने स्थानीयवासी बताउँछन्।
1: नेपाल दर्पणमा रङ्ग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
4: ओपिडी सेवा,
3: विशेषज्ञ ओपिडी सेवा,
4: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
4: पूर्व कर्म पञ्चकर्म सेवा,
3: छार सूत्र सेवा,
4: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यही मे 19 र 20 तारिकमा चीनको भ्रमण गर्नुहुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिए लगत्तै रुसी राष्ट्रपतिको कार्यालयले मे 19 र 20 तारिक अर्थात् आउँदो मङ्गलबार र बुधबारको भ्रमण तालिका सार्वजनिक गरेको हो। भ्रमणको क्रममा रुसी राष्ट्रपति पुटिनले आफ्ना चिनिया समकक्ष सी जिङपिङसँग भेटवार्ता गरेर चीन र रुस बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्नेबारे छलफल गर्ने रुसी विज्ञप्तिमा उल्लेख छ। पुटिन र सीले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्ने र वार्तापछि संयुक्त घोषणा पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाइएको छ। भ्रमणले युक्रेन रुस युद्ध द्वन्द्व लगायत व्यापार र भू राजनीतिक तनाव कम गर्न भूमिका खेल्ने अपेक्षा छ। चीनले युद्ध अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको जनाएको छ।
1: नेपाल दर्पणमा अब केही खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ। आज भएको खेलमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर भेटाएको हो। नेपालको कुशल भुर्तेलले 119 रन बनाए, यस्तै आसिफ शेखले 58 रन बनाए। आजको खेलबाट डेब्यू गरेका इशान पाण्डेले अभिजित 20 रन बनाए। त्यसअघि त्रिवी क्रिकेट रङ्गशाला कृतिपुरमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अलआउट भयो। नेपालमा भइरहेको लिग टू एक दिवसीय त्रिदेशीय श्रृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन्। अङ्क तालिकामा नेपाल 26 खेलमा 20 अङ्कसहित सातौँ स्थानमा छ, अमेरिका 26 खेलमा 36 अङ्कसहित दोस्रो र स्कटल्यान्ड 30 खेलमा 38 अङ्कसहित शीर्ष स्थानमा छ। नेपालले आफ्नो तेस्रो खेलमा पर्सि 4 गते फेरि स्कटल्यान्डसँग र चौथो खेलमा

0: जेठ 8 गते अमेरिकासँग खेल्नेछ।
1: भारतमा हुने साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपालको टोली घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले साफ च्याम्पियनसिप खेल्ने अन्तिम महिला टोली घोषणा गरेको हो। मुख्य प्रशिक्षक नवीन न्युपानेले छनौट गरेको अन्तिम टोलीमा दुई खेलाडीले पहिलो पटक स्थान बनाएका छन् भने तीनजना खेलाडीले पुनरागमन गरेका छन्। अनिता लम्जेल र बिर्सना चौधरी पहिलो पटक समेटिएका छन्। यस्तै गीता राणा, सविता चौधरी, अनिता केसीले टोलीमा पुनरागमन गरेका छन्। नियमित खेलाडी सरस्वती हमाल र मनमाया दमाई बाहिरिएका छन्। भारतको गोवामा हुने साफ च्याम्पियनसिपमा नेपाल समूह एमा छ। यो समूहमा श्रीलङ्का र भुटान छन्। समूह बीमा साविक विजेता बङ्गलादेश, भारत र मालदिव्स रहेका छन्। साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले जेठ 11 गते भुटानसँग खेल्नेछ।
0: र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्सले खेल्दैछन्। यो खेल इडेन गार्डन्समा नेपाली समयअनुसार बेलुका 7:45 हुनेछ। गुजरात 12 खेलमा 16 अङ्कसहित तालिकाको दोस्रो र कोलकाता 11 खेलमा 9 अङ्कसहित 8 स्थानमा छ। खबरको सिलसिला यति नै। आज शनिबार, अब रङ्ग दर्पणको पालो।
1: आजको रङ्ग दर्पण युवाहरूको बढ्दो अध्यात्म आकर्षणमा केन्द्रित छ।
2: नन्दीमाथि चढ्दै मेरा कुनै हुन्छ, नन्दीमाथि चढ्दै सर्व

परम्परागत रूपमा भजन कीर्तन र आध्यात्मिक चिन्तनलाई प्राय अवकाशपछिको जीवन वा वृद्ध वृद्धाको समय बिताउने माध्यमका रूपमा मात्र हेरिन्थ्यो। मन्दिरका सत्तल र पाटी पौवामा चाउरिएका अनुहार मात्र झुम्मिन्छन् भन्ने सामाजिक मान्यता बिस्तारै बदलिँदैछ। पछिल्लो समय ठाउँ ठाउँका मठ मन्दिर मात्र होइन, सामाजिक सञ्जालदेखि आध्यात्मिक शिविरहरूसम्म युवाहरूको उपस्थिति लोभलाग्दो देखिन थालेको छ। काठमाडौँको पशुपतिनाथ मन्दिरमा साँझपख हुने आरतीको दृश्य हिजोआज बदलिएको छ। केही वर्ष अघिसम्म वृद्ध वृद्धाहरूको बाहुल्य रहने बागमती किनारमा अहिले तन्नेरीहरूको ओइरो देखिन्छ। कोही आँखा चिम्लेर ताली बजाइरहेका हुन्छन्, कोही मोबाइलको क्यामेराबाट त्यो आध्यात्मिक ऊर्जालाई कैद गरिरहेका हुन्छन् त कोही तल्लीन भएर नाचिरहेका देखिन्छन्।

0: पशुपतिनाथ मात्र होइन सामाजिक सञ्जालदेखि देशका कुना काप्चामा हुने सत्सङ्ग र भजन कीर्तनसम्म पुग्दा एउटा नयाँ प्रवृत्ति स्पष्ट देखिन्छ। दैनिकको दौडमा थाकेका युवाहरू बिस्तारै अध्यात्म र भजन कीर्तनमा आकर्षित भइरहेका छन्। आखिर किन आधुनिक प्रविधिको युगमा हुर्किएको पुस्ता आध्यात्मिकतातर्फ आकर्षित भइरहेको छ? मनोविद डाक्टर बासु कार्की।
1: जीवनशैलीमा भएको परिवर्तन र उनीहरूले उनीहरूले सूचना र संसारसँग सम्बन्ध अत्यन्तै व्यापक भएको कारणले गर्दा मान्छेहरूको महत्वाकांक्षा अत्यन्तै सीमाविहीन हुन पुगेको छ। पुरानो हाम्रो जीवनशैली र संस्कारमा भएको भजन कीर्तन लगायतका जहाँ मान्छे भौतिक हिसाबले सँगसँगै रहन्छ र एकअर्का बिच अरू भावनात्मक कुराको पनि आदान प्रदान हुन्छ, त्यस्ता कुराले चाहिँ मान्छेलाई कनेक्टेड भएर रहन पनि सहयोग गर्ने र अप्ठ्यारो पर्दा समस्या समाधानको लागि र यस्तै अलि बढी सांस्कृतिक हिसाबले सँगसँगै रहन पनि मौका मिल्ने भएको कारणले गर्दा यस्ता कुरामा चाहिँ बढी ध्यान गएको र यस्तै मान्छेलाई सकारात्मक ऊर्जा दिएको पनि।
0: पछिल्लो समय युवाहरूमा पार्टी, डिस्को, क्लब र रात्रि जीवन प्रतिको मोह घटेको त छैन, तर त्यसको विकल्पमा आध्यात्मिक मनोरञ्जन तीव्र रूपमा अगाडि आएको छ। धेरै युवाहरूले हिजो आज शुक्रबारको रात क्लबमा बिताउनुको साटो शनिबार देशभरिका एमआरआरको भजनमा बिताउन थालेका छन्।
2: दुःख हर्ष हाम्रो मन नगई छ

0: यस आकर्षणमा प्रविधिको ठूलो हात छ। फेसबुक, इन्स्टाग्राम र टिकटकमा देखिने छोटो भिडियोहरूले भजन र अध्यात्मलाई ग्ल्यामरस बनाइदिएको छ। पशुपतिको आरती होस् वा एमआरआर वा अरू मठ मन्दिरमा हुने आरती, त्यहाँका भिडियोहरू युवाहरूले निकै रुचाउने गरेका छन्। आजका युवाहरू परम्परागत वाद्यवादनको प्रयोग गरेर पनि भजन गाइरहेका छन्। स्वास्थ्य संगठनका अनुसार आजको पुस्ता सबैभन्दा बढी एन्जाइटी र डिप्रेसनको जोखिममा छ। यस्तोमा ध्यान युवाहरूका लागि औषधि साबित भएको छ। ध्यान केन्द्रहरूमा स्थान पाउन महिनौ कुर्नुपर्ने अवस्था छ र त्यहाँ जाने 80% भन्दा बढी मानिस 35 वर्ष मुनिका युवा छन्। भजनमा रहने सामूहिक ऊर्जाले एक्लोपन हटाउन मद्दत गर्छ, जसले सामाजिक सम्बन्ध बलियो बनाउन र मानसिक रूपमा सन्तोष मिल्न सहयोग पुर्याउँछ।
1: जति बेला मान्छे आनन्दित हुन्छ त्यति बेला डोपामिन, सेरोटोनिन र अक्सिटोसिन जस्ता हर्मोन्सहरू र न्युरोट्रान्समिटरहरू उत्पादन हुन्छन्। तिनै रसायनहरूको उत्पादन र सन्तुलनबाट उनीहरूलाई सुखी र खुसी बनाउने हो, अथवा सामाजिक अभ्यासहरूबाट, सामूहिक भजन सत्रबाट मान्छेलाई चाहिँ शान्त रहन र प्रेरित गर्ने खालका बढी बढी खुसी राख्न मद्दत गर्छ।
0: अध्यात्मले युवाहरूलाई आधुनिक विश्वको कोलाहलमा कसरी शान्त रहन सकिन्छ भन्ने कला पनि सिकाएको छ। आजको शिक्षित पुस्ताले विज्ञान र अध्यात्मलाई जोडेर हेर्न थालेका छन्। अहिलेका युवा आफ्नो व्यस्त दिनचर्यापछि 1 घन्टा आँखा चिम्लेर भजनमा हराउँछन्, जसले आफूलाई फेरि पुनर्ताजगी गर्छ। मनोविद डाक्टर बासु कार्की:
1: अहिलेको नयाँ पुस्ता जस्तो चाहिँ प्रविधिलाई बढी पछ्याउँछ र विज्ञानलाई बढी बुझ्दछ, उनीहरूले आफ्नो जीवनलाई र जीवन दर्शनलाई पनि बुझ्ने सम्भावना बढी छ। त्यति बेलासम्म मान्छेको बुझाइ चाहिँ परिपक्व हुँदैन, त्यति बेला व्यवहारबाट पनि धेरै कुरा सिक्दछ। हामीले जुन आध्यात्मिक चिन्तन र त्यो सँगसँगै जोडिएका केही अभ्यासहरू छन्, जुन भजन कीर्तन भन्छौँ, ती कुराले चाहिँ मान्छे व्यवहारबाटै उनीहरूलाई शान्ति मिल्छ। यो कुरा चाहिँ विज्ञान सम्बन्ध पनि छ र हाम्रो पूर्वीय दर्शनसँग पनि तालमेल राख्छ। जस्तो चाहिँ नयाँ पुस्तालाई तर अब जिउनको लागि र आफ्नो महत्वाकांक्षालाई कम गरेर आफ्नो धरातलो उभिएर जीवन निर्वाह गर्न पनि सहयोग गर्छ।
2: रङ्गतर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक:
0: भारतमा मनसुन 6 दिन अघि आउने पूर्वानुमान, नेपालमा पनि चाँडो भित्रन सक्ने, सुरुमा सुक्खा हुने अनुमानले किसानमा चिन्ता, अहिले नै यकिन नहुने विभागको भनाई।
2: नारायणघाट बुटौल सडकको भौतिक प्रगति 91%, अब दाउन्नेमा शास्ति खेप्नु नपर्ने।
0: आधुनिक प्रविधिको युगमा हुर्किएको पुस्तामा पनि भजन कीर्तन र अध्यात्म प्रति आकर्षण बढ्दो, तनावपूर्ण जीवनमा मानसिक सन्तोष मिल्ने डाक्टरको भनाई।
2: रुसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक, अमेरिकी राष्ट्रपति ट्रम्प फर्की लगत्तै हुने सीको चीन भ्रमणमा विश्वव्यापी चासो।
0: र नेपालले अमेरिकालाई 9 विकेटले हरायो, कुशल भुर्तेलको शतक। आइपिएल क्रिकेटमा आज कोलकाता र गुजरात खेल्दै
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। कृषि मन्त्र नार्क सँग
1: युद्याममा रोपिएका लेकाली फलफुल र नर्सरीमा लगाइएका कटिङ ग्राफ्टिङ र बिजु बिरुवालाई सुक्खाबाट जोगाउन बोटको वरिपरि छापो राखी आवश्यकता अनुसार सिँचाइ गर्नुहोस्।
2: Isn't it amazing when the internet just works? For binge watcher to binge shoppers.

0: ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: नगाउने के
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन सोक नारायणगढ़ मोबाइल 9855509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855124934 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो तर पनि रोग 20 को 19 भएन।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्नु र बच्नुको ठेगानै थिएन कि हेर्नुहोस्।
1: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
2: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ हेर्नुहोस्, जमा नै फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: बिनिसरा मसराङ्गी गाडको ग्रामीण सीताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने क्या, सबै खुट्टा नचल्ने, पुरै कामले मेडिकल गएँ, उहाँ एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म मतलब कतार गयो थेरापी गर्नु, के हो त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्नु भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यति हिँड्ने सक्ने भएछु।
5: शिव अब म बेसरी खुसी, म त अहिले त
4: अब त म त बच्यो भनेको छ नि। म
5: सुमै सुधार रामराजीपुर कल्याणपुर भन्छ मेरो पितरमाढी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्का हानि, यहाँबाट झस्का हानि, अनि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुते खाने भात, अन्तरी हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्नु भएको।
1: पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0956951174, मोबाइल 9855509934।
7: न पक्ष न विपक्ष, सधैं निष्पक्ष,
0: स्वदेश एफएम 93.2 MHz
8: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
9: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
10: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: शनिधाम आयोजित माणीनगर स्तरीय भजन प्रतियोगितामा जनजीवन माविका विद्यार्थीहरूको भजन टोली प्रथम बसन्तपुर टोल विकास संस्थाको अध्यक्षमा एम कुमार ल्यागुन चयन। सरकारी अस्पतालका गोदाममा करोडौँका उपकरण प्रयोगविहीन, नेपाल प्रहरीले देशभर ठूलो सङ्ख्यामा प्रहरी अधिकृतको सरुवा। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको यही मे 19 र 20 तारिकमा चिनको भ्रमण। चितवनमा जिल्लामा नियमित एनआरटी औषधि सेवन गर्दै एचआइभी एड्स संक्रमितको संख्या 1260 र विगतमा 2 सातादेखि नेपालबाट भारततर्फ हुने चिया निर्यात पूर्ण रूपमा ठप्प। ओपनर कुशल भुर्तेलको शतकमा आइसिसी विश्वकप क्रिकेट लिग 2 अन्तर्गत अमेरिकामाथि नेपालको 9 विकेटको शानदार जित। नमस्कार, माडीको स्वदेश एफएम 93.2 मेगाहर्ज, भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म निशान। अब खबर विस्तारमा। शनि जयन्ती पर्वको अवसरमा माडी साथ शनिधाममा आयोजित माडी नगर स्तरीय भजन प्रतियोगितामा जनजीवन माविका विद्यार्थीहरू भजन टोली प्रथम भएको छ। त्यसै गरी जनचेतना महिला समूह किर्तनपुरको भजन टोली दोस्रो र दक्षिणकालीका आधारभूत विद्यालय देवेन्द्रपुरको टोली तेस्रो भएको छ। प्रतियोगितामा माडीभरबाट 8 टोलीको सहभागिता रहेको थियो। प्रथम हुने जनजीवन माविले 34 अङ्क पाउँदा दोस्रो हुन सफल जनचेतना महिला समूहले 33.66 अङ्क पाएको छ। तेस्रो भएको टोलीले 31.5 अङ्क रहेको छ। प्रतियोगिताको पूर्णाङ्क 50 रहेको निर्णायक समूहका संयोजक नेत्र प्रसाद गौतमले जानकारी दिनुभयो। माडी नगर प्रमुख तारा कुमारी काजी महतोले माडी स्थित शनि मन्दिर धाममा निर्माणमा युवा पण्डित सुदर्शन सुवेदीको महत्त्वपूर्ण योगदान रहेको बताउनु भएको छ। शनिबार शनिधाममा आयोजित 11 शनि जयन्ती उत्सव 2083 कार्यक्रम प्रमुख अतिथिका रूपमा बोल्दै नगर प्रमुख महतोले शनि मन्दिर निर्माणमा स्थानीय सामाजिक अगुवाहरूको पनि ठुलो योगदान रहेको उल्लेख गर्नुभयो। आफूले शनि मन्दिरमा भइरहेको पूजा आराधनाको अवलोकन गर्नुका साथै पूजामा सहभागिता समेत जनाउँदै उहाँले माडीबाट समेत ठुलो संख्यामा भक्तजनहरू आउने गरेको बताउनुभयो। उहाँले शनिधामको विकासका लागि स्थानीय सरकारको निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गरिरहने बताउनुभयो। माडीको पर्यटन तथा होमस्टे विकासका लागि नगरपालिकाले क्युआर स्क्यान सहित डिजिटल माध्यमबाट पनि काम गरिरहेको उहाँले जानकारी दिनुभयो। नगर प्रमुख लोप महतोले लोप हुन लागेको दुना टपरी संस्कृतिलाई चिनाउने प्रयास गरेको मन्दिर समितिलाई धन्यवाद दिनुभयो। साथै हराउँदै गएको भजन संस्कृति समेत अहिले गाउँ गाउँमा पुनः जागृत हुन थालेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले माडीबारे नकारात्मक कुरा मात्रै नगरी सकारात्मक पक्षको पनि प्रचार प्रसार गर्न सबैलाई आग्रह गर्नुभयो। माडीको बसन्तपुर बजार व्यवस्थापन समितिको जिम्मेवारी रहने बसन्तपुर टोल विकास संस्थाको अध्यक्षमा एम कुमार ल्यागुन चयन हुनुभएको छ। शनिबार माडी 3 कार्यालयमा सम्पन्न बजारवासीहरूको भेलाबाट बसन्तपुर टोल विकास संस्थाको अध्यक्षमा रहिसक्नुभएका ल्यागुन अध्यक्षमा पुनर्चयन हुनुभएको हो। समितिको उपाध्यक्षमा सोना खनाल, सचिवमा तारानाथ चापागाईको अध्यक्षमा राधादेवी पौडेल र सहसचिवमा विश्वास आचार्य चयन हुनुभएको छ। सदस्यहरूमा नवीन बस्याल, अनुप भुषाल, गुरुदत्त गुरागाई, मनोज लामिछाने, सुमित्रा मगर, किरण राई, टिका लामिछाने, चित्रबहादुर विक, हरिकृष्ण लामिछाने र ओमप्रकाश शाह रहनुभएको छ। बसन्तपुर बजारमा रहेको 2 टोल विकास संस्थाका समायोजन मर्ज गरी नयाँ कार्य समिति चयन गरिएको माडी 3 वडाध्यक्ष पुरन महतोले बताउनुभयो। कार्यक्रममा माडी नगर प्रमुख तारा कुमारी काजी महतो सहित वडा नम्बर 3 जनप्रतिनिधिहरूको आतिथ्यता रहेको थियो। राष्ट्रिय सरसफाई सप्ताह 2083 अन्तर्गत माडी नगरपालिका वडा नम्बर 2 कार्यालयको आयोजना वडा कार्यालय परिसर र वडा क्षेत्रमा सरसफाई गरिएको छ। स्वच्छ कार्यालय, स्वच्छ वातावरण, स्वच्छ सोच, स्वच्छ समाज भन्ने मूल नारेका साथ सरसफाई कार्यक्रम गरिएको हो। कार्यक्रममा वडा कार्यालय परिसर, सार्वजनिक स्थल र आसपासका क्षेत्रलाई सरसफाई गरिएको थियो। सरसफाई कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष समेत रहनुभएका कार्यपालिका सदस्य सविता महतो, नगर कार्यपालिका सदस्य ऋचा सुनार र वडा सदस्य फागुरा महतो सहित सशस्त्र वडाका कर्मचारी, स्थानीयवासी र सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो। सरकारले सरकारी निकाय र सार्वजनिक संस्थामा सरसफाई लगायत संस्थागत गर्न आगामी 8 जेठसम्म सञ्चालन हुने गरी देशव्यापी राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन आह्वान गरेको छ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाल प्रहरीले देशभर ठूलो संख्यामा प्रहरी अधिकृतहरूको सरुवा गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरी पनि सरुवाको सूचीमा परेका छन्। प्रहरी प्रधान कार्यालयले शुक्रबार सार्वजनिक गरेको सरुवा सूची अनुसार एसपी पुरीको नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखामा सरुवा गरिएको हो। उनी काजस्वरूप नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा रहने जनाइएको छ। उनको स्थानमा राष्ट्रिय प्रहरी निरीक्षण प्रतिष्ठान तालिम शाखामा कार्यरत एसपी रामेश्वर पौडेल चितवन आउने भएका छन्। यस्तै जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत डिएसपी रविन्द्र खनालको पनि सरुवा भएको छ। उनको ठाउँमा डिएसपी चन्द्रभूषण यादव आउने भएका छन्। प्रहरी प्रधान कार्यालयले एकै दिन 149 डिएसपी र 46 एसपीको सरुवा गरेको जानकारी गराएको छ। प्रहरी सङ्गठनभित्र नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत सरुवा गरिएको बताइएको छ। सरकारी स्वास्थ्य संस्थामा ठूलो धनराशि खर्च गरेर खरिद गरिएका अत्याधुनिक उपकरण लामो समयदेखि गोदाममा थन्किएको पाइएको छ। महालेखा परीक्षकले कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको 63 वार्षिक प्रतिवेदनमा सरकारी स्वास्थ्य निकायहरूमा ₹51,49,00,000 भन्दा बढी मूल्यका उपकरण उपयोगविहीन रहेको उल्लेख गरिएको छ। नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले खरिद गरिएका उपकरण सञ्चालनमा नआउँदा नागरिक निजी अस्पताल जान बाध्य भएको र राज्यको लगानी खेर गइरहेको प्रतिवेदनमा औँल्याइएको छ। सरकारले प्रशासनिक सुधार र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसहित कुल 18 मन्त्रालय मात्रै कायम गरिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यही मे 19 र 20 चिनको भ्रमण गर्नुहुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चिन भ्रमण सकिए लगतै रुसी राष्ट्रपतिको कार्यालयले मे 19 र 20 अर्थात् आउँदो मङ्गलबार र बुधबार भ्रमण तालिका सार्वजनिक गरेको हो। भ्रमणको क्रममा रुसी राष्ट्रपति पुटिनले आफ्ना चिनिया सुरक्षाकर्मी सी जिनपिङलाई भेटवार्ता गरेर चिन र रुस बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने बारे छलफल गरेर रुसी विज्ञप्तिमा उल्लेख छ। पुटिन र सीले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्ने र वार्तापछि संयुक्त घोषणापत्र हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाइएको छ। भ्रमणले युक्रेन रुस द्वन्द्व लगायत व्यापार र भूराजनीतिक तनाव कम गर्न भूमिका खेल्ने अपेक्षा छ। चिनले युद्ध अन्त्य गर्ने नियमित रूपमा वातावरणको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको जनाइएको छ। चितवन जिल्लामा नियमित एनआरटी औषधि सेवन गर्ने एचआइभी एड्सका संक्रमितको संख्या 1260 पुगेको छ। गत 5 अर्थात् सन् 2026 मात्र 39 संक्रमित थपिएको भरतपुर अस्पताल एनआरटी केन्द्रका डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभयो। संक्रमितले पहिचान लुकाउँदा एचआइभी हुनुको संख्या वृद्धि हुने जोखिम रहेको र निर्दोष व्यक्ति संक्रमित हुने गरेको डाक्टर पौडेलले बताउनुभयो। जिल्लामा रहेको संक्रमितमध्ये 616 पुरुष, 598 महिला र 28 बालबालिका साथै 18 तेस्रो लिङ्गी रहेका छन्। अस्पतालमा उपचार र औषधिका लागि आउने बिरामीमध्ये चितवनका 868 नवलपरासीका 267 मकवानपुरका 25 तनहुँका 33 गोर्खाका 30 र तराई भेगका 37 रहेको डाक्टर पौडेलले जानकारी दिनुभयो। चितवन जिल्लाका संक्रमितमध्ये भरतपुर महानगरपालिकाका 477 रत्नगरका 101 खैरानी नगरपालिकाका 61 राप्ती नगरपालिका 59 कालिका नगरपालिका 56 इच्छा कामना गाउँपालिका 13 र माडी नगरपालिकाका 12 रहेका छन्। विगत 2 नेपालबाट भारततर्फ हुने चिया निर्यात पूर्ण रूपमा ठप्प छ। भारतीय चिया बोर्डले 18 लागू हुने गरी भारत आयात हुने चियामा नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर जारी गरेपछि सिमानामा अवरोध कायमै छ। नयाँ निर्देशिका अनुसार भारत प्रवेश गर्ने नेपाली चियाको प्रत्येक ट्रक र खेपको छुट्टा छुट्टै प्रयोगशाला परीक्षण ल्याब टेस्ट अनिवार्य गरेपछि नेपाली चिया उद्योगी व्यवसायी र किसानहरू ठुलो मारमा परेका छन्। नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय निर्देशनालय नयाँ दिल्ली स्थित नेपाली दूतावास मार्फत निरन्तर कूटनीतिक पहल भइरहे पनि हालसम्म कुनै निष्कर्ष निस्किएको छैन। कूटनीतिक र प्रशासनिक तहबाट भइरहेका यी प्रयासले सार्थकता नपाएपछि नेपाली चिया उद्योगी व्यवसायी र किसानहरू अन्यलमा सिर्जना भएको छ। मन्त्रालय र दूतावास मार्फत भइरहेको कूटनीतिक तथा प्रशासनिक प्रयासहरू निष्कर्षविहीन बनेपछि चिया व्यवसायीहरू अवरोध खुलाउन प्रधानमन्त्री स्तरबाटै प्रत्यक्ष हस्तक्षेप हुनुपर्ने माग गरेका छन्। यस्ता समस्या आउँदा तत्कालीन प्रधानमन्त्रीहरूले सिधै भारतीय समीक्षालाई फोन गरेर तत्काल अवरोध खुलाएको स्मरण गर्दै अहिले पनि सोही प्रकृतिको उच्चस्तरीय राजनीतिक संवाद आवश्यक रहेको उनीहरू बताउँछन्। नेपालको प्रमुख निर्यात योग्य कृषि उपजको बजार जोगाउन वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहबाटै तत्काल ठोस र प्रत्यक्ष पहल हुनुपर्ने उनीहरूको माग छ। यसअघि एउटा नमुना परीक्षण रिपोर्टले 15 दिनसम्म वा 10 ट्रकलाई मान्यता दिने गरिएको थियो, तर भारतले पुरानो व्यवस्था खारेज गर्दै अहिले ट्रक पिछे 11,120 भारतीय रुपियाँ शुल्क तिरेर नमुना परीक्षण गर्नुपर्ने, त्यसको रिपोर्ट आउन कम्तीमा 2 साता कुर्नुपर्ने झन्झटिलो र खर्चिलो प्रावधान लागू गरेको छ। ओपनर कुशल भुर्तेलको शतकमा आइसिसी विश्वकप क्रिकेट लिग 2 अन्तर्गत अमेरिकामाथि नेपालले 9 विकेटको शानदार जित निकालेको छ। अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर पुरा गर्यो। ओपनर कुशलले 117 बलमा 120 रनको अभिजित शतकीय इनिङ्स खेले। उनले 13 चौका र 4 छक्का प्रहार गरे। कुशल र आसिफ शेखले पहिलो विकेटका लागि 145 रनको उत्कृष्ट साझेदारी गरेका थिए। आसिफ 72 बलमा 59 रन बनाएर आउट भए। इशान पाण्डे 29 बलमा 16 रन बनाएर आउट रहे। बलिङमा मोहम्मद महसिनले 1 विकेट लिए। त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अमेरिका 43 ओभर 3 बलमा 195 रनमा समेटिएको थियो। अब पालो स्वदेश मौसम अपडेटको।
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 34 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यति बेला वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यति बेला हावाको गति 6 किलोमिटर प्रति घन्टा र सापेक्षित आर्द्रता 66% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका आमुख पुनः एकपटक। शनिधाममा आयोजित माडी नगर स्तरीय भजन प्रतियोगितामा जनजीवन माविका विद्यार्थीहरूको भजन टोली प्रथम। बसन्तपुर टोल विकास संस्थाको अध्यक्षमा एम कुमार लागुन चयन। सरकारी अस्पतालका गोदाममा करोडौँको उपकरण प्रयोगविहीन। नेपाल प्रहरीले देशभर ठुलो सङ्ख्यामा प्रहरी अधिकृतको सर्वे। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यही मे 19 र 20 तारिकमा चिनको भ्रमण। चितवन जिल्लामा नियमित एनआरटी औषधि खाने सेवन गर्दै एचआइभी एड्स संक्रमितको संख्या 1260 र विगत 2 सातादेखि नेपालबाट भारततर्फ हुने चिया निर्यात पूर्ण रूपमा ठप्प। ओपनर कुशल भुर्तेलको शतकमा आइसिसी विश्वकप क्रिकेट लिग 2 अन्तर्गत अमेरिकामाथि नेपालको 9 विकेटको शानदार जित। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै म निशान बिदा हुन्छु। नमस्कार।

0: 47,84,000 वर्ग मीटर जग्गा अतिक्रमित भएको जनाएको हो। यस्तै सुदूरपश्चिम विश्वविद्यालय मातहतको टिकापुर बहुमुखी क्याम्पसको 380 बिघा जग्गा मध्ये 300 बिघा तथा पोखरा विश्वविद्यालयको स्वामित्वमा रहेको पोखरा महानगरपालिकाका विभिन्न ओडामा नेपाल सरकारबाट भोगाधिकार प्राप्त 1,372 रोपनी 13.3 आना जग्गा मध्ये 652 रोपनी भन्दा बढी अतिक्रमण भएको प्रतिवेदनले देखिएको छ। विश्वविद्यालयहरूले सम्पत्तिको केन्द्रीय लागत राखी सम्बन्धित निकायबाट समन्वय गरी अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षण गर्नुका साथै आयमूलक कार्यमा उपयोग गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ। सरकारले मन्त्रालयको संख्या हेरफेर गरेसँगै अहिले सिंहदरबारमा नयाँ मन्त्रालयको नाम लेख्ने र पुराना नाम मेटाउने काम शुरू भएको छ। सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 पारित गरेर राजपत्रमा प्रकाशित गरेपछि मन्त्रालयको संख्या 22 घटेर 18 झरेको छ। सरकारले कार्य विभाजन नियमावली मार्फत साविकका 8 मन्त्रालयलाई यथावत राखेको र केही मन्त्रालयलाई गाभेको छ भने विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ बनाएको साबिकका युवा तथा खेलकुद मन्त्रालय, खानेपानी मन्त्रालय र शहरी विकास मन्त्रालयका भवन खाली गरिँदैछ। यी मन्त्रालय कुनै गाभिएका छन् भने कुनैको नाम परिवर्तन गरिएका छन्। परराष्ट्र मन्त्री शिशिर खनालले ऊर्जा तथा आपूर्ति श्रृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकलाई श्रव्य दृश्यका माध्यमबाट सम्बोधन गर्दै मन्त्री खनालले ऊर्जा तथा आपूर्ति श्रृङ्खलामा आइरहेका अवरोधहरू र त्यसले दिगो विकासमा पार्ने असरहरूका कारण पश्चिम एसियाको द्वन्द्वले नेपाललाई प्रभावित पारेको बताउनुभयो। मन्त्री खनालले पश्चिम एसिया द्वन्द्वले त्यहाँ काम गर्ने 20 लाख भन्दा बढी नेपालीका परिवारलाई बढ्दो ऊर्जा मूल्य, घट्दो विप्रेषण र पर्यटनमा आएको कमीले जीवनमा प्रत्यक्ष असर पारिरहेको उल्लेख गर्नुभयो। द्वन्द्वका कारण उत्पन्न संकटमा सबैभन्दा बढी भार साना र अति कम विकसित राष्ट्रहरूलाई परेकाले ती देशलाई एक्लै नछाडी हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी भएको मन्त्री खनालले बताउनुभयो। सरकारी स्वास्थ्य संस्थामा ठूलो धनराशि खर्च गरेर खरिद गरिएका अत्याधुनिक उपकरण लामो समयदेखि गोदाममा थन्किएका पाइएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदनमा सरकारी स्वास्थ्य निकायहरूमा 51,49,00,000 भन्दा बढी मूल्यका उपकरण उपयोगविहीन रहेको उल्लेख गरिएको छ। नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले खरिद गरिएका उपकरण सञ्चालनमा नआउँदा नागरिक निजी अस्पताल जान बाध्य भएको र राज्यको लगानी खेर गइरहेको प्रतिवेदनमा उल्लेखिएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा 5,37,82,000 बराबरको क्याथ ल्याब मेसिन जनशक्तिको अभावमा 2072 प्रयोगविहीन अवस्थामा रहेको छ। त्यस्तै 24,77,09,000 बराबरको सिटी स्क्यान सिस्टम, 14 थान भेन्टिलेटर र 5 थान सीआर्म मेसिन पनि सञ्चालनमा आउन सकेका छैनन्। यसै गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा 72,60,000 मूल्यका ईसीजी केबल, 300 थान, गजेन्द्र नारायण सिंह अस्पतालमा 4,90,95,000 बराबरका एक्सरे मशिन, इन्डो युरोलोजी, ल्याप्रोस्कोपी सिस्टम, एनेस्थेसिया मेसिन तथा इलेक्ट्रोकार्डियोलोजी उपकरण समेत प्रयोगविहीन अवस्थामा छन्। कोशी प्रदेशमा होमस्टे सञ्चालन भएपछि महिलाहरू आर्थिक रूपमा सक्षम बन्न थालेका छन्। राम्रो आय आर्जन हुन थालेपछि खेती किसान तथा पशुपालनमा संलग्न महिलाहरू अहिले होमस्टे व्यवसायमा जोडिन थालेका छन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
1: आय आर्जनको राम्रो स्रोत बन्न थालेपछि खेती किसान तथा पशुपालनमा संलग्न हुँदै आएका महिलाहरू अहिले होमस्टे व्यवसायमा जोडिन थालेका छन्। होमस्टे व्यवसाय शुरू गरेपछि आर्थिक रूपमा आफू सक्षम हुन थालेको धनकुट्टा साँगुरु गाउँपालिका 5 डाँडा बजारमा स्थित सुनाखरी होमस्टेका संचालक अर्पणा मगरको भनाइ छ। घरमा बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोच आएपछि होमस्टे व्यवसाय शुरू गरेको उहाँ बताउनुहुन्छ।
2: सन्तुष्ट छु किनभने आफ्नै जग्गामा यसरी व्यवसाय खोलेर बस्नु पर्दाखेरि होइन, अनि यस्तै अब टाढा टाढा देखाउनु हुन्छ नि त, अनि उहाँहरूसँग चिनजान होइन आदान प्रदान धेरै राम्रो भइरहेको छ। अनि त्यही भएर पनि जस आफ्नो आफ्नो बाहिर जानुभन्दा आफूले चाहिँ यही गरेर 1-2 रुपियाँ हुन्छ भन्ने तरिकाले नै हामीले चाहिँ गरेको। भएको हो। पहिला हामी केही गर्दैनथ्यौँ, यही घरमै खेतीपाती गर्थ्यौँ अनि त्यही अब बाख्रा कुखुराहरू पाल्थ्यौँ। मजाले आफू चाहिँ खट्नु सक्नु पर्यो, मजाले नै भइरहेको छ। हामीलाई अहिलेसम्म त्यस्तो गाह्रो भएको छैन, यसबाट हामीलाई आनन्द पुगिरहेको छ।
1: पहाडी जिल्लाका होमस्टे घरसम्म यातायातका साधन सहजै पुग्न थालेपछि इलामको श्री अन्तु तथा धनकुट्टाको साँगुरीगढी गाउँपालिकाका अधिकांश घरमा होमस्टे सञ्चालनमा छन्। त्यहाँका प्राय सबै होमस्टेहरू महिलाहरूले सञ्चालन गर्दै आएका छन्। महिलाहरूको आय आर्जनको स्रोत सँगै होमस्टे व्यवसाय सुरु गएपछि गाउँमा विकासको क्रम सुरु भएको श्री अन्तु डाँडा होमस्टेका सञ्चालक गुडिया आलेको भनाइ छ।
3: एकदम सन्तुष्टि छु, किनभने पहिला चाहिँ होमस्टे नहुँदा चाहिँ यहाँनिर बाटोघाटोको पनि सुविधा थिएन, आर्थिक अवस्था पनि कमजोर थियो। जब होमस्टे चल्यो, होमस्टे चलिसकेपछि यहाँनिर बाटोघाटोको सुविधा अनि स्वास्थ्य सम्बन्धीमा पनि विभिन्न शिविरहरू बस्ने, पर्यटकहरू आउने, अब यहाँनिर पैसाहरू छोड्ने, पैसा छोडेपछि महिला पुरुष बराबरी होमस्टे नहुँदाखेरि चाहिँ महिलाहरूसँग पैसाहरू हुन्थेन, उनीहरू घरमा बस्नु पर्ने, अर्का घरमा रोजगारी गर्नु जानु पर्ने। तर अहिले त्यस्तो अवस्था छैन, अहिले चाहिँ छोरी मान्छे आफैले पनि आफ्नो घर चलाउन सकेको, धेरै ठुलो परिवर्तन ल्याएको हो।
1: मौलिक खाना सेवा सत्कार पाहुना प्रति गरिने सरल व्यवहारका कारण पछिल्लो समय होमस्टे आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। इलामको श्री अन्तुमा अवस्थित फ्याफुला होमस्टेका संचालक दुर्गा तामाङले आर्थिक रूपमा सक्षम मात्र होइन, अरूसँग घुलमिल गर्न समेत होमस्टेले सिकाएको बताउनु भयो।
3: हजुर, के घाम हेर्नु आउनुहुन्छ, बेलुका डुबेको सनराइज हेर्नु पाइन्छ, है टार छ, टार चाहिँ भन्नुपर्छ नि, किन भनेदेखि अब पहिला त अब दुःख सुख थियो, अहिले चाहिँ अब धेरै नै परिवर्तन भयो। छोरी मेरो अब जागिरी छ है, होमस्टेको पैसाले पनि, अनि यो चिया बगान थियो त्यसले पनि दिमक सिकायो, बाठो बनायो, चङ्खो भयो, इष्टमित्र पनि हामीले चिनजान भयो, यही नै मलाई खुसी छ।
1: कोशी प्रदेश सरकारले समुदायमा सञ्चालनमा आएका सामुदायिक होमस्टेलाई आवश्यक पर्ने विभिन्न प्रकारका सामानहरू समेत सहयोग गर्दै आएको छ। पर्यटन कार्यालय काक्रेभिट्टा झापाका प्रमुख छविलाल खतिवडाले होमस्टेको क्षमता विकासमा जोड दिएको बताउनु भयो।
4: हामीले खास गरी पर्यटन प्रवर्धनका क्षेत्रमा चाहिँ होमस्टे संस्कृतिको विकास गर्न एकातर्फ कार्यक्रमहरू लक्षित छन् भने पर्यटन पूर्वाधारको विकास सँगसँगै ती ठाउँहरूको स्थानीय समुदायलाई पर्यटन भनेको के हो भन्ने बुझाइ गर्नलाई अग्रसर छौँ र हामीले जति पनि गतिविधिहरू सञ्चालन गर्छौँ ती चाहिँ प्रचारात्मक हिसाबले एकातर्फ प्रवर्धन भइरहेका छन्, स्थानीय समुदायहरूलाई जागरूक गराउने, बुझाउने र उनीहरूको क्षमता अभिवृद्धि गर्नमा अप्रेरित भएर तिनीहरूको खर्च गर्ने गरेका छौँ।
1: आन्तरिक तथा बाह्य पर्यटकहरूको होमस्टे प्रति आकर्षण बढ्न थालेपछि कतिपय होमस्टेले समय अनुसार आफ्नो सेवालाई परिष्कृत गर्न थालेका छन्। यसरी होमस्टेले आफ्नो सेवा परिष्कृत गर्दा होमस्टेको वास्तविक मौलिकता हराउन सक्ने भएकाले त्यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: नेकपा एमालेको आज बस्ने भनिएको सचिवालय बैठक पर्सी बस्ने भएको छ। नेताहरूको व्यस्तताका कारण आज बैठक बस्न नसकेको र पर्सी एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास गुण्डुमा बस्ने बैठकमा समसामयिक राजनीति लगायत जनपक्षीय विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयो। पर्वतारोहण रोयल्टी बापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा गर्न र समयमै त्यसको जानकारी सम्बन्धित मन्त्रालयलाई गराउन महालेखा परीक्षकको कार्यालयले नेपाल पर्वतारोहण संघलाई आग्रह गरेको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 को दफा 7 बमोजिम पर्वतारोहणबाट प्राप्त रोयल्टी संघीय विभाज्य कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। सो कोषमा जम्मा भएको रकम संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेको महालेखा परीक्षकको कार्यालयले तयार पारेको 63 औं वार्षिक प्रतिवेदनमा उल्लेख छ। प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको छ। आगामी असार 1 गतेसम्म मलमास अथवा अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ज्योतिषीय गणना अनुसार एउटा औंसीदेखि अर्को औंसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद शिवप्रसाद पोखरेलले बताउनुभयो। मलमास अर्थात अधिक मासमा नित्य कर्म पूजा पाठ जप ध्यान गर्नुहुन्छ। नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद एवं समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। मलमासको समयमा महादान मांगलिक कार्य अर्थात विवाह व्रतबन्ध गृह निर्माण गृह प्रवेश जस्ता कर्म गर्नु हुँदैन भन्ने धार्मिक विश्वास रहेको छ। रत्नपार्कबाट करिब 8 किलोमिटर दक्षिण पश्चिम भेगमा पर्ने मत्स्य नारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्छ। यो महिनामा भगवान नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त गरिने विभिन्न धर्म ग्रन्थमा उल्लेख गरिएको छ। बाँकेमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरणबाट 5 करोड़ बढी राजस्व संकलन भएको छ। कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकामा रहेका 125 भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र 681 अन्य अव्यवस्थित बसोबासी गरी हालसम्म 806 जनालाई जग्गाधनी प्रमाणपत्र वितरण गर्दा 5,79,30,309 राजस्व संकलन भएको भूमि समस्या समाधान आयोग जिल्ला समितिका निवर्तमान अध्यक्ष घननाथ खनालले बताउनुभयो। यसै गरी 726 व्यवस्थित अव्यवस्थित बसोबासीलाई राजस्व जम्मा गर्न सूचना जारी गरेकामा 540 जनाले राजस्व जम्मा गरेको निवर्तमान अध्यक्ष खनालले जानकारी दिनुभयो। भूमि समस्या समाधान आयोगले बाँकेका 6 स्थानीय तहमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नाप जाँच गरेको छ। बागलुङको बडीगाड गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिन्डरमा भरेर चुलो बाल्न थालिएको हो। नमूना परियोजनाका रूपमा 3 वर्ष अघि सुरु गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढाइएको हो। त्रिभुवन विश्वविद्यालय सहित विभिन्न देशका विश्वविद्यालय वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो। परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढाउने जनाएको छ। पछिल्लो समय सूचना प्रविधिको विकास र विस्तारसँगै पत्रकारिता क्षेत्रमा समेत एआई प्रयोगले महत्वपूर्ण स्थान लिन थालेको छ। छिटो छरितो काम सम्पन्न गर्न पर्वतमा आर्टिफिसियल इन्टेलिजेन्स एआई सम्बन्धी तालिमहरू सञ्चालन हुन थालेका छन्। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
5: गण्डकी प्रदेशमा पत्रकारितालाई प्रविधि मैत्री र आधुनिक बनाउने उद्देश्य सहित आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई सम्बन्धी तालिमहरू सञ्चालन हुन थालेका छन्। पछिल्लो समयमा एआईको प्रयोग र यसका सकारात्मक नकारात्मक पक्षको बारेमा चर्चा भइरहेका बेलामा कृत्रिम बुद्धिमत्ता तालिमले परम्परागत पत्रकारिता भन्दा केही परिष्कृत हुने बुझाइ व्यक्त गर्नुहुन्छ नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा।
6: यो नयाँ सिप सिकिसकेपछि विभिन्न हाम्रा समाचार लेखनका विषयहरू उत्पादन गर्ने भिडियोका कुराहरू अडियोका कुराहरूमा धेरै परिवर्तन आउनेछ र त्यसले गर्दा हाम्रा कामहरूमा सहजता प्रदान गर्नेछ।
5: पर्वत लगायतका अन्य जिल्लामा भएका कृत्रिम बुद्धिमत्ता तालिमलाई गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत प्रेस रजिस्ट्रारको कार्यालय पोखराले सहयोग गरेको छ। प्रविधिको सही प्रयोग सम्बन्धी तालिमले पत्रकारितामा देखिएका समस्याको केही हदसम्म निराकरण गर्ने विश्वास छ। यस्ता तालिमले पछिल्लो समय भइरहेको प्रविधिको परिवर्तन सँगै पत्रकारिता गर्न थप सहयोग पुग्ने बताउनुहुन्छ गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयका सहसचिव कृष्ण लम्साल। यस्ता तालिमले पत्रकारलाई मात्र होइन नागरिकसम्म सत्य र तथ्य समाचार पुग्ने साथै यो प्रविधिको निरन्तर प्रयोग गर्नुपर्ने बताउनुहुन्छ तालिमका प्रशिक्षक जीवन भण्डारी।
7: एआई सम्बन्धी धेरै क्षेत्रमा व्यवसायिक क्षेत्रमा प्रचार प्रसारको क्षेत्रमा सोसियल मिडियामा कसरी कुन लेभलसम्म प्रयोग गर्ने भन्ने कुराको पैरवी गर्ने वकालती गर्ने र त्यस सम्बन्धी विषयमा नीतिगत व्यवस्था गर्ने।
5: आधुनिक पत्रकारितामा एआई प्रविधिको महत्व बढ्दै गएको अवस्थामा यसको सकारात्मक र जिम्मेवार प्रयोग आवश्यक रहेको छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
0: कास्कीका सात उद्योग विरुद्ध खाद्यको मुद्दा दर्ता भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले चालू आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिकसम्म खाद्य उद्योग होटल रेस्टुरेन्ट र बजार अनुगमन गर्दै सातवटा उद्योग तथा व्यवसाय विरुद्ध मुद्दा दर्ता गरेको छ। न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण, अनुमति पत्र नलिई उद्योग सञ्चालन, लेबल अपूर्ण राख्ने र भ्रमात्मक दावी गर्ने कार्यमा संलग्न उद्योग विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको हो। कार्यालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार हालसम्म 76 पटक खाद्य बजार, 12 पटक दाना बजार, 71 पटक होटल तथा रेस्टुरेन्ट, 208 पटक खाद्य उद्योग र 68 पटक संवेदनशील खाद्य पदार्थ उत्पादन गर्ने उद्योगको अनुगमन गरिएको छ। ऱ्यापिड रेस्पोन्स मोडालिटी मार्फत 5 पटक बजार अनुगमन गरिएको कार्यालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औपचारिक रूपमा चीनबाट स्वतन्त्र भएको घोषणा नगर्न ताइवानलाई चेतावनी दिनुभएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले ताइवानले आफूलाई एउटा सार्वभौम राष्ट्रका रूपमा मान्ने गरेकाले औपचारिक स्वतन्त्रता घोषणा गर्न आवश्यक नरहेको ताइवानका राष्ट्रपतिलाई पहिले नै भनिसकेको बताउनुभयो। अमेरिकाले लामो समयदेखि ताइवानलाई समर्थन गर्दै आएको छ, जसमा ताइवानलाई आत्मरक्षाका निम्ति सघाउन कानूनी रूपमा बाध्य रहेको पनि तर प्राय चीनसँग कूटनीतिक सम्बन्ध कायम राखेर यो गठबन्धनलाई वाशिङटनले सन्तुलनमा राख्नु परेको छ। यसअघि ट्रम्पले आफूले उक्त स्वशासित टापुका बारेमा कुनै प्रतिबद्धता नजनाएको स्पष्ट पार्नुभयो। राष्ट्रपति ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङ उक्त टापुका बारेमा धेरै दृढ रहेका र स्वतन्त्रताका लागि कुनै खालको आन्दोलन हेर्न नचाहेका पनि बताउनुभयो।

0: प्रक्षेपण गरिएको थियो। चीनद्वारा विकसित लिजियान ठोस इन्धन प्रयोग गर्ने वाहक रकेट हो, जसमा तीव्र प्रतिक्रिया क्षमता रहेको छ। अफ्रिकी राष्ट्र लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा इबोला प्रकोपबाट मृत्यु हुनेहरूको संख्या 80 पुगेको कङ्गो स्वास्थ्य मन्त्रालयले जनाएको छ। कङ्गोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले संक्रमण रुवाम्पारा, मङ्गवालु र बुनियाको स्वास्थ्य क्षेत्रमा पत्ता लागेको जनाउँदै स्वास्थ्य अधिकारीहरूले हाल कम्तीमा 246 शंकास्पद केसहरूमा निगरानी गरिरहेको बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: वर्तमान सरकारले आगामी 10 वर्षभित्र राष्ट्रिय ग्रिडमा 30,000 मेगावाटको विद्युत जडित क्षमता पुर्याउने लक्ष्य अघि सारेको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम मार्फत 10 वर्षमा उक्त मात्रामा विद्युत उत्पादनको लक्ष्य अघि सारेको हो। विगतमा पनि सरकारले ऊर्जा विकास मार्गचित्र अघि सार्दै 10 वर्षमा 28,500 मेगावाट विद्युत उत्पादनको लक्ष्य अघि सारेको थियो। नीति तथा कार्यक्रमले आगामी 10 वर्षमा 30,000 मेगावाट विद्युत जडित क्षमता पुर्याउने र त्यसका लागि आवश्यक समन्वय तथा गर्ने लक्ष्य अघि सारेको छ। जल विद्युत आयोजना निर्माण गर्न आयोजनामा हुने ढिलाइ हटाउने र फास्ट ट्र्याक मार्फत आयोजना निर्माण सम्पन्न गर्ने वातावरण सरकारले बनाउने नीति तथा कार्यक्रम मार्फत अघि सारेको छ। वन वातावरण जग्गा प्राप्ति लगायतका कामहरू एकद्वार प्रणाली मार्फत गर्ने नीति पनि सरकारले अघि सारेको छ। विकास भन्सार कार्यालयले चालु आर्थिक वर्षको 10 महिनामा 1,99,40,00,000 रुपियाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले यस अवधिमा त्यस कार्यालयलाई 2,23,18,00,000 राजस्व संकलन गर्ने लक्ष्य दिएको भए पनि लक्ष्यको 99.35% राजस्व संकलन भएको हो। भन्सार विभागले कार्यालयलाई वर्षभरिमा 2,73,39,00,000 राजस्व संकलन गर्ने लक्ष्य दिएको छ। वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको वैशाखमा मात्र 21,74,00,000 राजस्व संकलन गरेको भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। वीरगंज भन्सारसँग आबद्ध विभिन्न 11 छोटी भन्सार मध्ये 3 मात्रै कायम भई अन्य छोटी भन्सारहरू बन्द भएका छन्। वीरगंज भन्सार कार्यालय अन्तर्गत यसअघि अलौ, कबही, मटिअर्वा लगायतका 11 छोटी भन्सार कार्यालयहरू सञ्चालनमा थिए। नयाँ व्यवस्था अनुसार अब मटिअर्वा, भिसुवा र ठोरी गरी 3 मात्र छोटी भन्सारहरू कायम भएका छन्। सीमावर्ती क्षेत्रका स्थानीय वासीले छोटी भन्सार कटौती र सामान ल्याउने सीमा घटाइएकोले दैनिक उपभोग्य वस्तु खरिदमा समस्या भएको बताएका छन्। पर्वतका विभिन्न पालिकामा व्यावसायिक रूपमा माछा पालन गर्दै आएका किसानलाई अनुदानमा माछाका भुरा वितरण गरिएको छ। भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले 100% अनुदानमा पर्वतका 57 किसानलाई 1,23,000 माछाका भुरा वितरण गरेको जनाएको छ। व्यावसायिक रूपमा माछा पालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न किसानको पोखरीमै पुगेर माछा वितरण गरिएको भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो। कार्यालय प्रमुख श्रेष्ठले वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरेर माछाका भुरा वितरण गरिएको जानकारी दिनुभयो। कार्यालयले मत्स्य अनुसन्धान केन्द्र बेगनास पोखराबाट माछाका भुरा किनेर किसानहरूलाई वितरण गरेको हो। हाल पर्वतको मोदी, कुस्मा, फलिवास, जलजला र पैयु गाउँपालिकामा व्यावसायिक माछा पालन गरिँदै आएको छ।
0: अब खेल समाचार राजेन्द्र बहादुर विक्रम साईबाट।
3: आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत घरेलु श्रृङ्खलामा नेपालले अमेरिकालाई 9 पराजित गरेको छ। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा शनिबार भएको खेलमा अमेरिकाले दिएको 196 रनको लक्ष्यमा नेपाल 9 विजय भएको हो। नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले 154 रनको योगदान दिए। कुशलले शानदार शतकसँगै नट आउट प्रदर्शनका कारण नेपालले 196 रनको लक्ष्य सजिलै पूरा गर्यो। कुशलले 13 र 4 छक्काको 118 बल खेलेर 120 रन बनाए। आसिफ 72 बलमा 8 चौगाको मद्दतमा 58 रन बनाएर आउट भए। यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले 43.3 ओभरमा 195 रन बनाउँदै अल आउट भयो। नेपालले 1 गुमाउँदै 36.4 ओभरमा लक्ष्य पूरा गर्यो। अमेरिका कम रनमा समेटिने क्रममा नेपालका लागि दिपेन्द्र सिंह ऐरीले 4 लिए भने सोमपाल कामीले 2, सन्दीप लामिछाने र गुलशन झाले समान 1-1 विकेट लिए। अमेरिकाका ओपनर स्मिथ पटेलले सर्वाधिक 84 रन बनाए। सेहान जयसूर्या 52 बलमा 1 छक्का प्रहार गर्दै 50 रन बनाएर आउट भएका थिए। यो जितसँगै 7 स्थानमा रहेको नेपालले 20 अङ्क बनाएको छ। 6 स्थानमा रहेको क्यानाडाको 21, 5 स्थानमा रहेको नामिबियाको 22 अङ्क छ। खेल तालिकाको अन्तिममा रहेको युएईले 14 अङ्क बनाएको छ भने स्कटल्यान्ड 38 अङ्क सहित खेल तालिकाको शीर्ष स्थानमा छ। अर्को साता सुरु हुने

0: महिला भलिबल च्याम्पियनसिपका लागि निरुता ठगुन्नाको कप्तानीमा 14 सदस्यीय टोली घोषणा भएको छ। नेपाल भलिबल संघले शनिबार टोलीको नाम सार्वजनिक गरेको हो। टोलीको लिबेरोमा सलिना श्रेष्ठ र शान्ति तामाङ तथा ब्लकरमा सुमित्रा रेग्मी, सुनिता खत्री, बसन्ती साउद र अलिसा मानन्दर रहेका छन्। त्यस्तै स्पाइकरमा कप्तान निरुता, उषा भण्डारी, सलिना बुढामगर, कामना विष्ट, रिमा कुंवर, मीना सुनार तथा सेन्टरमा प्रगति नाथ र जसना महतो टोलीमा परेका छन्। नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदीश भट्ट रहनु भएको छ। आयोजक सेन्ट्रल एसियाका नेपाल सहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, मालदिव्स र काजिकिस्तान गरी कुल 8 राष्ट्र सहभागी छन्। च्याम्पियनसिप जेठ 8 गतेदेखि 15 गतेसम्म राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हुनेछ।
1: अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 19.6 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर। काठमाडौँको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 18.4 डिग्री सेल्सियस। पोखराको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 18.6 डिग्री सेल्सियस, वर्षा 36.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 35.3 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 37.2 डिग्री सेल्सियस, न्यूनतम 17.9 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयको 100 रोपनी जग्गा अतिक्रमण, अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षण र आयमूलक कार्यमा उपयोग गर्न महालेखाको सुझाव। पश्चिम एसियामा जारी द्वन्द रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नु पर्नेमा नेपालको जोड। चालू आर्थिक वर्षको 10 महिनामा वीरगंज भन्सार कार्यालयबाट 1.99 अर्ब राजस्व संकलन। ताइवानलाई एकतर्फी रूपमा चीनबाट स्वतन्त्र भएको घोषणा नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको खेलमा अमेरिकामाथि नेपालको शानदार जित। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
2: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
3: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
4: हैन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
5: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
6: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
5: सम्पर्क 98192311 र 98653773687।
7: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
6: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550-63172 र 98452-12206।
7: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
8: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
9: ए मेरो प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर आइहाल वालपेपर।
6: तपाईँको घर अनि अफिस सजावटको साथै सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
7: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
6: प्रोप्राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625-73089, 98074-46182 र 98491-95225।
10: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
11: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
10: कहाँ गएर के सिप सिकौ भन त। अब
11: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
6: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-490-374-98510-61356
12: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
13: हेलो
14: हेलो बुढी, के छ खबर?
13: ठिकै छ, चलेकै छ।
14: ल भिडियो अन गर त, तलाई हेरौँ।
13: भिडियो अनै छ त, देख्नु भएन र?
14: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
13: माडीको नेट यस्तै त हो नि।
14: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
6: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
11: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-00-86
15: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई। टेकमाइललाई
16: त्रमा आज बट सावित्री पर्व, किरात समुदायले पनि आजै साकेला पर्व मनाए। तरकारी तथा फलफूलको मूल्य उकालो लाग्दै उपभोक्ता थप मारमा
17: माग त हाम्रो यथावत नै छ, त्यो आगमन अलिकति कमजोर छ, त्यसले गर्दाखेरि चाहिँ मूल्य चाहिँ माथि गएको चाहिँ देखिन्छ।
16: संघीय मन्त्रालय पुनर्संरचनाको काम तीव्र, मन्त्रालयको नाम परिवर्तन प्रक्रिया शुरू। जाजरकोट भूकम्पपछि पुननिर्माण सुस्त हुँदा हजारौं परिवार अझै अस्थायी टहरामै।
18: त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ, अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडिओ कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
16: मध्य पहाडी राजमार्गको चोर जहारी खण्ड 20 दिनका लागि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न सकिने। वैदेशिक अध्ययनका नाममा ठगी बढ्दै, विद्यार्थीलाई सतर्क रहन आग्रह।
19: जताभावी खोलेका छन् दर्ता छ कि छैन, के छ कि छैन, अहिले सुधै शिक्षा अथवा कुन ठाउँमा दर्ता हुनुपर्ने तिनीहरू, त्यसबाट अथोरिटी लिएका छन् कि छैनन्, होइन, सबै कुरा बुझेर मात्रै जानु पर्यो।
16: र नेपालले अमेरिकालाई 9 विकेटले हराउँदै लिग 2 शानदार जित।
20: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
16: सरकारको बेरुजु हरेक वर्ष बढ्दै जानु वित्तीय अनुशासन कमजोर बन्दै गएको स्पष्ट संकेत हो। हिजो सार्वजनिक भएको महालेखा परीक्षकको कार्यालयको तथ्याङ्कले सरकारको बेरुजु करिब 3% बढेको देखाएको छ। यसले सरकारको खर्च प्रणालीमा पारदर्शिता र उत्तरदायित्व अझै सुदृढ हुन नसकेको देखाउँछ। यस्तो प्रवृत्तिले विकास बजेटको प्रभावकारिता घटाउँदै नागरिकको विश्वासमा समेत गम्भीर असर पार्छ। त्यसैले सरकारले बेरुजु घटाउँदै खर्च पारदर्शिता र सुशासनका लागि ठोस पहल गर्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
21: पछिल्लो 1 महिनामा तरकारी तथा फलफूलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार वैशाख 2 गतेको तुलनामा जेठ 2 गतेसम्मको औसत मूल्य विश्लेषण गर्दा विशेष गरी गोलभेडा, हरियो सागसब्जी र केही फलफूलको मूल्य अत्याधिक रूपमा बढेको पाइएको हो। सबैभन्दा धेरै सानो गोलभेडाको मूल्य 142% भन्दा बढीले बढेको छ भने भारतीय सानो गोलभेडाको मूल्य 126% महँगिएको छ। यस्तै ठूलो गोलभेडाको मूल्य पनि करिब 19% बढेको छ। गाजर, लौका, हरियो प्याज, घिउ सिमी र अदुवामा समेत 50% भन्दा बढी मूल्य वृद्धि भएको छ। हरियो प्याज 51% र अदुवा करिब 88% महँगिँदा उपभोक्तामा थप भार परेको छ। फलफूलतर्फ अनार, अङ्गुर र भुइँ कटहरको मूल्य उल्लेख्य रूपमा बढेको छ। अनार 23% र अङ्गुर करिब 25% महँगिएको छ। तरकारी तथा फलफूलको मूल्य बढ्नुको कारणबारे बताउँदै समिति मण्डलीका सूचना अधिकारी विनय श्रेष्ठले सिआइएनसँग भन्नुभयो,
17: उत्पादन कम छ, बजार आगमन कम छ, तराईतिरको आगोलबाट आउनु कम भयो। अब अहिले वरिपरि र काठमाडौँ भ्यालीकै उत्पादनले भ्याउनु पर्ने अवस्था छ। अहिले टनेलको उत्पादन पनि आइसकेको छैन, त्यसैले गर्दाखेरि चाहिँ अब माग त हाम्रो यथावत नै छ, त्यो आगमन अलिकति कमजोर छ, त्यसले गर्दाखेरि चाहिँ मूल्य चाहिँ माथि गएको चाहिँ देखिन्छ। अब यो अलिकति अब यो असिना पानीको कारणले गर्दाखेरि पनि कतिपय ठाउँको चाहिँ उत्पादन र त्यहाँबाट हुने आगमन प्रभावित भएको छ। जति परिमाणमा आउनु पर्ने त्यति परिमाण आउन सकेका छैन, होइन। अब अस्ति अस्ति घटिसकेको तरकारीहरूको भाव पनि अलिकति माथि गएको देखिहाल्छ। जस्तो भन्नुहोस् सिमी, बोडी, गिरौँला लगायतका अहिलेको जुन सिजनको तरकारी हो नि, अब गोलमेडा पनि त्यही भित्रमा पर्छ।
21: समितिका अनुसार केही वस्तुको मूल्य भने घटेको छ। भटमास, कोसा, भिन्डी, काँक्रो, खुर्सानी र केही सागसब्जीको मूल्य घट्दा आंशिक राहत मिलेको छ। मलमास अर्थात् अधिक मास आजदेखि सुरु भएको छ। प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने अधिक मास आजदेखि सुरु भएको हो। आगामी असार 1 गतेसम्म अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ज्योतिषीय गणना अनुसार 365 दिनको वर्ष हुन्छ। वर्षमा सौर वर्षमा चन्द्रमास हुन्छन्। दुवैलाई समन्वय गर्न मलमास वा अधिक मास आउँछ। एउटा औँसीदेखि अर्को औँसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वस्तुवेद शिव प्रसाद पोखरेलले बताउनुभयो। जाजरकोट भूकम्प प्रभावितहरूको स्थायी आवास पुननिर्माणले अझै गति लिन सकेको छैन। भूकम्प गएको करिब 4 वर्ष बित्न लाग्दा समेत अधिकांश भूकम्प पीडित अझै घरविहीन अवस्थामै छन्। 2079 कार्तिक 17 गते राति जाजरकोटको रामीटाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रुकुम, पश्चिम लगायतका जिल्लामा भूकम्पबाट कम्तीमा 154 जनाको मृत्यु, 366 जना घाइते तथा करिब 2,50,000 भन्दा बढी नागरिक प्रत्यक्ष प्रभावित भएका थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार केही स्थानीय तहमा पुननिर्माण कार्य शुरू भए पनि अधिकांश स्थानमा पुननिर्माण शुरू भएको छैन। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार जाजरकोट जिल्लामा मात्रै 85,000 भन्दा बढी निजी घर अझै पुननिर्माण हुन बाँकी नै छन्। विस्तृत क्षतिको आकलन प्राधिकरण प्राविधिक मूल्याङ्कन ढिलो हुनु, अनुदान विवरणमा ढिलाइ र दुर्गम भूगोलका कारण पुननिर्माण कार्य सुस्त भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सिआइएनसँग बताउनुभयो।
0: जाजरकोटका फेरि जिरै केही पनि नभएको भनेको होइन, कुनै पालिकाहरूको सुरु पनि भइसकेका छ पुननिर्माणै पनि भने, अब बाँकी रहेका पालिकाहरूको चाहिँ अब जुन इस्युहरू थियो त्यो चाहिँ नि अब जुन जुन तहले सेटल गर्नुपर्ने थियो त्यो अस्ति हामीसँग पनि छलफलमा
1: गर्न अलिकति ढिला भएको भन्ने खालको चाहिँ कुरा सुनिएको थियो पहिला, होइन
0: होइन, अहिले त्यो सेटल लगभग भइसक्यो। जाजरकोट केसमा चाहिँ अब तुरुन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनली हेरिसकेपछि चाहिँ त्यो तुरन्त प्रारम्भ।
1: कति समय लाग्छ होला अब लगभग, यति महिना, यति दिन, यति रात भन्ने
0: होइन? अब अस्ति हामीले छलफल प्राधिकरणमा पनि छलफल भएको थियो, जाजरकोटका अब त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडिओ कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
21: यी घर पुननिर्माणका लागि करिब 101 अर्ब रुपियाँ भन्दा बढी लागत आवश्यक पनि अनुमान गरिएको छ। विज्ञहरूले तीन तहका सरकारबीच प्रभावकारी समन्वयको अभाव, प्राविधिक जनशक्ति कमी तथा अनुदान वितरणमा ढिलाइ मुख्य समस्या रहेको बताएका छन्। समयमै पुननिर्माण हुन नसक्दा पीडितहरूमा निराश बढ्दै गएको छ। शिक्षा क्षेत्रका विज्ञहरूले विद्यार्थीलाई कन्सल्टेन्सी छनौट गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। हिजो प्रहरीले उपत्यकाका 95 वटा शैक्षिक परामर्श केन्द्रमा छापा मार्दै 69 जनालाई पक्राउ गरेपछि वैध र अवैध कन्सल्टेन्सी छुट्याउने विषय थप चासोको केन्द्र बनेको हो। प्रहरीका अनुसार विदेश पठाइदिने नाममा ठगी भएको गुनासोको आधारमा गरिएको उक्त कारवाहीमा धेरै केन्द्रले आवश्यक मापदण्ड पूरा नगरेको, दर्ता नवीकरण नगरेको तथा बिना इजाजत सेवा सञ्चालन गरेको पाइएको छ। प्रहरीका अनुसार ठगीमा नपर्न सबैभन्दा पहिले कन्सल्टेन्सी वैध रूपमा दर्ता भएको वा नियमित रूपमा नवीकरण गरिएको छ कि छैन भन्ने कुरा यकिन गर्नुपर्ने हुन्छ। शुल्क संरचना पनि कन्सल्टेन्सीकै विश्वसनीयता मापन गर्ने अर्को आधार हो। यसै गरी पहिले सेवा लिएका विद्यार्थीको अनुभव र सिफारिसले पनि सही निर्णय लिन सहयोग पुर्याउने सिआइएनसँग बताउँदै काठमाडौँ उपत्यकाका प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रवीण तिताल।
19: विद्यार्थी जानुभन्दा अगाडि पहिला त्यो कहाँ दर्ता छ होइन, त्यसको अनुमति इजाजत पत्र के छ भन्ने कुरा बुझेर मात्रै जानु पर्यो। जसै खोलेका छन् दर्ता छ कि छैन, के छ कि छैन, अझ सुरक्षित छ अथवा कुन ठाउँ दर्ता हुनुपर्ने तिनीहरू, त्यसबाट अथोरिटी लिएका छन् कि छैनन् होइन, सबै कुरा बुझेर मात्रै जानु पर्यो। लेखेका छन्, बोर्ड टाँगेका छन्, गलत खालका मान्छेहरू चलाइरहेछन्, योभन्दा अगाडि कोही साथी गइरहेछ भन्ने मान्छे गइरहेछ, उसले अनुमति लिएको छ कि छैन, कम्पनीमा दर्ता भएको छ कि छैन, शिक्षाको क्षेत्रबाट पाउनुपर्ने अथोरिटी पाएको छ कि छैन भन्ने कुरा चेक गर्नुपर्छ पहिला गर्ने। अनि अति नै धेरै ठगी भयो भन्ने कुरा नै आएपछि प्रहरीले त्यस रूपमा हेर्ने गरेको हो।
21: काठमाडौँ उपत्यकाका अपराध अनुसन्धान कार्यालयले ठगीमा परेका जो कोहीलाई सम्पर्कमा आउन आग्रह गर्दै अनुसन्धानलाई थप तीव्र बनाइएको जनाएको छ। मध्य पहाडी राजमार्ग अन्तर्गत रुकुम पश्चिमको चौरजहारी क्षेत्रमा आजदेखि 20 दिनका लागि यातायात सेवा पूर्ण रूपमा बन्द गरिएको छ। सड़क डिभिजन कार्यालय चौरजहारीका अनुसार सड़क ढलान कामलाई प्रभावकारी र गुणस्तरीय बनाउन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो। टाटा गाउँ स्याला खोला क्षेत्रदेखि मटिलातर्फ जोड्ने सड़क खण्डमा निर्माण कार्य तीव्र पार्न जेठ 2 गतेदेखि जेठ 22 गतेसम्म सड़क पूर्ण रूपमा बन्द गरिने जानकारी कार्यालयले दिएको छ। सड़क बन्द भएपछि यात्रु तथा सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न सीआईएनसँग कुरा गर्दै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थामीले आग्रह गर्नुभयो।
2: होइन, त्यो त गएकै छ त, डाइभर्सन दिएकै छ, र त्यो मध्य पहाडी पनि टच मात्रै छुने मात्रै बाटो हो होइन। त्यो मध्य पहाडी मैले तपाईँलाई अघि पनि भने, मध्य पहाडी बिचमा ब्रेक छ, त्यहाँनिर पुल नभएको कारणले त्यो अहिलेसम्म रन भएको पनि होइन। त्यो भन्दा परपट्टि चाहिँ मध्य पहाडीमा लिङ्क रोड मात्रैमा काम भइराखेको अवस्था हो, र त्यसका निमित्त पनि यात्रुहरूको लागि चाहिँ त्यो ठाउँमा जहाँ कन्स्ट्रक्सनको काम भइरहेछ त्यहाँ डाइभर्सन रोड पनि दिएकै छ, त्यो कारणले चाहिँ यात्रुहरूलाई चाहिँ त्यस्तो प्रब्लम चाहिँ हुँदैन।
21: सरकारले प्रशासनिक सुधार, मृत्यु व्ययिता र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्य सहित मन्त्रालय पुनर्संरचना पछि तिनको नाम परिवर्तन गर्ने काम शुरू गरेको छ। वैशाख 30 गते बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरेसँगै संघीय मन्त्रालयको संख्या घटाएर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 18 झारिएको थियो। यस निर्णयको कार्यान्वयन स्वरूप अहिले मन्त्रालयको नाम फिर्ने, साइन बोर्ड परिवर्तन गर्ने तथा प्रशासनिक कागजात अत्यावधिक गर्ने काम तीव्र बढाइएको छ। साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चीन भ्रमण सम्पन्न गरेसँगै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमण तय भएको छ। मध्यपूर्वमा द्वन्द हुँदा दुई शक्ति राष्ट्रका प्रमुखले चीनको भ्रमण गर्दा अर्थपूर्ण रूपमा हेरिएको छ। पुटिनले यही मे 19 र 20 तारिकमा चीनको भ्रमण गर्नुहुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग दुई श्रृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ। आज भएको खेलमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर भेटाएको हो। त्यसअघि त्रिवी क्रिकेट रङ्गशाला किर्तिपुरमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अल आउट भयो। नेपालमा भइरहेको लिग दुई एक दिवसीय त्रिदेशीय श्रृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी छन्। अङ्क तालिकामा नेपाल 26 खेलमा 20 अङ्क सहित 7 स्थानमा छ। अमेरिका 26 खेलबाट 36 अङ्क जोडेर दोस्रो स्थानमा छ।
3: सर्लाहीमा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण
22: कक्षा संख्या छोप्नु पर्ने अवस्था छ, तर हामीसँग भौतिक पूर्वाधारको चाहिँ कमी देखिन्छ, सबै सरकारबाट निकालेर निकालिरहेको हुन्छ।
3: कक्षा भरिभराउ तर शिक्षक अभावको समस्या झेल्दै विद्यालय रिपोर्टसँगै डिजिटल युगमा गीत लेखनबाट आत्मनिर्भर बन्ने अवसर, चर्चित गीतका स्रष्टासँगको विशेष संवाद सहितको शनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
23: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
4: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
8: अँ रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
9: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
23: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
4: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
23: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
4: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
20: बाली अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
24: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
20: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
25: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
26: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मधेसमा आज विवाहित महिलाहरूले वर्षाइत अर्थात वट सावित्री पर्व मनाएका छन्। जेठ औंसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यस पर्वमा मिथिलावासीहरू वट वृक्ष अर्थात वरको रूख नजिक भेला भई सामूहिक रूपमा पूजा आराधना गर्ने गरेका छन्। नयाँ लुगा लगाएर महिलाहरूले सती सावित्रीको कथा सुन्दै र गीत गाउँदै ब्रह्मा, विष्णु र महेशको पूजा गर्ने गर्छन्। पौराणिक विश्वास अनुसार सती सावित्रीले आफ्ना पति सत्यवानलाई पुनर्जीवन दिलाई अटल सौभाग्य प्राप्त गरेको स्मरणमा यो पर्व मनाइने सामुदायिक रेडियो एकताले खबर पठाएको छ। यसैबीच किरात राई समुदायले पनि आज साकेला उभौली पर्व मनाएका छन्। काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका किरात राई समुदायका राई, सुनवार, लिम्बु र याख्या समुदायले विभिन्न सांस्कृतिक बाजा गाजा सहित आज पर्व मनाएका हुन्। किरात समुदायमा वैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंगसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने परम्परा रहेको छ।
27: प्रकृतिको पूजा किराँती समुदायको महान चाड साकेला उभौली युच्याङ याक्वा ताङनाम स्यादर पिदर 5086 को अवसरमा किराँत समाजले आज काठमाडौँका विभिन्न ठाउँमा यसरी युवा युवतीदेखि लिएर साकेला नाचको लागि सबै उत्साहित रूपमा दिनभरि नै साकेला नाचिरहनु भएको छ।
28: मेरो नाम दिलीप कुमार पुमागा राजा राई हो। होइन सर, घर चाहिँ के अरे खोटाङ चिसापानी डन्डे ढुङ्गा गाउँपालिका खुट्टा घोर्ने हो। बाली चाहिँ के अरे उठाउने, काट्ने अनि थन्क्याउने अनि त्यसलाई चाहिँ नै फुलभित्रहरूले चढाउने यी चाहिँ क्रियाकलापी
27: एकदमै महत्त्वपूर्ण ठुलो पर्व र नयाँ वर्ष उहाँहरूको लागि नयाँ वर्ष हो। प्रकृतिको पूजक भएको हुनाले किराँत समुदायले बिचमा रुख राखेको हुन्छ र रुखलाई वरिपरि सन्ता लाएर परम्परागत पहिरनहरूमा उहाँहरूले नाचिरहनु भएको देखिन्छ। दीपक आचार्य, CIN, ललितपुर।
26: सर्लाहीको लालबन्दी बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको चाप बढ्दै गएको छ। शहरी क्षेत्रमा निजीको तुलनामा सरकारी तथा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढे पनि गाउँ क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा भने विद्यार्थी अभाव देखिन थालेको छ।
5: तराई मधेस क्षेत्रमा दिन प्रतिदिन जनघनत्व बढ्दै जाँदा सर्लाहीको लालबन्दी नगर क्षेत्रमा पनि बाल बालिकाको उपस्थित सामुदायिक विद्यालयमा बढिरहेको छ। बढ्दो विद्यार्थी संख्याका कारण विद्यालयहरूमा कक्षा कोठा तथा शिक्षक विद्यार्थीको अनुपातमा असन्तुलन देखिन थालेको छ। लालबन्दी सात स्थित जानकी माध्यमिक विद्यालयका प्रधान अध्यापक हिरालाल महतो,
6: जानकी माध्यमिक विद्यालयमा 28 कक्षा सञ्चालन भइरहेको छ। कक्षा संख्या थप्नु पर्ने अवस्था छ, तर हामीसँग भौतिक पूर्वाधारको कमी देखिएको सबै सरकारले निकालेर निकालेको।
5: विद्यालयमा विद्यार्थीको चाप धेरै छ। उपलब्ध कक्षा कोठा र शिक्षक संख्या पर्याप्त नभएकाले सबै विद्यार्थीलाई भर्ना लिन सकिएको छैन। लालबन्दी नौ स्थित जनज्योति माध्यमिक विद्यालयमा हाल 42 कक्षा सञ्चालन गरी पठन पाठन भइरहेको विद्यालयले जनाएको छ। विशेष गरी सेवा क्षेत्र भन्दा बाहिरका बाल बालिकाले भर्ना पाउन मुस्किल भइरहेको बताउनुहुन्छ विद्यालयका प्रधान अध्यापक विष्णु बहादुर पोखरेल। लालबन्दी बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा मात्र नभई निजी विद्यालयहरूमा समेत बालबालिकाको उपस्थित उल्लेखनीय रूपमा बढेको छ। लालबन्दी बजार क्षेत्र अन्तर्गत वडा नम्बर 5, 6, 7, 8, 9 भित्र सामुदायिक तथा निजी गरी करिब 40 विद्यालय सञ्चालनमा छन्। पालिकामा विद्यार्थीको अनुपात अनुसार शिक्षक मिलान गर्न स्थानीय सरकारले पहल थालेको छ। शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटी,
7: लालबन्दी नगरपालिकामा चाहिँ केही विद्यालय सुगममा छन् भने केही विद्यालय दुर्गममा पनि छन्। नगरपालिकाका हाली उही सानो भएका विद्यालयमा विद्यार्थीको चाप अत्याधिक धेरै छ, शिक्षक संख्या कम भएको छ। तर त्यो शिक्षक संख्या कम भएकोले चाहिँ प्राथमिक तहका दरबन्दीले पनि माध्यमिक तहलाई परिपूर्ति गरेको छ, त्यसरी दरबन्दी मिलेको छ। र दुर्गमका वडाहरूमा भने विद्यार्थी संख्या कम र शिक्षक संख्या बढ्ने केही विद्यालयहरू पनि छन्।
5: संघीय सरकारले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी उपलब्ध नगराउँदा सरकारले नै घोषणा गरे निशुल्क शिक्षा कागजमै सीमित भएको बुझाइ सरकारवालाको छ। अनिवार्य तथा निशुल्क शिक्षाको व्यवस्था संविधानमा गरिए पनि त्यसको कार्यान्वयनको लागि विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान गर्नुपर्ने देखिन्छ। प्रकाश मैनाली, सिआइएन सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
26: तपाई सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। डिजिटल युगमा गीत लेखनबाट आत्मनिर्भरताको अवसर,
10: यो जिन्दगीले के गरे के गरे अनि सोनु निगमले गाउनु भएको संगीत समृद्ध बासकोटा, यो मौनी फिल्मको यो रसिलो अङ्गो र पछि चाहिँ भन्ने गीत पछि मैले धेरै गीतहरूले अघो कालो चस्मा लगाउने मैया भन्ने पनि मेरो होइन। अब त्यति अहिले जस्तो त पारिश्रमिक पाइन्थेन, ससम्मान सहित चाहिँ खाममा राखेर दिनुभएको थियो। के एउटा फिल थियो भने अब गीत अलिअलि चले पनि यो रुकुम मैकोट मैकोट भन्ने ठाउँको चाहिँ एक्सप्लोर होला। अब अहिले चाहिँ अहिलेको पिँढीहरूले चाहिँ अब गीत लेखनलाई प्रोफेसन बनाउँछु भनेर पनि सुरुवात गर्न सक्छ।
26: तर असफलतामा चाँडै निराश बन्ने प्रवृत्ति बढ्दो, सयौं चर्चित गीतका स्रष्टाको दृष्टिकोण सहितको विशेष संवाद शनिवार विशेष बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
26: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार विशेष। नेपालमा गीत लेखनको अवस्था पछिल्लो समय क्रमशः व्यावसायिक बन्दै गएको देखिन्छ। विशेष गरी डिजिटल प्लेटफर्मको विस्तारसँगै नयाँ पुस्ताका सर्जकहरूलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर बढेको छ। आजको शनिवार विशेषमा नेपाली सांगीतिक क्षेत्रमा कैयौं चर्चित गीत दिनुभएका गीतकार सुरेन्द्र राणासँग साथी सन्तोष गन्धर्वले गीत लेखनका सम्भावना र अवसरका बारेमा कुराकानी गर्नुभएको छ।
10: यो जिन्दगीले के गरे के गरे अनि सोनू निगमले गाउनु भएको संगीत समृद्ध बास्कोटा अनि अब यो गीत मैले कसरी पाएँ भन्दाखेरि पनि मेरो समृद्ध बास्कोटा चाहिँ यो मौनी फिल्मको यो रसिलो अङ्गोर पछि चाहिँ भन्ने गीत पछि मैले धेरै गीतहरू लेखेँ उहाँसँग अनि यही सिलसिलामा यो बादल पारीको पनि यो गीत लेख्नलाई मौका मिलेको हो। अब

0: सय महिना भन्ने पनि गरेको हो होइन. अब त्यति अहिले जस्तो त पारिश्रमिक पाइन्थेन र पनि हाम्रो निर्माता चाहिँ विनोद शेरसेनज्यूले चाहिँ अलिकति अब त्यो त्यसको पारिश्रमिक मूल्य भन्दा नि ससम्मान सहित चाहिँ खाममा राखेर दिनुभएको थियो. त्यो भएर चाहिँ मूल्य भन्दा नि सम्मानपूर्वक चाहिँ मैले यसको चाहिँ पारिश्रमिक पाएको.
1: त्यो समयमा रुचाइदिनु भएको कालो चस्मा पनि एउटा हो, त्यो गीत पनि धेरै रुचायो र अहिले पनि त्यो गीत
0: चलेको
1: त्यो गीत एकदमै धेरै चाहिँ सुन्ने गरिन्छ. खासमा चाहिँ त्यो समयमा गीत लेखनको अवस्था, एउटा गीत लेखकले के कस्ता कुराहरू झेल्नु पर्थ्यो या के कस्ता भोगाईहरू हुन्थे? पारिश्रमिकको हिसाबले त अब अहिले पनि कतिपय सर्जकहरूले तोकेर त गीत लेख्नुहुन्न. यहाँको भर्खरै एउटा नयाँ गीत पनि आयो, एकै चर्चामा छ, त्यो विषयमा हामी कुरा गरौँला. तर त्यो समयमा चाहिँ एउटा गीत लेखकको सङ्घर्ष कस्तो थियो?
0: अब यस्तो पर्यो, अब मेरो चाहिँ सुरुदेखि नै म चाहिँ के भने मेरो नेचरले नै त्यो मेरो अब फिल्म लेखन भन्दा पहिला रेडियो नेपालमा गीत 37 सालमा रेकर्ड हुँदाखेरि नै चाहिँ म चाहिँ अब मेरो गीत गाइदिनु पर्यो भनेर सङ्गीतकारहरूलाई गायकहरूलाई भन्ने हिँड्ने खालको परिनँ म होइन. अहिले फिल्म यो लेखनमा पनि त्यस्तो मैले सङ्घर्ष चाहिँ गरिनँ, किनभने पहिलो फिल्म मैले लेखेको बादल भन्ने फिल्मको कहिले यो मन खरे कहिले मन छरा भन्ने गीत. अब यो चाहिँ यसको निर्माता पनि हाम्रो गगन बिरे कवि गगन बिरे साथी नै हुनुहुन्थ्यो. अनि यसमा मैले गीत लेखेँ, त्यो गीत चलिसकेपछि अनि यो मोहनीको रसिलो अङ्गुरो भन्ने गीत लेखेको त्यो पनि चल्यो. मेन त के भने डाइरेक्टर भन्दा नि म्युजिक डाइरेक्टर हाम्रो समीजित बासकोटाजी होइन, उहाँले नै चाहिँ अल्ल सुरेन्द्रलाई चाहिँ दुईटा गीत सुरेन्द्रलाई दिनुपर्छ यसो भन्ने टाइपले चाहिँ अनि त्यसपछि अनि निर्माता निर्देशकहरूले चाहिँ मलाई सम्पर्क गर्नुहुन्थ्यो. मैले चाहिँ त्यसरी लेखेँ.
1: जस्तो गीतकै प्रसङ्गमा हामी कुराकानी गर्दै गर्दाखेरि अहिले यहाँले मोहनीको गीतको कुरा पनि गर्नुभयो, रसिलो अङ्गुरा त्यो त्यो समयमा पनि निकै नै चर्चा थियो. भनिन्छ नि एउटा गीतकारले समग्रमा एउटा सङ्गीतकारलाई गीत दिँदा खासमा मुखडा सुनाउँदा कसरी सुनाउनु भएको थियो यी गीतहरूको चाहिँ
0: के हुन्छ? फिल्मी गीत लेखनमा के हुन्छ भने अब मेन त अब सिचुएसनै हुन्छ होइन, सिचुएसन त्यसपछि हामीले लेख्ने. अब एक्टर भन्दा नि अब त्यो सिचुएसन स्टोरीमा क्यारेक्टर कसले गाउँदैछ भन्ने चाहिँ हामीले याद गर्नुपर्ने हो. एक्टर को खेल्दैछ भन्ने चाहिँ त्यति अब हामीले याद गरिँदैन नेपालमा होइन. तर के पनि सिचुएसन चाहिँ अब कसैले कसैले चाहिँ टोटल स्टोरी नै सुनाउनुहुन्छ, कसैले कसैले चाहिँ खालि गीतको यो सिचुएसनमै लेख्नु पर्यो अनि पात्र चाहिँ यस्तो हुन्छ भनेर भन्नुहुन्छ, यसरी लेख्ने हो. धेरै गीतहरू चाहिँ मैले पहिल्यै ट्युनिङ फाइनल भएको हुन्छ क्या, त्यो ट्युनिङमा मैले लिरिक्स लेख्छु क्या. जस्तै यो कालो चस्मा लगाउनेमा भने पनि मैले ट्युनिङमा लेखाएको गीत हो क्या, यो पहिल्यै ट्युनिङ बनिसकेको हुन्थ्यो, त्यसमा यो शब्द भर्ने हो क्या. फिल्मी लेखनमा चाहिँ प्रयास हो अब कति गीतहरू चाहिँ त्यो पहिल्यै ट्युनिङ भइसकेको हुन्छ क्या. जस्तै घुम्टो भन्ने फिल्मको गीतहरू, यो टाइटल सङ घुम्टो, यिनीहरू सबै ट्युनिङमै लेखेको गीतहरू हो.
1: भनेपछि त्यो बेलामा यहाँले लेख्दाखेरि कालो चस्मा भन्ने गीतको ट्युनिङ चाहिँ भइसकेको थियो, अलिकति सुन्न मिल्छ त्यो कस्तो गर्नु भएको थियो सम्बोधित बासकोटाज्यूले?
0: होइन, यसमा चाहिँ डमी लिरिक्स केही पनि थिएन होइन, अनि त्यतिकै ट्युनिङ मात्रै थियो. अब अब यस्तो हुन्छ त्यसमा चाहिँ अनि त्यो मिटरमा ठ्याक्क आफूले चाहिँ गीत कन्ठ भइसकेपछि अनि शब्द भयो. म चाहिँ त्यस यो के अरे खुस्मा फिल्मको चाहिँ यो हाम्रो निर्देशक भाइ अशोक थापा चाहिँ अनि स्टोरी सुन्दा सुन्दै मैले चाहिँ रुकुमबाईको लाई चाहिँ थेगो बनाउँछु. अब रुकुमबाई त्यति अब युजरले त्यति मिठो थेगो चाहिँ लागेको थिएन कि सुरुमा लेख्दाखेरि चाहिँ. तर अब के एउटा फिल थियो भने अब गीत अलिअलि चले पनि यो रुकुमबाईकोट भन्ने ठाउँको चाहिँ एक्सप्लोर होला, ठाउँको मान्छेले धेरैले थाहा पाउला भन्ने हिसाबले मैले यो दुई लाइन चाहिँ यो एक लाइन चाहिँ यसकै हुक लाइन चाहिँ उहाँले त्यो स्टोरी सुनाउँदा सुनाउँदै मैले लेखिसकेको थिएँ कि रुकुमबाईकोट भन्ने चाहिँ हाल्छु गीतमा भनेर चाहिँ ठ्याक्क प्लानिङ गरिसकेको थिएँ. अनि घर आएर चाहिँ रुकुमबाईकोट आँखा नै राम्रो हो मन परेन
1: नेपाली चलचित्र लगायतका थुप्रैमा आफ्ना गीतहरू चाहिँ सृजना गर्नुभएको छ. पछिल्लो पुस्ता नयाँ पुस्ता बीचको अन्तर, गीत लेखनबाट एउटा सर्जकलाई हुने मुनाफाको कुरा, त्यस पछाडि केही आर्थिक अर्थोपार्जनका कुराहरू पनि आउलान्, गीत लेखेर बाँच्ने कुराहरू पनि आउलान् होइन. अब यो लामो समय यहाँले यो चलचित्रमा गीतहरू लेख्दै गर्दाखेरि कहिले खट्कियो मनमा, आर्थिक रूपमा कमजोरी पनि भयो या गीत सङ्गीतमा लाग्यो, गीत लेखियो पारिश्रमिक राम्रो भएन, सर्जकका रूपमा चाहिँ पाउनु पर्ने त्यति सम्मानहरू आएनन्, वा मैले जे गरेँ ठिकै गरेँ, मेरा आफ्ना सृजनाहरू बजेका छन् सुनेका छन् भन्ने के लाग्यो खासमा चाहिँ?
0: अब यस्तो अब यो गीत जब मैले 37 सालमा मेरो पहिलो गीत रेड नेपालमा रेकर्ड भयो 37 सालमा त्यतिखेर म ल क्याम्पसमा ल ब्याचलर पढ्दै थिएँ र अब त्योभन्दा पहिला त म खास गिटार बजाउने मान्छे हो अनि जब गीत लेख्न थालेँ गीत लेख्दाखेरि अब अहिले चाहिँ अहिलेको पिँढीहरूले चाहिँ अब गीत लेखनलाई प्रोफेसन बनाउँछु भनेर पनि सुरुवात गर्न सक्छ अब त्यतिखेर त अब यो प्रोफेसन बनाउँछु भनेर मैले गीत लेख्न थालेकै होइन होइन अहिले पछि फिल्म गीत लेखन सुरु भइसकेपछि नि फिल्म गीत लेखन प्रोफेसन बन्छ भन्ने सोचेर ल्याए पनि होइन मैले अब त्यो आर्थिक कठिनाई भने त अब त्यो मान्छेको अब विभिन्न अब लाइफको आरोह अवरोहमा त्यो हुने कुराहरू हो त्यो धनी मान्छेलाई हुन्छ अब राइटरलाई नै हुन्छ इन्जिनियरलाई नै हुन्छ डक्टरलाई नै हुनु सरकार छुट्टो पाटो भयो त्यो होइन तर के भने अब मैले चाहिँ अब यो प्रोफेसन यही बनाउँछु भनेर चाहिँ लेख्न सुरु नगरे भएर चाहिँ अब त्यो आर्थिक पाटोतिर चाहिँ त्यति अब अब यो लेख्न थाहा पछुताउ पनि होइन केही पनि छैन क्या
2: तरकारी तथा फलफुलको मूल्य उकालो लाग्यो गोलभेडाको मूल्य वृद्धि 142% गाजर लौका हरियो प्याज घिउ सिमी र अदुवामा समेत 50% भन्दा बढी महँगियो संघीय मन्त्रालय पुनर्संरचनाको काम तीव्र मन्त्रालयको नाम परिवर्तन प्रक्रिया शुरू भएको छ जाजरकोट भूकम्पपछि पुननिर्माण सुस्त हुँदा हजारौं परिवार अझै पनि अस्थायी टहरामै बसोबास गरिरहेका छन् वैदेशिक अध्ययनका नाममा ठगी बढ्दै विद्यार्थीलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ र अमेरिकालाई 9 विकेटले हराउँदै लिग 2 नेपालले शानदार जित निकालेको छ हौस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 3 बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु नमस्कार शुभरात्रि दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656-59-63-98-550-77-061 र 98-550-77-53 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 वन फोन 0656-493-440 493-580 र 98-550-26-440
3: It's 8 o'clock अहिले 8 बजेको छ
4: नमस्कार थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ
5: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ
4: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट
5: लालीगुराँस नगरपालिकाले 2 200 बाँदर धपायो बाँदर नियन्त्रण तथा निगरानीका लागि 4 कर्मचारी नियुक्त
4: सिंहदरबारमा मन्त्रालयका बाहिर फेरिएको नाम लेखिँदै प्रधानमन्त्री कार्यालयको नाम लिएर वडा सचिवलाई धम्काउने युवक पक्राउ
5: जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जनकपुर धाम सम्पदा यात्रा आयोजना काठमाडौँको होल्डिङ सेन्टरमा रहेका 14 बालबालिकालाई आवासीय सुविधा सहित निशुल्क अध्ययनको व्यवस्था
4: इरान विरुद्ध फेरि सैन्य हमला गर्ने अमेरिकाको तयारी विशेष सैन्य अपरेसनका लागि मध्य पूर्वमा 50,000 भन्दा बढी सेना तैनात
5: र विश्वकप लिग 2 नेपालले अमेरिकालाई 9 विकेटले हरायो 7 महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा
6: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस् यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
4: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा बाँदरको समस्या देशव्यापी रूपमा वर्षौंदेखि बढ्दै गएको छ, तर समाधानका लागि संघीय सरकारले उचित नीति ल्याएर काम गर्न सकेको छैन। तर तेह्र थुमको लालीगुराँस नगरपालिकाले सार्वजनिक विदाई दिएर बाँदर नियन्त्रणका लागि दुई दिने अभियान सम्पन्न गरेको छ। हिजो र आज गरी दुई दिनमा नगरपालिकाले करिब 200 को हारहारीमा बाँदरलाई बस्ती क्षेत्रबाट जंगलतर्फ धपाएको छ। बाँदरको आतंकका कारण कृषि बालीमा क्षति बढेपछि नगरपालिकाले सामूहिक अभियान नै चलाएको हो। अभियानका क्रममा बाँदर बस्ने मुख्य अडार तथा वासस्थानको समेत पहिचान गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार बाँदरलाई स्थायी रूपमा बस्तीबाट टाढा राख्न जंगल आसपासमा थप फलफूल र अन्य बोट बिरुवा रोप्ने योजना समेत बनाइएको छ। लेखाली क्षेत्रमा हालसम्म 1300 स्याउका बिरुवा रोपिसकेको छ भने अब सामुदायिक वन क्षेत्रमा थप 2000 भन्दा बढी फलफूलका बिरुवा रोप्ने तयारी गरिएको छ। बाँदर नियन्त्रण र निगरानीका लागि नगरपालिकाले मासिक 30,000 रुपियाँ पारिश्रमिकमा 4 जना कर्मचारी नै नियुक्त गरेको छ। ती कर्मचारीले बाँदरलाई बस्तीबाट टाढा खोला भिर र जंगल क्षेत्रमा सीमित राख्न काम गरिरहेका छन्। नगरपालिकाका अनुसार दुई दिनसम्म सञ्चालन गरिएको उक्त अभियानका लागि छुट्टै बजेट भने छुट्याइएको थिएन। स्थानीय वासी, जनप्रतिनिधि र विभिन्न पक्षको स्वस्फूर्त सहभागितामा निशुल्क रूपमा अभियान सञ्चालन गरिएको हो। यसै विषयमा हामीले नगरपालिकाका मेयर अर्जुन माबोहाङलाई अभियान कस्तो रह्यो त भनेर सोधेका छौँ।
7: गाउँमै बारी खेत चेपचापमा लुकेका थिए, तिमी चाहिँ वासस्थान बनाएर बसेका थिए होइन। हिजो चाहिँ बाँदरलाई खोलामा जङ्गलमा, र यो बाँदरहरू चाहिँ करिब 3 खालका रहेछ, एउटा सेतो, एउटा कालो, एउटा रातो, झनै सेतो रातो एउटा निकैकै सङ्ख्यामा रहेछन्। उनीहरू बढी बस्ने ठाउँ त्यस्तो ओडारहरू त्यस्तो जङ्गलहरू पनि पहिचान भयो। हामीले करिब करिब बाँदरहरूलाई चाहिँ रुग्नको लागि 3-4 जना कर्मचारी राखेको छ। 3 टा डुम्सीमा खोला भिर छ, त्यतिमा बाँदरलाई हामी सीमित गर्न खोजिरहेको छौँ। त्यहाँ चाहिँ एउटा मङ्की हब जस्तो होइन गर्ने, त्यहाँ रहनेको हाम्रो प्रयास जारी रहनेछ। र त्यो टुम्सी बाँदर रुग्नेहरू चाहिँ सँग चाहिँ उनीहरूको आन्य साथी रहन्छ। अब स्कुलका बच्चाहरू पढ्न नपाउने होइन, र माइग्रेसन रोक लगाउनको लागि चाहिँ हाम्रो तत्काल बाँदरलाई त्यहाँ नै सीमित गरेर सेट अभियान सुरु भइसक्यो। र यता लेकतिर मैले कति 1200-1300 बिरुवा चाहिँ स्याउ बिरुवा मुस्ताङबाट ल्याएर रोपिसकेका हुन्छ। र अब ती जुन सामुदायिक वनहरू छन् तल तल, तीका सामुदायिक वन 2025 जति बोट बिरुवा रोप्छौँ। र बाँदरहरूले कहाँ बस्छन्, अब कहाँ खान्छन्, कस्ता खान्छन्, रुखपातमा कस्तो पाउलो खान्छन्, र अन्नमा अब सुकेको मकै पनि उठाएर ला खान्छ, केराउको कोसो पनि खाँगैबाट मकै पनि खान्छ, मकै ज्यादनेदेखि जस्तै भटमासहरू मासहरू होइन, सबै कुराहरू चाहिँ हाम्रो अध्ययन अहिले भइरहेछ।
8: तपाईँहरू कार्यकालको लगभग अन्तिमतिर पनि पुग्दै हुनुहुन्छ, अब यो समस्या त तपाईँ कार्यकाल भर्खरै आउँदाखेरिदेखि नै सुरु थियो होला यो एउटा समस्या। योभन्दा अगाडि हजुर, योभन्दा अगाडि चाहिँ बाँदर नियन्त्रण गर्नका लागि के गर्नु हजुर?
7: होइन, पहिले पनि चासो भएकै हो, पहिले पनि सुरु काएर म आफै नै बाँदर हुने हो नि त, बाँदर हुने हो अनि यो पहिले पनि बजे छुट्टै हाँसो मजाकको विषय बनाए साथीहरूले होइन। तर जब अब दसैँ सराई चाहिँ अब औलका जब दसैँ सराई हुन थाले जस्तो बाँदर त गाउँ छिर्यो, गाउँ छिरे चाहिँ अब 2-3 वर्ष चाहिँ अलिक चाहिँ के अरे बाँदर आतङ्क भयो होइन। र अब कस्तो छ भने उहाँहरू उता अर्को पालिकाबाट पनि खेप्छ, अर्को पालिकाबाट खेप्छ, बाँदर त यता खेप्दा खेप्दै यता खेप्दै अन्त त बाँदर त यिनै कुदिरहन्छ होइन। तर हाम्रो ठाउँमा चाहिँ बाँदर प्रवेशपछि उसलाई हामीले सीमित पार्ने चाहिँ उसको आवास र विशेष गरी उसको आहार त्यसको लागि अलिक चासन गरिरहेको भयो भने बाँदरलाई हामीले आहार दिन सक्नु त्यस्तो अवस्था रह्यो। र अब चाहिँ बाँदरहरूलाई अब अहिले मेरो भिरका कापमा छिरेका छन् होइन, जुन ठाउँमा छन्, अब बाँदर त हामीले चाहिँ जुन जुन ठाउँमा अहिले भनेर त्यति ठाउँमा त त्यो बाँदरको जुन हब भनेर हामीले अथवा बाँदर ठाउँ जुन चाहिँ त्यहाँ त बाँदर पुर्याउनु पऱ्यो होइन। करिब 1 लाख जस्तो 50-60 जस्तो बाँदर झ्याएर 1 लाख 2-70 जति पुगेका छैनन् होइन। अब यसको चाहिँ हामी अब अहिले चाहिँ हामी पुरै लागेर गाउँ लगेर धपायौँ, अब त्यस्तो नपुगेको त्यस्तो ठाउँ भने अब 2-4 जना लगाएर अब त्यसरी लान्छौँ।
5: पछिल्लो केही वर्षदेखि देशको कुल बेरोजगार करिब 1 खर्बका दरले बढेको बढी छ। महालेखा परीक्षकको कार्यालयले हिजो मात्रै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको वार्षिक प्रतिवेदन अनुसार 7.5 खर्ब रुपैयाँको बेरोजगार देखिएको छ। बेरोजगार किन घटाउन सकिएको छैन भनेर हामीले पूर्व उपमहालेखा परीक्षक रामु डोटेललाई सोधेका छौँ।
7: बेरोजगार नगर्ने मान्छेलाई पुरस्कृत पनि गर्न सकिँदैन, बेरोजगार धेरै बनायो भने त्यसलाई दण्डित पनि गर्न सकिँदैन। जब दण्ड र पुरस्कारको मेकानिजम छैन त्यसपछि यो बढ्दै जान्छ। अर्को एउटा कुरा छ, जस्तो बेरोजगारलाई यदि कार्य सम्पादन मूल्याङ्कनसित मात्र टाइअप गर्ने हो भने कर्मचारीको सट्टै घटेर जान्छ। अर्को कुरा चाहिँ यो सार्वजनिक लेखा चाहिँ सबैतिर छ, सङ्घमा पनि छ, प्रदेशमा पनि छ, स्थानीय तहमा पनि छ, स्थानीय तहमा लेखा समितिको रूपमा छ। यो लेखा समितिले पर्याप्त रूपमा बेरोजगार उप छलफल गरेर समयमै टुङ्गो लगाइदिने हो भने पनि बेरोजगार घट्छ। तर अहिले हेरियो भने सङ्घीय सरकारको हकमा चाहिँ करिब करिब 48 प्रतिवेदनदेखि नै अब कतिपय मन्त्रालयको बेरोजगार छलफल भएको छैन। जब छलफल हुँदैन अनि महालेखा परीक्षकको कार्यालयले पनि बेरोजगार फर्चुट गर्दैन अनि बेरोजगार बढ्दै जान्छ। त्यसैले यो लेखा समितिले समयमा छलफल गर्ने, कानुनको पालना गर्ने सबैले, र अडिट गर्ने र अडिट गराउने बिच पर्याप्त रूपमा अन्तर्क्रिया गर्ने त्यो रूपमा छलफल गर्ने हो भने कतिपय बेरोजगारहरू तत्कालै समाधान हुने अवस्था पनि हुन्छ। हाम्रो त्यहाँ हेऱ्यौँ भने प्रमाण कागजात पेश नभएकोमा मात्र करिब करिब 41% बेरोजगार छ। करिब करिब यो वर्षको बेरोजगारको 6 अरब चाहिँ प्रमाण कागजात पेश नभएको छ। भनेपछि यदि अडिट गराउने र गर्ने विचार अन्तर्क्रिया भएर त्यो प्रमाण जुटाएर पेश गर्ने हो भने यो बेरोजगार नै हुन्थेन। त्यसैले यो बेरोजगार समस्या भन्दा पनि बेरोजगार प्रोपरली सेटल नगर्ने ध्यान नै व्यवस्था गर्ने त्यो नै नेपालको समस्या हो।
5: डोटेलसँगको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेदेखि 7 बजेसम्म प्रसारण हुने कार्यक्रम द न्युज प्लसमा सुन्न सक्नुहुनेछ।
4: संघीय मन्त्रालयहरूको पुनर्संरचना गरिएसँगै सिंहदरबार परिसरमा पुराना नाम हटाएर नयाँ नाम लेख्ने काम पनि धमाधम भइरहेको छ। मन्त्रालय गाभिने र थप्ने हटाउने काम अध्यादेश नियमावली बनाएर स्वीकृत गरेसँगै हाल पुराना नाम मेटेर नयाँ लेख्ने काम थालिएको हो। मन्त्रालयका साइनबोर्ड परिवर्तन, कार्यालयका नामाकरण र प्रशासनिक संरचना मिलानको काम अहिले तीव्र गतिमा भइरहेको छ। सरकारले हालै मात्र प्रशासनिक सुधार, मितव्ययिता र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सङ्घीय मन्त्रालयहरूको सङ्ख्या घटाएको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसहित कुल 18 मन्त्रालय मात्रै कायम छन्। वैशाख 30 गते बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको नयाँ कार्य विभाजन तय गरेको हो। नयाँ संरचना अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 9 मन्त्रालय यथावत राखिएको छ भने समान प्रकृतिका मन्त्रालयहरू गाभेर 8 मन्त्रालय कायम गरिएको छ।
5: प्रधानमन्त्री कार्यालयबाट भन्दै ओडा सचिवलाई धम्क्याउने युवक पक्राउ परेका छन्। दैलेखको दुल्लु नगरपालिका 13 का ओडा सचिव कमल भण्डारीलाई धम्काएका स्थानीय प्रकाश खड्का पक्राउ परेका हुन्। उनलाई आज काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। खड्काले ओडा सचिव भण्डारीलाई फोनबाट धम्काएका थिए। उनले आफू प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट बोलेको र सिफारिस गर्न धाक धम्की दिएका थिए। उनले धम्काएको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले उनलाई कारवाही गर्न निर्देशन दिएको थियो। त्यसकै आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। ओडा सचिवलाई धम्क्याउने खड्का दुल्लु नगरपालिका 13 कै बासिन्दा हुन्। उनी काठमाडौँमा बस्दै आएका छन्।
4: नेपाल परिवेशमा पूर्णबहादुरको सुर्खेतमा छुट्टै भेला लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौँ। बैङ्क तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैङ्क तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानुनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने, धितो सुरक्षण लिलामी जस्ता कानुनी कारवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानुनी दायित्व हो। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
10: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
11: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवन घरको।
6: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
5: जानकी मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जनकपुर धाम सम्पदा यात्रा आयोजना गरिएको छ। आज उक्त सम्पदा यात्राको आयोजना गरिएको हो। जानकी मन्दिर प्राङ्गणबाट सुरु भएको सम्पदा यात्रा जनकपुर धामका सम्पदाहरूको परिक्रमा गरी महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनसम्म पुगेर सकिएको थियो। सम्पदा यात्रामा जानकी मन्दिर, पेठिया बजार, रङ्गभूमि मैदान, राम जानकी विवाह मण्डप, अर्गन्जा पोखरी, राम मन्दिर, धनु सागर, गंगा सागर लगायतका सम्पदाहरूको बाजागाजासहित पदयात्रा गरिएको हो। जनकपुर धामको ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्न तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सम्पदा यात्रा आयोजना गरिएको आयोजकले जनाएको छ। यात्रामा स्थानीयवासी, युवा, विद्यार्थी, संस्कृति संरक्षण कर्मी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।
4: सुकुम्बासी बस्ती व्यवस्थापनका क्रममा विस्थापित भएका बालबालिकाको अध्ययनलाई निरन्तरता दिन काठमाडौँ महानगर र निजी विद्यालय संगठनले पहल थालेका छन्। सरकारले नदी किनारका अनधिकृत संरचना र सुकुम्बासी बस्ती हटाएपछि नियमित विद्यालय जानबाट वञ्चित बालबालिकालाई शिक्षाको मूलधारमा फर्काउन पहल चालिएको, जस अन्तर्गत महानगरपालिकाले राधास्वामी सत्सङ्ग ब्यास आश्रम होल्डिङ सेन्टरमा रहेका 14 जना बालबालिकालाई आवासीय सुविधासहित निशुल्क अध्ययनको व्यवस्था गरेको छ। यसका लागि महानगरले त्यहाँका विभिन्न विद्यालय र अभिभावकसँग सम्झौता गरी बालबालिकालाई कक्षा 10 सम्म निशुल्क आवासीय सुविधा र अध्ययनको प्रबन्ध गरेको, विद्यालय विद्यार्थीहरूलाई मानसिक समस्या नहोस् भन्नका लागि महानगरले विशेष पहल थालेको काठमाडौँ महानगरका सहायक प्रवक्ता महेश कुमार काफ्लेले बताउनुभयो। सरकारले विस्थापितहरूको बसोबासका लागि व्यवस्थापन नगरी विद्यार्थीको भर्ना कहाँ गर्ने भन्ने टुङ्गो नलाग्ने उहाँले बताउनुभयो।
13: मेन्टली प्रेसर नपरोस् भोलिका कर्णदार हुने कति नै हुन् बाल बालिकी, उनीहरूलाई प्रेसर नपरोस् भनेर राखेर खटिनु भएको छ, उहाँहरूलाई दिनभरि इन्डिजी गराइदिनु भएको छ होइन। खेलकुदमा उहाँहरूलाई बच्चाहरूलाई गर्ने एउटा उनीहरूलाई चाहिँ हामी यस्तो हौँ भन्ने फिलिङ्स नआओस् भन्ने कुरा बोजेका छौँ। अब स्कुल अनि पढ्ने वातावरण बनाइदिने, ड्रेसहरू हालिदिने, अनि एप्सन प्याप्सनहरूसँग फलफल गरेर कति सुविधा दिन सकिन्छ उहाँहरूसँग कुरा गर्ने र एसएलसीसम्म पढाउने वातावरण चाहिँ सिर्जना हामी लिएका छौँ है। अब त्यसमा चाहिँ उहाँको अहिले हामीलाई चाहिँ के प्रेसर छ भने अब उहाँलाई एडमिसन गर्नु नि कहाँ भन्ने कुरा छ। एडमिसन गर्न चाहिँ अब भोलि त बुवाहरू यो त नजिकै पढ्नुभयो भने त हामीले त्यहीँ भर्ना गरिदिएको कुचुरिन्सीको नजिकको स्कुलमा भयो, अब उहाँको चाहिँ मिन्टमा लिएर या कतै बस्छु भने कसरी मिलाउने भन्ने कुरा हो। त्यो चाहिँ चाँडो सोल्युसन भइदिए त्यो विद्यार्थीहरू या विद्यार्थी अभिभावकहरू जहाँ बस्नुहुन्छ त्यही लगेर नजिकैको हामीले विद्यालयमा चाहिँ भर्ना गरेर उहाँहरूलाई पढ्ने पढ्ने वातावरण बनाइदिने, पढ्नेलाई सहजीकरण गरिदिने भन्ने कुरा हो। अहिले त्यही राधास्वामी होल्डिङ सेन्टरमै हुनुहुन्छ, फेरि उहाँको अभिभावक नभएपछि विद्यार्थीलाई मात्र लिने कुरा पनि भएन कि त्यो अभिभावक नभएको भनेर कहीँ लगेर जिल्लाएर त्यहाँबाट पढाउनु पर्यो होइन। अभिभावक भएको बच्चाहरूलाई त अभिभावकको साथ नै सबैजना राख्नु पर्ने, उनीहरूलाई सुरक्षित मातृत्वको प्रदान गर्नु त्यही हो। त्यसैले उहाँको त्यो बसोबासको जहिले हामी कम्प्लिट गर्छौँ, सरकारले जहिले निर्णय गर्न हामीलाई दिन्छ, हामीले जे निर्णय भएर आउँछ त्यो अनुसार अनि हामी डिसाइड गर्छौँ गर्ने भन्ने कुरा चाहिँ हामीले पहिले निश्चित निर्णय गरिसकेको अवस्था छ।
4: उक्त होल्डिङ सेन्टरमा 61 बालबालिकाको नाम दर्ता भएको थियो। सरकारले काठमाडौँ उपत्यका विभिन्न नदी किनार थापाथली, सेनामङ्गल, मनोहरा, शङ्खपुल, बालाजु लगायतका अव्यवस्थित सुकुम्बासी बस्ती खाली गराएपछि विस्थापित

0: जानकारी गराउन आग्रह गर्नुभयो। मन्त्री लम्सालले मन्त्रालयका कर्मचारी तथा सड़क विभागका महानिर्देशक सहित सुरुङ मार्गको स्थलगत अनुगमनको लागि पुग्नु भएको हो। सिद्धबाबा राजमार्ग निर्माणधीन सुरुङ मार्ग सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाएको छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले 2083 चैतभित्र निर्माण सक्ने गरी सुरुङ मार्गको काम गरिरहेको छ।
1: पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ बुटुल सडक खण्ड विस्तारको काम भने अन्तिम चरणमा पुगेको छ। लामो समय निर्माण अलपत्र परेको यो आयोजनाको भौतिक प्रगति 91% पुगेको सडक विभागका महानिर्देशक डाक्टर विजय जैशीले जानकारी दिनुभएको छ। नागढुङ्गा नौ विशेष तथा नारायणगढ बुटुल सडक खण्डको स्थलगत अनुगमन गर्दै उहाँले आयोजनाका अधिकांश मुख्य काम सकिएको बताउनुभयो। हाल फिनिसिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन र केही सहायक संरचना निर्माणका काम भइरहेको छ। महानिर्देशक जैसीले अब दाउन्ने क्षेत्रमा विगतका वर्षायाममा जस्तै यातायात अवरुद्ध हुने समस्या झेल्नु नपर्ने सुनाउनु भयो।
2: अब यो बर्खामा यो यस्तो सहर हुँदैन धेरै जस्तो चाहिँ यो एकदम खुसीको साथ भन्नुपर्छ। हामीले धेरै जस्तो कामहरू सम्पन्न गरिसकेका छौँ। करिब करिब एकतर्फको मोटामोटी 2 लेन जतिको रिजिट पेमेन्ट सकिसक्यो है। अर्को तेस्रो लेनको रिजिट पेमेन्टको काम अहिले भइरहेको छ। एक ठाउँमा दुई ठाउँमा चाहिँ पुलको क्रस ड्रेनेजको काम भएको कारणले अलिकति आजभोलि पनि एक हप्ता जति अलि डिस्टर्ब हुनसक्छ। साथीहरूसँग कुरा अहिले हुँदाखेरि जेठ 15 रेन्जमा चाहिँ धेरै काम मुख्यतया कामहरू सकिन्छ र धेरै पछि नेपाली जनताहरूले अब यो दाउनेको कर सहन पर्दैन।
0: मोगलिन पोखरा सडक खण्ड अन्तर्गत दमौली बजारमा निर्माणाधीन 4 लेनको पुलको भौतिक प्रगति 84% पुगेको छ। ब्यास नगरपालिका 4 र 5 मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिक तर्फ 81.2% प्रगति भएको हो। उक्त खण्डका इन्जिनियर विष्णु प्रसाद पाण्डेले पुल निर्माण तीव्र गतिमा भइरहेको जनाउँदै हाल दुवैतर्फको फाउन्डेसनको काम सकिएर आर्क डिजाइन निर्माण भइरहेको बताउनुभयो। उहाँका अनुसार 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम शुरू गरिएकामा गत भदौ 21 गते ठेक्काको म्याद सकिएपछि आगामी असार 19 गतेसम्म म्याद थप भएको छ। इन्जिनियर पाण्डेका अनुसार पुल निर्माणका लागि विक्रमसम्म 2079 साउनमा सम्झौता भएको थियो। 315 मिटर लामो पुल 6 वटा स्पान रहेका छन्। पुलको वारिपारी 2-2 प्री स्टेट बक्स गर्डर स्पान सम्पन्न भइसकेका छन्। उहाँका अनुसार फाउन्डेसनबाट सुपर स्ट्रक्चरको काम सकिएको छ। इन्जिनियरिङ पाण्डेका अनुसार 1.21 अर्ब रुपियाँ भ्याटसहित लागतमा निर्माण भइरहेको पुल 23 मिटर चौडाइको एउटै मोनोलिथिक स्ट्रक्चर भएको यो मुलुककै पहिलो पुल हो।
1: नेपाली कङ्ग्रेसको संस्थापन इतर समूहले पनि प्रदेश स्तरीय भेलाहरूको आयोजना गरेको छ। संस्थापन पक्षले प्रदेश स्तरीय भेला गरेका बेला पूर्व सभापति शेरबहादुर देउवा समूहको आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भेला भयो। भेलालाई सम्बोधन गर्दै देउवा समूहका नेता पूर्णबहादुर खड्काले वर्तमान पार्टी सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। त्यसक्रममा उहाँले पार्टी अब विभाजनको नजिक पुगेको भन्दै जोगाउनु पर्ने बताउनुभयो।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रदेश तथा जिल्ला तहका पदाधिकारी र सदस्यहरूलाई श्रमदान, संगठन विस्तार र जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गर्नुभएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले ठूलो जिम्मेवारीमा पुगेपछि काम देखिन कम हुने भए पनि दायित्व भने झन बढ्ने बताउनुभयो। पार्टीभित्र नेता र कार्यकर्ताको विभाजन नभई सबै सदस्य संगठनको समान हिस्सेदार भएको बताउनुभयो। उहाँले फुटबल टोलीको उदाहरण दिँदै अध्यक्षले मात्र होइन सदस्यहरू पनि गोल गर्न सक्ने भन्दै हरेक सदस्य सक्रिय भएर काममा लाग्नुपर्ने बताउनु भएको छ। महिलाको न्यूनतम 33% सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला परेका छन्। भ्यू पोइन्टबाट गत वैशाख 30 गतेदेखि हराएका एक पर्यटक आज मृत फेला परेका छन्। हराएका व्यक्ति काठमाडौँको संघाराम बुद्ध विहारका भिक्षु धामी सरू रहेको पछि पहिचान भएको थियो। सुरक्षाकर्मी तथा स्थानीय पर्यटन व्यवसायी सहितको टोलीले खोजी गर्ने क्रममा मर्दी हिमालको माथिल्लो भ्यू पोइन्ट स्थित ठूलो पहाडमुनि खोजमा स फेला परेको मर्दी ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार हिउँमा केही डाम देखिएपछि सोही आधारमा टोली खोज्दै जाँदा भिरबाट धेरै तल कपडा देखेपछि 3 घन्टा लगाएर तल झरेको थियो। अध्यक्ष तामाङले कठिन भौगोलिक अवस्थाका कारण शव उद्धार गर्न नसकेको बताउनुभयो।
5: सशस्त्र प्रहरीले कैलालीको गोदावरी नगरपालिका 11
4: रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका 7 भैँसाही स्थित सड़कमा मंगलपुरबाट पर्सातर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई आज बिहान दुर्घटना भएको थियो। प्रहरीका अनुसार उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार कोटही माई गाउँपालिका 5 नौडी हवा बस्ने 35 वर्षीय श्री भागवत धोबीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएको उनको सिटी अस्पताल भैरव हवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र सवार एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
5: कैलालीमा गोदावरी नगरपालिका 11 ओलानीमा रुखमा अड्किएका एकजनाको सकुशल उद्धार गरिएको छ। स्थानीय 73 वर्षीय लालबहादुर सुनार घर नजिकै रहेको रुखकुङमा स्याउला काट्न चढेका बेला तल झर्न नसकी अड्किएका थिए। सशस्त्र प्रहरीले उनको सकुशल उद्धार गरेको हो।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरान विरुद्ध फेरि हमला गर्ने तयारी गरेको छ। अमेरिकाले अर्को हप्ता इरान विरुद्ध सैन्य हमला गर्ने गरी तयारी गरिरहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। पेन्टागनले आक्रमणको लागि धेरै विकल्पहरू तयार पारेको र अन्तिम निर्णय अब राष्ट्रपति डोनाल्ड ट्रम्पको हातमा रहेको अधिकारीहरूले बताएका छन्। अमेरिकी रक्षा सचिव पीट हेगसेथले आवश्यक परेमा सैन्य कार्यवाही बढाउने योजना तयार रहेको बताउनुभयो। अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणको विकल्पहरूमा इरानी सैन्य र पूर्वाधार लक्ष्यहरू विरुद्ध ठूला हवाई हमलाहरू समावेश छन्। अमेरिकाले विशेष सैन्य अपरेशनका लागि मध्य पूर्वमा 50,000 भन्दा बढी सेना तैनात गरेको छ। यसको अतिरिक्त 2 विमान वाहक 1 दर्जनभन्दा बढी नौसेना विनाशक र ठूलो संख्यामा लडाकु विमानहरू पनि यस क्षेत्रमा उपस्थित छन्। इरान र अमेरिका बीच पाकिस्तानमा वार्ता भए पनि सहमति नभएपछि पुनः दोस्रो चरण सम्वादका लागि कोसिस भइरहेको छ।
5: नेपाल परिवेशमा अब खेल समाचार। आइसिसी विश्वकप क्रिकेट लिग टूमा नेपालले अमेरिकालाई पराजित गरेको छ। आज भएको खेलमा नेपालले अमेरिकालाई 9 विकेटले हराएको हो। त्रिवी क्रिकेट मैदानमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 80 बल बाँकी छँदै 1 विकेट गुमाएर पुरा गरेको हो। नेपालको जितमा कुशल भोर्तेलले शानदार शतक प्रहार गरे। उनी 118 बलमा 120 रन बनाएर अभिजित रहे। आसिफ शेखले 58 रन बनाउँदा ईशान पाण्डेले 20 रन थपे। टस जितेर पहिले ब्याटिङ थालेको अमेरिकाले 43.3 ओभरमा सबै विकेट गुमाउँदै 195 रन बनाएको थियो। उसका लागि स्मिथ पटेलले सर्वाधिक 83 रनको योगदान दिए। सियनान
3: जय सूर्याले 50 रन थपे। अमेरिकालाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेन्द्र संगेरीले 4 विकेट लिए। सम्पाल कामीले 2 विकेट लिए भने सन्दीप लामिछाने र गुलशन जाले समान एक एक विकेट लिए। सिजनमा नेपालले पहिलो जित हात पारेको हो। जितसँगै नेपालले 26 खेलबाट 20 अङ्क पुर्याएको छ। यद्यपि नेपाल 7 स्थानमा छ। अमेरिकाले भने जारी श्रृङ्खलामा लगातार दोस्रो हार बेहोरेको हो। अमेरिका 36 अङ्क जोड्दै दोस्रो स्थानमा छ।
4: भारतमा आगामी मे 25 हुने साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा भएको छ। आज नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक नवीन न्यौपानेले कप्तान एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा 23 सदस्यीय राष्ट्रिय टोली घोषणा गरेका हुन्। टिममा एन्जिलाले कप्तानीमा पुनरागमन गरेकी छन्। यसअघि फरवार्ड साबित्र भण्डारी कप्तान थिइन्। सबिना चौधरीले 2 वर्षपछि पुनरागमन जनाउँदा मिडफिल्डर दोया बिर्सना चौधरी र अनिता लम्जेलले पहिलो पटक नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा स्थान बनाएका छन्। प्रतियोगितामा नेपाल समूह एमा छ। समूह नेपालमा नेपालसँगै श्रीलंका र भूटान छन्। त्यसै गरी समूह बीमा भारत बंगलादेश र मालदिव छन्। प्रतियोगिता भारतमा आगामी मे 25 जुन 6 हुनेछ। प्रतियोगिताका सम्पूर्ण खेल भारतको गोवामा हुनेछ।
3: र इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा अहिले कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा भइरहेको छ। इडन गार्डनमा कोलकाताले टस हारेर ब्याटिङको निम्तो पाएको छ। ताजा अवस्थामा कोलकाताले 8.1 ओभरको समाप्तिमा 1 विकेट गुमाएर 86 रन जोडेर खेलिरहेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: लालीगुराँस नगरपालिकाले 2 दिनमा 200 बाँदर धपायो। बाँदर नियन्त्रण तथा निगरानीका लागि 4 कर्मचारी नियुक्त।
3: सिंहदरबारमा मन्त्रालयका बाहिर फेरिएको नाम लेखिँदै प्रधानमन्त्री कार्यालयको नाम लिएर वडा सचिवलाई धम्काउने युवक पक्राउ।
4: जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जनकपुर धाम सम्पदा यात्रा आयोजना। काठमाडौँको होल्डिङ सेन्टरमा रहेका 14 बालबालिकालाई आवश्यक सुविधा सहित निशुल्क अध्ययनको व्यवस्था।
3: इरान विरुद्ध फेरि सैन्य हमला गर्ने अमेरिकाको तयारी। विशेष सैन्य अपरेसनका लागि मध्य पूर्वमा 50,000 भन्दा बढी सेना तैनात।
4: र विश्वकप लिग टूमा नेपालले अमेरिकालाई 9 हरायो। साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।

0: हेलो आयन के छ
1: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ हरि माडीतिर हाम्रो नेपालमा
0: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
1: भिडियो अन गर न यार
0: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
1: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
3: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई टेकमाइन्डलाई
4: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
2: वन्यजन्तुको शिकार गर्ने पक्रने ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ
4: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्क्याउने लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ
2: वन क्षेत्रमा आगो बाल्ने रुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ
4: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय सुरक्षा निकाय र सरकार सबै मिलेर सहकार्य गरौँ
2: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन फोन 98-550-92-260 र वेबसाइट chitawannationalpark.gov.np
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: यो बिजेपीले दाना खुवाउ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
8: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98-550-63-172 र 98-452-12-200 छ
8: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
9: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
9: कहाँ गएर के सिप सिकौ भन त अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
9: हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
4: मौला कालिका अस्पताल को सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाईपास रोड बाट
10: 24 घण्टा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
11: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को आईसीयू सेवा
10: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देख्न सकिने
11: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहित को हाड जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
10: यूरोलोजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
11: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
12: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 056-493-7383 मोबाइल 98550-88002

0: इस टाइम चेक,
1: इस समय सूचक का सातवां
2: दक्षिण कोरिया में पढ़ाई रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5359 53 98 550 77 061 98 550 77 053
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4390 580 98 550 26 440
0: It's 9 o'clock. अहिले 9 बजे को छ।
4: यो रेडियो नेपाल हो। राति 9 बजे को समाचारमा स्वागत छ। म सुमिता लामा। सुरुमा प्रमुख समाचार। त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयको 100 रोपनी जग्गा अतिक्रमण अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षण र आयमूलक कार्यमा उपयोग गर्न महालेखाको सुझाव चालू आर्थिक वर्षको 10 महिनामा वीरगंज भन्सार कार्यालयबाट 1.99 खर्ब राजस्व संकलन ताइवानलाई एकतर्फी रूपमा चीनबाट स्वतन्त्र भएको घोषणा नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको खेलमा अमेरिकामाथि नेपालको शानदार जित। समाचार विस्तारमा त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षणका साथै आयमूलक कार्यमा उपयोग गर्न महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083ले सुझाव दिएको छ। प्रतिवेदनले त्रिभुवन विश्वविद्यालय र अन्तर्गत निकायको पूर्ण स्वामित्वमा 1,31,22,000 वर्ग मिटर भोगाधिकार 9,79,000 वर्ग मिटर समेत र अन्य 6,53,000 वर्ग मिटर समेत 1,47,84,000 वर्ग मिटर जग्गा अतिक्रमित भएको जनाएको हो। यस्तै सुदूरपश्चिम विश्वविद्यालय मातहतको टिकापुर बहुमुखी क्याम्पसको 380 बिघा जग्गा मध्ये 300 बिघा तथा पोखरा विश्वविद्यालयको स्वामित्वमा रहेको पोखरा महानगरपालिकाका विभिन्न ओडामा नेपाल सरकारबाट भोगाधिकार प्राप्त 1,372 रोपनी 13 आना 3 पैसा जग्गा मध्ये 652 रोपनी भन्दा बढी अतिक्रमण भएको प्रतिवेदनले देखाएको छ। विश्वविद्यालयहरूले सम्पत्तिको केन्द्रीय लागत राखी सम्बन्धित निकायबाट समन्वय गरी अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षण गर्नुका साथै आयमूलक कार्यमा उपयोग गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ। सरकारले मन्त्रालयको संख्या हेरफेर गरेसँगै अहिले सिंहदरबारमा नयाँ मन्त्रालयको नाम लेख्ने र पुराना नाम मेटाउने काम शुरू भएको छ। सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 पारित गरेर राजपत्रमा प्रकाशित गरेपछि मन्त्रालयको संख्या 22 घटेर 18 झरेको छ। सरकारले कार्य विभाजन नियमावली मार्फत साबिकका 8 मन्त्रालयलाई यथावत राखेको र केही मन्त्रालयलाई गाभेको छ भने विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ बनाएको छ। साबिकका युवा तथा खेलकुद मन्त्रालय खानेपानी मन्त्रालय र शहरी विकास मन्त्रालयका भवन खाली गरिँदैछ। यी मन्त्रालय कुनै गाभिएका छन् भने कुनैको नाम परिवर्तन गरिएका छन्। परराष्ट्र मन्त्री शिशिर खनालले ऊर्जा तथा आपूर्ति श्रृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकलाई श्रव्य दृश्यका माध्यमबाट सम्बोधन गर्दै मन्त्री खनालले ऊर्जा तथा आपूर्ति श्रृङ्खलामा आइरहेका अवरोधहरू र त्यसले दिगो विकासमा पार्ने असरहरूका कारण पश्चिम एसियाको द्वन्दले नेपाललाई प्रभावित पारेको बताउनुभयो। मन्त्री खनालले पश्चिम एसिया द्वन्दले त्यहाँ काम गर्ने 20 लाख भन्दा बढी नेपालीका परिवारलाई बढ्दो ऊर्जा मूल्य घट्दो विप्रेषण र पर्यटनमा आएको कमीले जीवनमा प्रत्यक्ष असर गरिरहेको बताउनुभयो। सरकारी स्वास्थ्य संस्थामा ठूलो धनराशि खर्च गरेर खरिद गरिएका अत्याधुनिक उपकरण लामो समयदेखि गोदाममा थन्किएका पाइएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदनमा सरकारी स्वास्थ्य निकायहरूमा 51,49,00,000 भन्दा बढी मूल्यका उपकरण उपयोगविहीन रहेको पाइएको हो। नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले खरिद गरिएका उपकरण सञ्चालनमा नआउँदा नागरिक निजी अस्पताल जान बाध्य भएको र राज्यको लगानी खेर गइरहेको प्रतिवेदनमा उल्लेख छ। पर्वतारोहण रोयल्टी बापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा गर्न र समयमै त्यसको जानकारी सम्बन्धित मन्त्रालयलाई गराउन महालेखा परीक्षकको कार्यालयले नेपाल पर्वतारोहण संघलाई आग्रह गरेको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 दफा 7 बमोजिम पर्वतारोहणबाट प्राप्त रोयल्टी संघीय विभाज्य कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मलमास अर्थात अधिक मास आजदेखि सुरु भएको छ। आगामी असार 1 गतेसम्म मलमास अथवा अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ज्योतिषीय गणना अनुसार एउटा औँसीदेखि अर्को औँसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद शिवप्रसाद पोखरेलले बताउनुभयो। मलमास अर्थात अधिक मासमा नित्य कर्म पूजा पाठ जप ध्यान गर्नुहुन्छ, नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद एवं समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। यो महिनामा भगवान नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त गरिने विभिन्न धर्म ग्रन्थमा उल्लेख छ। बाँकेमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरणबाट 5 करोड बढी राजस्व संकलन भएको छ। कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकामा रहेका 125 भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र 681 अन्य अव्यवस्थित बसोबासी गरी हालसम्म 806 जनालाई जग्गा धनी प्रमाण पत्र वितरण गर्दा 5,79,30,309 राजस्व संकलन भएको भूमि समस्या समाधान आयोग जिल्ला समितिका निवर्तमान अध्यक्ष घननाथ खनालले बताउनुभयो। बागलुङको बडीगाड गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिन्डरमा भरेर चुलो बाल्न थालिएको हो। नमूना परियोजनाका रूपमा 3 वर्ष अघि सुरु गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढाइएको हो। पछिल्लो समय सूचना प्रविधिको विकास र विस्तारसँगै पत्रकारिता क्षेत्रमा समेत एआई प्रयोगले महत्वपूर्ण स्थान लिन थालेको छ। छिटो छरितो काम सम्पन्न गर्न पर्वतमा आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी तालिमहरू सञ्चालन हुन थालेका छन्। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
5: गण्डकी प्रदेशमा पत्रकारितालाई प्रविधि मैत्री र आधुनिक बनाउने उद्देश्य सहित आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआई सम्बन्धी तालिमहरू सञ्चालन हुन थालेका छन्। पछिल्लो समयमा एआईको प्रयोग र यसका सकारात्मक नकारात्मक पक्षको बारेमा चर्चा भइरहेका बेलामा कृत्रिम बुद्धिमत्ता तालिमले परम्परागत पत्रकारिता भन्दा केही परिष्कृत हुने बुझाइ व्यक्त गर्नुहुन्छ नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा।
6: यो नयाँ सिप सिकिसकेपछि विभिन्न हाम्रा समाचार लेखनका विषयहरू उत्पादन गर्ने भिडियोका कुराहरू अडियोका कुराहरूमा केही न केही परिवर्तन आउनेछ र त्यसले गर्दा हाम्रा कामहरूमा सहजता प्रदान गर्नेछ।
5: पर्वत लगायतका अन्य जिल्लामा भएका कृत्रिम बुद्धिमत्ता तालिमलाई गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत प्रेस रजिस्ट्रारको कार्यालय पोखराले सहयोग गरेको छ। प्रविधिको सही प्रयोग सम्बन्धी तालिमले पत्रकारितामा देखिएका समस्याको केही हदसम्म निराकरण गर्ने विश्वास छ। यस्ता तालिमले पछिल्लो समय भइरहेको प्रविधिको परिवर्तन सँगै पत्रकारिता गर्न थप सहयोग पुग्ने बताउनुहुन्छ गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयका सहसचिव कृष्ण लम्साल। यस्ता तालिमले पत्रकारलाई मात्र होइन नागरिकसम्म सत्य र तथ्य समाचार पुग्ने साथै यो प्रविधिको निरन्तर प्रयोग गर्नुपर्ने बताउनुहुन्छ तालिमका प्रशिक्षक जीवन भण्डारी।
7: एआई सम्बन्धी धेरै क्षेत्रमा व्यवसायिक क्षेत्रमा प्रचार प्रसारको क्षेत्रमा सोसियल मिडियामा कसरी कुन लेभलसम्म प्रयोग गर्ने भन्ने कुराको पैरवी गर्ने वकालती गर्ने र त्यस सम्बन्धी विषयमा नीतिगत व्यवस्था गर्ने।
5: आधुनिक पत्रकारितामा एआई प्रविधिको महत्व बढ्दै गएको अवस्थामा यसको सकारात्मक र जिम्मेवार प्रयोग आवश्यक रहेको छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
8: एसई सकियो, अब रमाइलो सुरु भयो।
9: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपैयाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
8: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
9: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म।
8: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
10: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: अब बाँकी समाचार। कास्कीका साथ उद्योग विरुद्ध खाद्यको मुद्दा दर्ता भएको छ। न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण, अनुमति पत्र नलिई उद्योग सञ्चालन, लेबल अपूर्ण राख्ने र भ्रमात्मक दावी गर्ने कार्यमा संलग्न उद्योग विरुद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले मुद्दा दर्ता गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औपचारिक रूपमा चीनबाट स्वतन्त्र भएको घोषणा नगर्न ताइवानलाई चेतावनी दिनुभएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले ताइवानले आफूलाई एउटा सार्वभौम राष्ट्रका रूपमा मान्ने गरेकाले औपचारिक स्वतन्त्रता घोषणा गर्न आवश्यक नरहेको ताइवानका राष्ट्रपतिलाई पहिले नै भनिसकेको बताउनुभयो। अमेरिकाले लामो समयदेखि ताइवानलाई समर्थन गर्दै आएको छ, जसमा ताइवानलाई आत्मरक्षाका निम्ति सघाउनु कानूनी रूपमा बाध्य रहेको पनि समावेश छ। तर प्राय चीनसँग कूटनीतिक सम्बन्ध कायम राखेर यो गठबन्धनलाई वाशिङटनले सन्तुलनमा राख्नु परेको छ। अफ्रिकी राष्ट्र लोकतान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्रमा इबोला प्रकोपबाट मृत्यु हुनेहरूको संख्या 80 पुगेको कंगो स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ। कंगोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले संक्रमण रुवाम्पारा, मोङ्गवालु र बुनियाको स्वास्थ्य क्षेत्रमा पत्ता लागेको जनाउँदै स्वास्थ्य अधिकारीहरूले हाल कम्तीमा 246 वटा शंकास्पद केसहरूमा निगरानी गरिरहेको बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
11: वर्तमान सरकारले आगामी 10 वर्षभित्र राष्ट्रिय ग्रिडमा 30,000 MW को विद्युत जडित क्षमता पुर्याउने लक्ष्य अघि सारेको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम मार्फत 10 वर्षमा उक्त मात्रामा विद्युत उत्पादनको लक्ष्य अघि सारेको हो। विगतमा पनि सरकारले ऊर्जा विकास मार्गचित्र अघि सार्दै 10 वर्षमा 28,500 MW विद्युत उत्पादनको लक्ष्य अघि सारेको थियो। नीति तथा कार्यक्रमले आगामी 10 वर्षमा 30,000 MW विद्युत जडित क्षमता पुर्याउने र त्यसका लागि आवश्यक समन्वय तथा गर्ने लक्ष्य अघि सारेको छ। जल विद्युत आयोजना निर्माण गर्न आयोजनामा हुने ढिलाइ हटाउने र फास्ट ट्र्याक मार्फत आयोजना निर्माण सम्पन्न गर्ने वातावरण सरकारले बनाउने नीति तथा कार्यक्रम मार्फत अघि सारेको छ। वन वातावरण, जग्गा प्राप्ति लगायतका कामहरू एकद्वार प्रणाली मार्फत गर्ने नीति पनि सरकारले अघि सारेको छ। वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको 10 महिनामा 1,99,40 करोड रुपियाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले यस अवधिमा त्यस कार्यालयलाई 2,23,18 करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको भए पनि लक्ष्यको 99.35% राजस्व संकलन भएको हो। भन्सार विभागले कार्यालयलाई वर्षभरिमा 2,73,39 करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ। वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको वैशाखमा मात्र 21,74 करोड राजस्व संकलन गरेको भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। वीरगन्ज भन्सारसँग आबद्ध विभिन्न 11 वटा छोटी भन्सार मध्ये 3 वटा मात्रै कायम भई अन्य छोटी भन्सारहरू बन्द भएका छन्। वीरगन्ज भन्सार कार्यालय अन्तर्गत यसअघि अलौ, कबही, मटिअर्वा लगायतका 11 वटा छोटी भन्सार कार्यालयहरू सञ्चालनमा थिए। नयाँ व्यवस्था अनुसार अब मटिअर्वा, भिसुवा र ठोरी गरी 3 वटा मात्र छोटी भन्सारहरू कायम भएका छन्। सीमावर्ती क्षेत्रका स्थानीय वासीले छोटी भन्सार कटौती र सामान ल्याउने सीमा घटाइएकोले दैनिक उपभोग्य वस्तु खरिदमा समस्या भएको बताएका छन्।
4: अब खेल समाचार, राजेन्द्र विक्रम साईबाट।
12: आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत घरेलु श्रृङ्खलामा नेपालले अमेरिकालाई 9 विकेटले पराजित गरेको छ। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा शनिबार भएको खेलमा अमेरिकाले दिएको 196 रनको लक्ष्यमा नेपाल 9 विकेटले विजय भएको हो। नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले 154 रनको योगदान दिए। कुशलले शानदार शतकसँगै नट आउट प्रदर्शनका कारण नेपालले 196 रनको लक्ष्य सजिलै पूरा गर्यो। कुशलले 13 चौका र 4 छक्काको 118 बल खेलेर 120 रन बनाए। आसिफ 72 बलमा 8 चौगाको अस्ट्रेलियाको मद्दतमा 58 रन बनाएर आउट भए। यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले 43.3 ओभरमा 195 रन बनाउँदै अल आउट भयो। नेपालले एक विकेट गुमाउँदै 36.4 ओभरमा लक्ष्य पूरा गर्यो। अमेरिका कम रनमा समेटिने क्रममा नेपालका लागि दिपेन्द्र सिंह ऐरीले 4 विकेट लिए भने सोमपाल कामीले 2, सन्दीप लामिछाने र गुलशन झाले समान 1-1 विकेट लिए। अमेरिकाका ओपनर स्मिथ पटेलले सर्वाधिक 84 रन बनाए। सेहान जयसूर्या 52 बलमा 1 छक्का प्रहार गर्दै 50 रन बनाएर आउट भएका थिए। यो जितसँगै 7 स्थानमा रहेको नेपालले 20 अङ्क बनाएको छ। 6 स्थानमा रहेको क्यानाडाको 21, 5 स्थानमा रहेको नामिबियाको 22 अङ्क छ। खेल तालिकाको अन्तिममा रहेको युएईले 14 अङ्क बनाएको छ भने स्कटल्यान्ड 38 अङ्क सहित खेल तालिकाको शीर्ष स्थानमा छ। अर्को साता शुरू हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि निरुता ठगुन्नाको कप्तानीमा 14 सदस्यीय टोली घोषणा भएको छ। नेपाल भलिबल संघले शनिबार टोलीको नाम सार्वजनिक गरेको हो। टोलीको लिबेरोमा सलिना श्रेष्ठ र शान्ति तामाङ तथा ब्लकरमा सुमित्रा रेग्मी, सुनिता खत्री, बसन्ती साउद र अलिसा मानन्दर रहेका छन्। त्यस्तै स्पाइकरमा कप्तान निरुता, उषा भण्डारी, सलिना बुढामगर, कामना विष्ट, रिमा कुंवर, मीना सुनार तथा सेन्टरमा प्रगति नाथ र जसना महतो टोलीमा परेका छन्। नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदीश भट्ट रहनु भएको छ। आयोजक सेन्ट्रल एसियाका नेपाल सहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, मालदिव्स र काजाकिस्तान गरी कुल 8 राष्ट्र सहभागी छन्। च्याम्पियनसिप जेठ 8 गतेदेखि 15 गतेसम्म राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हुनेछ।
4: अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयको 100 रोपनी जग्गा अतिक्रमण, अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षण र आयमूलक कार्यमा उपयोग गर्न महालेखाको सुझाव। चालू आर्थिक वर्षको 10 महिनामा वीरगंज भन्सार कार्यालयबाट 1.99 अर्ब राजस्व संकलन। ताइवानलाई एकतर्फी रूपमा चीनबाट स्वतन्त्र भएको घोषणा नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको खेलमा अमेरिकामाथि नेपालको शानदार जित। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: कृष्ण
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
5: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भयो खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 9855505934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 9855124934।
6: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर।
6: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर।
6: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0656501060।
9: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
10: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
11: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
12: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97 45 23 91 63।

0: পক্ষ নো বিপক্ষ সদৈ নিষ্পক্ষ
1: সুদেশ এফ এম 93.2 MHz
2: तपाईको समुदायको अनि तपाईको सरोकारको
0: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: नमस्कार, मणिको स्वदेश एफएम 93.2 मेगाहर्ज भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म निशान। शनि जयन्ती पर्वको अवसरमा माडी सात शनिधाममा आयोजित माडी नगरस्थित भजन प्रतियोगितामा जनजीवन माविका विद्यार्थीहरू भजन टोली प्रथम भएको छ। त्यसै गरी जनचेतना महिला समूह कीर्तनपुरको भजन टोली दोस्रो र दक्षिणकालीका आधारभूत विद्यालय देवेन्द्रपुरको टोली तेस्रो भएको छ। प्रतियोगितामा माडीभरबाट 8 टोलीको सहभागिता रहेको थियो। प्रथम हुने जनजीवन माविले 34 अङ्क पाउँदा दोस्रो हुन सफल जनचेतना मावि महिला समूहले 33.66 अङ्क पाएको छ। तेस्रो भएको टोलीले 31.5 अङ्क रहेको छ। प्रतियोगिताको पूर्णाङ्क 50 रहेको निर्णायक समूहका संयोजक नेत्र प्रसाद गौतमले जानकारी दिनुभयो। माडी नगर प्रमुख तारा कुमारी काजी महतोले माडी स्थित शनि मन्दिर धाममा निर्माणमा युवा पण्डित सुदर्शन सुवेदीको महत्त्वपूर्ण योगदान रहेको बताउनु भएको छ। शनिबार शनिधाममा आयोजित 11 शनि जयन्ती उत्सव 2083 कार्यक्रम प्रमुख अतिथिका रूपमा बोल्दै नगर प्रमुख महतोले शनि मन्दिर निर्माणमा स्थानीय सामाजिक अगुवाहरूको पनि ठुलो योगदान रहेको उल्लेख गर्नुभयो। आफूले शनि मन्दिरमा भइरहेको पूजा आराधनाको अवलोकन गर्नुका साथै पूजामा सहभागिता समेत जनाउँदै उहाँले माडीबाट समेत ठुलो संख्यामा भक्तजनहरू आउने गरेको बताउनुभयो। उहाँले शनिधामको विकासका लागि स्थानीय सरकारको निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गरिरहने बताउनुभयो। माडीको पर्यटन तथा होमस्टे विकासका लागि नगरपालिकाले क्युआर स्क्यान सहित डिजिटल माध्यमबाट पनि काम गरिरहेको उहाँले जानकारी दिनुभयो। नगर प्रमुख लोप महतोले लोप हुन लागेको दुना टपरी संस्कृतिलाई चिनाउने प्रयास गरेको मन्दिर समितिलाई धन्यवाद दिनुभयो। साथै हराउँदै गएको भजन संस्कृति समेत अहिले गाउँ गाउँमा पुनः जागृत हुन थालेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले माडीबारे नकारात्मक कुरा मात्रै नगरी सकारात्मक पक्षको पनि प्रचार प्रसार गर्न सबैलाई आग्रह गर्नुभयो। माडीको बसन्तपुर बजार व्यवस्थापन समितिको जिम्मेवारी रहने बसन्तपुर टोल विकास संस्थाको अध्यक्षमा एम कुमार ल्यागुन चयन हुनुभएको छ। शनिबार माडी 3 कार्यालयमा सम्पन्न बजारवासीहरूको भेलाबाट बसन्तपुर टोल विकास संस्थाको अध्यक्षमा रहिसक्नुभएका ल्यागुन अध्यक्षमा पुनर्चयन हुनुभएको हो। समितिको उपाध्यक्षमा सोना खनाल, सचिवमा तारानाथ चापागाईको अध्यक्षमा राधादेवी पौडेल र सहसचिवमा विश्वास आचार्य चयन हुनुभएको छ। सदस्यहरूमा नवीन बस्या, अनुप भूषाल, गुरुदत्त गुरागाई, मनोज लामिछाने, सुमित्रा मगर, किरण राई, टिका लामिछाने, चित्रबहादुर विको, हरिकृष्ण लामिछाने र ओमप्रकाश शाह रहनुभएको छ। बसन्तपुर बजारमा रहेका दुईवटै टोल विकास संस्थाका समायोजन मर्ज गरी नयाँ कार्य समिति चयन गरिएको माडी 3 वडाध्यक्ष पुरन महतोले बताउनुभयो। कार्यक्रममा माडी नगर प्रमुख तारा कुमारी काजी महतो सहित वडा नम्बर 3 जनप्रतिनिधिहरूको आतिथ्यता रहेको थियो। राष्ट्रिय सरसफाई सप्ताह 2083 अन्तर्गत माडी नगरपालिका वडा नम्बर 2 कार्यालयको आयोजना वडा कार्यालय परिसर र वडा क्षेत्रमा सरसफाई गरिएको छ। स्वच्छ कार्यालय, स्वच्छ वातावरण, स्वच्छ सोच, स्वच्छ समाज भन्ने मूल नारेका साथ सरसफाई कार्यक्रम गरिएको हो। कार्यक्रममा वडा कार्यालय परिसर, सार्वजनिक स्थल र आसपासका क्षेत्रलाई सरसफाई गरिएको थियो। सरसफाई कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष समेत रहनुभएका कार्यपालिका सदस्य सविता महतो, नगर कार्यपालिका सदस्य ऋचा सुनार र वडा सदस्य फागुरा महतो सहित सशस्त्र वडाका कर्मचारी, स्थानीयवासी र सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो। सरकारले सरकारी निकाय र सार्वजनिक संस्थामा सरसफाई लगायत संस्थागत गर्न आगामी 8 सञ्चालन हुने गरी देशव्यापी राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन आह्वान गरेको छ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाल प्रहरीले देशभर ठूलो संख्यामा प्रहरी अधिकृतहरूको सरुवा गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरी पनि सरुवाको सूचीमा परेका छन्। प्रहरी प्रधान कार्यालयले शुक्रबार सार्वजनिक गरेको सरुवा सूची अनुसार एसपी पुरीको नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखामा सरुवा गरिएको हो। उनी काजस्वरूप नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा रहने जनाइएको छ। उनको स्थानमा राष्ट्रिय प्रहरी निरीक्षण प्रतिष्ठान तालिम शाखामा कार्यरत एसपी रामेश्वर पौडेल चितवन आउने भएका छन्। यस्तै जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत डीएसपी रविन्द्र खनालको पनि सरुवा भएको छ। उनको ठाउँमा डीएसपी चन्द्रभूषण यादव आउने भएका छन्। प्रहरी प्रधान कार्यालयले एकै दिन 149 जना डीएसपी र 46 जना एसपीको सरुवा गरेको जानकारी गराएको छ। प्रहरी सङ्गठनभित्र नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत सरुवा गरिएको बताइएको छ। सरकारी स्वास्थ्य संस्थामा ठूलो धनराशि खर्च गरेर खरिद गरिएको अत्याधुनिक उपकरण लामो समयदेखि गोदाममा थन्किएको पाइएको छ। महालेखा परीक्षकले कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको 63 औँ वार्षिक प्रतिवेदनमा सरकारी स्वास्थ्य निकायहरूमा ₹51,49,00,000 भन्दा बढी मूल्यका उपकरण उपयोगविहीन रहेको उल्लेख गरिएको छ। नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले खरिद गरिएका उपकरण सञ्चालनमा नआउँदा नागरिक निजी अस्पताल जान बाध्य भएको र राज्यको लगानी खेर गइरहेको प्रतिवेदनमा औल्याइएको छ। सरकारले प्रशासनिक सुधार र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसहित कुल 18 मन्त्रालय मात्रै कायम गरिएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यही मे 19 र 20 तारिकमा चीनको भ्रमण गर्नुहुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकिए लगतै रुसी राष्ट्रपतिको कार्यालयले मे 19 र 20 तारिक अर्थात् आउँदो मङ्गलबार र बुधबार भ्रमण तालिका सार्वजनिक गरेको हो। भ्रमणको क्रममा रुसी राष्ट्रपति पुटिनले आफ्ना चिनी सुरक्षाकर्मी सी जिनपिङलाई भेटवार्ता गरेर चीन र रुस बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने बारे छलफल गरेर रुसी विज्ञप्तिमा उल्लेख छ। पुटिन र सीले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्ने र वार्तापछि संयुक्त घोषणा पत्र हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाइएको छ। भ्रमणले युक्रेन रुस द्वन्द लगायत व्यापार र भूराजनीतिक तनाव कम गर्न भूमिका खेल्ने अपेक्षा छ। चीनले युद्ध अन्त्य गर्ने नियमित रूपमा वातावरणको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको जनाइएको छ। चितवन जिल्लामा नियमित एनआरटी औषधि सेवन गर्ने एचआइभी एड्सका संक्रमितको संख्या 1260 पुगेको छ। गत 5 महिना अर्थात् सन् 2026 मात्र 39 संक्रमित थपिएको भरतपुर अस्पताल एनआरटी केन्द्रका डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभयो। संक्रमितले पहिचान लुकाउँदा एचआइभी हुनुको संख्या वृद्धि हुने जोखिम रहेको र निर्दोष व्यक्ति संक्रमित हुने गरेको डाक्टर पौडेलले बताउनुभयो। जिल्लामा रहेको संक्रमित मध्ये 616 जना पुरुष, 598 जना महिला र 28 जना बालबालिका साथै 18 जना तेस्रो लिङ्गी रहेका छन्। अस्पतालमा उपचार र औषधिका लागि आउने बिरामी मध्ये चितवनका 868 जना, नवलपरासीका 267 जना, मकवानपुरका 25 जना, तनहुँका 33 जना, गोर्खाका 30 जना र तराई भेगका 37 जना रहेको डाक्टर पौडेलले जानकारी दिनुभयो। चितवन जिल्लाका संक्रमित मध्ये भरतपुर महानगरपालिकाका 477 जना, रत्नगरका 101 जना, खैरानी नगरपालिकाका 61 जना, राप्ती नगरपालिका 59 जना, कालिका नगरपालिका 56 जना, इच्छा कामना गाउँपालिका 13 जना र माडी नगरपालिकाका 12 जना रहेका छन्। विगत 2 सातादेखि नेपालबाट भारततर्फ हुने चिया निर्यात पूर्ण रूपमा ठप्प छ। भारतीय चिया बोर्डले 18 वैशाखदेखि लागू हुने गरी भारत आयात हुने चियामा नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर जारी गरेपछि सिमानामा अवरोध कायमै छ। नयाँ निर्देशिका अनुसार भारत प्रवेश गर्ने नेपाली चियाको प्रत्येक ट्रक र खेपको छुट्टा छुट्टै प्रयोगशाला परीक्षण ल्याब टेस्ट अनिवार्य गरेपछि नेपाली चिया उद्योगी व्यवसायी र किसानहरू ठुलो मारमा परेका छन्। नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय निर्देशनालय नयाँ दिल्ली स्थित नेपाली दूतावास मार्फत निरन्तर कूटनीतिक पहल भइरहे पनि हालसम्म कुनै निष्कर्ष निस्किएको छैन। कूटनीतिक र प्रशासनिक तहबाट भइरहेका यी प्रयासले सार्थकता नपाएपछि नेपाली चिया उद्योगी व्यवसायी र किसानहरू अन्यलमा सिर्जना भएको छ। मन्त्रालय र दूतावास मार्फत भइरहेको कूटनीतिक तथा प्रशासनिक प्रयासहरू निष्कर्षविहीन बनेपछि चिया व्यवसायीहरू अवरोध खुलाउन प्रधानमन्त्री स्तरबाटै प्रत्यक्ष हस्तक्षेप हुनुपर्ने माग गरेका छन्। समस्या आउँदा तत्कालीन प्रधानमन्त्रीहरूले सिधै भारतीय समीक्षालाई फोन गरेर तत्काल अवरोध खुलाएको स्मरण गर्दै अहिले पनि सोही प्रकृतिको उच्चस्तरीय राजनीतिक संवाद आवश्यक रहेको उनीहरू बताउँछन्। नेपालको प्रमुख निर्यात योग्य कृषि उपजको बजार जोगाउन वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहबाटै तत्काल ठोस र प्रत्यक्ष पहल हुनुपर्ने उनीहरूको माग छ। यसअघि एउटा नमुना परीक्षण रिपोर्टले 15 दिनसम्म वा 10 ट्रकलाई मान्यता दिने गरेको थियो, तर भारतले पुरानो व्यवस्था खारेज गर्दै अहिले ट्रक पछि 11,120 भारतीय रुपियाँ शुल्क तिरेर नमुना परीक्षण गर्नुपर्ने, त्यसको रिपोर्ट आउन कम्तीमा 2 हप्ता कुर्नुपर्ने झन्झटिलो र खर्चिलो प्रावधान लागू गरेको छ। ओपनर कुशल भुर्तेलको शतकमा आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत अमेरिकामाथि नेपालले 9 विकेटको शानदार जित निकालेको छ। अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर पुरा गर्यो। ओपनर कुशलले 117 बलमा 120 रनको अभिजित शतकीय इनिङ्स खेले। उनले 13 चौका र 4 छक्का प्रहार गरे। कुशल र आसिफ शेखले पहिलो विकेटका लागि 145 रनको उत्कृष्ट साझेदारी गरेका थिए। आसिफ 72 बलमा 59 रन बनाएर आउट भए। ईशान पाण्डे 29 बलमा 16 रन बनाएर आउट रहे। बलिङमा मोहम्मद मेसिनले 1 विकेट लिए। त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अमेरिका 43 ओभर 3 बलमा 195 रनमा समेटिएको थियो। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै म निशान बिदा हुन्छु। नमस्कार।
1: समय सूचकका साथमा
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0556-5369-5550-7770-61 र 0895-5550-7753।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल रोड भरतपुर 10 चितवन। फोन 0056-4394-440, 4394-580 र 98-550-2640।
4: It's 10 o'clock, अहिले 10 बजेको छ।

0: 치어, 럭비 빡치어, 서드 인디스 빡치어.
1: So this FM, 300 to 2 MHz.

Sunday in Sport Show. Sua DSFM, Tirana Petroglou, 2 MHz.

0: Estrada é Nispoxia.
1: Sua DSFM, Tirana Petroplo, 2 MHz.

मुखे खोल्न पर्ने हो कि आफै बुझिए ए जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसी त भयो।

खाजा खानी पैसा ल्याऊ बाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन्, गर्ने हो कसरी।

0: this FM, tirando a Petroplo 2 MHz.
1: एक क्षणमै तिमी करोडपति बन्दछौ, दोस्रो क्षणमा तिमी दरिद्र बन्दछौ। तिमीले जे गर्दछौ त्यो भगवानलाई अर्पण गर्दै जाऊ। यसो गर्नाले तिमीले सधैँभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ।
2: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
1: प्रस्तुत पण्डित रामभक्त अधिकारी
2: हरेक दिन बिहान 5:15 to 5:30 स्वदेश एफएम को प्रसारणमा
3: आजको शुभ बिहानीमा म गीतोपदेश लिएर स्वदेशी एफएमबाट कार्यक्रम सञ्चालन गरिरहेको छु। आउनुहोस् सम्पूर्णलाई म स्वागत गर्दछु कार्यक्रम शुभारम्भ गरौँ। आजको प्रसङ्ग यस्तो रहेको छ, भगवान् श्रीकृष्ण अर्जुनलाई सम्झाउने क्रममा भन्नुहुन्छ, तदित्य तदित्य नविसन्धाय फलम यज्ञ तप क्रिया दान क्रियाश्च विविधा क्रियन्ते मोक्ष काङ्क्षी भन्नुहुन्छ। विभिन्न प्रकारका क्रियाहरू कर्महरू मानिसले यो धरतीमा अवतीर्ण भएपछि सम्पादन गर्नुपर्ने यस्तो स्थिति हुन्छ। आफूले कुन चाहिँ कर्म सम्पादन गर्नुपर्ने हो त्यो आफूलाई पहिला थाहा हुँदैन। पछि हामी कर्ममा संलग्न भएपछि मेरो प्रारब्धले यही कर्म गर्न भनेको रहेछ भनेर आफूले अनुभव गर्न चाहिँ सकिन्छ। यसरी मानिसले कर्म गरोस् तर फलको इच्छा नगरोस्, फल दिने अधिकार

हामीमा एक दाना धान बनाउने सिप छैन, त्यो जम्मै परमात्माको हातको कुरा हो। हामी कर्म गर्छौँ, कर्म गरेपछि फल दिने काम चाहिँ परमात्माको जिम्मामा छ। हामी त्यही ढुक्कामा बसेर आफ्नो कर्म सञ्चालन गर्दै आइराखेका छौँ। सारा सारा कहिलेदेखि कुन समयदेखि यी प्रक्रिया चलि नै रहेको हामीले देख्छौँ। मानिसले कर्मफलको इच्छा नराखी विभिन्न प्रकारका यज्ञ तप दान यिनीहरू अगाडि बढाइरहेका छन्। तर यी सबै कर्म गर्दा ओम तत् सत् यो चाहिँ कुरालाई बिर्सनुहुन्न। तत् भनेको त्यो परमात्मा सत् हो, त्यो सत् परमात्मालाई याद गरेर कर्म गर्ने। ओम तत् सत् परमात्मा नै नाम, ऊ धेरै दिनसम्म तग्नी भएर हामीले सत् जस्तो मानेको हो, भोलि त्यो पनि असत् भएर जान्छ। यो पृथ्वी पनि कुनै बेला जलमा डुब्न सक्छ, पानी शोषिन सक्छ। यस्ता कुराहरू हामीले शास्त्रबाट बुझ्न सकिन्छ। यो सत् शब्दद्वारा सङ्केत गरिरहन्छ, हे पृथापुत्र, यस्तो यज्ञ सम्पादन गर्ने कर्तालाई पनि सत् भनिन्छ। त्यही कर्म गरिराखेको हुनाले उसलाई पनि सत् भनेर यसरी सम्बोधन गर्ने हाम्रो चलन छ। यस प्रकार परम पुरुषलाई अथवा त्यो परमात्मा वस्तुलाई प्रसन्न राख्न गरिने यज्ञ तप दान आदि सबै कर्महरू यी सतमा समर्पण गरिदिनु, असतमा किन राख्नु, यी सबलाई सतमा परिणत गरिदिनु भनिकन यहाँ यसरी भनिन्छ। हाम्रा जनक वंशमा एकजना राजा थिए जसको नाम विपचित थियो। ती विपचित सम्पूर्ण प्रजालाई स्वर्ग लिएर जाने यस्तो इच्छा गर्नुभयो। हेर्नु त कति मान्छेहरू आफ्नो कर्म यो हरिओम तत्सत् गर्दै गर्दै आफ्नो जीवनलाई मात्रै पनि सफल पार्न सकेका छैनन्, तर माथि विपचितले आफ्नो मात्रै स्वार्थ गर्नु भएन। सारा प्राणी सारा मानिसहरू सबै परमात्मा सबै सत्य वस्तु हुन् भनिकन सम्पूर्णलाई स्वर्ग लान्छु भन्ने यस्तो उद्देश्य लिनुभयो। यस्तो उद्देश्य लिइसकेपछि कर्म गर्दै गर्दै जानुभएको थियो अनि उहाँलाई स्वर्गबाट लिन पठाइयो। हजुरको टाइम भइसकेको छ स्वर्ग जाने, अब पृथ्वीलाई छोडेर हजुर स्वर्गलोक जानुपर्छ भनिकन त्यहाँ स्वर्गलोक जाने अनुरोध भइराखेको थियो। अनि विपश्चित भन्नुहुन्छ स्वर्गमा गएर यस्तो आनन्द मिल्छ, जनताको सेवा गर्न पाइन्छ, प्राणीहरूको सेवा गर्न पाइन्छ, यी भोका नाङ्गालाई हेर्न पाइन्छ, यी आदि कुराहरू उहाँले प्रश्न राख्नुभयो। प्रश्न राख्दा अरू सबै आफ्नो आफ्नो स्वतन्त्रमा छन्, तपाईँ चाहिँ आफू जान्नुहोस्, तपाईँलाई मात्रै लिन आएको हामी भनिकन यसरी त्यहाँ प्रस्ताव राखियो। विपश्चित भन्नुहुन्छ यस्तो स्वर्ग सारा प्राणीहरूलाई सेवा गर्ने स्वर्ग त्यहाँ पाइँदैन भने म जान्न, जहाँ गएर अरूलाई सेवा गर्न पाइयो त्यहाँ गएर आफ्नो पुण्य मात्रै भोग गर्ने हो भने त्यहाँ गएर चाहिँ नि मेरो मन रमाउँदैन। तसर्थ म बिन्ती गर्छु, यदि म स्वर्ग गएर यी सारा प्राणीहरूलाई

सेवा गर्न मिल्छ भने म जान्छु, नत्र म मात्रै एक्लो त्यहाँ जान्न। मेरा त यहाँ धेरै सहयोगी छन्, धेरै छन्, यिनलाई सबैलाई सहयोग पुर्याएको छु, यसरी मेरो जीवन बितिराखेको छ। तसर्थ म एक्लै स्वर्ग जान्न, म सबैलाई लिएर जाने, यस्तो अवसर मिले मात्रै म जान्छु भनिकन यसरी यी विपक्षी महाराजले अनि आफू स्वर्ग जान मान्नु भएन र सबैलाई लिएर जाने उहाँले चाहिँ अठोट गर्नुभएको थियो। हाम्रा यस्ता त्यागी पुरुषहरू थिए। यिनै कुराहरूलाई राखेर म आजको बसाइबाट बिदा लिन्छु। जय तु संस्कृतम् हरे।

0: आज विक्रम सम्वत 2083 जेठ 3 गते आइतबार जेठ शुक्ल प्रतिपदा 17 मई 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री रिदम सिंह सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: 7.5 खर्ब नाग्यो बेरुजु खर्च, बेरुजु रकम एक वर्षमै थपियो 88 अर्ब। सिंहदरबार भित्रकै जग्गा पनि अतिक्रमण, स्थानीय तहको पुनर्संरचना गर्ने तयारी। सर्वोच्चबाट धमाधम उल्टिँदै सरकारका निर्णय, एमाले अध्यक्ष ओलीमाथि राजनैतिक दबाव निरन्तर बढ्दै लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह राष्ट्रिय दैनिकमा छापिएको अकबरे खेतीका लागि अनुदान कृषक आकर्षित शीर्षकको शुभ समाचार।
0: दक्षिण पर्वतको पैयौं गाउँपालिकाले अकबरी खुर्सानी खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ। स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दिएर खुर्सानी खेतीतर्फ आकर्षित गरेको हो। स्थानीय किसानको आय आर्जन वृद्धि गर्ने उद्देश्य सहित अकबरे खुर्सानी डल्ले खुर्सानी उत्पादन तथा प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको पैयौं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिए। चालू आर्थिक वर्ष 2082-83 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार गाउँपालिकाको कृषि शाखा मार्फत कृषि समूह, कृषि सहकारी तथा निजी कृषि फार्मलाई आवश्यक अनुदान दिएर अकबरे खुर्सानी खेती विस्तार गर्न थालिएको उनले बताए। गाउँपालिकाले सूचना प्रकाशनपछि इच्छुक किसानलाई प्राविधिक मूल्याङ्कनपछि 4 कृषि फार्म छनौट गरी कार्यक्रम अगाडि बढाइएको छ। छनौटमा परेका फार्मलाई आवश्यक प्राविधिक सहयोग, तालिम, बेउबिजन, मलखाद तथा अनुदान प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत गैरेले बताउनुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबिल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: प्रतिमा क्रॉम्पटन को मिक्सर बम्पर डक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जित्ने मौका पनि नागरिकता मात्र भइपुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर वित्तीय अनुशासनमा चुनौती 7.5 खर्ब नाग्यो बेरुजु एक वर्षमै थपियो 88 अर्ब शीर्षकको खबर आजको हिमालय टाइम्सको मुख्य खबरका रूपमा छापिएको छ प्रत्येक वर्ष हिसाब नखुलेको रकम थपिँदै जाँदा सरकारको बेरुजुको आकार बढ्दै गएको छ महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 81-82 को 63 वार्षिक प्रतिवेदन सार्वजनिक गरेको तथ्याङ्क अनुसार सरकारको बेहिसाब रकमको आकार बढ्दै जाँदा वित्तीय अनुशासनमा चुनौती बढेको औँल्याइएको छ महालेखा परीक्षक तोयम रायले नेपालको संविधानको धारा 294 को एक बमोजिम शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको प्रतिवेदन अनुसार कार्यालयले गत आर्थिक वर्ष संघीय प्रदेश स्थानीय तह र अन्य संस्थाहरूमा समेत गरी कुल 94.5 करोड 98 लाख रुपियाँको लेखा परीक्षण सम्पन्न गरेको थियो लेखा परीक्षणबाट उक्त एक आर्थिक वर्ष 81-82 मात्रै 88.9 करोड 11 लाख रुपियाँ बेरुजु थपिएको छ महालेखा परीक्षकको पछिल्लो विवरण अनुसार संघीय प्रदेश स्थानीय तह र विभिन्न समितिहरूको यस अघिको बाँकी अध्यावधिक बेरुजु 6.67 करोड 8 करोड 11 लाख रुपियाँ बराबरको रहेको थियो पछिल्लो आर्थिक वर्षको बेरुजु थपिँदा हालसम्म सरकारको कुल औद्योगिक बेरुजु 7.55 करोड 17 करोड 22 लाख रुपियाँ पुगेको महालेखा परीक्षकको कार्यालयले जानकारी दिएको छ यो अघिल्लो वर्षको तुलनामा 2.99% बढेको छ विगतका वर्षहरूमा देखिएको बाँकी बेरुजु र यस वर्षको थप रकम समेत जोड्दा नेपालको कुल औद्योगिक बेरुजु 7.5 खर्ब माथि नागेको लेखा महालेखा परीक्षकको कार्यालयले जनाएको छ महालेखाको तथ्याङ्क अनुसार संघीय सरकारी कार्यालयहरूको बेरुजु सबैभन्दा बढी अर्थात् 3.78 अर्ब 53 करोड 64 लाख रुपियाँ रहेको छ स्थानीय तहको बेरुजु पनि 2.20 अर्ब रुपियाँ रहेको छ संघीय मन्त्रालयहरू मध्ये अर्थ मन्त्रालयको बेरुजु सबैभन्दा बढी देखिएको छ संघीय सरकारी निकायको कुल बेरुजु अर्थ मन्त्रालयको हिस्सा 70.36% अर्थात् 3.76 अर्ब 33 करोड रहेको छ यस्तै स्थानीय तहहरूमा सफ्टवेयर खरिद तथा उपयोगमा अनियमितता देखिएको महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 81-82 को वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ
3: सिंहदरबारकै जग्गा अतिक्रमण शीर्षकमा गोर्खापत्र खबर लेख्छ खोलानाला नदी र सड़क किनारका मात्र नभई मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको जग्गा समेत मेचिएको अथवा अतिक्रमणमा परेको पाइएको छ सड़क विस्तार गर्दा दुवैतिरबाट जमिन लिनुपर्ने भए पनि एकातिरबाट जमिन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो सिंहदरबारको जग्गा सड़क विस्तारका क्रममा एकतर्फी रूपमा पर्खालभित्रैबाट मिचेर अतिक्रमण गरिएको हो तर्फको सड़क निर्माण गर्दा सिंहदरबारको 46 रोपनी आणा जग्गा अतिक्रमणमा परेको सरकारी छानबिनले देखाएको छ सिंहदरबारतिरबाट मात्र एकतर्फी जमिन लिएर सड़क विस्तार गर्दा सिंहदरबारको जग्गा अतिक्रमणमा परेको हो काठमाडौँ महानगरभित्र सरकारी सार्वजनिक र गुठी जग्गाको अतिक्रमण अध्ययन र छानबिन गर्ने उद्देश्यसहित तत्कालीन सरकारले 2049 सालमा गठन गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन अनुसार सिंहदरबारको सो जग्गा अतिक्रमणमा भएको पाइएको हो कुल 693 रोपनी 9 आना क्षेत्रफलको सिंहदरबारबाट 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको प्रतिवेदनमा औँल्याइएको छ
2: सरकारको निर्णयमा अदालतको रोक प्रक्रियामा त्रुटिकी न्यायिक सक्रियता शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ सर्वोच्च अदालतले करिब एक साताभित्र सरकारका 4 महत्वपूर्ण निर्णय विरूद्ध अन्तरिम अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्यान्वयनमा रोक लगाइदिएको छ त्यस अघि पनि बालेन्द्र शाह नेतृत्वको सरकारले चालेका केही कदममा अदालतले प्रश्न उठाउँदै रोक लगाएको थियो। यसबाट सरकारले प्रक्रिया नपुर्याई निर्णय गरिरहेको छ कि न्यायिक सक्रियता एकाएक बढेको हो भन्ने बहस पनि चलिरहेको छ। सर्वोच्च अदालतले पछिल्लो पटक एक जेठमा 100 रुपियाँ भन्दा बढीको सामानमा भन्सार शुल्क लिने सरकारको कदममा रोक लगाउने अन्तरिम आदेश गरेको छ। यसअघि सोमबार सर्वोच्चका छुट्टा छुट्टै इजलासले कर्मचारी ट्रेड युनियन खारेजी र विश्वविद्यालयमा विद्यार्थी संगठन प्रतिबन्ध सम्बन्धी सरकारको निर्णयमा तत्कालीन अन्तरिम आदेश जारी गरेका थिए। यस्तै 25 वैशाखमा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई प्रक्रिया नपुर्याई नहटाउन अन्तरिम आदेश जारी भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषदले वरियता मिचेर प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गरेता उल्लेखित 4 आदेश जारी गरिएका हुन्। परिषदले शर्मालाई गत 24 वैशाखमा प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। अदालतको आदेश दीर्घकालीन नभए पनि अर्को सुनवाई नभएसम्म सरकारले आफ्नो निर्णय कार्यान्वयन गर्न पाउने छैन। यस्तै भन्सार शुल्क सम्बन्धी अन्तरिम आदेश शुक्रबार न्यायाधीश द्वय हरिप्रसाद भुयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले जारी गरेको हो। यता पूर्व न्यायाधीश कृष्ण जङ राय माझी भन्छन्, जब बलियो जनमत सहित सरकार आउँछ त्यो अलि निरङ्कुश खालको हुन्छ, त्यसले प्रक्रिया मिच्छ, यसमा न्यायिक हस्तक्षेप र निरपेक्षण अदालतले नै गर्ने हो। यता पूर्व न्यायाधीश फोरमका पूर्व अध्यक्ष टोप बहादुर सिंह भन्छन्, कार्यपालिकाको कामको न्यायिक परीक्षण गर्ने नै अदालतले हो, अदालत आफै खोजेर जाँदैन, कसैले रिट ल्याए संविधान र कानून हेरेर निर्णय दिन्छ, अहिले भएको यही हो। यथा वरिष्ठ अधिवक्ता विपिन अधिकारीको मत छ, एउटा पक्षको मात्रै कुरा सुनेर अदालतले निर्णय गर्दैन, अर्को सुनवाईमा इजलासलाई कारण बुझाउन सके अन्तरिम आदेश खारेज हुन सक्छ, सरकार भर्सेस अदालत भयो भन्न मिल्दैन।
3: स्थानीय तहको पुनर्संरचना तयारी शीर्षकमा गोर्खापत्रमा खबर छ। सरकारले आगामी वर्ष 2084 हुने स्थानीय तहको निर्वाचन भन्दा अगाडि मात्र स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्ने भएको छ। स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहको निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि स्थानीय तहको संख्या सीमाना र वडाको विवाद समाधान गर्नुपर्ने उल्लेख छ। तर सरकारले स्थानीय सरकार सञ्चालन ऐनलाई संशोधन गरी एक वर्षको ठाउँमा निर्वाचन हुनुभन्दा 6 महिना अगाडि स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्न सकिने व्यवस्था गर्ने तयारी गरेको छ। अहिले पनि 102 स्थानीय तहका भौगोलिक सीमाना विवाद समाधान नहुँदा भौगोलिक र जनसांख्यिक सन्तुलनका आधारमा सीमाना वैज्ञानिक तथा व्यवहारिक नभएकाले स्थानीय सेवाग्राहीलाई सेवा प्रदायक कार्यालयसम्म पुग्न असुविधा हुँदै आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन ऐन संशोधनका लागि राय माग गर्न केही दिनभित्र संशोधित विधेयकको मस्यौदा सार्वजनिक गर्ने तयारी गरिएको छ। मन्त्रालयका उपसचिव दीपक ढकालले ऐन संशोधन गरी आगामी वर्ष हुने स्थानीय तहको निर्वाचन अगाडि नै स्थानीय तहको जनसंख्या सीमाना र वडाको विवाद समाधान गर्न सकिने बताउनुभयो। उहाँका अनुसार त्यसका लागि केही दिनभित्रैमा स्थानीय सरकार सञ्चालन ऐनको प्रस्तावित विधेयकको मस्यौदा राय सुझावका लागि सार्वजनिक गर्न लागि छ।
2: निर्वाचनको समीक्षा चल्दै एमाले नेतृत्व अध्यक्ष ओलीमाथि राजनैतिक दबाव बढ्दै शीर्षकमा हिमालय टाइम्समा खबर छ। नेकपा एमालेको शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो 1 बजे आफ्नै निवास भक्तपुरको गुण्डुमा बस्ने गरी आह्वान गरेको बैठक 2 दिन पछाडि धकेलिएको हो। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार आज आइतबार पर्ने मदन आश्रित स्मृति दिवसको तयारीमा नेताहरू जुट्नु भएकाले बैठक सोमबारका लागि सारिएको हो। बैठकमा सहभागी हुनुपर्ने कतिपय नेताहरू स्मृति दिवसको कार्यक्रमका लागि उपत्यका बाहिर जानुपर्ने भएका कारण अन्तिम समयमा आएर सचिवालय बैठक स्थगित गरिएको बताइएको छ। गत मङ्सिर 27 3 गतेको पुषसम्ममा सम्पन्न 11 महाधिवेशनपछि एमालेको यो बैठक सचिवालयको पहिलो बैठक 8 हो। अध्यक्ष ओलीको स्वास्थ्य समस्या, गिरफ्तारी र राजनैतिक घटनाक्रमका कारणले पनि लामो समयदेखि सचिवालय बैठक बस्न नसकेको बताइएको छ। कार्य विभाजन कि निर्वाचनको निर्मम समीक्षा, ओलीलाई छाड्दै विश्वास पात्र, युवा विद्रोह र विद्या भण्डारीको एमाले प्रवेश, कम्युनिस्ट एकताको कार्ड र नेताहरूको आशंका लगायतका विषयहरू अहिले नेकपा एमालेभित्र पेचिलो रूपमा उठिरहेका छन्।
3: अति कम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकेलिँदै कान्तिपुर खबर लेख्छ, अति कम विकसित मुलुक एलडीसीबाट विकासशील स्तरोन्नतिका लागि तोकिएको समय 3 वर्ष पर सर्ने गरी नेपालले संयुक्त राष्ट्रसंघलाई आग्रह गर्ने भएको छ। नोभेम्बर 2026 स्तरोन्नति हुने गरी यसअघि राष्ट्रसंघले गरेको निर्णय पर सार्न सरकारले औपचारिक रूपमा पत्र पठाउने तयारी गरेको छ। विकासशील मुलुकमा स्तरोन्नति हुँदा अन्तर्राष्ट्रिय व्यापारमा पाइरहेको सुविधा एकैपटक गुम्ने, पश्चिम एसियामा जारी तनावका कारण अर्थतन्त्रमा बढेको जोखिम, नेपालसँगै स्तरोन्नतिको सूचीमा रहेको बंगलादेशले समय पर सार्न राष्ट्रसंघलाई आग्रह गरेको र निजी क्षेत्रको आग्रहलाई समेत दृष्टिगत गरी नेपालले पनि समय सीमा बढाउन आग्रह गर्ने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका एक अधिकारीले जनाए। यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री सोनी मोगले बीच छलफल भएर पत्र पठाउने सहमति भएको ती अधिकारीले बताए। नयाँ सरकार गठन भएको छ, आर्थिक आधार तयार पार्न कम्तीमा 2-2.5 वर्ष लाग्ने देखिएको छ। उनले भने निर्णय भइसकेपछि फेरि तल झर्न नपरोस् भनेर पनि समयपछि धकेल्न आग्रह गर्ने तयारी हो। राष्ट्रिय योजना आयोगले स्तरोन्नतिको समय 3 वर्ष सार्ने बारे सरकारलाई आफ्नो राय दिइसकेको छ।
2: भारतले बढायो नाकामा निगरानी, प्रविधियुक्त जाँचले यात्रा झन्झट शीर्षकमा आजको अन्नपूर्णले खबर लेखेको छ। भारत सरकारले नेपाल भारत सीमा नाकाबाट हुँदै आएको सहज आवागमनमा कडा निगरानी बढाउन थालेको छ। त्यसका लागि नाकाको मुख्य मार्गमा आधुनिक एवं उच्च प्रविधियुक्त जाँच प्रणालीहरू जडान गरिएका छन्। ती अत्याधुनिक उपकरणहरूले आवत जावत प्रक्रियालाई पहिलेको तुलनामा बढी निगरानी युक्त र झन्झटिलो बनाएको यात्रुहरूको गुनासो छ। भारतले सीमा नाकामा सहज आउजाउ नियन्त्रण गर्ने गरी फेस र आईडी स्क्यानर जडान गरेको छ। ती स्क्यानरहरूले यात्रुहरूको अनुहार र परिचय पत्रको तस्विर खिचेर प्रमाणीकरण गरेपछि मात्रै अघि बढ्न अनुमति दिइने गरेको छ। त्यसका साथै यात्रुहरूलाई सामानको समेत एक्सरे स्क्यान गर्न थालिएको छ। अब के को खुल्ला सीमा भन्नु र सानो झोला समेत स्क्यान मेसिनमा राख्न लगाउँछन्। मलाई त यो सुरक्षा जाँच प्रक्रिया तेस्रो मुलुकमा जाँदाको जस्तै लाग्यो। झोला वा सामानको एक्सरे स्क्यान गरिने रहेछ। शरीरको मेटल डिटेक्टर वा स्क्यानरबाट जाँच गरिसकेपछि बायोमेट्रिक गरे झैं फोटो लिइन्छ। अनुहारमा आएको दानाको उपचार गराउन सीमापारी रुपै डिहा पुगेर फर्किँदै गरेकी सुर्खेतकी दुर्गा मगरले भनिन्, फर्किँदा समेत नाम दर्ता गराएर आउनु परिरहेको छ।
3: बचत तथा ऋण सहकारी संस्थाहरूमा देखिएका समस्या समाधान गर्न र प्रभावकारी नियमनका लागि भन्दै स्थापना गरिएको सहकारी नियमन प्राधिकरणमा सरकारको नियन्त्रण झन कसिलो बन्दै गएको छ। सरकारी ऐनले प्राधिकरणलाई स्वायत्त, स्वशासित र संगठित संस्थाको रूपमा परिभाषित गरेको छ। तर सरकारका पछिल्ला कानूनी संशोधनहरूले स्वायत्तताको मान्यता विपरीत प्राधिकरणलाई मन्त्रालयको विभाग वा शाखाको रूपमा नियन्त्रण बढाउँदै लगेको भन्दै आलोचना बढ्न थालेको छ। हालै सरकारले अध्यादेश मार्फत सहकारी ऐन 2074 संशोधन गर्दै प्राधिकरणको संरचना तथा अधिकारमा परिवर्तन गरेको छ। सहकारी नियमन प्राधिकरण स्वायत्तता होइन सरकारी नियन्त्रण शीर्षकमा अभियान दैनिकमा छापिएको खबर हो यो।

0: 2083 बैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
3: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
2: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरम चल्न पनि गाह्रो हुने, अनि हस्पिटल गएको डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको मलाई आज 21 दिन भयो।